0: अगाडि एउटा चलचित्र कर्मीले पनि त्यो कुरा उल्लेख गर्नुभयो कि होइन, अलिक पछ्याउने चाहिँ अनावश्यक रूपमा पछ्याउने क्रम भयो भनेर, यसले समाजलाई अलिकति अप्ठ्यारो स्थितिमै लैजाला जस्तो देखिएको छ। अब यसमा चाहिँ तत्काल गर्नुपर्ने काम के होला?
1: तत्काल गर्नुपर्ने काम के हो भने, अब जो व्यक्ति ह्यारेस भइरहेको छ त्यो इग्नोर गर्ने अथवा सहनेतिर जानु हुँदैन, तुरन्तै त्यो चाहिँ राज्यको निगरानीमा त्यसलाई ल्याइदिनुपर्छ। त्यो नल्याउँदाखेरि यो त मान्छेलाई ह्यारेस गरेर डिप्रेसनमा पारेर आत्महत्यासम्म पुर्याउन लागिसके। जस्तो हाम्रो अछामकै एउटा सदस्य हुनुहुन्थ्यो, उहाँलाई यसरी ट्रोल गरियो, यसरी ह्यारेस गरियो कि उहाँ चाहिँ आत्महत्याको निर्णयमा पुग्नुभयो। त्यसैले मेरो चाहिँ सबैलाई भनाइ के छ भने, यो लार्जर लेभलमा चाहिँ महिलाहरू हरास भइरहेको छ, बच्चाहरू युवतीहरू हरास भइरहेको छ, मान्छेले के भन्लान् भन्नेतिरको सोच्दै नसोचिकन पहिले त आफ्ना पेरेन्ट्सहरूलाई भन्नु पर्यो, र जो अलि अडल्ट हुनुहुन्छ उहाँहरूले चाहिँ तुरन्तै साइबर ब्युरोमा जानकारी चाहिँ गराउनु पर्यो। त्यति गर्नुले पनि आगामी हुने दुर्घटनाबाट हामी बस्न सक्छौँ भन्ने मलाई लाग्छ। बाँकी कानुनी उपचारको लागि त हामीले हिजोदेखि नै गभर्मेन्टलाई सचेत गराएका छौँ, सङ्कल्प प्रस्ताव पनि पास भएको छ, र कानुनी लुपहोल ज्यादा छन् त्यहाँ चाहिँ अब छिटोभन्दा छिटो गभर्मेन्टले प्रयास गर्यो भने, नियमनको कुरा छ, प्लेटफर्महरूलाई नियमन गर्ने कुरा छ, त्यो हाम्रो सरकारको दायराभित्र पछि पर्दैन, त्यो सरकारले जवाब दिने कुरा होला, तर म्यानेज गर्ने कुरा त एटलिस्ट सरकारले गर्न सक्छ। नियमन गर्न नसके नि, प्लेटफर्मलाई एकाउन्टेबल बनाउन सक्न तुरन्तै नसके पनि म्यानेज गर्ने कुरा गभर्मेन्टले गर्न सक्छ। त्यो म्यानेजमेन्टल पाटो चाहिँ गभर्मेन्टले गर्नु पर्यो, र जो चाहिँ स्टक भइरहेको छ, ह्यारेस भइरहेको छ, त्यसले तुरन्तै कानुनी सहायता लिनुपर्छ, सहनु हुँदैन।
0: हामी अन्तर सम्वादमा छौँ। प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा सुनिश्चितता गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव हिजो राष्ट्रिय सभाले पारित गरेको छ। सर्वसम्मतिले राष्ट्रिय सभाबाट त्यो प्रस्ताव पारित भएको सन्दर्भमा प्रस्तावका प्रस्तुतकर्ता सांसद रेणु चन्दसँग हामी कुराकानी गरिरहेका छौँ। अब हिजोको यो सङ्कल्प प्रस्ताव पारित हुँदै गर्दा सरकारका तर्फबाट महिला बालबालिका मन्त्रीले भन्नुभयो कि अब लैङ्गिक हिंसा रोकथाम नियन्त्रण गर्न यो अन्त्य गर्नकै चाहिँ सरकारको लक्ष्य छ, यद्यपि अब यो नियन्त्रण हुँदै त्यो प्रयासमा पुग्ने हो, त्यसमा चाहिँ हामी एकीकृत कानुन तर्जुमा गर्ने गरी हामीले तयारी गरिरहेका छौँ। अब यो सरकारले गरिरहेको तयारी, यहाँहरूले दिइरहनु भएको दबाब अथवा सरकारका अन्य निकायहरूले यस सम्बन्धमा गरिरहेको तदारुकताले के प्रभाव पार्छ आगामी दिनमा, यदि हामी ठिक समयमा ठिक ठाउँमा पुग्ने गरी हामीले यी प्रयासहरू अगाडि बढायौँ भने हाम्रो यो समस्यालाई चाहिँ समाधान गर्न कतिको मद्दत पुग्छ, त्यो समय तालिका के हुनुपर्छ?
1: अब यो एकीकृत कानुन जो उहाँहरूले तर्जुमा गर्न खोज्दै हुनुहुन्छ त्यसको पनि ड्राफ्ट तपाईँहरूले पनि आम जनताले पनि वेबसाइटमा हेर्न पाउँछ। त्यहाँ अब मोस्टली अनलाइन हिंसा भन्दा पनि अफलाइन हिंसाको कुरा मोस्टली त्यहाँ बढी लेखेको छ। जस्तो विवाह उमेरको जो भयङ्कर चर्चा चलेको छ त्यो विषयमा त्यहाँ एउटा खालको समझदारी बनाउन खोजिएको छ। त्यसपछि गएर अब यो अबर्सनको हप्ताको विषयमा चाहिँ के गर्ने त, अब यो घटाउने बढाउने भन्ने विषयमा भए धेरै चर्चा चलेको थियो, त्यो विषयमा पनि एक प्रकारको समझदारी बन्न खोजिरहेको छ। मोस्टली जो अफलाइन जो हिंसा छ त्यहाँ भएका कानुनी जटिलताहरू, केही परिवर्तन गर्नुपर्ने र केही लागू गर्ने विषयमा केही समस्या थियो, त्यो विषयमा त्यो ज्यादातर त्यो एकीकृत ऐन चाहिँ त्यसमा केन्द्रित भएको देखिन्छ। र अफलाइन हिंसाको बारेमा चाहिँ त्यहाँ अलिक कम छ, सायद अब यो हामी टास्क फोर्ससँग कुरा गरिसकेपछि हिजोको सङ्कल्प प्रस्तावले पनि त्यहाँ चाहिँ त्यसमा कुनै छलफलको ढोकाहरू खोलेको हुनसक्छ। र अब हामीले चाहिँ यो पास गरिसकेपछि हिजो सम्माननीय अध्यक्षज्यूले विषयगत समितिलाई पनि जानकारी दिनुभएको छ, निर्देशन दिनुभएको छ कि यसलाई फलो गर भनेर, हामी आफै पनि फलोअप गर्छौँ। प्रयास गरिसकेपछि कानुनहरू बन्छन्, कानुनहरू बन्यो भने पीडितहरूलाई न्याय छिटो छरिटो दिन पाइन्छ र धेरै हदसम्म अपराधहरू कन्ट्रोल पनि गर्न सकिन्छ। त्यसैले प्रयासहरू रोक्नु हुँदैन। अब यो अनलाइन छ, यो टेक्निकल कुरा हो भनेर छोडिदिने विषय, फेसबुकमा कसले के लेख्छ सबै एआई हो भनेर छोडिदिने विषय हुँदैन। जसले बदमासी गरिरहेछ ऊ कानुनको दायरामा आउनुपर्छ, उसले सजाय पाउनुपर्छ, र यस्ता प्रयासहरूले कानुन बलियो बनाउनेतिर हामीलाई लाग्छ र कानुनको क्रियान्वयनलाई पनि हामीले उत्तिकै जोड दिनुपर्छ।
0: हजुर, अब अलिकति फरक प्रसङ्गमा जाउँ।

0: खास गरी सरकारले नयाँ सरकार आइसकेपछि झन्डै दुई तिहाईको मतसहितको सरकारले गरिरहेको कामबारे यहाँ तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्नुहुन्छ, जुन अहिले नेपाली कम्युनिस्ट पार्टी भएको छ। सरकारले गरिरहेको काम एउटा सांसदका रूपमा यहाँले कसरी हेरिराख्नु भएको छ?
1: अब सरकारले गरिरहेको काम भन्दाखेरि सरकार प्रमुखले नै अब सदनलाई सदनप्रति आफू एकाउन्टेबल भएको देखिएन। प्रधानमन्त्रीजी को सबैलाई थाहै छ, उहाँ आउनुहुन्न हाउसमा, उहाँको अकाउन्टेबिलिटी हाउसप्रति हो, तर उहाँ चाहिँ सदनमा आउनुहुन्न। योभन्दा ठुलो नेगेटिभ पोइन्ट के होला? त्यसपछि गएर अहिले बजेट सेसन चलिरहेछ। बजेट सेसनमा म कहाँनिर निराश भएको छु भने सबभन्दा बढी पैसा कटौती किसानको भएको छ। यो चाहिँ राम्रो विषय होइन। आफू जुन वर्गको प्रतिनिधित्व गर्छौँ त्यो वर्गप्रति अलिकति झुकाव राखेर बजेटहरू ल्याउने कुरालाई म अन्यथा ठान्दिनँ। तर किसान चाहिँ कुन वर्गको हो के? किसानले त हामी सबैको पेट पालेको छ, र अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो लाज कसैले जोगाइदिएको छ भने त्यो किसानले जोगाइदिएको छ। किसानको बजेट कटौती गरेकोमा, अनुदानको बजेट कटौती गरेकोमा त्यो चाहिँ मलाई राम्रो कदम सरकारको लागेन। अर्को सरकारका साथीहरू, खास गरी एक रेटेड मन्त्रालय भन्नु पर्यो, अब त्यो मन्त्रालयका जो मन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरू जवाब दिने क्रममा पनि उहाँहरूको एटिट्युड चाहिँ त्यति राम्रो छैन।
0: हजुर, अब अब अन्तिम जिज्ञासा यहाँहरूलाई, यहाँहरूको पार्टी खास गरी नेकपा पनि अब नेकपा एमाले सहितको वाम गठबन्धनको या एकताको या कार्यगत एकताको यी तयारीहरूमा लागेको देखिएको छ। यो तयारीले यहाँहरूलाई अहिलेको सरकार विरुद्ध भनौँ न एउटा चाहिँ आफ्नो दृष्टिकोण बनाउने सन्दर्भमा, विचार बनाउने सन्दर्भमा, सङ्गठन बनाउने सन्दर्भमा, अझ राम्रो काम गर्ने सन्दर्भमा यो तयारी भइरहेको तयारीले चाहिँ मद्दत पुर्याउँछ कि पुर्याउँदैन यो आजको अवस्थामा?
1: होइन, अब कार्यगत एकता नगरिकन पनि प्रतिपक्षमा बसेका सबै दलहरू अहिले मोर ओर लेस एकताबद्ध भएरै नै सरकारको कामको सराहना र आलोचना गरिराखेका छन्। त्यसैले कार्यगत एकता, कम्युनिस्टहरूको बिचमा कार्यगत एकता कोही नहुने कुरो होइन, भइरहेको छ, गर्ने कुरा हो। तर जहाँसम्म पार्टी एकताको कुरा हो, विगतको समीक्षा नगरिकन पार्टी एकतामा हाम हाल्ने कुरा घातक हुन्छ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाकी सांसद रेणु चन्द। प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा सुनिश्चितता गर्ने सम्बन्धी संकल्प प्रस्ताव हिजो राष्ट्रिय सभाले पारित गरेको छ। यसै विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित थियौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसकेँ, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
6: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठुलो भूमिका हुन्छ।
8: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
7: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
8: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
9: मेलाबाट फर्केका अमृत र यशोदा चौतारीमै दोहोरी गाउँदैछन्।
10: घामै लागे चौतारो भर हुने, झरी वर्षा पहिरोको डर हुने, लेखै फुल्यो लाली गुराँस।
9: लौ त पहिरोकै कुरो पहिलो आयो है।
11: पहिरो गएको ठाउँ हो कि पहिले नि, फेरि जाला भर हुन जहिले नि, लेखै फुल्यो लाली गुराँस।
9: ख्याल गर्नुपर्ने कुरा रहेछ है यो।
10: ठाड रुख ढल्केको देख्या थियो, धाजा फाटी जमिनै भाँस्या थियो, पहिरोले नि पिर्नु पिर्या छ।
11: पर्खाल बाँधौ बिरुवा हुर्काउँ, जथाभावी डोजर नचलाउँ, पहिरोले नि पिर्नु पिर्या छ।
9: हो, गाठी कुरो आयो है यो त।
12: पहिरो बारे चासो राखौँ, चनाखो बनौँ।
9: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
13: तपाईँले कुनै गीत सिर्जना गर्नुभएको छ, पुस्तक लेख्नुभएको छ, फोटो खिच्नुभएको छ कि सफ्टवेयर चलचित्र वा अन्य कुनै मौलिक रचना गर्नुभएको छ, यस्ता सिर्जनाहरू तपाईँको बौद्धिक सम्पत्ति हुन्। सिर्जना गरेसँगै तपाईँले प्रतिलिपि अधिकार प्राप्त गर्नुहुन्छ। तर आफ्नो रचनाको अधिकारलाई अझ प्रभावकारी रूपमा सुरक्षित गर्न रचना दर्ता गर्नु महत्त्वपूर्ण हुन्छ। भविष्यमा कसैले तपाईँको रचना अनुमति बिना प्रयोग गरेमा वा स्वामित्व सम्बन्धी विवाद उत्पन्न भएमा दर्ता प्रमाणको रूपमा उपयोगी हुन सक्दछ। आफ्नो सिर्जनाको मूल्य र अधिकारको संरक्षण गर्नु प्रत्येक स्रष्टाको जिम्मेवारी हो। रचना दर्ता गरौँ, आफ्नो प्रतिलिपि अधिकार सुरक्षित गरौँ।
3: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायणहिटी काठमाडौँ। हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउँ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: यस बेला बिहानको 7 बज्ने लाग्यो, अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्यालाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। निशुल्क उपचार सम्बन्धी कार्यविधि अनुसार सहुलियत नदिने अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। अमेरिका र इरान गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारको दावी। र फिफा विश्वकप प्री क्वार्टर फाइनल प्रवेशका लागि गए रातीको खेलमा इङ्ल्यान्ड र बेल्जियम विजयी, अमेरिका र बोस्निया हर्जगोभिना बीचको खेल जारी।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुँदै मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुले, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमाङ्कन टुङ्गो लाग्न बाँकी रहेका भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणका आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमाङ्कन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिरहेको बताउनुभयो।
4: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभाग बीच सीमाङ्कन टुङ्ग्याएको छ, तर लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौँ ती भूभागहरू नेपालको हो, हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुङ्ग्याउन चाहन्छौँ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो, कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिराखेका छौँ।
0: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने पनि बताउनुभयो। सांसद भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक दिन हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्थासहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नुपर्ने मुख्य विषयहरूमा डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराउनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढे पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सभाको विशेष सुन्ने लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मूल्य मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। हिजोको बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानको समस्या सुरु भएकाले समयमा नै उद्धार सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको बैठक आज सभा 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिको बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि हिजो केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समितिको बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीका लेखनाथ पौडेललाई मनोनित गरेको छ। यसअघि केन्द्रीय कार्यालयमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको छ। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा रासोपाको पहिलो महाधिवेशन भएको थियो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत हिजो विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। गृह मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार सम्बन्धी सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार सहुलियत नदिने अस्पताललाई कारवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा परिपत्र जारी गरी कार्यविधिमा उल्लेख भएको छुट तथा सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानुन बमोजिम कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। विपन्न असहाय र व्यवहारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। सांसदहरूले नमुना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्थापन कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रण गर्ने निर्णय पनि गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनी तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धी प्रतिवेदन 2080 समय अनुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसी कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसीको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा 12 नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुँदे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको कार्ययोजनाहरू तीव्र गतिमा कार्यान्वयन भइरहेको जनाएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि 3 नाम कुलपति समक्ष गरेको सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो। त्यस्तै सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। मन्त्री परिषदको कार्यालयले हिजो परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैङ्ककमा भएको नवौं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले हिम नदीहरू तीव्र पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षय जस्ता विषयमा विश्वको ध्यानाकर्षण गराउनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको हिजोको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनुहुँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको सांसदहरूले बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिकी सभापति सुमनिमा उदासले नेपालको हिमाली सौन्दर्य, जडीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुईजना विरुद्ध 18,50,000 रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदीसहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर ठिमी 6 भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछेरिङ राई विरुद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टर्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संहिताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा विकास साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले उहाँको कार्यकक्षमा हिजो भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। हरित जलवायु कोष जीसीएफ बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको उक्त वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले जीएसएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द बढ्न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बँदेलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको यो रिपोर्ट।
5: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्य जन्तुहरू जंगल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढेको मानव तथा वन्य जन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह,
6: जहाँ जंगलसँग समुदाय जोडिएको छ त्यस्तो ठाउँमा सोलर फेन्सरको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जङ्गलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बास्नाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानुनी व्यवस्था गरिदिएको छ, कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
5: वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बदेलको आक्रमण बाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल,
7: यसपालि 12 बाट 2 जना र 70 बाट 2 जना 4 जना मान्छे क्याजुअल भएको छ वन जन्तुबाट, उहाँले 10-10 लाख रुपियाँ दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रुपियाँ दिएका छ। 12 के मान्छे मान्छे सामान्य घाइते उसलाई 20,000 दिएको छौँ भने 45-46 मान्छेलाई हामीले वन्यजन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
5: मानव र वन्यजन्तुका बिचमा भइरहेको द्वन्द्वको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी।
8: पहिला त हामी जङ्गलले जोगाउनु पर्छ, वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जङ्गलको छेउमा मेष जाली लगाऊ ताकि भित्रको जनावर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जङ्गलमा पानी छैन आजकल।
5: मधेस प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर नीलगाई हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान गरिएको छ। तिनै तहका सरकारको लगानीमा एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। आगामी वर्ष थप 15,000 घरधुरीमा निजी धारा पुर्याउने मन्त्रालयको लक्ष्य रहेको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईँको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको बताउँछन् धनकुटाबाट संवाददाता ईश्वर थापा।
9: पहिले पहिले बर्खा सुरु भएसँगै गाउँ गाउँमा रोपाईँको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईँमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गाना पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार 15 मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकारको नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनु भयो।
10: 4,938 हेक्टरमा
9: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तन सँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान प्राविधिक छलफल टुङ्गोमा पुर्याउने विषयमा सकारात्मक विकास भएको बताइएको छ। गत जुन 17 भएको सहमति कार्यान्वयनमा दुवै देश सकारात्मक देखिएको कतारले दावी गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्नो व्यवसायबाट $1 अर्ब भन्दा बढी कमाउनु भएको छ। राष्ट्रपति ट्रम्पले सार्वजनिक गर्नुभएको वित्तीय विवरणमा आफ्नो नामको क्रिप्टोकरेन्सीको रोयल्टी बापत 61,65,00,000 र आफ्नो व्यावसायिक फर्म ओल्ड लिबर्टी फर्मबाट $60 करोड आमदानी भएको देखाउनु भएको छ। उहाँले गत वर्ष घर जग्गा कारोबारबाट पनि धेरै कमाउनु भए पनि त्यसमा राष्ट्रपति भएका कारण नाफा बढ्नुमा कुनै योगदान नरहेको राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले प्रष्ट पारेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ दि पिपुलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनु भयो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा QR कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मरिटेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भुसालले जानकारी दिनुभयो।
0: बालिका मादेन अब खेल समाचार। जारी विश्वकप फुटबल अन्तर्गत गए राति भएका खेलमा इङ्ल्यान्ड र बेल्जियम विजयी भएका छन्। योसँगै दुवै टोली जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेका छन्। एटलान्टा स्टेडियममा गए राति भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा DR कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम 16 प्रवेश गरेको हो। कङ्गो विश्वकपबाट बाहिरिएको छ। यस्तै सेनेगललाई 3-2 गोल अन्तरले हराउँदै बेल्जियम विजयी भएको छ। प्रतियोगिता अन्तर्गत अहिले अमेरिका र बोस्निया हर्जगोभिनाको खेल जारी रहेको छ। जारी खेलमा अमेरिका 1 गोलले अगाडि रहेको छ। अब मौसम। आज देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य र कोशी प्रदेशका तराईका 1-2 स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:07 भयो भने सूर्यास्त भरि साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्यालाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। निशुल्क उपचार सम्बन्धी कार्यविधि अनुसार सहुलियत नदिने अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। अमेरिका र इरान गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारको दावी। र फिफा विश्वकप अन्तर्गत प्री क्वार्टर फाइनल प्रवेशका लागि गए रातिको खेलमा इङ्ल्यान्ड र बेल्जियम विजयी, अमेरिका र बोस्निया हर्जगोभिना बीचको खेल जारी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
12: फोर जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
13: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
14: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
13: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
14: रेडियो नेपालद्वारा जनहितका लागि।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: नेपालको समावेशी आवाज।
17: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
18: नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि सुन्न सकिन्छ।
19: वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। विशेष गरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नै पर्ने विषयवस्तुहरू राख्ने गरेका छौ।
18: युवा श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संयुक्त पहलमा अवैध एजेन्ट र मध्यस्थकर्ताहरू विरुद्ध राष्ट्रिय अभियान सुरु गर्दै गोप्य रूपमा सिधै उजुरी गर्न सकिने वेबसाइट र एप सार्वजनिक गरिएको छ। आजको कार्यक्रम यसै अभियानमा केन्द्रित हुनेछ। साथमा वैदेशिक रोजगारीका समाचार, गतिविधि र सचिवालयको जानकारी अनि सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
20: वैदेशिक रोजगारीमा गएको बेला स्वास्थ्यमा समस्या पनि आउन सक्छ। घरबाट एक्लिएको अवस्थामा तनाव भएर स्वास्थ्य परामर्श पनि चाहिन सक्छ। अब तपाईँलाई चाहिने आवश्यक स्वास्थ्य सल्लाहका लागि वीर अस्पतालबाट टेलिमेडिसिन सेवा सुरु गरिएको छ। टेलिमेडिसिन सेवा सञ्चालन गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने हो। यसका लागि 2 मोबाइल नम्बर 9851 34 57 01 र 9851 34 57 02 भाइबर, वाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालबाट निशुल्क कल गर्न सकिन्छ वा सन्देश छाड्न सकिन्छ। सार्वजनिक विदाका दिन बाहेक 10 बजेदेखि 5 बजेको समयमा फोन गर्दा तपाईँले टेलिमेडिसिन सेवामा खटिने स्वास्थ्य टोलीबाट सल्लाह लिन र आवश्यक विशेषज्ञ सेवा पाउनुहुनेछ। तपाईँ विदेशमा हुनुहुन्छ वा विदेशमा रोजगारीको लागि तपाईँको आफन्त जानुभएको छ भने भाइबर, वाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालबाट निशुल्क कल गरेर स्वास्थ्य समस्या, जिज्ञासाबारे आवश्यक सल्लाह लिन सकिन्छ भनेर जानकारी गराउनुहोस् है।
18: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
19: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
18: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटीको शुल्कको शोध भर्न समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
19: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
1: रमेश तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
21: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाएँ नि केटा।
1: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
22: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
19: वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषणलाई अन्त्य गर्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गरेको छ। मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा अवैध एजेन्ट विरुद्ध अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म, वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले गैर कानुनी एजेन्ट विहीन बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँले धेरै जसो उजुरी गैर कानुनी एजेन्टसँग सम्बन्धित रहेको र एजेन्टहरूको कानुनी अस्तित्व नभएकाले यसलाई रोक्न सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो। मन्त्री यादवले यदि एउटै व्यक्ति वा समूह विरुद्ध थोरै उजुरी आएमा त्यसैलाई मुख्य प्रमाण मानि कानुनी कारवाही अघि बढाइने जानकारी दिनुहुँदै यो प्रणाली डाटामा आधारित सुशासनको सुरुवात भएको बताउनुभयो।
23: आज म दुईवटा महत्वपूर्ण सुधार पहल बारे स्पष्ट रूपमा राख्न चाहन्छु। वैदेशिक रोजगारलाई मर्यादित बनाउनका लागि गैर कानुनी एजेन्ट विरुद्ध अभियान चलाएका छौँ, जसले सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्नेछ र त्यसका लागि हामीले अङ्ग्रेजीमा अपरेसन इलिगल एजेन्ट क्लिनअप टुवार्ड्स सेफर्ड माइग्रेसन नाम दिएका छौँ र यो अभियान देशभरि नै चल्नेछ र 753 पालिका। त्यसै गरी वैदेशिक रोजगारको सम्बन्धमा 2056 सालदेखि परेका उजुरीहरूको विश्लेषण र समीक्षा गर्दै खर्चोट गर्ने काम तीव्रताका साथ अगाडि बढाइरहेका छौँ। हामी कहाँ आउने धेरै जसो समस्याहरू गैर कानुनी एजेन्टहरूसँग नै सम्बन्धित छन्। कानुनले एजेन्टलाई मान्यता दिएको छैन तर व्यवहारमा उनीहरू अघोषित रूपमा सक्रिय छन्। यस समस्यालाई व्यावहारिक रूपमा सम्बोधन गर्न हामीसँग पर्याप्त डाटा, एभिडेन्स र इन्फर्मेसन आवश्यक छ, ताकि गैर कानुनी एजेन्टहरू पहिचान गरी उनीहरू विरुद्ध कारवाही गर्न सकियोस्। गैर कानुनी गतिविधिको विरुद्ध हामीले आजदेखि विशेष प्रकारको अपरेसन अभियान सुरु गर्न गइरहेका छौँ। हामीले एउटा अनलाइन वेबसाइट पेज र मोबाइल एप तयार गरेका छौँ, जहाँ नेपाली कामदारहरूलाई ठग्ने, शोषण गर्ने वा कानुन विपरीत गतिविधि गर्ने, अनावश्यक लोभ र प्रलोभन देखाउने व्यक्ति समूह विरुद्ध यो वेबसाइटमा विवरण संकलन गर्नेछौँ।
19: उहाँका अनुसार विक्रम सम्बत 2056 सालदेखिका पुराना उजुरीहरूलाई तीव्र रूपमा फर्चोट गर्ने काम पनि अगाडि बढाइएको छ। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आइडी दिने व्यवस्था गरेको छ। हालसम्म 390 पालिकाका लागि युजर आइडी बनाइसकेको र बाँकीमा काम तीव्र गतिमा भइरहेको जानकारी गराइएको छ। त्यस्तै आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव हेमराज तामाङले सरकारको उच्च प्राथमिकता शासकीय सुधार र सुशासन नै रहेको स्पष्ट पार्नुभयो। 16 योजना र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा मन्त्रालयले तथ्याङ्कमा आधारित कार्य प्रणाली अघि बढाइएको उहाँले बताउनुभयो।
24: वैदेशिक रोजगारीको विषयलाई पनि अझ सुरक्षित, व्यवस्थित, मर्यादित गर्ने सोचको साथ मन्त्रालय अघि बढिरहेको छ। यसै क्रममा वैदेशिक रोजगारको विषयलाई अझ बढी प्रभावकारी ढङ्गले सरकारको उपस्थिति हुने गरी, त्यसमा चाहिँ सुशासन संस्थागत हुने गरी, हाम्रो वैदेशिक रोजगारका सेवाहरूलाई सुशासनमुखी हुने गरी काम गर्ने क्रममा अहिले हामीले मन्त्रालयबाट प्रविधि मैत्री ढङ्गले केही कामहरू गर्ने सोच राखेको छौँ र त्यसै अन्तर्गत चाहिँ खास गरी यो श्रम स्वीकृति प्रणालीका विषयहरूलाई पनि स्थानीय सरकारबाट नजिकबाट यो सिंहदरबारका यो सेवाको पहुँचहरूलाई स्थानीय सरकार, घर दैलोको सरकार भन्छ, त्यहाँबाट चाहिँ पहुँच गर्ने गरी चाहिँ प्रणालीको विकास गर्ने सोच राखेको छ र त्यही क्रममा चाहिँ अब हामीले केही काम गरिरहेका छौँ। रोजगार संयोजक जुलेर एमएलसी रूपमा रहनुभएका सम्पूर्ण कर्मचारीहरूले यसमा दत्तचित्त भएर, प्रतिबद्ध भएर, कटिबद्ध भएर काम गर्नुपर्ने अवस्था छ। परिपत्रका माध्यमद्वारा यस्तै किसिमका भर्चुअल कार्यक्रमका माध्यमद्वारा र अर्को पाटो चाहिँ के भन्दा हाम्रो यो वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने अभियानमा चाहिँ मन्त्रालयले आजकै मितिबाट सबै किसिमको अवाञ्छित प्रकृतिको जुन रोजगारी क्रममा हुने क्रियाकलाप छ त्यो अवैध एजेन्टहरू बिचौलियाहरूबाट चाहिँ जुन हाम्रो रोजगारीलाई सुरक्षित गर्ने व्यवस्थित गर्ने मद्दत गर्ने कुरामा चाहिँ जुन समस्या भएको छ त्यो समस्यालाई अन्त्य गर्नका लागि एउटा चाहिँ राष्ट्रिय अभियानकै रूपमा हामीले चाहिँ यो माने मानेमन्जुको नेतृत्वमा चाहिँ हामीले एउटा अभियान शुभारम्भ गरेका छौँ। भर्खरै हाम्रो नेपाल सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएर बजेट अहिले स्वीकृतिको क्रममा छ। आगामी बजेट 83-84 कायम गर्ने क्रममा चाहिँ त्यसरी नयाँ सिराबाट नयाँ ढङ्गले अलिकति श्रम रोजगारीको विषयलाई पनि अझ बढी हिजोभन्दा अलिकति इभिडेन्स बेसमा तथ्याङ्कमा आधारित भएर काम गर्ने सोचको क्रममा हामी छौँ र यही क्रममा एउटा अभियान चाहिँ आजबाट सुरु हुँदैछ।
19: साथै जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र समेत स्थापना गरिसकेको जानकारी सहसचिव तामाङले दिनुभयो।
2: एजेन्ट विरुद्धको यो अभियानका लागि oiacup.moles.gov.np मा क्लिक गरेर त्यहाँ भने अनुसार जानकारी लेखेर उजुरी दिन सकिन्छ। के कुराको उजुरी दिने त? वैदेशिक रोजगारका लागि गैर कानूनी शुल्क असुल गरेमा, झुटो जागिरको प्रस्ताव वा नक्कली कागजात प्रदान गरेमा, नेपाली श्रमिकको शोषण वा तस्करी गरेमा, सहमति बिना जबरजस्ती श्रम गराएमा, पैसा लिएर गायब भएमा वा सम्पर्क टुटाएमा र मान्य इजाजत बिना भर्ती व्यवसाय सञ्चालन गरेमा गोप्य रूपमा उजुरी दिन सकिन्छ। यसका लागि श्रमाधान कल सेन्टर 1141 कल गरेर पनि सोध्न सकिन्छ।
3: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
2: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
19: वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारवालाहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा युवा श्रम तथा रोजगार मन्त्रालयले गएको शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले वैदेशिक रोजगार सम्बन्धी कानूनहरू व्यावहारिक बनाउन नीतिगत सुधार गरिनुपर्ने सुझाव दिएका हुन्। अन्तर्क्रियामा आप्रवासन विज्ञ एवं अधिवक्ता सोम लुइटेलले वैदेशिक रोजगार नीति, आप्रवासन र अन्तर्राष्ट्रिय श्रमलाई व्यावहारिक दृष्टिकोणबाट हेरिनुपर्ने बताउनुभयो। उहाँले वैदेशिक रोजगारीलाई व्यवसाय र मानव अधिकारका दृष्टिकोणबाट पनि हेरिनुपर्ने सुझाव दिनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका वरिष्ठ कार्यक्रम अधिकृत वसन्त कुमार कार्कीले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र न्यायोचित भर्ना सम्बन्धी मान्य सिद्धान्तलाई अङ्गीकार गर्न सके श्रमिकलाई ऋणको बोझ र शोषणबाट जोगाउन सकिने बताउनुभयो। कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको प्रभावकारी कार्यान्वयन, सेवा प्रभार र वैदेशिक रोजगारीसँग सम्बन्धित प्रणालीहरूको प्रभावकारिता बढाउँदै लगिएको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरुदत्त सुवेदीले श्रम तथा रोजगार सम्बन्धी नीति, कानूनी तथा संवैधानिक व्यवस्थाहरू बारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा विभिन्न पालिकाहरूका प्रतिनिधि तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारवालाहरूले व्यावहारिक कठिनाईहरूको अध्ययन गरेर भएका व्यवस्थालाई समय सापेक्ष र व्यावहारिक बनाउन सुझाव दिनुभयो। अन्तर्क्रियामा वैदेशिक रोजगारीसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरू, तीनै तहका सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, विकास साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

0: वैदेशिक रोजगार बोर्डको सचिवालय
1: र अन्त्यमा युएई जाने श्रमिकका लागि मन्त्रालयले गरेको प्रयास युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्ला सैद मुबारक जारवान अल सामसी बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा मन्त्री यादवले युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दुई पटक लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज हुने वातावरण बनाउन आग्रह गर्नुभएको छ। भेटवार्तामा दुवै पक्षले श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको छ। यसैबीच राजदूत अली सामसीले ईद उल अजहाको अवसरमा 111 जना नेपाली कैदी बन्दीलाई आम माफी प्रदान गरिएको जानकारी दिनुभयो। वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रम वैदेशिक रोजगारीको यो अन्तिम श्रृङ्खला यति नै। यद्यपि श्रम रोजगारीका सवालमा रेडियो नेपालको आवाज निरन्तर गुन्जने छनै, यो कार्यक्रमबाट प्रविधि संयोजनमा सहयोग गर्नुहुने पुष्परत्न बज्राचार्य, कार्यक्रम उत्पादनमा रहनुहुने सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी सहित कार्यक्रम निर्माण टिममा साथ दिनुहुने सबैलाई धन्यवाद दिँदै म मनुका कुँवर विदा हुन्छु। नमस्कार।
2: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउँछौँ। सुनाउँदैछौँ सत्यराज आचार्य र निशा देशारको स्वर, राजु अर्यालको रचना र गैरे सुरेशको संगीतमा रहेको यो गीत।

0: अहिले सुनायौं धनबहादुर गोपाली र साथीहरूको स्वर, श्याम मलेख्युको रचना र धनबहादुर गोपालीको संगीतमा रहेको स्वदेश गान। अब केही बेर सूचना र विज्ञापन, त्यसपछि सुन्नुहुनेछ 8 बजे अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र मिनर्व वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। कार्यक्रम सुशासन र समृद्धि प्रत्येक बिहिबार बिहान 8:15 बजे रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले होमस्टेको प्रवर्धन र यसले ग्रामीण पर्यटन विस्तार र रोजगारमा खेलेको भूमिका बारे चर्चा गर्दैछौ। हाम्रो देशभित्र रहेका होमस्टेको प्रसंगलाई चर्चाको रूपमा अगाडि सार्ने हो भने स्याङ्जाको आँधीखोला गाउँपालिकामा पर्ने सिरुबारी नेपालको पहिलो होमस्टेको रूपमा चिन्न सकिन्छ। विक्रम सम्बत 2054 सालमा रुद्रमान गुरुङको पहिलो प्रयासबाट यो नमुना होमस्टेको सञ्चालन भएको थियो। गाउँलाई पनि पर्यटनसँग जोड्न सकिने अवधारणाको विकास होमस्टेका पिता रुद्रमान गुरुङको योगदानलाई आज सबै क्षेत्रमा विस्तार गरी गाउँदेखि सहरका पर्यटकलाई यसले एकै ठाउँमा जोडेको देखिन्छ। आएका पाहुनालाई व्यावसायिक होटेल तथा रेस्टुरेन्टको सेवाभन्दा अलग तरिकाले सञ्चालन गरी पाहुनालाई पारिवारिक तथा हार्दिक मनले स्वागत र सत्कार गरी सौहार्द र शैलीमा खाने बस्ने र घुमाउने परम्पराको संस्कृति नै होमस्टे अर्थात् घरवास कार्यक्रम हो। होमस्टेको सञ्चालनले विशेष गरी ग्रामीण समुदायको परिवेश, रहन सहन, संस्कार र संस्कृति अनि ओझेलमा परेका विभिन्न स्थानको परिचय खुलाउने गर्दछ र पर्यटकलाई बसाउने, घुमाउने र स्थानीय खानपानको छुट्टै आनन्द दिलाउने कार्य गर्दछ। स्याङ्जाको सिरुबारीबाट सुरु भएको होमस्टे अहिले देशैभरि करिब 2000 को हारिमा सञ्चालनमा रहेका छन् भने पाहुना तथा पर्यटकको सिजन हेरी सञ्चालनमा आएका होमस्टे अझ बढ्न सक्ने देखिन्छ। यो सँगै होमस्टेको क्रम दिन प्रतिदिन बढ्दो पनि छ। होमस्टेले गाउँको परिचय र त्यस आसपासको पर्यटन प्रवर्धन र विकासमा जोड मात्र दिएको छैन कि यसले स्थानीय उत्पादन र रोजगारलाई समेत जोडेर गाउँ र सहरका पर्यटक बीच हार्दिकता गाँसेको छ। नौलो पाहुना र पर्यटक पनि पारिवारिक वातावरणमा बस्ने, खाने अनि घुम्ने बानीको विकासले गर्दा पछिल्लो क्रममा होमस्टे प्रति पर्यटकको रुचि बढ्दै गएको देखिन्छ। थोरै खर्चमा स्थानीय उत्पादनबाट बनेका खाना खान, बस्न र नयाँ नयाँ स्थान तथा स्थानीय संस्कृतिमा रमाउन पाउने हुनाले पनि पर्यटकहरू होमस्टेमा बस्न रुचाउने गर्दछन्। होमस्टेको उद्गम स्थान स्याङ्जाको सिरुबारीमा जाने पर्यटकको संख्यामा निकै वृद्धि भएको देखिन्छ। सुरुमा 44 घरबाट सुरु भएको यो स्थानमा अहिले 23 होमस्टे सञ्चालनमा रहेका छन्। त्यसमा पनि स्थानीय महिला दिदीबहिनी तथा आमा समूहहरूको सक्रियतामा सामुदायिक रूपबाट होमस्टेको प्रवर्धन भएको देखिन्छ। खास गरी स्याङ्जाको सिरुबारीदेखि डहरे देउरालीको पर्यटन यात्रालाई पर्यटकले निकै नै रमाइलो मानेको देखिन्छ। सिरुबारी समुद्री सतहदेखि 1610 मिटरको उचाइमा रहेको छ भने सिरु घाँसको नामबाट यसको नाम सिरुबारी रहन गएको हो। पर्यटकीय सहर पोखरादेखि करिब 2 घण्टाको सडक यातायातबाट सिरुबारी पुग्न सकिन्छ। स्याङ्जा स्थित सिरुबारीको होमस्टेबाट त्यहाँको पर्यटन विकास र सिरुबारीको पहिचान बारे आज हामीसँग सिरुबारी सामुदायिक होमस्टेको संयोजक एवं होमस्टे सञ्चालनका तालिम प्रशिक्षक उर्मिला गुरुङ कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
3: हजुर, धन्यवाद, नमस्कार सर।
2: यहाँ सिरुबारी होमस्टेको सञ्चालनमा पनि रहनु भएको छ र त्यहाँ होमस्टेलाई प्रवर्धन गर्नका लागि पनि ठुलो भूमिका खेल्दै आउनु भएको छ, होइन? आखिर स्याङ्जाको सिरुबारी होमस्टे नेपालको पहिलो होमस्टेको रूपमा पनि चिन्न सकिन्छ। यहाँले काम गरिरहँदा अहिले सिरुबारीमा होमस्टेमा आउने पाहुनाहरूको अवस्था कस्तो छ, यहीँबाट सुरु गरौँ त।
3: हजुर सर, एकदमै धन्यवाद छ। सिरुबारी होमस्टे यो नेपालको मात्रै नभइकन दक्षिण एसियाकै प्रथम होटल हो र यहीँबाट सुरुवात भएको घरवास। हाम्रो गाउँ सिरबारीमा हिउँद न बर्खा उत्तिकै मात्रामा चाहिँ पाहुनाहरूको फ्लो उस्तै मात्रामा रहेको छ र यो समयमा पनि एक सिरबारीलाई चाहिँ भ्याइ नभएछ पाहुना व्यवस्थापन गर्न, एकदमै व्यस्त, कतिपय खेतीपातीमा व्यस्त हुन्छ यो समयमा, हामी पाहुनालाई व्यवस्थापन गर्दै ठिक्क हुन्छ।
2: हजुर, अनि सिरुबारीमा होमस्टे राख्नका लागि र प्रवर्धन गर्नका लागि पहिलो जग कसले बसालेको थियो र उहाँको जगलाई पछाउँदै पछाउँदै अहिलेको यो अवस्थासम्म आइपुग्दा यहाँको पुस्ताले सम्हालेको छ होमस्टे विस्तारका लागि होइन, यो पहिलो जग कसले सुरु गरेको थियो, प्रेरणा कसरी मिल्यो?
3: यो कस्तो भन्दाखेरि एकजना लाउरे बुवा हुनुहुन्थ्यो जो चाहिँ सिरबारीमा जन्मनुभयो, उहाँ इन्डियन लाउरे हुनुभयो, उहाँ रिटायर भएर आउनुभयो, 32 वर्षसम्म चाहिँ उहाँ भारतीय सेनामा काम गर्नुभयो, क्याप्टेन पदमा उहाँ रिटायर भएर आउनुभयो। उहाँको त्यो सोच भनेको आजको सोच थिएन, 54 सोच थिएन। उहाँको 2025 सालमै उहाँले चाहिँ आफू जन्मेको गाउँलाई एउटा होमस्टे गाउँ बनाउने, अन्तर्राष्ट्रिय क्षेत्रमै उहाँले चिनाउने, छुट्टै गाउँको चाहिँ बेग्लै पहिचान बनाउने भन्ने एउटा सोचले उहाँले सुरुवात गर्नुभएको हो। त्योभन्दा पहिला उहाँले एउटा स्विजरल्यान्डको चाहिँ पुस्तक अध्ययन गर्नुभयो, अनि त्यो पुस्तक अध्ययन गरेर थाहा भयो कि स्विजरल्यान्ड देश कसरी चाहिँ त्यो उचाइमा पुगेको रहेछ, एउटा पर्यटनको हिसाबले त्यसरी आर्थिक बलियो गर्दै गएर आज त्यो ठाउँ छ भने हाम्रो र स्विजरल्यान्डको चाहिँ भूगोल उस्तै छ, सिमिलर छ भनेर उहाँ बुवाले पनि र म जन्मेको गाउँमा पनि पर्यटन सम्भव छ भनेर, आजको यो अवस्था थिएन हिजो त्यो बेलामा, आजभन्दा 40-50 वर्ष अगाडिको त्यो समयमा जाँदाखेरि कुनै पनि पूर्वाधार विकास थिएन होइन, र मान्छेहरूमा त्यो बेलामा होमस्टे भने के हो थाहा पनि थिएन, र क्याप्टेन रुद्रमान गुरुङ उहाँ आफैमा एकदमै समाजसेवी, सँगसँगै उहाँ 48 सांसद पनि हुनुभयो नि, र एकजना माननीय जसले चाहिँ सिङ्गो स्याङ्जालाई मात्रै प्रतिनिधित्व गर्नु भएन कि विकासको हिसाबले, उहाँले समग्र नेप उचाइमा लैजानु भएको छ ग्रामीण अर्थतन्त्रको माध्यमबाट, र हामी अत्यन्तै सौभाग्यशाली छौँ उहाँले जुन एउटा सोच र परिकल्पना ल्याउनु भयो, र उहाँले क्रमिक रूपमा चाहिँ यो होमस्टेलाई सुधार कसरी गर्दै लाने भनेर उहाँ निरन्तर आफै पनि खटिनु भयो, सबै गाउँवासी पनि उहाँलाई साथ दिँदै जानुभयो, र उहाँ दिवंगत भइसकेपछि हरेक पुस्ता त्यो बेलाको चाहिँ हरेक तत्कालीन प्रत्येक कालखण्डको चाहिँ सबैले सम्हाल्दै जानुभयो, र आजको समयमा हामीले सम्हालिरहेको छ त्यो हामीहरूको जिम्मेवारी हो, दायित्व हो, र यसैमा फेरि हामीलाई रोजगार पनि यही नै छ, आफै घर परिवारसँग सँगै बसेर होइन परिवारसँग टाँडिन परेन, एकदमै राम्रो छ।
2: अनि जस्तो सिरुबारीमा सुरुको अवस्थामा चाहिँ कतिवटा होमस्टेबाट सुरु गरिएको थियो र वर्तमान अवस्थासम्म आइपुग्दाखेरि कतिवटा होमस्टेहरू सञ्चालनमा आएका छन्?
3: हाम्रो सिरुबारी गाउँ 44 घरधुरी मिलेर बनेको हो, स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका 1 पञ्चमूलमा अवस्थित यो गाउँ गुरुङ गाउँ हो, टोटली गुरुङ बस्तीमा 44 घरधुरी छ सर। त्यो बेलामा हिजो बुवा रुद्रमान गुरुङ उहाँहरूले सुरुवात गर्नु हुँदाखेरि सबै घरमा चाहिँ पाहुना बाँडिन्थ्यो कि, जस्तो जतिजना आउँछ दुई दुईजना गरेर त्यसरी 4-4 जना 2-2 जना गरेर बाँडिन्थ्यो होइन। त्यो बेलामा चाहिँ विदेशी पर्यटकहरू एकदमै म्याक्सिमम 9-10 वटा देशबाट चाहिँ पर्यटकहरू आउनुहुन्थ्यो, र अहिले तपाईँको होमस्टेमा चाहिँ हाम्रो आन्तरिक पर्यटक ज्यादा आउनु छ, र आन्तरिक पर्यटकहरू आउँदै अहिले अब पछिल्लो यो क्रममा वैदेशिक रोजगारमा जाने या रोजगार नपाएर होइन कि, मान्छेको भिन्न अब आवश्यकता हुन्छ, कोही पढ्नको उद्देश्यले होइन, कोही अब त्यो धेरै नै फेसिलिटी अब युरोप कन्ट्रीहरूमा पाएपछि उतै नै जाने भयो, त्यो अपर्च्युनिटीहरू पाएपछि, र तर पनि गाउँ सिरबारीमा अहिले हामीले 21 घरमा चाहिँ होमस्टे सञ्चालन गरिरहेको छौँ, र 21 घरमा हामीले अहिले चाहिँ 190 हाम्रो चाहिँ क्षमता रहेको छ, र पाहुनाहरू त्यसरी 2-2 जना अहिले दिँदैन, सबै घरमा क्षमता अनुसारको हामी दिन्छौँ, र एउटा व्यवस्थित हिसाबले हामीले प्रत्येक समय अनुगमन पनि गर्छौँ होमस्टेमा होइन, बेडहरू होममाट कस्तो राखेको छ, व्यवस्थित छ कि छैन, सरसफाइको कुराहरू, डाइनिङमा हुनुपर्ने कुराहरू, किचनको सरसफाइको कुराहरू, टोयलेट, त्यो सबै एकदमै सूक्ष्म तरिकाले हामीले अनुगमन गर्छौँ कार्य समितिले, एकदमै व्यवस्था छ।
2: जस्तो स्याङ्जाको सिरुबारीमा नि जति पर्यटकहरू आउनुहुन्छ नि उहाँहरूलाई रमाइलो गराउने वातावरण, त्यहीँको स्थानीय उत्पादनलाई पनि स्वाद दिएर चखाउने यो क्रम पनि चलेको होला, कति संख्यामा दिनहुँ रूपमा आउनुहुन्छ र त्यहाँ आएका पाहुनाहरूलाई कसरी मर्यादित व्यवहार के कस्तो देखाउनुहुन्छ यो पनि सुनौ न।
3: एकदम एकदम सर, हाम्रो कस्तो हुन्छ भन्दाखेरि हाम्रो कम्युनिटी बेसमा चलेको हाम्रो सामुदायिक होमस्टे हो, अहिलेसम्म हामी होमस्टेको जननी हामीले बनाएको एउटा चाहिँ सुरुवात गरेको होमस्टे र हामीले आफैले बनाएको नियम हामीले फलो गरेन भने त्यहाँ चाहिँ अस्तव्यस्त हुन्छ, त्यो सस्टेन हुँदैन भन्ने चाहिँ हामीलाई सधैँ त्यो मनमा भइरहेको हुन्छ चिन्ता। त्यसो भएर एउटा कार्य समिति छ, कार्य समितिभित्र चाहिँ सचिव र सहसचिव छ, अनि दुवैजनालाई मासिक रूपमा चाहिँ निश्चित स्यालेरी दिन्छौँ र उहाँहरूले व्यवस्थापन गर्नुहुन्छ, जति पनि पाहुनाहरूको फोन हामीलाई आए तापनि हामीले त्यो पाहुनाको नम्बर सचिवालयमा सचिवज्यूहरूलाई फरवार्ड गरिदिन्छ अथवा पाहुनालाई नै उहाँहरूको नम्बर दिन्छ, र त्यसरी प्रत्येक घरमा चाहिँ आफ्नो आफ्नो क्षमता अनुसार चाहिँ व्यवस्थापन डिभिजन गरिन्छ, हजुरको घर आज 1 जना पाहुना होइन 1 जनाको लागि खाना रेडी गरिदिनुहोस् हजुरहरूले भन्ने, त्यो खालको चाहिँ एउटा पहिल्यै चाहिँ पूर्व सूचना जुनै पनि होमस्टेमा जाँदाखेरि हजुरहरू पूर्व सूचना गर्नुहोला, र हाम्रो गुगल म्याप पनि छ होइन, गुगलमा पनि हाम्रो अफिसको नम्बर राखिएको छ फोन नम्बरहरू, र त्यसरी जति पनि पाहुनाहरू आउनुहुन्छ हामीले सचिव सहसचिवको माध्यमबाट त्यसरी घर घरमा व्यवस्थापन गर्छ, पञ्चे बाजा टोलीलाई फलानु ग्रुप यहाँ आइपुगेछ र तपाईँहरू आउनु बाजा लिएर, आमा समूहलाई कर्मी दिदी बहिनीहरूलाई फुलमाला लिएर तल गेटमा झर्नु, खाजा बनाउने वेलकम हामीले आउने बित्तिकै पाहुनालाई चिया नास्ताहरू दिन्छौँ, 1 जनालाई खाजा रेडी गर्नु छ भने त्यो एप एभरेजमा हाम्रो प्रत्येक हप्ता शुक्रबार शनिबार चाहिँ हाउसफुल हो, यो हजुरहरूले सबैले थाहा पाउनुपर्ने कुरा। हजुरहरू यदि शुक्रबार शनिबार आउनुहुन्छ भने एक हप्ता अगाडि 10 दिन अगाडि बुकिङ गर्नुपर्छ। अब 3-4 दिन बाँकी छ भन्दाखेरि हाम्रो हाउसफुल भइसक्छ है, थाहै पाउनुहुन्छ। अनि अरू बार पनि लगभग आइराखेकै हुन्छ उनीहरूलाई होइन, तर शुक्रबार शनिबार एकदमै हाउसफुल हुन्छ। विकली हाम्रो चाहिँ एक हप्तामा कम्तीमा हाम्रो 600-700 पाउना त हाम्रो भित्रीकै हुन्छ सर,
2: ठुलो मात्रामा रहेछ
3: हप्तामा एकदमै। र त्यो व्यवस्थापन गर्ने एउटा मैले होमस्टेको यो ट्रेनिङको दौरानमा मैले एकदमै मुख्य एउटा सेसन भनेको कार्य समितिको चाहिँ काम र कर्तव्य एकदम व्यवस्थापन समितिको चाहिँ यो एकदमै मुख्य कुरा रहेको हुन्छ, र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हुन्छ। व्यवस्थापकीय पाटो चाहिँ एकदम महत्त्वपूर्ण रहेको हुन्छ, समयमा सूचना प्रवाह गर्नु पर्यो, र फेरि एकअर्कामा चाहिँ कोअपरेटिभ हुनु पर्यो, युनिटी हुनु पर्यो होइन, बल्ल मात्रै चाहिँ हुन्छ दिएको हुन्छ। हामीले चाहिँ यसरी चाहिँ व्यवस्था जतिजना पाहुना आए पनि हामीले हाम्रो क्षमता अनुसारको चाहिँ हामीले जहिले प्रत्येक दिन हामीले व्यवस्थापन गर्न सक्छौँ सर।
2: हजुर, अनि जस्तो होमस्टेमा आएर होमस्टेमा बस्ने खाने मात्र त हुँदैन होला, होमस्टेमा आइसकेपछि त्यस पर्यटकीय क्षेत्रहरूमा पनि पाहुनाहरू घुम्न रुचाउनुहुन्छ। पर्यटकीय क्षेत्रको कुरा गर्नु पर्दाखेरि कुन कुन क्षेत्रहरूले महत्व पाएका छन् पाहुनाका लागि, जुन चाहिँ आकर्षण थपेको छ र पाहुनाहरू घुमेर आनन्द लिन सक्दछन्, यो पनि सुनौ त।
3: हजुर सर, हाम्रो पाहुनाज्यूहरू आउनुको मुख्य कारण भनेको यहाँको विशेष गरेर सांस्कृतिक पक्ष हाम्रो एकदमै राम्रो छ। हामीले चाहिँ हाम्रो गुरुङ संस्कृति उहाँहरूलाई पस्कन्छौँ होइन, होमस्टेमा तपाईँको खाना र बस्न मात्र होइन कि उहाँहरू त्यहाँको चाहिँ कल्चरलाई नजिकबाट चाहिँ निहाल्न बुझ्नको लागि आउनुहुन्छ। हामीले अब हाम्रो स्थानीय उत्पादन चाहिँ हामीले मेनुमा त्यो खाना खुलाउँछ नै, तर फेरि बेलुका त्यो सँगसँगै हामीले हाम्रो सांस्कृतिक कार्यक्रम देखाउँछ, र हेर्ने कुराहरू हाम्रो चाहिँ पर्यटकीय गन्तव्यहरू एकदमै हाम्रो ओलीबास जान रहेको छ, त्यहाँबाट सुन्दर हाम्रो गाउँ एकदमै राम्रोसँग देखिन्छ। बुहारी पारीको गाउँहरू, ठुल्ठुलो डाँडाहरू, जो स्याङ्जा जिल्लाकै अग्लो पहाड बनिरहेको छ हाम्रो गोरुजुरी डाँडा, तपाईँको थुम्रो डाँडा, त्यहाँ पनि पाहुनाहरू जानुहुन्छ। डरे देउराली यो पवित्र पर्यटकीय धार्मिक स्थल रहेको छ, जो चाहिँ हाम्रो पर्वत र स्याङ्जाको सिमानामा रहेको छ, एकदमै त्यहाँ पनि पर्यटकहरू जानुहुन्छ। र बाल चतुर्दशीमा सद्वी छर्छ, ठुलो मेला लाग्छ, अरू बेला पनि हामीले चाहिँ त्यहाँ निरन्तर त्यहाँ चाहिँ दैनिक तपस्वी नै बस्नुहुन्छ। मन्दिर छ एकदमै राम्रो, अहिले हामीले प्रदेश सरकारबाट गत वर्ष बजेट ल्याएर अझै राम्रो खालको चाहिँ कलात्मक मन्दिर हामीले बनाएका छौँ त्यहाँ होइन, र नजिकै हाम्रो छिमेकी गाउँपालिका रहेको छ, अर्जुन चौबारी गाउँपालिका, जहाँ चाहिँ नेपालकै प्रथम नवग्रह मन्दिरको निर्माण भएको छ सर, एकदमै त्यहाँ पनि सिरुबारी होमस्टे आउने हरेक पर्यटकहरू त्यहाँ दर्शन गर्न पुगेकै हुन्छ। सिरुबारी होमस्टेबाट जम्मा 10 किलोमिटरको दूरीमा हो तलपट्टि, त्यहाँ आउँदै गर्दाखेरि बुटोलबाट आउनुहुने पाहुनाहरू हेलु हुँदै त्यहाँ दर्शन गरेर सिरुबारी आउनुहुन्छ, अथवा अन्य बाटोहरूबाट आउने पाहुनाहरू सिरुबारी चाहिँ स्टे गरेपछि त्यहाँ दर्शन गर्नुहुन्छ, र एकदमै त्यहाँ पनि धार्मिक पर्यटकहरूको चाहिँ एकदमै लर्को छ। र त्यहाँको पालिकाको अध्यक्षजीले पनि त्यसरी धार्मिक हिसाबले आउनुहुने पर्यटकहरूलाई एउटा चाहिँ होमस्टेको व्यवस्थापन नगरी भएन भन्ने कुरा गर्नुभएको छ, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, निडेड छ, त्यो एकदमै आउँछ। र अर्को हाम्रो चाहिँ अमिता बुद्ध दरौँको थाप्लेमा अमिता बुद्ध ठुलो विशाल प्रतिमा 60 फिट उचाइको हाइटमा, अनि त्यहाँ पनि दर्शन गर्न जान्छ। माझु भन्ज्याङ आउँदा आउँदै रमणीय एकदम भन्ज्याङ, माझु भन्ज्याङ छ, सिरबारी नआइपुग्दै 15 मिनटको दूरीमा, त्यो एकदमै राम्रो छ। र अहिले हामीले एउटा चाहिँ पर्यटकीय गन्तव्य एउटा पर्यटक पार्कको हामीले निर्माण गर्दैछौँ सिरबारी गाउँभन्दा माथि, जहाँ चाहिँ हामीले गुरु रिम्पोछे गुरु पद्म सम्भव प्रतिमाको हामीले निर्माणको काम अहिले त्यहाँ निरन्तर चलिरहेको छ तीव्र गतिमा। हामीले चाहिँ ग्राउन्ड लेभलबाट हाम्रो 50 फिट उचाइको हो, अनि एकदमै त्यो काम हुँदैछ। त्यहाँसम्म पुग्नको लागि पदमार्ग पनि हामीले लगभग अब 90% हाम्रो कार्यपादन भइसकेको छ, 10% मात्रै छ, त्यो पनि अब छिटै नै सकिन्छ। एकदमै हाम्रो धेरै राम्रो आउनुहुने पर्यटकहरू, यहाँको आतिथ्यता होइन, यहाँको चाहिँ बसाई व्यवस्थापन, यहाँको सरसफाई, हस्पिटालिटी एकदमै राम्रो भन्नुहुन्छ उहाँले। सांस्कृतिक कार्यक्रम अति रमाइलो, राम्रो सबै कुराहरू हेर्न पायो। अनि फेरि हामीले हाम्रो मात्रै देखाउने होइन कि हाम्रो आउनुहुने पाहुनाज्यूहरूको पनि उहाँहरूको आफ्नो चाहिँ कसैसँग चाहिँ प्रतिभा छ भने उहाँहरूलाई पनि हामी दिन्छौँ होइन। त्यसो हुँदाखेरि एकदमै यो एक अर्कामा चाहिँ यो संस्कृति आदान प्रदान गर्ने, साटोसाट गर्ने यो एउटा प्लेटफर्म पनि हो हाम्रो होमस्टे भन्ने चाहिँ मलाई लाग्छ। यो होमस्टेले गर्दाखेरि तपाईँ कहाँको पश्चिमको पाहुनाहरू आउनुहुन्छ, अत्यन्तै दार्चुला अछामदेखिको पाहुनाहरूको, सोलुखुम्बुदेखिको पाहुनाहरूको संस्कृति चाहिँ हामीले त्यहाँ हाम्रो प्राङ्गणमा गुम्बाको आँगनमा हामीले देख्न पाउँछौँ कि।
2: हजुर, अनि यसैमा हजुर यहाँले यति महत्त्वका साथ यो कुरा बुझाइरहँदाखेरि 23 वटा होमस्टे घरबाट भनौँ न होइन, त्यहाँबाट यहाँले चाहिँ पर्यटक पाहुनाहरूलाई चाहिँ सत्कार स्वागत सँगसँगै घुमाई खानपिन गराई यी क्रियाकलापहरू गराउनुहुन्छ, किन त यति धेरै पर्यटक आउने स्थानमा 23 वटाबाट हामी बढाउँदै पनि जान सकिन्थ्यो, जसले स्थानीय रूपमा पनि रोजगारलाई चाहिँ प्रवर्धन गर्नमा सहयोग पुग्दथ्यो, यतातर्फबाट सोच्नु पर्ने हो कि अब।
3: हजुर, आवश्यक छ सर, हजुरले महत्त्वपूर्ण विषयमा कुरा उठाउनु भयो। भयो. हाम्रो सिरबारी होमस्टेमा जति पनि घरहरू थियो जो चाहिँ ढोका बन्द थियो त्यो घरहरू लगभग सिद्धिसक्यो. अब त्यो हजुरको घर त्यसको लागि चलाउन दिइसो त भनेर त्यो सकिएको अब भन्ने ऊ छैन. लगभग सबैको घरहरू प्याक भइसकेको छ. अब कस्तो छ भन्दाखेरि कोही कोही एकदमै अशक्त, अब हिजोको समयमा उहाँहरूले 54 सालबाट सुरुवात भयो त्यो समय उहाँहरूले पाहुना पाल्नु भयो, आज बिचरा अशक्त हुनुभयो बाबा आमाहरू, उहाँहरू पाल्नु भएको छैन, उहाँहरू यत्तिकै त्यो घर यत्तिकै छ. तर जो चाहिँ हङकङ युकेमा हुनुहुन्छ पोखरा काठमाडौँ उहाँहरूको घर त सबै दिएर सकिसक्यो. एकीकृत छ नि त हाम्रो सिरबारी गाउँ छाता आकारको छ. अनि कुनै पनि पाहुना अलिक पर परको छिरलिएको ठाउँहरूमा जान मान्नुहुन्न कि उहाँहरू, ए टाढा रहेछ हामी नजिक नजिक बस्न पाए हुन्थ्यो भन्ने उहाँहरूको कुरा हुन्छ. त्यसो अरू टाढाको टोललाई हामीले चाहिँ सिरबारी होमस्टेमा हामीले समाहित गर्न सकेको छैन कारण त्यो. तर नअटेको पाहुना त जति पनि अट्दैन, जति पनि अचानक आउनुहुन्छ पाहुनाहरू, उहाँहरू फिर्ता भएको पाहुनाहरू त फेरि त्यस्तै त्यस्तै ठाउँहरूमा बस्नुहुन्छ उहाँहरू, होइन कोही चिया दोकानमै पनि बस्नु परेछ, पाहुनै नराख्ने ब्राह्मण गाउँमा पनि बिचरा कता फर्किनु भनेर उहाँहरूलाई त्यहाँ व्यवस्थापन गरेको छ. नि खोल्न त एउटा बेजाङमा ठुलो एउटा फर्म छ, त्यहाँ चाहिँ 40 जनाको क्यापेसिटी छ. यता माजु भन्दैमा पनि त्यतिकै 35-40 जनाको क्यापेसिटीको छ. यता हाम्रो चाहिँ पञ्चमुल साइडमा फेरि त्यहीँ पनि चाहिँ तपाईँको 30-35 जनाको क्यापेसिटीको छ. त्यहाँ हाउसफुल भएर पनि अट्दैन. अब हामीले के सोचेका छौँ भने बरु हामीले बरु स्टाफै राख्ने. अहिलेसम्म त हामी निरन्तर हामी आफै कुकिङ गर्छौँ होइन, भान्सामा हामी आफै छौँ, हाउस किपिङमा अब अलिअलि मान्छेहरू हाल्छ हामीले सहयोगीहरू. तर सबै कामहरू अहिलेसम्म चाहिँ खाना बनाउनेदेखि लिएर सर्भिस गर्ने हामीहरूको छ. अब चाहिँ मेरो विचार बरु सबैले अब क्यापेसिटी बढाउनु पर्यो होइन. हामीले दिने सेवा सुविधामा सुटालिटीमा कमी कमजोरी हुनु भएन. स्टाफ एउटा कुकम्यान राखेर बरु हामीले चाहिँ त्यसरी चाहिँ अब थप घरहरू चाहिँ रुमहरू बढाउनु पर्छ कि भन्ने मानिस त्यो नगरी अब विकल्प छैन. किनभने यहाँ यति धेरै पाहुनाहरू आउनलाई लाइट हुन्छ कि प्रत्येक शुक्रबार 500-600 वापस हामीले चाहिँ बुकिङ लिन पाउँदैनौँ. शनिबार त्यस्तै हुन्छ सर. त्यसो भएर त्यो भनेको हाम्रो लागि चाहिँ घाटा हो नि. त्यो भनेको हाम्रो लागि चाहिँ हाम्रो मार्केटरहरू चाहिँ हामीले लस गर्नु हो, गुमाउनु भन्ने लाग्छ मलाई. प्रत्येक एकजना आउने पाहुनाले त्यस्तै खालको चाहिँ उहाँले प्रचार गर्नुभएको हुन्छ होइन आइसकेपछि. सो हुँदाखेरि हामीले अब स्टाफ राखेर भए पनि एउटा व्यवस्थित तरिकाले होमस्टेमा दिनुपर्ने सेवा सुविधा यहाँको आर्थिकता सांस्कृतिक पाटोहरू त यथावत नै राख्ने. त्यसलाई चाहिँ कति पनि हामीले घटाउने होइन, बरु गुणस्तरलाई अझै बढाउने. तर सहयोगीहरू राखेर हामीले चलाउनु पर्छ कि थप्नु पर्छ कि भन्ने चाहिँ लाग्छ. युरोपमा गएको मान्छेहरू कोही कोहीले भन्नुहुन्छ है मलाई फोन गरेर, ओहो अहिले त हाम्रो गाउँमा यति धेरै पाहुनाहरू जानुभएको छ, आम आम भएछ, यहीँ आएर व्यवसाय गरौँ कि जस्तो भएछ भन्नुहुन्छ कि अन्त देशमा कति बस्नु पनि भन्नुहुन्छ. तर त्यो कम्ती मान्छेहरू छ जो चाहिँ आउनुहुन्छ जस्तो लाग्छ मलाई. हुन त जो दुबई कतार मलेसिया जानुभएकोहरू उहाँहरू डेफिनेटली धेरै युवाहरू फर्केर आउनुभयो, होमस्टे अहिले गरिराख्नु भएको छ, आफ्नो चाहिँ जीवन साथी आफूहरू मिलेर होइन. गाउँ पर्यटनलाई जसले माया गर्नुहुन्छ उहाँहरू आउनु होला भन्ने लाग्छ मलाई. तर जति पनि छ जनशक्ति पक्का पनि युवाहरू पोखरा काठमाडौँ भएको हाम्रो चाहिँ गाउँको युवाहरू चाहिँ पक्का फर्केर आउनुहुन्छ जस्तो लाग्छ मलाई.
2: हजुर, स्याङ्जाको यो सिरुबारीमा रहेको होमस्टेमा आउने पर्यटकहरू विशेष गरी आन्तरिक र बाह्यको तुलनामा कुन चाहिँ बढी देखिन्छ?
3: हाम्रो आन्तरिक पर्यटक नै धेरै आउनुहुन्छ सर.
2: पारिवारिक रूपमा त्यहाँ घुम्नको लागि आउनुहुन्छ?
3: पारिवारिक रूपमा एकदमै. हजुरहरूले एउटा कुरा के थाहा पाइस्यो भन्दाखेरि सिरुबारी होमस्टे यस्तो होमस्टे हो जहाँ चाहिँ तपाईँ पारिवारिक र संस्थागत हिसाबले मात्रै आउनुहुन्छ, अथवा एउटा वैधानिक हिसाबले कानुनी हिसाबले विवाह भएको जोडीहरू आउन बस्न पाइयो. तर एउटा अवैधानिक तरिकाले चाहिँ यस्तै बसेको कपालहरू आएर बस्ने स्टे गर्ने चाहने त्यो होइन. त्यस्तो कपालहरूलाई बाहिरबाटै थाहा हुन्छ त हेर्दाखेरि नै हो कि होइन वास्तवमै, अनि उहाँहरू होइन भने अनि हाम्रो त्यस्तो छैन यहाँ सुविधा भनेर हामीले फिर्ता गरिदिन्छ. होमस्टे भनेको एउटा हामीले व्यावसायिक हिसाबले मात्रै हेर्नौँ कि सर. हामीले हाम्रो संस्कृतिलाई कसरी जगेना गर्ने, हाम्रो यहाँको संस्कारलाई कसरी चाहिँ हामीले संरक्षण गर्ने. संस्कृति र संस्कार एकदमै महत्त्वपूर्ण कुरा हो नि त मान्छेको जीवनमा. र एउटा समाजलाई एउटा सभ्य समाज एउटा चाहिँ सामाजिक सद्भाव भन्ने कुरा चाहिँ र एकता भन्ने कुरा गाउँ सिरबारी आएर सिकेर जानुहुन्छ कि पाहुनाहरूले. त्यस्तो हुँदाखेरि त्यसलाई चाहिँ विखण्डन गर्नुहुन्न कहिले पनि चाहिँ त्यसलाई चाहिँ हामीले बिग्रिन दिनुहुन्न है यो अवस्थालाई भन्ने चाहिँ सधैँ हामीलाई चिन्ता लागिरहेको हुन्छ. र त्यसरी आउने जो पनि पाहुना हुन्छ त्यस्तो किसिमको पाहुनालाई हामीले बास दिँदैन.
2: हजुर, अनि जस्तो सिरबारीको यो होमस्टेमा चाहिँ विशेष गरी महिला तथा आमा समूहहरू बढी मात्रामा चाहिँ प्रतिबद्ध भएर लागेको देखिन्छ कि त्यसमा पुरुषहरूको संख्या पनि उत्तिकै छ जहाँ रोजगार प्रवर्धन गर्नलाई सहयोग पुगेको छ कि भन्न सकिन्छ?
3: हाम्रो त यहाँ न महिला न पुरुष सबै बराबर काम गर्नुहुन्छ. सबै होमस्टे कर्मी हो, पुरुष पनि उत्तिकै काम गर्नुहुन्छ, महिला दिदी बहिनी आमाहरू उत्तिकै काम गर्नुहुन्छ. अहिले सिरबारी मात्र यस्तो होमस्टे होला म च्यालेन्जको साथ भन्छु जहाँ चाहिँ युवाहरूले सर्भिस गरिरहेको छ, युवाहरूले यो यो पेसा अप्नाइरहेको छ। म धेरै ठाउँहरूमा होमस्टेको यो कार्यक्रमहरूमा होइन ट्रेनिङको दौरानमा धेरै ठाउँ पुगेँ, जहाँ पुग्दाखेरि वृद्ध आमा बुवाहरू देख्छु होइन, युवाहरूको सहभागिता अलिक कम्ती देख्छु यो पेसा। त्यसो भएर हाम्रो सिरबारी होमस्टेमा चाहिँ युवाहरू धेरै हुनुहुन्छ र पुरुष दाजुभाइहरू पनि उत्तिकै सक्रिय हुनुहुन्छ, किचनको काम गर्न, बेडसिटहरू लगाउन, माला उन्न उस्तै खपिस हुनुहुन्छ होइन। परेको बेलामा अब गाउँमा त युवा पाखुरी चाहियो नि त, जुन एउटा उमेर आमा उमेरको मान्छेले गर्ने सर्भिस र युवाहरूले गर्ने सर्भिसमा धेरै फरक पर्छ कि। फास्ट सर्भिस हुँदैन, अलि सक्दैन बिचरा जे भन्छ त्यही खानेकुराहरू रेडी गर्न सक्नुहुन्न। त्यसो भएर हाम्रो होमस्टेमा एकदम आमदानी पनि राम्रो छ, सेवा सर्भिस पनि हामीले त्यही खालको हामीले दिन सकेका छौँ। त्यसो भएर पाहुनाहरू आउनु भएको छ होइन, हाम्रो अब कुनै किसिमको चाहिँ अहिलेसम्म त्यस्तो कमी कमजोरीहरू भएको छैन र एकदमै सन्च आमा बुवा सँगै चाहिँ छोरा बुहारीहरू बसेर त्यसरी चाहिँ होमस्टे हाम्रो चाहिँ सञ्चालन भएको छ, एकदमै राम्रो छ हाम्रो त।
2: होमस्टेमा आउने पाहुनाहरूलाई कार्यक्रम स्थलमै यहाँले सञ्चालन गरेका कतिपय कार्यक्रमहरू हामीले हेर्ने, देख्ने र सुन्ने मौका पनि मिलेको छ होइन, यहाँले आफैले पनि सञ्चालन गर्नुहुन्छ। एक हिसाबले भन्यो भने तपाईँ आफै पनि प्रशिक्षक हो, होमस्टे कसरी सञ्चालन गर्नु पर्दछ, होमस्टे कस्तो कस्तो स्थानहरूमा हामीले सञ्चालन गर्न सक्यौँ भने त्यसबाट गाउँवासीहरू पनि लाभान्वित बन्ने, त्यसले रोजगार तथा पर्यटनलाई पनि विस्तार गर्न मद्दत पुग्ने होइन, यो कुराको पनि यहाँसँग अनुभव छ होइन। अनुभवकै हिसाबले भन्नु पर्दाखेरि कस्ता कस्ता स्थानहरूमा हामीले होमस्टे विस्तार गर्न सक्यौँ भनेदेखि त्यसबाट चाहिँ गाउँवासीले चाहिँ लाभ लिन सक्नेछन्, र साथसाथै तपाईँले अहिलेसम्म गर्दै गरेका प्रशिक्षकका कार्यक्रमहरूमा कति जिल्लामा गएर प्रशिक्षणको रूपबाट होमस्टे सञ्चालन गर्नुपर्दछ, गाउँको लागि होमस्टे अति आवश्यक हो, जहाँ कि होटलको सुविधा हुँदैन त्यो ठाउँमा चाहिँ होमस्टेबाट चाहिँ हामीले आएका पाहुना अर्थात् पर्यटकहरूलाई चाहिँ सुविधा दिन सक्नेछौँ, के लाग्छ यो कुरा सुनौ त।
3: यो होमस्टे देशैभर फैलाउने एउटा अभियानमा म हिँडिरहेको छु होइन। मैले के भन्छु भन्दाखेरि होमस्टेहरू कोही चल्ने होमस्टेहरू राम्रो एउटा चाहिँ व्यवस्थापकीय हिसाबले एकदमै राम्रो तरिकाले उहाँहरूले व्यवस्थापन गर्नुभएको छ र पाहुनाहरूलाई राम्रो सर्भिस गर्नुभएको छ भने त्यो होमस्टे राम्रोसँग चलिरहेछ, र कतिपय होमस्टेहरू खोलेछ उहाँहरूलाई थाहा छैन कुन तरिकाले सेवा सर्भिस गर्ने हो, के चिज कसरी पकाएर दिने हो त्यो थाहा छैन बिल्कुलै, र त्यो थाहा नभएर चल्न नसकेको होमस्टेहरूमा चाहिँ अथवा सम्भावना भएको ठाउँहरूमा मलाई पर्यटन बोर्डबाट अथवा पालिकाबाट बोलाउँछ र म आजसम्म 15-20 भन्दा बढी जिल्लाहरूमा म पुगिसकेको छु प्रशिक्षकको रूपमा। म पुगिसकेको छु पूर्वदेखि पश्चिमसम्म म धेरै जिल्लाहरूमा घुमिसकेको छु होइन, एउटै जिल्लामा म 2-3 पनि गइसकेको छु विभिन्न पालिकाहरूमा, र जाने क्रममा हाम्रो नेपाल भनेको यस्तो ठाउँ हो कि जहाँ जुन ठाउँमा गए पनि तपाईँ तराई हिमाल पहाड जहाँ गए पनि त्यहाँको आफ्नै किसिमको चाहिँ विशेषता छ, ब्युटिनेस अनि त्यो हिसाबले सम्भावना हरेक ठाउँमा छ, तर मेन कुरा आफै एकदमै डेडिकेट हुनु पर्यो, आफूमा इच्छा शक्ति हुनु पर्यो र व्यवस्थापन गर्ने एउटा स्किल भनौँ न अलिकति चाहिँ मनैबाट लाग्नु पर्यो, थोरै चाहिँ स्किल पनि हुनु पर्यो, त्यो कुराहरू चाहिँ ट्रेनिङको दौरानमा मैले त्यसरी चाहिँ दिँदै गर्छु। र अब प्राकृतिक हिसाबले सौन्दर्य त हरेक ठाउँमा छँदैछ होइन, र अर्को मुख्य कुरा भनेको तपाईँको त्यहाँको जनप्रतिनिधिहरू, त्यहाँको स्थानीय सरकारहरू, त्यहाँको प्रदेश सरकार सबै चाहिँ लाग्नु पर्यो। एउटा जनप्रतिनिधि भनेको त्यो ठाउँलाई आफूले चाहिँ प्रतिनिधित्व गरिसकेपछि त्यो ठाउँलाई चाहिँ बनाउनको लागि, जसरी हिजो क्याप्टन रुद्रमान सांसद भइसकेपछि, सांसद हुनुभन्दा अगाडि नै लाग्नु भएको, तर सांसद भइसकेपछि सबै चाहिँ आवश्यक पूर्वाधारहरूमा उहाँले चाहिँ जोड्दै जानुभयो नि त होइन, लाग्नुभयो त्यसरी लाग्नु पर्यो। कतिपय लाग्नु भएको छ, कतिपय चाहिँ फेरि त्यहीँकै चाहिँ जनसमुदायले आफै पनि त गर्नु पर्यो नि, खालि पूर्ण रूपमा चाहिँ डिपेन्डेन्ट भएर मात्रै त भएन होइन, अनि जोडो हुनु पर्यो। र अर्को कुरा मुख्य गरेर भनेको संस्कृतिसँग चाहिँ जोड्नु पर्यो, हामीले गाउँ पर्यटन होमस्टेलाई संस्कृतिसँग जोड्नु पर्यो। तपाईँको पाहुनाहरू आउनुहुन्छ, बस्ने खाने बासा दियो अनि हिसाब गर्यो पठाउने, त्यसरी चाहिँ तपाईँको होमस्टे चल्दैन, चाहे त्यो निजी होस् चाहे सामुदायिक, त्यहाँ चाहिँ सांस्कृतिक पक्ष चाहिँ जोडिएकै हुनुपर्छ। अब नेपाल भनेको यस्तो ठाउँ हो जहाँ चाहिँ बहुजाति बहुभाषा होइन, त्यहाँको संस्कृति चाहिँ महसुस गर्न खोज्छ, त्यसो हुँदाखेरि त्यहाँको संस्कृति चाहिँ हामीले पक्का पनि पाहुनालाई देखाउनै पर्छ। त्यही संस्कृति हेर्नको लागि फेरि अर्कोचोटि पनि पाहुना आउँ आउँ हुने वातावरण चाहिँ हामीले बनाउन सक्नु पर्यो कि।
2: यसैमा मैले के थप्न खोजेँ भने होमस्टे सञ्चालन गर्दाखेरि सिर्फ आउने जाने बस्ने खाने अनि फर्कने मात्र होइन कि, यसमा चाहिँ त्यहाँ भएका संस्कृतिका पहिचानका कुराहरू होला नि होइन, स्थान परिचयका कुराहरू होला नि, ती सबैलाई चिनाउन, देखाउन, बुझाउनको लागि एउटा सूचना केन्द्र पनि स्थापना गर्नु पर्यो। कुन पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलमा जानलाई कति समय लाग्दछ, साधन स्रोतहरूको के उपलब्धता छ होइन, त्यहाँ जाँदाखेरि खर्च कसरी आउँछ होइन, कतिको मितव्ययी छ अर्थात् कतिको खर्चिलो छ, यी कुराहरूलाई पनि सुझबुझका साथ चाहिँ सूचना दिने एउटा केन्द्र स्थापना गर्न सकियो भने पक्कै पनि आएका पर्यटकहरूले जानेर पुग्दा दुःख झमझट बिहोर्दैन, त्यो पर्यटक त्यही ठाउँमा पनि फेरि फर्केर रमाइलो लिन आउन सक्दछ नि त, यतातर्फबाट पनि हामीले सोचेर काम गर्नुपर्ने हो कि?
3: एकदम एकदम सर, अब कोही अचानक आउनुहुन्छ, उहाँहरू अब म्याप हेर्दै आउनुहुन्छ, कोही अब फोन गर्दै आउँछ, हामीले झिझो नमानिकन हजुर अब यहाँबाट यसो डाइरेक्सन बोर्डहरू पनि राखिदिएका छौँ, तर निरन्तर हामी चाहिँ हरेक पाहुना ग्रुपको चाहिँ कोअर्डिनेटरसँग संवाद गर्दै यहाँ यसरी यसरी डाइरेक्सन गर्दै हामीले चाहिँ ल्याएका हुन्छ हाम्रो गाउँमा। अर्को गाउँमा पाहुनाहरू आइसकेपछि, हाम्रो ठाउँमा आइसकेपछि त्यहाँको चाहिँ परिचय छोटकरीमा चाहिँ यो ठाउँ छ हजुरहरू यसरी आउनु भएको छ, हेर्न कुराहरू यो छ, यहाँबाट फेरि यता गयो भने हजुरहरूले यो देख्न सक्नुहुन्छ, यति छ बसाई तपाईँहरूको चाहिँ लागत यति लाग्छ भन्ने कुरा त्यो सबै हामीले पहिल्यै भनिदिएको के त्यो भनेको यस्तो कि जहाँ चाहिँ एउटा पारिवारिक वातावरणमा बस्ने एउटा परिवारको सदस्यको तरह बस्ने हो होइन, र उहाँहरूलाई हामीले चाहिँ हाम्रो गाउँठाउँको बारेमा भन्ने जानकारी दिने, उहाँहरू जिज्ञासु हुन्छ नि पर्यटकहरू त धेरै कुराहरू बुझ्न खोज्छ हाम्रो ठाउँमा,
2: एउटा परिवारले अर्को परिवारको बारेमा जानकारी लिएर पनि त्यहाँबाट केही सिक्नु पर्ने कुराहरू छ भने सिक्न सक्ने भए होमस्टेमा आउने पर्यटकहरूबाट
3: सकिन्छ। मैले हाम्रो गाउँ सिरबारीमा के भन्छु भन्दाखेरि जुनसुकै घरको होमस्टे कर्मीले पनि हाम्रो गाउँको बारेमा पाहुनाज्यूहरूले सोध्नु भएको प्रश्नको एन्सर गर्न सक्नुपर्छ, तपाईँहरू हाम्रो गाउँको सबै इतिहासदेखि अहिलेसम्मको कुराहरूको बारेमा तपाईँहरू जानकार हुनुपर्छ, बोल्नुपर्छ पाहुनाहरूसँग चाहिँ उहाँले सोधेको प्रश्नको चाहिँ जवाफ दिनुपर्छ है हजुरहरूले, अप्ठ्यारो नमानिकन भन्छु क्या। एक ठाउँमै साझा रूपमा चाहिँ हामीले एक ठाउँमा चाहिँ जानकारी गर्छौँ, तर कतिपय कुराहरू उहाँलाई जिज्ञासा लागेको कुरा त घरमै सोध्नुहुन्छ नि त, त्यसो भएर त्यो झिझो मान्नुहुन्न। कति बोलेको यो पाहुना कति धेरै कुराहरू सोध्नु भएको भनेर कोही झिझो मानेन, हाम्रो ठाउँमा आउनु, हाम्रो ठाउँमा चाहिँ आएर हाम्रो संस्कृतिलाई हाम्रो गाउँठाउँको बारेमा उहाँहरू जान्न खोज्नु भन्ने त धेरै राम्रो कुरा हो नि त, खुसीको कुरा हो नि त।
2: हजुर, यहाँले चाहिँ प्रशिक्षण कार्य गर्दै आउनु भएको छ होइन, जति ठाउँमा प्रशिक्षण दिनुभयो ती ठाउँमा चाहिँ होमस्टे सञ्चालन भइरहँदा अहिलेको अवस्थासम्म आइपुग्दा यहाँले प्रशिक्षण गरेका होमस्टेहरूमा चाहिँ त्यसको नतिजा उन्नति प्रगति कस्तो भेट्नु भयो त, केही पछिल्लो पटक केही जानकारी लिनु भएको छ?
3: हजुर, मैले अब जहाँ मैले चाहिँ ट्रेनिङहरू दिँदै हिँडेँ होइन, त्यो ठाउँमा म सोध्छु बुझ्छु आफूले पनि देखिरहेको हुन्छु, र त्यहाँ चाहिँ पाहुनाहरूलाई कस्तो हुनुपर्छ भन्ने कुराहरू मैले ट्रेनिङको दरमा तिन दिन मैले चाहिँ थ्योरी क्लास दिन्छु, त्यसपछि लास्ट दिन मेरो प्र्याक्टिकल हुन्छ। अब यो होमस्टे व्यवसाय कस्तो खालको हो होइन, कस्तो खालको चाहिँ हामीले सेवा सर्भिसहरू दिने हाम्रो ठाउँमा आइसकेपछि पाहुनालाई चाहिँ गरिने स्वागत सत्कारदेखि लिएर पाहुना सुत्ने चाहिँ कक्ष कस्तो हुनुपर्छ, यो एउटा चाहिँ मापदण्डको कुरा हुन्छ, होमस्टे पाहुनाहरूलाई कस्तो बेडमा कस्तो चाहिँ ठाउँमा सुताउने, त्यसपछि खानपिनहरू कस्तो खालको दिने, हरेक ठाउँमा चाहिँ उत्पादन हुन्छ स्थानीय उत्पादन, अनि त्यहाँको चाहिँ मेनुहरू एउटा तयार गरेको हुन्छ, त्यही अनुसारको चाहिँ खाजा नास्ताहरू डिनरहरू कसरी चाहिँ हामीले पालैसँग दिन सक्छौँ भन्ने कुराहरू पनि त्यो प्र्याक्टिकलको दिनमा मैले त्यसरी गराउँछु, र संस्कृति कार्यक्रमहरू आफ्नो आफ्नो जातीय हिसाबले कस्तो खालको चाहिँ देखाउन सकिन्छ भन्ने कुराहरू पनि उहाँहरू अब हाम्रो कुनै कुनै समयमा अब कुनै अकेजनमा पर्वहरूमा मात्रै देखाइने कुराहरू, तर पाहुना आउँदाखेरि तपाईँहरूले प्रत्येक समय देखाउनु, सबैजना समाज एकीकृत भएर तपाईँहरू मिलेर देखाउनु भन्ने कुराहरू होइन, र धेरै कुराहरू छ जो पाहुनाहरूलाई गरिने व्यवहार बोलिने कुराहरूदेखि लिएर हामीले विभिन्न किसिमको प्रविधिको आउँछ, पाहुनाहरू पनि विभिन्न खालको आउनुहुन्छ, उहाँ हरेक पाहुनाहरूसँग चाहिँ कसरी हामी चाहिँ ट्याकल गर्ने भन्ने
2: कुरा,
3: व्यवहार कस्तो खालको गर्ने भन्ने कुराहरू पनि त्यो धेरै छ, जो चाहिँ म सूक्ष्म तरिकाले होमस्टे गर्ने भइसकेपछि कस्तो खालको कुराहरू हुनुपर्छ भन्ने कुराहरू त्यो धेरै छ, जो चाहिँ मैले क्लासमा दिन्छु, र जुन ठाउँमा गएँ म धेरै ठाउँमा फिडब्याक मैले बुझिराखेको छु, र एउटा ट्रेनिङ लिइसकेपछि होइन उहाँहरूमा आएको परिवर्तन, उहाँले दिने सेवा सुविधा, र दुबारा फेरि पाहुनाहरू चाहिँ यसरी हामीले चाहिँ सर्भिस गर्दाखेरि एकदमै पाहुनाहरू आउनुभयो, तपाईँ तालिम दिएर हामीले चाहिँ यो जाने यसरी गर्दाखेरि धेरै राम्रो भयो, म कुनै कुनै ठाउँहरूमा म दुबारा पनि गएको छु होइन, जाँदाखेरि त्यहाँ चाहिँ धेरै चाहिँ फरक होइन एकदमै राम्रो इम्प्रुभ गरेको पनि मैले पाएँ, त्यस्तो हुँदाखेरि तालिम एकदमै आवश्यक छ, र जो जसले तालिम लिनु भएको छ तपाईँहरूलाई म फेरि अनुरोध गर्न चाहन्छु कि यो तालिम भनेको तालिममा मात्रै सीमित गर्नु हुँदैन, तपाईँहरू चाहिँ तालिम लिइसकेपछि त्यो व्यवहारमा ल्याउनु पर्यो, तपाईँहरूले व्यवहारमा ल्याउनु पर्यो, केही दिन तालिम लियो फेरि यत्तिकै छोड्ने होइन, सबै पाहुनाहरू त भइमा पलेटी कसैले खाने पाहुनाहरू त हुँदैन नि त, अब कतिपय पाहुनाहरू कुर्सी टेबलमै अलिक व्यवस्थितसँग बसेर खाने खालको पाहुनाहरू आउँछ, अब किचनमा फेरि त्यही गुन्द्री ओछ्याएर खाने पाहुनाहरू अब हुँदाखेरि त्यति धेरै मासमा पाहुना त जे भन त्यही पकाउँदै दिँदै गर्नु पर्यो, सीमित भयो त ठिकै हुन्छ, धेरै पाहुनालाई त व्यवस्थापन गर्नै गाह्रो हुन्छ, त त्यहीँ फोहोर हुन्छ, त्यहीँ हिँड्छ, त्यहीँ खुलाउने अलि सफा सुग्घरमा एकदम ध्यान दिन्छ कि सिरबारी होमस्टे होइन, हाम्रो पेसै होमस्टे हो, हामीले दिने एउटा चाहिँ सेवा सर्भिसबाट पाहुना खुसी हुन्छ, हामीले पस्किने चाहिँ हाम्रो आतिथ्यता संस्कृतिबाट, र त्यसको बाबत फेरि हामीले सेवा शुल्क हामीले लिन्छौँ होइन, यसरी एकदमै राम्रो रोजगार भइरहेको छ है हजुरहरू सिरबारीमा त, हामी एकदम भाग्यमानी हो।
2: नेपाल एउटा ग्रामीण परिवेशको स्थान हो, विशेष गरी ग्रामीण क्षेत्रहरूमा पर्यटकीय आधारहरू छन्, जति घुम्यो उति रमाइलो लाग्ने स्थानहरू छन्, अब सरकारको अवधारणा पनि के आउनु पर्यो भने सबै गाउँपालिकाहरूमा होटलहरू उपलब्ध हुँदैन, गर्दैनन्। होटल उपलब्ध नभएको ठाउँमा प्रतिस्थापनको रूपमा होमस्टेलाई विस्तार गर्ने गरी गाउँ सरकारले पनि यो प्रवर्धनात्मक बाटोबाट चाहिँ नीति र नियम ल्याउन सक्यो र प्रत्येक गाउँपालिकामा होमस्टे विस्तार गर्न सक्यो भनेदेखि चाहिँ त आएका पर्यटक पाहुनाहरूलाई पनि सहज हुने र स्थानीय रोजगार प्रवर्धनमा पनि सहयोग पुग्ने र जसले गाउँ छोडेर जो चाहिँ पर विदेशमा जान्छौँ अर्थात् गाउँ छोडेर सहरमा पर्छौँ यो क्रम पनि रोकिने थियो र बसाई सरकारलाई पनि यसले न्यूनीकरण गर्नमा सहयोग पुग्दथ्यो नि। अब यस बारेमा के भन्न चाहनुहुन्छ यहाँले?
3: ओहो, मनमा लागेको कुरा र मैले भनिसकेको कुरा हो यो। यो पालिका एक होमस्टे चाहिँ हामीले गर्न सक्यो भने अत्यन्तै राम्रो हुन्छ। म के भन्छु भनेखेरि हरेक पालिकामा विभिन्न उद्देश्यले अब प्रशासनमा त विभिन्न संस्थाको होइन अन्य ठाउँ अन्य जिल्लाबाट पनि आइराखेको हुन्छ नि त एउटा प्रशासनिक कामको हिसाबले होइन। अनि त्यसरी पालिकामा आउनुहुने पाहुनाहरू जो चाहिँ अब हाम्रो त एउटा भइसक्यो हाम्रो त एउटा चाहिँ आफ्नो एउटा चाहिँ पहिचान
2: बनाइसक्यो
3: अन्य अन्य ठाउँ स्थापित भइसक्यो अन्य अन्य ठाउँहरूमा पनि त्यस्तो किसिमको खालको चाहिँ त्यो उद्देश्यले आउनुहुन्छ। हाम्रो पालिकामा चाहिँ विभिन्न उद्देश्यले आउनुहुने एउटा चाहिँ प्रशासनिक कामले आउनुहुने त्यस्तो खालको चाहिँ पाहुनाहरूलाई होटेल कहाँ कहाँ कहाँ सहर खोज्दै सदरमुकामको होटेलमा लैजाने होइन, हजुरहरूले चाहिँ आफ्नै पालिकाकै वरिपरि चाहिँ गाउँ ठाउँलाई चाहिँ एउटा होमस्टेको रूपमा चाहिँ तपाईँहरूले विस्तार गर्नुहोला र त्यहाँ आउने हरेक पाहुनाहरूलाई त्यहाँ नै राख्नुहोला व्यवस्थित तरिकाले होइन। त्यसरी चाहिँ सुरुवात गर्नुभयो भने पक्का पनि त्यहाँको स्थानीय उत्पादन होइन दैनिक कति मासु हामीलाई चाहिन्छ कति चाहिँ ड्रिङ्क्सको कुराहरू आउँछ होइन पाहुनाहरू त्यहाँको स्थानीय लोकल ड्रिङ्क्सको कुराहरू पाहुनाहरूले लैजान्छु भन्नुहुन्छ हामीले पुर्याउन सक्दैनौँ कि सर। नारी पा गुरुङ भाषामा नेपाली भाषामा चाहिँ कोदोको रक्सी हामीले पुर्याउन सक्दैन पाहुनाहरूले अब घरमा पिउनुहुन्छ लैजान्छु भन्दाखेरि हामीले पुर्याउन सक्दैन। होमस्टे भनेको चाहिँ डाइरेक्ट कृषिसँग रिलेट छ डाइरेक्ट संस्कृतिसँग रिलेट छ क्या तपाईँको संस्कृतिलाई संरक्षण गर्ने भयो अनि तपाईँको कृषि उत्पादनलाई चाहिँ फेरि जोड्ने भयो होमस्टे यो गाउँ पर्यटनले तपाईँको कोदो फल्ने ठाउँमा कोदो फापर फल्ने ठाउँ हिमालमा फापर फल्छ फापर खोलामा

0: गर्ने त्यहाँ होमस्टे गर्नेले त अब कृषि पनि होमस्टे पनि गर्न नभ्याउला पर्याप्त उत्पादन गर्न सक्दैन, अरू कृषकहरू पनि खरिद गरिदिने। जस्तो मेरो घरमा हिजो मलाई गुन्द्रुक आउँछ त दुई पाती मैले अर्डर गरिहालेँ, एक महिनामा दुई पाती सक्यो फेरि अर्को पाती मैले अर्डर गरिसकेछु होइन। त्यो मेरो घरमा आउने पर्यटकलाई मैले त्यो साग मैले चार पाँच पाती बनाउनलाई ज्यादा बनाएँ, नत्र त दिन दिनै साग पकाएको पकाइ बिहानै बेलुका बिहान पुऱ्याउन सक्दैन नि मैले। त्यस्तो खालको कसैले गुन्द्रुक उत्पादन गर्ने, कसैले भटमास, कसैले अब कोदो उत्पादन गर्ने, कसैले के उत्पादन, त्यो हरेक हरेक उत्पादन भएको चिजहरू हाम्रो त एकदमै खपत हुन्छ। र त्यहाँको चाहिँ वरिपरिको समाजलाई पनि के छ भन्दाखेरि एउटा ठाउँमा एउटा टोलले चाहिँ होमस्टे गर्छ भने अर्को टोलले चाहिँ कृषि कर्म गरिराखेको हुन्छ कि, अर्को टोलले चाहिँ मासु जाने कुराहरू उत्पादन गरिराखेको हुन्छ, अर्को एउटा दुई चार घरले फेरि रक्सी उत्पादन गरिराखेको हुन्छ। तपाईँको यति धेरै चाहिँ रोजगारसँग जोडिन्छ कि यो भनिसाध्यै छैन, कुरा गरिसाध्यै छैन, यो कहाँबाट ल्याम जस्तो भइसकेछ आयो हामीलाई सकिएर। यहाँ
1: कुराकानीको अन्त्यतिर पनि आएका छौँ हामी होइन, प्रशिक्षणकै कार्यका लागि चाहिँ तपाईँ अहिले भोजपुरमा हुनुहुन्छ, कुरा गरिरहेका छौँ टेलिफोनबाट होइन। यो भन्दै गर्दा भोजपुरमा होमस्टे सञ्चालनका लागि र कसरी गर्ने भन्ने कुरोमा चाहिँ तपाईँ प्रशिक्षकको रूपमा त्यहाँ पुग्नु भएको छ, त्यहाँको उत्साह कस्तो देखिन्छ भोजपुरमा, भोजपुरमा होमस्टे सञ्चालन गर्नका लागि कतिको सम्भावना बढी छ र सञ्चालन गरेर स्थापित गर्नमा चाहिँ कस्तो किसिमको वातावरण देख्नुहुन्छ र साथसाथै होमस्टे विस्तारलाई चाहिँ अब कसरी लैजाने त, यो बारेमा पनि केही कुरा हामी जान्न चाहन्छौँ, भनिदिनुहोस् न।
0: भोजपुर जिल्लाको यो रामप्रसाद राई गाउँपालिकामा आइपुगेको छु, रामप्रसाद राई गाउँपालिकाको अध्यक्षज्यू कुनै समय शिरबारी होमस्टे उहाँ भ्रमणको लागि जानुभएको थियो र उहाँले आफ्नो पालिकालाई एउटा कृषि र पर्यटनको माध्यमबाट कसरी समृद्ध बनाउने भनेर लामो समयदेखि उहाँ लागिराख्नु भएको रहेछ उहाँले त्यो होइन। र अब एउटा मुन्दुम पदमार्ग रहेछ होइन, यो मुन्दुम पदमार्गलाई चाहिँ तिन चारवटा वडाहरूले चाहिँ छोएको रहेछ कि, र त्यहाँ यो पदमार्ग हुँदै जाने चाहिँ पदयात्रीहरू उहाँहरू बसोबास रहेछ विभिन्न ठाउँमा, र बस्ने क्रम उहाँहरूलाई अलिक व्यवस्थित खालको अब उहाँहरूलाई बसोबास दिनु पर्यो भन्ने हिसाबले उहाँहरूले चाहिँ यो तिनवटा वडाको चाहिँ विशेष गरेर जो चाहिँ वैदेशिक रोजगारबाट फर्केर आउनु भएको छ आफ्नै देशमा त्यस्तो खालको युवाहरूलाई यो तालिम दिनको लागि चाहिँ उहाँले मलाई बोलाउनु भएको होइन, र उहाँहरू एकदमै उत्साहित हुनुहुन्छ युवाहरू सबैजना, यो एकदमै सम्भावना बोकेको यहाँ हरेक किसिमको यहाँको अहिले चाहिँ मकै छ यहाँ, अब हाम्रो उतातिर स्याङ्जातिर यस्तो राम्रो मकै भएको छैन यसपालि, मैले यहाँको मकै उत्पादन लिएर दङ्ग परेछु, म त यति राम्रो मकै चाहिँ भएको छ कि तपाईँको यहाँ हरेक किसिमको सम्भावना छ, र मध्य पहाडी लोकमार्गलाई पनि यो छुँदै गएको छ होइन यहाँबाट, र यो मुन्दुम पदमार्गले पक्का पनि यहाँ विभिन्न क्लासको दौरानमा पनि मैले यहाँको चाहिँ एउटा पर्यटकीय गन्तव्यहरू के छ भनेर लिस्ट बनाएको छु, त्यो सबै सम्भावना भएको यो ठाउँमा, र जो वैदेशिक रोजगारबाट फर्केर आउनु भएको छ ती युवाहरू सबैजना युवा पाखुरी नै चाहिन्छ गाउँमा, अब जे गर्दाखेरि पनि चाहे सुख दुःख होस् जे सुकै काम गर्दा हो कृषि काम जे गर्दा नि युवा नै चाहिन्छ,
1: ऊर्जा पनि चाहियो उत्साह पनि चाहियो
0: सबै चाहियो, फेरि युवा नभए बुढाबुढीले मात्रै भएन, युवा त कसै गरी चाहियो अहिले नेपालको अवस्था कस्तो छ, युवा जनशक्ति एउटा दक्ष जनशक्ति सबै प्रदेशमा
1: होइन,
0: जे काम गर्दाखेरि पनि युवा पाखुरीले जति काम गर्न सक्छ वृद्धहरूले गर्न सक्नुहुन्न, त्यसो हुँदाखेरि अब यहाँ फर्केर आउनुभएको युवाहरूलाई चाहिँ जुन एउटा हिसाबले उहाँहरूले चाहिँ तालिमको लागि मलाई बोलाउनु भएको छ आज दोस्रो दिन हो, एकदमै राम्रो उहाँहरूको चाहिँ साधना छ उहाँहरूको उपस्थिति, एउटा व्यक्ति मात्र होइन कि एउटा परिवार एउटा त्यो समाज त्यो टोल हुँदा हुँदा फेरि पुरै सिङ्गो अन्य टोल समुदायलाई पनि जोड्दै जान्छ कि यो होमस्टेले।
1: एउटा तन्नेरी महिलाको सोचमा यति परिवर्तन र यति स्थापित कुराहरू गर्दै हुनुहुन्छ तपाईँ होइन, जसले आफ्नो गाउँठाउँ बस्नको लागि पनि वातावरण मिलाउनको लागि सहयोग पुग्ने खालका कुराहरू जुन गर्नुभयो र आफू पनि जोडिनु भएको छ होमस्टे सञ्चालनका लागि, त्यसका लागि प्रशिक्षण विधिबाट पनि हामी जान सक्यौँ भने अझ व्यावसायिक बनाउन सकिन्छ, स्थानीय उत्पादनलाई पनि बढाउन सकिन्छ, कृषिसँग जोड्न सकिन्छ होमस्टेलाई, होमस्टेलाई कृषिसँग जोडेपछि एउटा गाउँले सिङ्गो रूपमा होइन लाभ लिन सक्नेछ भन्ने कुरा यहाँको रह्यो। अब जाँदा जाँदै अब तपाईँ जस्तै तन्नेरी महिलाहरूले गर्नुपर्ने अबका दिनमा के, युवा गर्नुपर्ने के होइन, कसरी स्थापित गर्न सकिन्छ आफ्नै स्वदेशमै बसेर पनि, हामीले रोजगारलाई कसरी प्रवर्धन गर्न सकिन्छ र आफ्नै घर बारीमा रहेर पनि हामी कसरी रोजगारबाट लाभान्वित बन्न सकिन्छ, अन्त्यमा छोटो रूपमा भनिदिनुहोस् न।
0: हजुर, म सम्पूर्ण जसले सुनेर बस्नु भएको छ यहाँलाई एकदमै विनम्र अनुरोध गर्छु, हामी यो उमेर समूहको यतिको मान्छे, यो उमेरको हजुरले तन्नेरी महिला भन्नुभयो, यो उमेर समूहको मान्छे किन नेपालमा बसेछ, अझ नेपालमा हुँदा किन गाउँमा बसेछ भनेर भन्नुहुन्छ गर्दै कसैले मैले हामी यो उमेरको नै हो आफ्नो देशमा बस्ने भनेको होइन, बस्न जरुरी छ। दक्षिण जनसङ्ख्या बाहिर गएपछि हाम्रो ठाउँबाट अनि हाम्रो हिजो जहाँ चाहिँ त्यहाँ चाहिँ नङ्ग्रा खियाएर हामीलाई चाहिँ हुर्काउनु भयो त्यहाँकै उत्पादन गरेर होइन, त्यो जमिन अहिले बाँचो हुँदाखेरि बुवा आमाको मन कस्तो होला? पहिलो कुरा त त्यो विचार गर्नु पर्यो होइन।

0: टोटल कुरा हामीले आफ्नै देशमा चाहिँ नङ्ग्रा खियाएर आफ्नै देशमा चाहिँ कृषि कर्म गरेर पर्यटनसँग जोड्यो भने हामी यहीँ सम्झिन्छ। जस्तो कोरियन भाषा सिक्नुहुन्छ मेरो उमेर समूहको दाजुभाइ दिदीबहिनीहरू, कोरिया जान्छ तपाईँ, कोरिया जान्छ केही चाहिँ बढी होला त्यहाँको पार्सल, तर दुःख हेर्नु खटाइ हेर्नु त्यहाँको चाहिँ 14-16 घन्टा चाहिँ तपाईँको घाममा पानीमा चाहिँ काम गर्नुपर्ने अवस्था हो, तर त्यत्तिकै लेभलको दुःख चाहिँ हामीले खटेर गरौँ त, यहीँ नै छ के पैसा, यहीँ नै छ, र आफ्नो एउटा परिवारसँग जो चाहिँ छुटिनु परेन होइन, चाड पर्वसँगै मान्न पाइयो, बुवा आमा कहिले काहीँ दुःख बिमार हुँदाखेरि उहाँहरूलाई सारथी बन्न पाइयो हामीहरू, र आफन्त भेटघाट एउटा पारिवारिक जम घरमा हामी सँगै हुन पाइयो, त्यो त्यो सुख विदेशमा गएपछि त्यो सबै चाहिँ कता जान्छ क्या होइन। आफ्नो एउटा काममा मतलब पैसा केही धेरै होला, तर म त के भन्छु, दुबई कतार मलेसिया यो गल्फ कन्ट्रीहरूलाई चाहिँ अझै त्यहाँभन्दा ज्यादा कमाइ चाहिँ हामीले होमस्टे गरेर गर्न सक्छौँ क्या। तर तपाईँहरू जति पनि छ बस्नु, र एउटा अनुरोध म स्थानीय सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि, तपाईँले धेरै भन्दा हुन्छ नीतिगत कार्यक्रम यो बजेटहरू धेरै पालिकाहरूमा अहिले तयार भइसकेको छ, अब आउने समयमा तपाईँहरूले धेरैभन्दा धेरै यो कृषि र पर्यटनमा चाहिँ बजेट छुट्याउने है हजुरहरू, मैले त्यही अनुरोध गर्छु। आधुनिक प्रविधिको चाहिँ सामग्रीहरू तपाईँहरूले चाहिँ अनुदानको रूपमा दिनु होइन, ब्यू भिजनहरू चाहिँ निशुल्क तपाईँहरूले दिनु कृषकहरूलाई एकदमै त्यो, अनि पर्यटक जाने बाटो चाहिँ एकदमै प्राथमिकतामा राखेर तपाईँहरूले त्यसमा चाहिँ बजेट छुट्याइदिनु, तपाईँहरूले चाहिँ पहल गर्नु, त्यही नै अनुरोध गर्छु।
1: साह्रै राम्रो कुरा गर्नुभयो यहाँले होइन, जुन चाहिँ गाउँमै बस्ने वातावरणका कुराहरू गर्नुभयो, हामी गाउँमै बस्ने वातावरण मिलाउन सक्यौँ भने बसाइ सराईको क्रम र चापलाई पनि घटाउन सकिन्थ्यो, न्यूनीकरण गर्न सकिन्थ्यो, र साथसाथै गाउँमै पनि रोजगार प्रवर्धन गर्न सकिन्छ, किनकि प्रवर्तनमा लाग्न सक्ने हो भन्दै पक्कै पनि हामीले चाहिँ आफ्नै गाउँठाउँलाई पनि बनाउने गरी आफू पनि समुन्नत बन्न सकिन्छ भन्ने कुरा यहाँको रह्यो। यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानी प्रति हामी आभारी छौँ।
0: हजुर एकदमै धन्यवाद छ हरि सरलाई पनि, मलाई आफ्नो विचार आफ्नो अनुभवहरू राख्न दिनुभएकोमा, र सबैलाई एकदमै आफ्नै देश नेपालमा बस्नु दुःख यही गर्नुहोस्, आफ्नै परिवारसँग रमाउनुहोस् भन्ने मेरो अनुरोध छ।
1: पछिल्लो क्रममा होमस्टे अर्थात घरवास सञ्चालनका कारण धेरैले रोजगारी प्राप्त गरेका मात्र छैनन् कि, यसले आन्तरिक र बाह्य पर्यटकलाई ग्रामीण क्षेत्रमा पर्यटन विस्तार गर्न थप योगदान गरेको देखिन्छ। होमस्टे विस्तारका लागि अवधारणा सहित अब हरेक गाउँपालिकाले आएका पर्यटकलाई घुमाउन तथा आतिथ्य सत्कार स्वरूप पर्यटकको संख्यालाई आकलन गरी होमस्टे सञ्चालनमा ल्याउने हो भने होटलको प्रतिस्थापन होमस्टेले लिन सक्ने थियो र पर्यटकलाई समेत खान बस्न घुम्न सहज हुने थियो। होमस्टे सञ्चालनले स्थानीय उत्पादनको सँगै गाउँ अनि सहर बीच हार्दिक सद्भाव बाँड्न सक्नेछ। होटल रेस्टुरेन्टको सुविधा नपुगेका स्थानमा समेत पर्यटकलाई खान बस्न र घुम्न सहयोग पुर्याउने यस्ता होमस्टेको प्रवर्धनमा स्थानीय सरकार तथा प्रदेश सरकार अघि सर्न सके, यसले पर्यटनका धेरै पक्षलाई सँगै लिएर जान सक्दथ्यो। साथै स्याङ्जा सिरुबारीमा रहेका होमस्टे सञ्चालनमा पछिल्लो क्रममा नेतृत्व लिनुहुने उर्मिला गुरुङले जस्तै अन्य महिला दिदी बहिनीले पनि गाउँ पर्यटन विस्तारमा अघि बढ्न सके, पक्कै पनि गाउँमा पर्यटनको समृद्धि विस्तार गर्न सकिन्थ्यो र रोजगार प्रवर्धनमा समेत टेवा पुर्याउन सकिने कुरालाई नकार्न सकिँदैन। तपाईँ हामी पनि होमस्टेको उद्गम गाउँ स्याङ्जाको सिरुबारी पुगेर त्यहाँको पर्यटन विकासमा हातेमालो गर्ने कि। आज हामीले स्याङ्जा सिरुबारीको होमस्टेबाट त्यहाँको पर्यटन विकास र सिरुबारीको पहिचान बारे स्याङ्जा स्थित सिरुबारी सामुदायिक होमस्टेको संयोजक एवं तालिम प्रशिक्षक उर्मिला गुरुङसँग कुरा गरेका थियौं। यो सँगै आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै, अर्को हप्ताको बिहिबार बिहान 8:15 बजे अर्को सुशासन र समृद्धिको पक्षमा चर्चा लिएर आउनेछौ। तबसम्मका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र मिनर्व वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस्त नमस्कार।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,
3: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
6: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्यालाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाइ। प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। अमेरिका र इरान गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मकताको संकेत देखा परेको कतारको संकेत। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि गैराती आज बिहान भएका खेलमा इङ्ल्यान्ड बेल्जियम र अमेरिका विजयी। अब समाचार विस्तारमा। राष्ट्रिय सभाले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले नेपाल र भारतबीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमाङ्कन टुङ्गो लाग्न बाँकी रहेको भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताउनुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। सांसदहरूले नमुना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि हिजो केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यसअघि चमती स्थित केन्द्रीय कार्यालयमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत हिजो विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। गृह मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार सम्बन्धी सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा परिपत्र जारी गरी कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको जनाएको छ। अबदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। यसै गरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। मन्त्री परिषदको कार्यालयले हिजो परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने, सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको 9 मन्त्री स्तरीय बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै वहाँले हिमनदीहरू तीव्र रूपमा पग्लिने क्रम, हिमपात विस्फोटनको जोखिम, जैविक विविधताको क्षय जस्ता विषयमा विश्वको ध्यान आकर्षण गराउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच प्राविधिक छलफल टुङ्गोमा पुर्याउने विषयमा सकारात्मक विकास भएको बताइएको छ। गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारले उल्लेख गरेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिष्ट पार्टीभित्रको भ्रष्टाचार विरूद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्नुहुँदै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो। अब खेल समाचार। जारी विश्वकप फुटबल अन्तर्गत गैराती भएका खेलमा इङ्ल्यान्ड, बेल्जियम र अमेरिका विजयी भएका छन्। यो सँगै तीनवटै टोली जारी विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेका छन्। एटलान्टा स्टेडियममा गैराती भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम सोह्रमा प्रवेश गरेको हो। कङ्गो विश्वकपबाट बाहिरिएको छ। यस्तै सेनेगललाई 3-2 गोल अन्तरले हराउँदै बेल्जियम विजयी भएको छ। यस्तै आज बिहान भएको अमेरिका र बोस्निया हर्ज गोभिना बीचको खेलमा अमेरिका 2-0 गोल अन्तरले विजयी भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यमसम्म को वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्यालाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। प्रविधिजन्य लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। अमेरिका र इरान गत जून 17 भएको सहमति कार्यान्वयनमा सकारात्मकता देखा परेको कतारको संकेत। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि गैराती र आज बिहान भएका खेलमा इङ्ल्यान्ड, बेल्जियम र अमेरिका विजयी। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, यहाँहरू सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल कार्यक्रम नागरिक शिक्षामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामी आचार प्रथम धर्म अर्थात् असल आचरण नै पहिलो धर्म हो भन्ने विषयमा केन्द्रित रहेर समाजमा नीति नैतिकता संस्कार र नागरिक जिम्मेवारीको महत्त्वका बारेमा चर्चा गर्दैछौँ। आजको हाम्रो समाज तीव्र परिवर्तनको चरणमा छ। आधुनिक प्रविधि, सामाजिक सञ्जाल र बदलिँदो जीवनशैलीका कारण नयाँ पुस्ताको सोच, व्यवहार र संस्कारमा पनि परिवर्तन देखिन थालेको छ। एकातिर प्रविधिले अवसर र ज्ञानको दायरा फराकिलो बनाएको छ भने अर्कोतिर अनुशासन, सहिष्णुता, सामाजिक उत्तरदायित्व र नैतिक मूल्य कमजोर बन्दै गएको प्रति आम चिन्ता बढिरहेको छ। यस्तो अवस्थामा असल नागरिक निर्माणका लागि परिवार, विद्यालय, समाज र नागरिक शिक्षाको भूमिका अझ महत्त्वपूर्ण मानिन्छ। समाजमा बढ्दो हिंसा, असहिष्णुता, दुर्व्यसन र सामाजिक विकृतिलाई न्यूनीकरण गर्न नैतिक शिक्षा, संस्कार र सकारात्मक सोचको विकास हुनु अनिवार्य देखिन्छ। यिनै विषयमा केन्द्रित रहेर आज हामीसँग हुनुहुन्छ प्राचार्य विमल चन्द्र दाहालज्यू। उहाँसँग हामी सुसंस्कृत समाज निर्माण, युवा पुस्ताको जिम्मेवारी, सामाजिक मूल्य र नागरिक शिक्षाको प्रभावकारिताका बारे विशेष कुराकानी गर्दैछौँ।
3: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
4: धन्यवाद।
3: यो आचार प्रथम धर्म भन्ने भनाइको वास्तविक अर्थ के हो र यसले नागरिक जीवन र समाज निर्माणमा कस्तो सन्देश दिन्छ? कुराकानी यहीँबाटै सुरु गरौँ।
4: आचार प्रथम धर्मको अर्थ हुन्छ, प्रथम धर्म भनेको मनुष्यको आचरण नै हो, उसको चरित्र शील स्वभाव नै आचार हो। र धर्म भन्नाले आत्मा परमात्मा ब्रह्म मोक्ष भन्ने विशिष्ट अर्थ हुन्छ, तर विशिष्ट ब्रह्म लक्ष्यलाई प्राप्त गर्नका लागि पनि मनुष्यको आचार ठिक छैन भने, चरित्र स्वभाव ठिक छैन भनेदेखि ठिक हुँदैन। घर बनाउँदा जग खाने जस्तै मनुष्यलाई उच्च ठाउँमा पुर्याउनको लागि आचारले नै पहिलो काम गर्छ। मान्छेको चरित्र नै उत्कृष्ट हुनुपर्छ, चरित्र नै धर्म हो भन्ने यसले सरल अर्थ दिन्छ।
3: हजुर, यो असल चरित्र नै धर्मको एउटा प्रस्थान बिन्दु हो, अथवा त्यो आचरण र त्यो व्यवहारमा हामी रहनु पर्दछ भन्ने कुराहरू जुन यो आचार प्रथम धर्मले जुन सङ्केत गरिराखेको छ, यसको आलोकमा हेर्ने हो भनेदेखि नेपाली समाजको सांस्कृतिक अवस्था र सामाजिक व्यवहारहरूलाई चाहिँ हामीले कसरी मूल्याङ्कन गर्न सक्छौँ?
4: अब नेपाली समाजमा जुन प्रकारले पूर्वाचार्यहरूले, ऋषिहरूले हामीलाई आचार पद्धतिहरू दिनुभयो, त धेरै कम्तीले मात्रै सही ढङ्गले त्यसको पालना गरेको देखिएको छ। हिजो आज सांस्कृतिक कार्यक्रम भनेर पनि असांस्कृतिक हरकतहरू गरिएको देखिएको छ। जस्तो विश्वविद्यालयको कार्यक्रमहरूमा होस्, स्कुलमा गरिएका सरस्वती पूजाहरूमा हुन्, दसैँमा निकालिने देवी पूजाका नाममा गरिएका गतिविधिहरू हुन्, तथा विभिन्न सांस्कृतिक धार्मिक भनिएका कार्यक्रममा पनि हाम्रो आचार चाहिँ मिचिएको बिग्रिएको देखिएको छ। र मूल आचार ग्रन्थहरू, नीतिशास्त्रहरू, धर्मशास्त्रहरूको अध्ययनपूर्वक सदाचारलाई हामीले आजको युगमा सिक्नुपर्ने, जान्नुपर्ने धेरै खाँचो खड्किएको छ।
3: जस्तो अब यहाँले जुन हाम्रो समाजमा नीति नैतिकता र अनुशासन कमजोर हुँदै गएको भन्ने कुराहरू यहाँले जुन अभिव्यक्त गरिराख्नु भएको छ, यसका कारणहरू, यस पछाडिका मूलभूत कारणहरू के हुन सक्छन् जसले हाम्रो यो सार्वजनिक सदाचार, नैतिकता र अनुशासनमा प्रतिकूल गतिविधिहरू अथवा त्यो खालको भावहरू प्रकट भएको देखिन्छ? के कारणहरू हुन सक्लान्?
4: पक्कै पनि यसको पहिलो कारण भनेकै शिक्षामा नैतिक तथा संस्कृत शिक्षाको अभाव रहनु हो। जस्तो प्रकारले शिक्षामा हिजो हामीलाई नैतिक शिक्षा, आचार शिक्षा, शास्त्रीय शिक्षा दिइन्थ्यो, आचार प्रथम हो धर्म भनेर जुन तपाईँले सुरुमा सोध्नुभयो त्यो पनि संस्कृत शिक्षाकै एउटा पक्ष हो। अनि मातृदेव भव, पितृदेव भव, आचार्य देव भव, अतिथि देव भव, यस्ता आदर्शका कुराहरू पहिला विद्यार्थीलाई हामी पढाउँथ्यौँ र एक अर्कालाई सम्मान गर्ने, झुक्ने, माया गर्ने सद्भावको परिपाटी हामीमा रहन्थ्यो। तर हिजो आज शिक्षामै यी कुराहरू नभइदिएकाले गर्दा जुन समयमा देशमा संस्कृत शिक्षामाथि प्रहार भयो र ज्ञान परम्परामाथि प्रहार भयो, जुनसुकै देशको सिद्धान्तको सम्प्रदायको त्यसको चाहिँ ज्ञान पक्ष बिग्रिन्छ, त्यसका वरिपरि भएका सम्पूर्ण पक्षहरू बिग्रिएर जान्छ, त्यो हामीले अहिले राष्ट्र स्तरमा पनि देखिरहेका छौँ। र यसको सुधारका लागि सर्वप्रथम हामीले सच्याउनु पर्ने भनेको यो देशमा संस्कृत शिक्षा र नैतिक शिक्षालाई पुनस्थापना गर्नु नै होस् भन्ने मैले छोटो उत्तर दिएँ।
3: हजुर, जुन हामीले आफ्नो मूल एउटा आधार अथवा हाम्रो जरा हो, हाम्रो मौलिक पहिचानको जुन असल नागरिक बन्ने तर्फ प्रेरित गर्ने खालको त्यो शैक्षिक विषयवस्तुहरू पनि त्यो ढङ्गले अगाडि आउन सकेनन् भन्ने कुराहरू गरिरहँदाखेरि हामीले यो आधुनिक प्रविधि, सामाजिक सञ्जाल र जुन बदलिदो जीवनशैली छ यसको प्रभावमा परेर पनि कहीँ न कहीँ हाम्रा यी आचार व्यवहारहरूबाट हामी विमुख हुँदै गएको हो भनेर भन्न सकिन्छ।
4: यसलाई यसरी बुझ्नुपर्छ, यसरी भन्न सकिन्छ, हरेक मनुष्य प्रभावद्वारा चल्छ। म कुनै पनि कुराबाट प्रभावित हुन्न भन्दा भन्दै पनि म कुनै न कुनै कुराद्वारा प्रभावित भइरहेको हुन्छु हो। र अहिलेको बदलिँदो परिवेशमा जुन व्यापक रूपमा अन्य अनावश्यक सामग्रीहरू हामीलाई सोसल मिडियाबाट प्राप्त भइरहेका छन्, हाम्रो जग बलियो नभएका कारणले गर्दा हामी हाम्रो धर्म संस्कृति शास्त्र ज्ञान परम्परामाथि कमजोर भयौँ अनि हामीलाई अनावश्यक चिजहरू चाहिँ धेरै सजिलै प्राप्त हुन थाले र हामीलाई तिनीहरूको प्रत्यक्ष असर पर्यो। त्यस कारणले हाम्रो आचार, हाम्रो व्यवस्था, सभ्यता नै बिग्रिने स्थितिमा गयो। यदि हाम्रो धरातल चाहिँ बलियो हुनु हो भने, जस्तो प्रकारले प्रतिरोधात्मक क्षमता राम्रो शरीरमा छ भने केही भाइरस आए पनि असर गर्दैन नि, मान्छे निरोगी बन्छ। तर हाम्रो चाहिँ प्रतिरोधी क्षमता कमजोर भयो, हामीले संस्कृत पढ्नै छोड्यौँ, शास्त्र पढ्नै छोड्यौँ हो, धर्मशास्त्रका कुराहरू भनेको त एक केही समुदायले ब्राह्मणले गर्ने, पूजा गर्ने भनेर संकुचित अर्थ लियौँ। अध्यात्मको अर्थ, शास्त्रको अर्थ त मानव जीवनसँग छ, चेतनासँग छ भन्ने अर्थलाई हामीले नबुझेर जब एक जातीय रूपमा यसलाई हेऱ्यौँ, क्षेत्रीय रूपमा हेऱ्यौँ, विशेष धर्मसँग जोडेर हेऱ्यौँ, तबदेखि हाम्रो देश बिग्रिन थाल्यो। र यो संस्कृत सभ्यता शास्त्रका कुराहरू भनेका राष्ट्रलाई चाहिने, मानव सभ्यतालाई चाहिने र नव पुस्तालाई बलियो र उर्वर बनाइराख्नका लागि चाहिने वस्तु हुन् भनेर हामी गम्भीर भएर शैक्षिक जगतले पुनर्विचार गर्नुपर्ने देखिन्छ सर, अनि मात्रै हामी बलिया र टिकाउ हुन सक्छौँ।
3: हाम्रा नीतिशास्त्र जुन छन् त्यसको संरक्षण प्रवर्धन गर्दै अब यो नयाँ पुस्तामा जिम्मेवारी बोध, अनुशासन र सामाजिक उत्तरदायित्वको विकास गर्नको निमित्त जे जसरी हामी क्रियाशील भइराखेका छौँ, सामाजिक अभियन्ताहरू, अभिभावकहरू, शिक्षा क्षेत्रमा काम गर्ने सरकारवालाहरू, यी सबैको भूमिका के हुनसक्छ त हामीले असल चरित्रको पुनर्जागरण गर्नको निमित्त हामीले आफ्नो तर्फबाट के कस्तो भूमिका निर्वाह गर्न सक्छौँ?
4: अवश्य पनि अब यो एकैचोटि राज्यले गरिदिएला भनेर पनि नहुँदो रहेछ। अब म पनि एउटा यो संस्कृत भाषा, वाङ्मय शास्त्र र नैतिक आचरणकै अभियन्ता भएको हिसाबले हामीले व्यक्ति स्तरबाटै अहोरात्र कार्य गर्नुपर्छ। जसरी हामीले यहाँ निशुल्क रूपमा संस्कृत विद्या पठन पाठन गराइरहेका छौँ शास्त्रीसम्म, देशमा धेरै त्यस्ता गुरुहरूले चलाएका, अभियन्ताहरूले चलाएका सङ्गठनहरू छन् र केही मात्रामा निजी क्षेत्रले पनि हिजो आज संस्कृत शिक्षा र नीति शिक्षालाई आफ्नो विद्यालयको गहनाको रूपमा प्रयोग गर्दै आएको देखिएको छ। यी सकारात्मक कुराहरू हुन् र अभिभावकहरूले पनि हिजो आजभन्दा 20-25 वर्ष अगाडि संस्कृत पढाएर हामीलाई शास्त्र पढाएर बिगारे भन्ने एक खालको हल्ला चलाइयो यो देशमा, र अहिले 20-25 वर्ष पछाडि आएर अभिभावकले विचार गर्दा हो हामीबाट त धेरै कुरो छुटेछ, हामी त कमजोर पो भएछौँ भन्ने महसुस गरेको देखिन्छ। र निजी क्षेत्र तपाईँले, मैले र विभिन्न सङ्घ संस्थाले निस्वार्थ रूपमा यसलाई गरी खाने भाँडो नबनाइकन यसलाई लोकहितका लागि, आत्मउद्धारको लागि प्रशिक्षण दिनुपर्छ। अब धार्मिक प्रशिक्षणका कुराहरू भए, नैतिक प्रशिक्षणका कुराहरू भए, संस्कार शिक्षाका कुराहरू भए, र हाम्रा इतिहास पढाउन पनि आजको समय, आजको युवा पुस्तालाई, विद्यार्थीलाई अत्यन्तै जरुरी देखिएको छ। र हामी को, यो देश कस्तो, यो माटो कस्तो, कसरी पुर्खाहरूले बनाए, कसरी ऋषिहरूले हामीलाई यो धरोहर दिए भन्ने कुरो आजका विद्यार्थीलाई थाहा भएन। उनीहरूलाई एकैचोटि विदेश पठाइयो, विदेशी कुराहरू पढाइयो, पासपोर्ट बनाइयो, बाह्र सकेर विदेश पठाइहाल्यो। हाम्रै देशका विद्यार्थी हाम्रा देशका भइदिएनन्। आजको डरलाग्दो स्थिति यो छ र यिनीहरूलाई आफ्नो देशको मूल कुरो जरो किलो सम्झाउन हामीले सबै मिलेर आफ्नो आफ्नो क्षेत्रबाट लाग्नुपर्छ। त्यही नै कार्यको आरम्भ हुनेछ भन्ने लाग्छ।
3: हजुर, यस्तो मौलिक संस्कृति, हाम्रा परम्पराहरू, सामाजिक मूल्यहरूको संरक्षण गर्नका लागि यहाँले भन्नुभयो जस्तै केही प्रशिक्षणका कार्यक्रमहरू, केही पाठ्यक्रममै राखेर इतिहासको बोध गराउने, इतिहासप्रतिको गौरव गर्ने, एउटा संस्कारको विकास गर्नको निमित्त आवश्यक छ भन्ने हामीले आवश्यकताको कुराहरू त औँल्यायौँ, तर व्यवहारमा हाम्रा ती गतिविधिहरू कति घनीभूत ढङ्गले चासोपूर्वक ती अगाडि बढिराखेका होला।
4: के हो भनेदेखि, व्यवहार त तपाईँले गर्दा र मैले गर्दा हुने हो कि होइन? व्यवहार भनेको त प्रयोगमा आयो, त हामीले त प्रयोगमा ल्याएका छौँ। हामीले एउटा संस्कृत विद्यालय चलाउँछौँ, निशुल्क पढाउँछौँ, आचार शिक्षा, धर्म शिक्षा दिइरहेका छौँ। र हरेक नागरिकले, जसले यो कार्यक्रम सुन्दैछ, जसले यो कार्यक्रमको व्यवस्थापन गर्दैछ, जसले यतिखेर रेडियो नेपाल खोलेर यो कुरो त हो रहेछ भन्ने लाग्दैछ, उसले आजैदेखि अरूलाई सिकाउन नसके पनि आफूले एउटा हितोपदेश किनेर पढ्न थालिदिनु पर्यो। आफूले एउटा चाणक्य नीति ल्याएर उसले पढ्न थाल्यो, आफूले एउटा भगवद् गीता पल्टाएर पढ्न थाल्यो भने अब यो कुरो व्यवहारिक बन्छ। एकैचोटि चाहिँ पाठ्यक्रममा राख्ने कुराहरू पनि राम्रा कुराहरू हुन्, तर पाठ्यक्रममा राखेर पनि सम्बन्धित शैक्षिक निकायले त्यसलाई प्रयोगमा ल्याइदिएन भने त्यो कुरो ओझेलमा पर्दो रहेछ। त्यो पनि हामीले अभ्यास गऱ्यौँ, देख्यौँ। र जसले सुन्छ, जो जिम्मेवार नागरिक छ, उसले आजैबाट यी नीति शिक्षालाई अध्ययन गर्ने, पठन पाठन गर्ने र आफूले बुझेका कुरा आफ्ना घरमा भन्ने, आफ्ना साथी सङ्गीलाई सेयर गर्ने र फेसबुकमा पनि यिनै कुरा पोस्ट गर्ने, युट्युबमा पनि यस्तै भिडियोहरू बनाएर हामीले हाल्ने र जहाँ जे अवसरमा मिल्छ हामीले नीति आचरण र जागरण सम्बन्धी कुराहरू, नैतिक कुराहरूलाई समावेश गर्न थाल्यौँ भने बिस्तारै समाजले यो कुरोलाई ग्रहण गर्ला र व्यापक रूपमा प्रयोग क्षेत्र बन्न सक्ला भन्ने देखिन्छ सर।
3: हजुर, यो अब समाजमा पछिल्लो समयमा एक खालको अधैर्यता देखिन्छ, दुर्व्यसन त्यतातिर पनि पछिल्लो पुस्ताहरू फसिरहेको अवस्था छ, यसबाट पार पाउनको निमित्त के गर्न सकिने हो भन्नेतर्फ पनि प्रयासहरू भइ नै राखेका छन्। सजिलो ओखतीको रूपमा यसलाई लिनु पर्दाखेरि नैतिक शिक्षाले यी हाम्रा सबै खराब प्रवृत्तिहरूलाई त्याग्नको निमित्त प्रेरित गर्न सक्छ।
4: अवश्य के गर्छ भने, हेर्नुहोस्, नैतिक शिक्षाले आत्मानुशासित बनाउँछ व्यक्तिलाई। र आत्मानुशासन भनेको कसरी विकास हुँदै जान्छ भने, म जस्तो हुँ तपाईँ पनि त्यस्तै हो। यो मान्छे मान्छेमा मात्रै हुने कुरो होइन, यहाँ वसुधैव कुटुम्बकमका विचारहरू आउँछन्। पृथ्वीमा रहेका हरेक किरा फट्याङ्ग्रादेखि लिएर स्वर्गमा बस्ने देवताहरूसम्म एउटै चेतनाका अंश हुन्, एउटै परमात्माका हामी सन्तति हौँ भन्ने बोध हामीलाई प्राप्त भइसकेपछि, कसैले कसैलाई मार्नुपर्ने, कसैले कसैलाई हिंसा गर्नुपर्ने, कसैले कसैलाई दुःख दिनुपर्ने कुरो आउँदैन। किनभने म जे हुँ तपाईँ पनि त्यही हो, सबैमा एकवत भाव भइसकेपछि त्यहाँ कुनै पनि किसिमको मोह, शोक र द्वन्द्व भन्ने कुरो रहँदैन। र यसको बीजमा, यो नैतिक शिक्षाको बीजमा आत्मज्ञान रहन्छ र आत्मज्ञान भएपछि मान्छे सहिष्णु बन्छ, दुर्व्यसन रहित बन्छ, विकृति र विसङ्गतिसँग ऊ लड्न सक्छ र उसका वरिपरि आएका अन्य मानिसहरू पनि स्वाभाविक रूपमा नैतिकवान, निष्ठावान बन्दै नै जान्छन् भन्ने देखिन्छ।
3: म एउटा असल नागरिक हुँ र मेरा कर्तव्य र व्यवहारहरू यसरी प्रकट हुनुपर्दछ भन्ने ढङ्गले सोचेर असल नागरिकले आफैमा अभ्यास र अनुसरण गर्नुपर्ने गुणहरू र व्यवहारहरू के कस्ता हुन सक्छन्, जो चाहिँ हामीले व्यवस्था गरेका छौँ तर ती हाम्रो सामान्य दैनिक जीवनमा पनि ती महत्त्वपूर्ण हुन्छन्।
4: कति राम्रो कुरो गर्नुभयो। समग्रमा असल नागरिक बन्न कस्ता गुण हुनुपर्छ भन्न खोजियो, यसमा हाम्रो नैतिक शिक्षाले सुरुमा हामीलाई उपदेश गर्छ शास्त्रले, सत्यम वद, धर्मम चर, सतोमा सद्गमय इत्यादि कुराहरू छन्। सत्यम वद, सत्यवादी बन्नु पर्यो, मन वचन कर्मले सत्य बोल्नु पर्यो, धर्म गर्नु पर्यो। धर्म गर्नु भनेको पूजापाठ धूपबाती गर्नु मात्रै होइन, आफ्नो सही कर्तव्यको पालना मनुष्यले गर्नु पर्यो। असतमा लाग्नु भएन, आफ्नो कर्तव्य पथबाट बिग्रिनु भएन, असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय र असल मान्छे भन्न शास्त्रले दुईटा बाटो देखाउँछ। संसारमा धेरै कुराहरू खराब छन्, यहाँ दुईटा कुरो राम्रो छ। के छ भन्दा सत्सङ्ग र सत्शास्त्र। राम्रा शास्त्रहरू पढ्नाले मान्छे असल बन्छ। भगवद् गीता, उपनिषद्, श्रीमद् भागवतम आदि जस्ता महान शास्त्रहरूको अध्ययन गर्नाले मान्छे असल बन्छ र सज्जनहरूको सङ्गत गर्नाले मान्छे असल बन्छ र यी कुरा पालना गर्नाले हरेक व्यक्ति रूपान्तरित भएर असल व्यक्ति बन्न सक्छ भन्ने लाग्दछ।
3: युवा पुस्ताहरूलाई असल चरित्र, नैतिकता र जिम्मेवार नागरिक बन्नको लागि के प्रेरणादायी सन्देशहरू राख्न सकिन्छ?
4: अत्यन्तै राम्रो कुरो गर्नुभयो। अब युवा पुस्ता भनेको अत्यन्तै शक्तिशाली पुस्ता हो। उसको उमेर पनि पूर्ण हुन्छ अनि शरीर पनि स्वस्थ हुन्छ, उसँग जोस जाँगर हुन्छ र युवाले जे पनि चाहेको कुरो गर्न सक्छ र युवावस्थामा नै उसले सही सङ्गति, सही आचरण, सही शास्त्रहरू र सद्गुरुको निर्देश प्राप्त गर्न सक्यो भनेदेखि त्यो व्यक्ति चरित्रवान बन्छ र त्यसका लागि उसले यस किसिमका संस्थाहरू, यस किसिमका अध्ययन क्षेत्रहरूमा विद्यार्थीले, युवाले लाग्नुपर्छ र युवाले फेसबुक चलाउँदा पनि सत्सङ्गका कुराहरू, ध्यान ज्ञानका कुराहरू, साधनाका कुराहरू खोजोस्, उसले युट्युब चलाउँदा पनि तिनै कुराहरू खोजोस् र खोजी खोजी आफ्नो चरित्र निर्माणका लागि धर्मशास्त्रहरूको अध्ययन गर्नतिर युवाहरू लागुन् र आफूलाई उद्धार गर्नका लागि युवाले आफै अघि बढ्नुपर्छ र उसलाई बाटो देखाउने सङ्घ संस्थाहरू, विद्यालयहरू, गुरुहरू, संस्थाहरूमा उनीहरू सम्बद्ध भएर अध्ययन साधनामा लाग्दै अघि बढ्नुपर्छ भन्ने म सन्देश दिन्छु। कसैले आफै केही पनि गर्न सक्दैन, कसैले कसैले प्रेरित गरिदिनुपर्छ। कुनै सत्शास्त्र पढ्नुपर्छ, महापुरुषहरूको जीवनी पढ्नु पर्यो, तत्साहित्यहरूको अध्ययन गर्नाले मान्छे विकास हुँदै जान्छ।

0: बस्दछ भनेदेखि उसलाई पनि मान्छेले राम्रो मान्दछन्। एउटा श्लोक छ संस्कृतमा, इतो पिसुमन सङ्गात आरोहति सताम शिरः अस्मापि याति देवत्वम महद्भिषु प्रतिष्ठितः भनेको छ। अर्थात् इरो पनि फुलको सङ्गत गर्नाले यानि गुरुहरूको भगवानको शिरमा चढ्न पाउँदछ। इरो पनि ढुङ्गाले पनि महात्माहरूको सङ्गत गर्नाले यो ढुङ्गो होइन आजबाट देउता भयो भनेर ज्ञानीजनहरूले बताइदिएकाले गर्दा ऊ देउता भएर सबैले ढोक्दछन् ढुङ्गोलाई पनि। भने प्रत्येक युवा सज्जनको सन्तको राम्रो मार्गमा हिँडेर महान बन्न सक्छन् भन्ने यी नीति सम्वादहरूले सल्लाह दिन्छन् सर।
1: हजुर,
0: दुईटा उदाहरणलाई लिन सकिन्छ
1: हजुर है, एकदमै राम्रो हजुर।
0: किराको दृष्टान्त एउटा ढुङ्गाको दृष्टान्त,
1: एकदमै राम्रो हजुर। हामी फेरि सन्दर्भ अनुसार फेरि यस्तै कुराकानीहरू निरन्तर गर्दै जाउँ।
0: अघि फटासँग भट्टीमा गइयो भने संसर्ग भइगयो, दोषी भइहाल्यो, होइन म खाएको छुइनँ भन्न पाइएन, त त्यहाँबाट निक्लिँदैछस् भनी गए। अब फटा पनि जोगीसँग गयो, जस्तो रत्नाकर पनि नारद मुनिसँग मिल्यो भने ऋषि भइगयो, नारद मुनिसँग संसर्ग गरे नि त ज्ञानी भइ गए। त्यस कारणले म यस्तो छु, मेरो साथी त्यस्तो भएर केही हुँदैन भन्न सकिँदैन। साथी फटा छ भने फटा हुन्छ, साथी ज्ञानी छ भने, सङ्गत ज्ञानी छ भने ज्ञानी हुन्छ, र संसर्गजन्य दोष गुणहरू हुँदछन् भन्ने अर्थ त्यो हो।
2: अन्त्यमा आचार प्रथमो धर्म भन्ने सन्देश केवल शब्दमा सीमित नभई हाम्रो दैनिक व्यवहार र जीवनशैलीमा उतार्न आवश्यक रहेको कुरा आजको छलफलबाट स्पष्ट भएको छ। असल आचरण, नैतिकता, अनुशासन र जिम्मेवारी बोधले मात्रै सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न सकिन्छ। परिवार, विद्यालय, समाज र राज्य सबै पक्षले नयाँ पुस्तालाई सही दिशा दिन सकेमा नै भविष्यका असल नागरिक तयार हुनेछन्। आजको कार्यक्रममा नीति, नैतिकता, सामाजिक संस्कार, युवा पुस्ताको भूमिका र नागरिक शिक्षाको महत्त्वबारे महत्त्वपूर्ण विचार राखिदिनुहुने प्राचार्य विमल चन्द्र दाहालज्यूलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
3: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नागरिक शिक्षा। यति बेला हामी चर्चा गर्छौँ असल छात्र छात्राहरूमा हुने गुणहरूका बारेमा। प्रिय श्रोताहरू, विद्यार्थी जीवन नै भविष्य निर्माणको आधार हो, त्यसैले असल छात्र छात्रा बन्नु हरेकको लक्ष्य हुनुपर्छ।
2: असल विद्यार्थी अनुशासित हुन्छ, समयमै विद्यालय जाने, गृह कार्य गर्ने र नियमहरूको पालना गर्ने उसको प्रमुख विशेषता हो। त्यसै गरी असल छात्र छात्रा परिश्रमी हुन्छन्, उनीहरू पढाइमा ध्यान दिन्छन् र नयाँ कुरा सिक्न सधैँ उत्सुक रहन्छन्।
3: असल विद्यार्थी इमान्दार र जिम्मेवार पनि हुन्छ, परीक्षामा नक्कल नगर्ने, आफ्ना कर्तव्यहरू पुरा गर्ने र शिक्षक तथा अभिभावकहरूको सम्मान गर्ने उनीहरूको विशेषता हुन्छ। त्यस्तै नम्र, सहयोगी र सकारात्मक सोच राख्ने विद्यार्थीहरू समाजका लागि उदाहरणीय हुन्छन्।
2: असल छात्र छात्रा बन्ने गुणहरू केवल पढाइमा मात्र सीमित हुँदैनन्, बरु व्यवहार, सोच र जिम्मेवारीमा पनि देखिन्छन्। हामी सबैले यस्ता गुणहरू विकास गरौँ ताकि उज्जवल भविष्य निर्माण गर्न सकियोस्। धन्यवाद। अब छुट्टिने अनुमति चाहन्छौ। प्राविधिक साथी मोहन राई माझीसँगै संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।

0: घरमै कसो झ्यापै माया बसो, आज भोलि कता छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि सामूहिकृत रूपमा छलफल हुनेछ। यसअघि हिजोको राष्ट्रिय सभाले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले नेपाल र भारतबीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको भए पनि लिम्पिया धुरा, लिपुलेख, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। सांसदहरूले नमुना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने, अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। प्रहरी सहायक निरीक्षक असय थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैदको सजाय तोकेको छ। उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले असय विकको मृत्यु प्रकरणमा पूर्व सांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा सहित धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही 5 वर्ष कैद सजायको फैसला गरेको हो। यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरू प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरलाई जन्मकैद गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेयले जानकारी दिनुभयो। महोत्तरी जिल्ला अदालतले ती तीनै जनालाई 2080 मङ्सिर 28 गते जन्मकैद र पूर्व सांसद महतो तथा पवन कापरलाई सफाई दिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिइएको छ। मन्त्री परिषदको कार्यालयले हिजो परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबई जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको नवौं मन्त्री स्तरीय बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै वहाँले हिम नदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षय जस्ता विषयमा विश्वको ध्यान आकर्षण गराउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच प्राविधिक छलफल टुङ्गोमा पुर्याउने विषयमा सकारात्मक विकास भएको बताइएको छ। गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारले उल्लेख गरेको छ। र अब खेल समाचार। जारी विश्वकप फुटबल अन्तर्गत गैराती भएका खेलमा इङ्ल्याण्ड, अमेरिका र बेल्जियम विजयी भएका छन्। यो सँगै तीनवटै टोली जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेका छन्। एटलान्टा स्टेडियममा गैराती भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड अन्तिम 16 प्रवेश गरेको हो। यस्तै सेनेगललाई 3-2 गोल अन्तरले हराउँदै बेल्जियम विजय भएको छ। यस्तै आज बिहान भएको अमेरिका र बोस्निया हर्ज गोभिना बीचको खेलमा अमेरिका 2-0 गोल अन्तरले विजयी भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका असारे भाकाहरू लिएर यहाँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। श्रोताहरू, समय गतिशील छ, न त यसले कसैलाई पर्खन्छ, न त यसलाई कसैले रोक्न नै सक्छ। हामी

संस्कृति अनुसार अरिम परिम गर्दै जस्तो सुकै कठोर मेहनत र परिश्रम गर्न परे पनि सरल र मिलिजुली खेत रोपाई गर्दैछौँ, जुन कुरालाई यो गीतले पनि प्रमाणित गर्दछ। असारे बाली गीत भुवन विश्वकर्मा, देवी घरती र साथीहरूको स्वरबाट।

हिँड्ने कोहिली चरीले जसरी प्रकृतिको दृश्य अनि मालेर चौरे गोरु धपाउँदै रूपारहरूसँग असारे भाका भाका मिलाउँदै काम गरेको पत्तै हुँदैन। यसैले त फेरि पनि तपाईँहरूको लागि नारायण रायमाझी र टिका पुनको स्वरमा यो असारे भाका।

श्रोताहरू, असारको महिना बिहान उदायदेखि साँझ अस्ताएसम्म काम गर्ने महिना, मुठी खाएर मुरी उब्जाउने महिना, यो महिना गैरी खेतको टारी खेतको दबदबे हिलोमा असारे भाका गाउँदै छुपुमा छुपु हरियो धानको बिउ रोप्दै बाउसे ब्याडे हली र रोपारहरूसँग जिस्कँदै हिलो खेल्दै असारे गीत गाउँदै कहिले पानीमा भिज्दै त कहिले घाममा सुक्दै काम गरेको पत्तै हुँदैन आज भोलिका दिनहरूमा। अरू

महिनाभन्दा छुट्टै पहिचान र विशेषता भएको यो महिना कति रमाइलो छ। आज भोलिका दिनहरू चाहे त्यो टारी खेत होस् वा बेसी खेतका फाँटहरूमा जताततै खेतालाहरू छपक्क छपिएर काम गरेको देख्न पाइन्छ। आज नि रोपाइँ छ, भोलि नि जानु छ, पर्सि नि जानु छ, अनि यसरी नै असारे भ्याकामा रमाइलो गर्नु छ। स्वर हो नवीन खड्का, पुस्तकका खड्का र साथीहरूको।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

जतिसुकै वर्णन गरे पनि कमै नै हुन्छ असार महिनाको, किनकि हामी अधिकांश नेपालीहरू किसानका छोराछोरी हौँ। आफ्नै खेतबारीमा आफैले उब्जाएको अन्न बालीको मजा नै अर्कै छ, तर आजभोलि दुःखका साथ भन्नुपर्छ उब्जनीयुक्त जमिनहरू काहीँ प्लटिङ त काहीँ बाँझै छ। यी कुराहरू सम्बन्धित निकायहरूले बेलैमा होस पुर्याइदिए हामी हाम्रै खेतबारीमा व्यस्त मस्त र स्वस्थ रहन पाइने थियो भन्दै फेरि पनि विनोद ढकाल र रिता बुढाथोकीको स्वरमा यो असारे भाका

0: रुचाइसकेछ सबै, म पनि क्लास छोडेर जाइन पाएँ।
1: छोडेजो।

0: कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा असारे भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार गमेश दुलाल, नवराज ढुङ्गाना र रचना रिमालको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।
1: एक नम्बरको पातलाई दुई नम्बरको सिल्का, तिन नम्बरमा गासेर भन्छौ भने केलाई तिम्रो हाम्रो बेला, तिन नम्बरमा गासेर

0: किन बिगार्ने चाहिँ लाठीहरू नै हो, उनीहरू गीत गाउँछन् अनि बिउ पनि दिँदैन, हामी त धान रोप्ने होला।
1: अनि यो लाठे के गरेपछि त्यो अनि त्यो मिलाउने त्यो पानी एकतिर छ
2: नाम चाहिँ गोरे काले पोथी होइन भाले घर चाहिँ पर्यो डाँडा गाउँ कहिले कहीँ त डाक जल्ले चिनी राख घर चाहिँ पर्यो डाँडा।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
0: हो
1: आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
3: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। आज दिउँसो 2 बजे मन्त्री परिषद बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेण्डामाथि छलफल हुनुका साथै आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। यसअघि हिजोको राष्ट्रिय सभाले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै महिला बालबालिका मन्त्री सीताबादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। प्रहरी सहायक निरीक्षक असय थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेश प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैदको सजाय तोकेको छ। उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेक नारायण कुवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले असय विकको मृत्यु प्रकरणमा पूर्व सांसद महतो, निलम्बित प्रदेश सभा सदस्य शर्मा सहित धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही 5 वर्ष कैद सजायको फैसला गरेको हो। यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरू प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरलाई जन्म कैद गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिनुभयो। महतोरी जिल्ला अदालतले तीनै जनालाई 2080 मङ्सिर 28 गते जन्मकैद र पूर्व सांसद महतो तथा पवन कापरलाई सफाई दिएको थियो। जुम्लामा हिजो साँझ परेको चट्याङमा परि हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय छोटा खर्क पाटनमा हिजो साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। चट्याङ लागेर सोही ओडाका 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते हुनुभएको छ। घाइते दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङमा परि केही भेडा बाख्रा मरेको भए पनि संख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण संकलन भइरहेको जनाइएको छ। त्यस्तै चन्दननाथ नगरपालिका 10 बोहरा गाउँ स्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परि 12 वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रसियाली सेनाले गैराती युक्रेनको राजधानी किबमा गरेको आक्रमणमा 8 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भलोदोमिर जेलेन्स्कीले रसियाले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रसियाले आक्रमण गरेको थियो। आक्रमणले सहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। राजधानी किबका सेना प्रमुखले शत्रुले फेरि नागरिकमाथि आक्रमण सुरु गरेको बताउँदै मृतकहरूमा बाल बालिका पनि रहेका बताउनुभयो। र अब खेल समाचार। जारी विश्वकप फुटबल अन्तर्गत गैराती भएका खेलमा इङ्ल्यान्ड, बेल्जियम र अमेरिका विजय भएका छन्। यो सँगै तीनवटै टोली जारी विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेका छन्। एटलान्टा स्टेडियममा गैराती भएको खेलमा डीआर कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम सोह्रमा प्रवेश गरेको हो। यस्तै सेनेगललाई 3-2 गोल अन्तरले हराउँदै बेल्जियम विजय भएको छ। आज बिहान भएको अमेरिका र बोस्निया हर्ज गोभिना बीचको खेलमा अमेरिका 2-0 गोल अन्तरले विजय भएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधितर्फ पराग पोखरेल र लक्ष्मण विष्टसँगै, उद्घोषणतर्फ विमला राई र म अर्जुन श्रेष्ठको। अब दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। केही क्षणमै सुन्नुहुनेछ सुर सप्तक कार्यक्रम। सुर सप्तक कार्यक्रम पछाडि करिब 12 बजे, ठिक 12 बजे समाचार सुन्नुहुनेछ। 12:05 सुन्नुहुनेछ सेरोफेरो कार्यक्रम। 1 बजे समाचार। 1 बजेको समाचारपछि 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 सुन्नुहुनेछ असारे गीत। 2 बजे अङ्ग्रेजी भाषामा समाचार। 2:15 बजे प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ सुर सप्तक कार्यक्रम।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार सम्पूर्ण आदरणीय श्रोताहरू, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिर्भर समयका तमाम आदरणीय श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल हेर्नुभएका दर्शकमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। म दिवाकर शर्मा हजुर आज फेरि पनि सुरु सप्तक कार्यक्रम लिएर यहाँहरू माझमा आएका छौँ। प्रत्येक बिहिबार अर्थात् 11 बजेको समाचारपछि हामी यहाँ माझमा आएका छौँ। कहिले आधुनिक गीतसँगै जोडिँदै आउँछौँ, कहिले लोकसङ्गीतसँग जोडिँदै आउँछौँ, तर आज पनि हामी विशेष गरी हाम्रै आफ्नै फन, हाम्रै आफ्नै समाजभित्रको, हाम्रो आफ्नै गाउँघरभित्रको गीत सङ्गीतलाई बोकेर आएका छौँ हजुर। लोकगीत पक्कै पनि लोक भन्न साथ लोक र समाजमा उत्पत्ति भएका र लोक र समाजले बोकेका भागका तपाईँका शब्दहरूलाई नि हामी लोकगीत भन्छौँ, जुन गीतहरू जनप्रिय छन्। र त्यस्तै आज हाम्रो सुरु सप्त कार्यक्रममा हामी धेरै वाद्यवादकका साथमा उपस्थित भएका छौँ। वाद्यवादक साथीहरूको परिचय म केही समयपछि यहाँहरूलाई गराउनेछु, तर आजको सुरु सप्तकमा हामी मिठा मिठा लोकगीतहरू अनि मिठा मिठा शब्दभावले खेलिने रमाइलो गर्ने लोक दोहोरीलाई पनि प्रस्तुत गर्ने मनसाले हामी आज उपस्थित भएका छौँ। आज हामीले कलाकारलाई निम्त्याएका छौँ जो कलाकार विगत लामो समयदेखि नेपाली लोक सङ्गीतमा लाग्नुभएको छ, धेरै मिठा मिठा गीत सङ्गीत गाउनुभएको छ। र उहाँको परिचय दिनुपर्दाखेरि एउटा भनौँ सिन्धुपाल्चोकमा जन्मिएका एउटा बहुप्रतिभाशाली व्यक्तित्व नवराज गोरा सैनी, उहाँको नाम लिन साथ तपाईँहरूले लोक दोहोरीको याद आउँछ, घुम्ती निर लेट भयो भने गीत विशेष गरी तपाईँले सुन्नुहुन्छ। उहाँको थोरै परिचय दिन्छु, उहाँको साथसाथमा आज आशा लामा पनि आउनु भएको छ, उहाँको म परिचय दिन्छु। मुख्य रूपमा नवराज घोरासेनी भन्न साथ हामी 2027 साल चैत 11 गते सिन्धुपाल्चोकको मेलम्चीतिर फटकशिला उहाँको जन्म भएको थियो। पिता कृष्ण प्रसाद घोरासेनी, माता ललिता देवी घोरासेनीको कोखबाट बाल्यकालदेखि नै गाउँघरमा लोकगीत गाउने चलन प्राय गरी सबै ठाउँमा हुन्छ पनि, र त्यही सङ्गतले उहाँलाई लोकगीत गाउँदै लोकगीतका भाकामा रमाउँदै उहाँलाई त्यो परिवेशमा हुर्कायो। र 2048 सालमा राजधानी आई 2051 सालमा स्वर परीक्षा उहाँले दिनुभयो लोकगीतमा। पहिलो गीत थियो छुट्न लाग्यो मजा नेर, त्यसपछि अनगिन्ती गीतमा उहाँले गाउँदै जानुभयो। चर्चित गीतहरूमा घुम्ती निर लेट भयो, हुक्का चिलिमले चागुनन थान जस्ता थुप्रै गीतहरू गाउनुभयो। गीत सङ्ख्या हेर्दाखेरि अहिलेसम्म 840 भनौँ त्यो हाराहारीमा उहाँको पुगिसकेका छ। सङ्ग्रह भन्दाखेरि एल्बमको कुराकानी गर्दा 400 बढी थुप्रै मान सम्मान पाउनु भएको छ विभिन्न संस्थाबाट। उहाँले कतार, दुबई, थाइल्यान्ड, सिङ्गापुर लगायत भारतका विभिन्न क्षेत्रमा गए उहाँले लोकगीत गाउनुभएको छ, लोकगीतको कार्यक्रम गर्नुभएको छ। अहिले मात्रै उहाँका मिरिमिरे कपालमा भन्ने धेरै भ्युज गएको छ, त्यो धेरै राम्रोसँग दर्शक र श्रोताले त्यसलाई मन पराउनु भएको छ। आज तिनै व्यक्तित्वलाई हामीले निम्त्याएका छौँ नवराज घोरासैनी। साह्रै सरल, एकदमै राम्रो, गम्भीर मान्छे भनौँ अलिक, अर्थात् भन्दाखेरि उहाँलाई भन्दाखेरि कहिले पनि रिसाएको जस्तो पनि नलाग्ने त्यो स्वभावले गर्दाखेरि नवराज राज गर्नुभएको छ उहाँले सङ्गीतमा। यसै गरी म अर्को परिचय दिन चाहन्छु, उहाँ हुनुहुन्छ हाम्रो ज्ञानमाला खोटाङ बजारमा उहाँको जन्म भएको थियो। पिता गोकुलचन्द र माता मन्जु कुमारी लामाको कोखबाट उहाँको जन्म भएको थियो। काठमाडौँ 2057 काठमाडौँ आई उहाँले गीत गाउन थाल्नु भएको थियो र 2060 सालमा पास गर्नु

0: थुप्रै गीत गाइसक्नु भएको छ र अतिथि कलाकार हुनुहुन्छ, हाम्रा प्रिय अतिथि कलाकार हुनुहुन्छ नवराज घोरासिन्हले। म हार्दिक स्वागत गर्न चाहन्छु नवाजी, यहाँलाई स्वागत छ हाम्रो सुरशब्द कार्यक्रममा।
1: नमस्ते, धन्यवाद। सुरशब्द कार्यक्रम सञ्चालक दिवाकर शर्मा, म धेरैचोटि यहाँको कार्यक्रममा आएँ, आज पनि आउनु पाउँदा धेरै खुसी छु। यो मेरो कर्मभूमि रेडियो नेपाल, मलाई गौरव लाग्छ। मलाई यही ठाउँ हार्मोनियममा प्र्याक्टिस गराएर भोइस पासको लागि सहयोग गर्नु नै मेरो गुरु नारायण रायमाझीलाई सम्झन चाहेँ। यो आँगन, यो सरस्वतीको मन्दिर, यो सरस्वतीले बास गरेको, कयौँ स्वर सम्राट नारायण गोपालका गीत यही स्टुडियोबाट रेकर्ड भएको, यो अजम्बरी रहोस् यो संस्था, शुभकामना दिन चाहन्छु। सुर शब्द कार्यक्रमलाई पनि शुभकामना दिन चाहन्छु। म दिवाकर शर्मालाई विशेष गरी तपाईँ धेरै बाँचिदिनुहोस्, 80 वर्षसम्म रेडियो नेपालमा जागिर होस् तपाईँको शुभकामना।
0: 80 वर्ष है,
1: रिटायर भए पनि करारमा पनि नियुक्ति हुन मिलोस् भनेर भने मैले, म हार्दिक शुभकामना रेडियो नेपालमा भन्दै, म रेडियो नेपालमा गीत गाएको 2-3 गीत, एक एक लाइन गीत गाउँछु,
0: गीत हामी सुन्ने,
1: मैले 835 गीत गाएको छु। म रेडियो नेपालमा फर्स्ट गीत रेकर्ड भएको र सेकेन्ड रेकर्ड भएको अनि पछाडिको गीत गाउँछु 3 लाइन। यहाँ श्रोता, रेडियो सुन्नुहुने र रेडियो नेपालको युट्युब हेर्नुहुने सम्पूर्ण श्रोता दर्शकलाई नमन गर्दै, यहाँहरूले माया गरिदिनु होला यो रेडियो नेपाल भन्दै म गीत सुरु गर्छु ल।
0: होसै पनि पहिलो गीत तपाईँले गाउनु, कति सालमा हुनुहुन्छ तपाईँले गाउनु भएको?
1: मैले 52 स्टेज पास गरेँ,
0: आफ्नै हो
1: सङ्कलन विदुर घोरा सैनिकको स्वर चाहिँ मेरो।
0: अवश्य पनि ल, ठिक छ।
1: छुट न लाग्यो बहिनी हो म जानी रेला माया तिमलाई केही छ

0: मिठो गीत सँगसँगै हामीले कार्यक्रम सुरुवात गरिसकेका छौँ, ठिक छ? आज सुशब्द कार्यक्रममा हामीले आज लोकगायक भनौँ, लोकको गायक, कति राम्रो नाम है, लोकगायक भन्दाखेरि पनि लोकले मानेको यो सुनिन्छ हामीले आज सुरसप्तकमा, नवराज घोराज सैनी, यसै गरी आशा लामा हुनुहुन्छ हाम्रो साथमा। मिठो गीत गाउनुमा यहाँले सुरुवात गर्नुभयो। आशाजी नमस्कार छ,
1: धेरै धेरै धन्यवाद।
0: तपाईँको परिचय चाहिँ मैले दिइसकेको छु,
1: होइन? धेरै धन्यवाद, नमस्कार।
0: नमस्कार
1: श्रोताहरूलाई पनि नमस्कार, र युट्युब च्यानल हेरिराख्नुहुनेलाई पनि सम्पूर्णमा नमस्कार व्यक्त गर्न चाहन्छु।
0: तपाईँलाई म चिन्नै गाह्रो भयो नि, कति राम्रै भएर आएको तपाईँ आज।
1: फुलको आँखामा फुलै संसार, हजुर राम्रो हुनुहुन्छ, त्यही भएर राम्रो देख्नुभयो।
0: ल ठिक छ, आज हामी सुरु सप्ताह कार्यक्रममा छौँ र आज हामी तपाईँ आशाजी धेरै अगाडिदेखि गीत गाउँदै आउनुभएको मान्छे है।
1: हजुर, म पनि 2055-56 काठमाडौँ आएँ, 57 त रेडियोमै छिरेको थिएँ म, आदरणीय अङ्कल

0: म चाहिँ एकदमै पहिला चाहिँ मेरो आदरणीय अङ्कल कृष्ण विक्रम थापालाई सम्झन चाहन्छु। उहाँ जहाँ हुनुहुन्छ स्वर्गमा बास होस् मेरो अङ्कलको। आज उहाँले गर्दा नवराज गोरा सैनी आदरणीय दाजु, त्यस्तै गरेर खड्ग गन्धर्व दाजु लगायत सम्पूर्ण अग्रज व्यक्तित्वहरूलाई भेट्ने मौका पाएको छु। मैले पहिलो रेकर्डिङ गरेको गीत नेपाल रिमझिम यात्रा, उहाँ कहाँ हुनुहुन्छ थाहा छैन तर त्यो गीत बजारमा आएको छैन। त्यो गीत गाउने सिलसिलामा चाहिँ माइती घरमा सुपर साउन्ड स्टुडियोमा त्यसपछि त्यति बेला चाहिँ नवराज घोरासैनी दाईलाई भेटेर, नवराज घोरासैनी भन्दा चाहिँ चिनिँदैन थियो, घर त पूर्व हो भन्दा चाहिँ एकदम झन्डै अङ्गलोमा आएको थियो कि मैले त्यति फ्यान थिएँ म गीतले गर्दा। अनि त्यो मैले त्यो गीत गाउँदै गर्दा चाहिँ श्रीराम रायमाझी दाई ले एकदमै प्रतिभा भएको बहिनी छ अगाडि बढ्छ भनेर अलिकति सपोर्ट गरेर, अनि दाईले नै त्यति बेलै तत्कालै गेटमा तालाबनको बिच साइडमा मिना प्रसाईदेखि लिएर मैले गएका थिएँ, नयाँ सालैमा कान्छा सही छाप लाउने सपना नदेख मेरो गालैमा भन्ने, नयाँ नयाँ वर्षकै बेला थियो त्यो, एकदमै चलेको पनि थियो त्यो गीत। अनि
1: अहिले थोरै गीत गाउनुहुन्छ त्यो गीत अब अहिले?
0: हुन्छ, त्यो पनि गाउँछु, सुरुमा रेडियो नेपालको पनि गाउँछु र रेडियोमा चाहिँ यता एल्बममा कार्यक्रममा लाने जति मलाई आदरणीय दाजु नवराज घोरासैनीले सपोर्ट गर्नुभएको छ। म अरू इन्टरभ्यूमा पनि दाईहरूको नाम लिन्थेँ तर आज गुरुहरूसँगै छु म, एकदमै खुसी छु। यो मेरो पहिलो यो एकदम मेरो जिन्दगीको पहिलो अनुभव हो। अनि रेडियो नेपालमा चाहिँ आदरणीय दाजु म मेरो गुरु एकदमै अङ्कल भन्थेँ पहिला, खड्ग गन्धर्व दाईलाई चाहिँ सानी फुच्ची थिएँ, अनि अङ्कल म पास भएँ कि फेल भएँ भन्दै आउँथेँ, अनि पछि पछि एउटै कार्यक्रममा हिँड्न थाल्यो अङ्कल भन्ने लाज लाग्यो अनि दाजु भन्न थालेको छु। त्यो माइक सम्झिँदाखेरि त्यो माइक निहुराउन नसक्ने भन्दा मैले तल पिर्का राखेर गएको छु होइन दादा, म एकदमै सम्झन चाहन्छु रेडियो नेपालको आदरणीय दाजु राम थापा, पाण्डव सुनवार, मिरा राणा दिदीहरूलाई दाजुहरूलाई एकदमै सम्झन चाहन्छु। सबैप्रति उच्च सम्मान व्यक्त गर्दै मोहन दाई सबैप्रति एकदमै सबैको नाम लिन सके पनि सम्पूर्ण सङ्गीत बुझेर हामीलाई यो क्षेत्रमा अगाडि बढाउनु हुने सम्पूर्ण गुरुहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
2: ठिक छ, मैले एकजना रुबिन गन्धर्व र हाम्रो बहिनीको नाम अमृता ढकाल
0: हजुर,
2: हाम्रो बहिनीलाई पनि शुभकामना, हामीलाई साथ दिनुभएको छ।
1: ठिक छ,
2: अब तिमीले नामै लिनु पर्दैन, सबै काका आएर हुन् तिमी भतिजी।
0: यो चाहिँ मेरो पहिलो रेडियो नेपालमा स्वर परीक्षा पास भएको गीत, शब्द चाहिँ यो एल्बममा चाहिँ शब्द आदरणीय दाजु नवराज घोरास चाहिँ होइन, शब्दमा चाहिँ हरिकृष्ण गौली अनि लय चाहिँ नवराज घोरासैनी दाईको रहेको छ। यो पहिलो एल्बम र रेडियो नेपालमा पास भएको पनि यो गीत गाउन चाहन्छु। अनि त्यसपछि सेकेन्डमा राम थापा दाईको रेडियोमै मैले कम्पिटिसनमा यसमा पनि म टप 10 भित्र परेको थिएँ, त्यो गाउन चाहन्छु र तत्कालैको नयाँ एउटा गीत गाउन चाहन्छु।

अनि एकदमै दर्शकहरूले अब धेरै स्टेज कार्यक्रमहरूमा मलाई मन पराइदिनु भएको आदरणीय दाजु नवराज घोरासैन र मैले गाएको त्यो गीत गाउन चाहन्छु।

पछिल्लो समयमा चाहिँ एकदमै चर्चामा आएको न डिजराज पौड्याल दाइले र मैले गाएको गीत दर्शकहरूले धेरै मन पराइदिनु भएको ज्ञानमाला म्युजिकबाटै आएको छ, त्यो गाउन चाहन्छु।

त्यही झोल पिएसी हुन्छ डामाडोल कति मिठो गीत। आजको गीत यो लोकगीतमा पक्कै पनि सन्देश दिन सक्छौँ हामी लोकगीतबाट विभिन्न विषयसँग सम्बन्धित रहेर, र यो मिठो गीत आज सन्दर्भ पनि जोडिएको छ, सबैले मिठो गाइदिनु भयो तपाईँले है। सुर सप्तक कार्यक्रममा कलाकारलाई निम्त्याएका छौँ र जहाँसम्म कलाकारहरू आज हाम्रा लोकगीतसँग सम्बन्धित कलाकार हुनुहुन्छ, नवराजीले सुरमा गाउनुभयो जुन मैले पहिला गाएको गीत भनेर गाउनुभयो, त्यसै गरी आशाजीले पनि त्यसरी गीत गाउनुभयो। अब यो हामी गीत सङ्गीतमा यो गाउँदै जाँदा धेरै मिठा मिठा गीतहरू पनि हामी सुन्न सक्छौँ। नवराजी धेरै पछि तपाईँ हाम्रो भेट भएको छ आज नेपालमा होइन, तपाईँले सम्झना गरिसक्नुमा धेरै हाम्रो

0: धेरै कलाकार बढ्नु भएको छ, राम्रो पनि हो होइन, आर्थिक रूपमा त्यसले सबैलाई राम्रो पनि गरेको छ, गरेर कुनै स्वर प्रयोग गरेर त्यो मौलिकता आउन सकेदेखि र यो हाम्रो नै हो गीत सङ्गीत भन्ने हाम्रो एउटा ठाउँ हुन्थ्यो भन्ने कुरालाई मौलिकतालाई के बिर्सिँदै गएको हो कि जस्तो कता कता भान भएर मैले तपाईँलाई कुरा गरेँ,
1: होइन छैन
0: छैन
1: यो त अजम्बर छ, तर रोमान्टिक ठट्टेउली पनि गाउनुपर्छ, तर पच्ने किसिमको शब्द मात्रै गाउनु पर्यो। अब हाम्रा गुरुहरूको, हामी त गुरुहरूको आशीर्वाद गुरुहरूलाई हेरेर गीत गाउने हो,
0: हजुर हजुर,
1: नेपाल यो पुण्यभूमिलाई हेरेर गीत गाउने हो। लोकसङ्गीत त अजम्बर नै छ, दिवाकर सर अब सुर सप्तक कार्यक्रम मार्फत एउटा आज हामीलाई बोलाएर यो पनि एउटा लोकसङ्गीतको टेवा पुर्याउने कार्यक्रम सञ्चालन गरिदिनु भएको छ, यहाँलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु।
0: हामी पनि किन आभार व्यक्त गर्न चाहन्छौँ, तपाईँ जस्तो कलाकारहरूलाई हामीले बोलाउँदाखेरि कमसेकम नेपाल आइदिनुहुन्छ र नेपालमा आफ्नो प्रस्तुति दिइदिनुहुन्छ त्यही हामीलाई खुसी लाग्छ, किनकि हामीले हामीसँग भएका आत्मीयता हामीले एक आपसमा साट्ने हो, बाँड्ने हो, हामीले दिने त्यही नै हो र रेडियो नेपालले गरेका योगदानले नै कलाकार बनेका छन् र कलाकारले पनि रेडियो नेपाललाई पहिचान दिएका छन्। दुवै रङ र मासुको सम्बन्ध मैले बारम्बार भन्दै आइरहेको छु। आज तपाईँका मिठा गीतहरू छन्, त्यो घुम्तिनी र लेट भए त सुन्ने बाँकी नै छ ती मिठा गीतहरू होइन,
1: हजुर
0: धोरी गीतलाई जमाउनै बाँकी छ अझ यहाँहरूको मिठा मिठा गीतबाट, र हामी कुराकानी त प्रायः हाम्रो भइरहन्छ तर गीत सङ्गीतमा आज सबै श्रोताले पनि कमसेकम यसो कान थापेर हो ल तमराज घोडा छैन आएको बेलामा त कमसेकम त्यो गीत त सुन्नु पाए हुन्थ्यो नि भन्ने कुरा लालसा भइसक्यो होला, मनमा आइसकेको होला, त्यसले गर्दाखेरि अब त्यो गीतबाट सुरु गर्ने हो कि गाउने त्यो तपाईँले।
1: म पहिला चाहिँ म प्रवेश गरेको यो मेरो कर्मभूमिकै नाम लिएर गीत शब्द उच्चारण गर्छु,
0: हजुर
1: त्योभन्दा पछाडि चाहिँ अनि आशा नानीले मेरो त पहिला भेट भएको थियो, अहिले भेट भएको छैन, पहिलेको घरमा हो कि अहिले अर्को बिहे गऱ्यो कि भन्नेतिर गएर यसो सोध्नु पर्ला,
0: सोध्नु पर्ला है, मलाई त्यस्तै लाग्यो कुमारी जस्तै लाग्यो अहिले,
1: कुमारी त कुमारी हुन् यिनको नाम नरानमा कुमारी राखेको थिएँ, अहिलेसम्म कुमारीको कुमारी छैन,
2: कुमारी जस्तै छु दादा अहिले होइन। अनि रेडियो नेपालको कुरा गर्दा चाहिँ एकदमै हामी धेरै कार्यक्रममा यो सङ्कटकालको बेलामा पनि कार्यक्रममा हिँड्थ्यौँ, रेडियो नेपालको एउटा हरियो कार्ड हुन्थ्यो, धेरै कार्ड बनाइदिनु जे दाई हुनुहुन्छ अहिले पनि फेरि चाहिएको
0: छ,
2: अनि दाईलाई धन्यवाद। अनि यो 62-63 चाहिँ यो आन्दोलनको बेलामा चाहिँ रेडियो नेपालको कार्ड को कोसँग छ भन्दा इन्दिरा दिदी, दाई दाई त सानो सानो अहिले अलिकति मोटाउनु भएको छ, हाम्रो कार्ड सबै गरेर आर्मीलाई देखाउनु पर्थ्यो, अनि रेडियो नेपालको त्यो कार्ड भएपछि त्यतिसम्म पनि हामी बाँच्ने, यो रेडियो नेपाल चाहिँ त्यस्तो हो, यो आमाभन्दा पनि प्यारो हो, त्यही भएर रेडियो नेपाललाई चाहिँ एकदमै एकदमै सम्मान मेरो एकदम सरस्वतीले बास गरोस् भन्दै दाजुसँग गाउने प्रयास गर्छु, हाम्रो अग्रज गुरुहरू हो, केही कमी कमजोरी भयो भने क्षमा प्रार्थी दिनुहोला।
1: अब गीत सुरु गरौँ है,

0: अहिले चाहिँ आशा यता हेर्ने
1: हजुर दादा
0: रोजनी भए कालेलाई रोजा रेडी नेपाल आएको बेला रोजनी भए कालेलाई रोजा उरा छल्न जहिले नि नखोजा।

0: मन
1: हो नि, के गर्नु,
0: थाहा छ मलाई कमलो तिम्रो मन, घरको बुढो छोड्यौ कि सँगै छन्।

भाइनी भरैमा पर्छौ त बुढो भाइनी दिवा गर्गे बुढो भाइनी भरैमा पर्छौ त दिवा गर्छ दोस्रो बे गर्छौ त।

0: दोहोरी सुन्दा जति आनन्द मजा आउँछ पक्कै पनि लोकसङ्गीतको आनन्द यसभित्र छ। हामी यसमा छेडछाड गर्छौँ, माया प्रेमका कुराकानी गर्छौँ, यही नै हो सङ्गीतको वाद विवाद भन्ने जवाब सवाल जवाबका कुराकानी गर्छौँ। प्रिय मित्रहरू, आज हामी रेडियो नेपालको यो भव्य र शब्द स्टुडियोमा हामी सुरसप्त कार्यक्रमको समय गएको पनि चाल पाएनौँ। पक्कै पनि मिठा गीतहरू सुन्यौँ। दोहोरी सुन्दाखेरि त पक्कै पनि यो रात बितेको दिन बितेको थाहा हुँदैन। लोकदोहोरी भन्छौँ सङ्गीतको यो लोकदोहोरी। लोकगीत गाइन्थ्यो पहिला समाजमा गाउँघरमा, त्यसपछि लोकदोहोरी आयो। लोकदोहोरीलाई पनि पहिला हामीले हेर्दाखेरि खेलकुदमा समावेश गरेको थियो, खेलकुदसँग सम्बन्धित थियो। पछि खेलकुदबाट बाहिर लोकदोहोरी आइपुग्यो। दशरथ रङ्गशालामा लोकदोहोरी चल्थ्यो पहिला पनि, र विभिन्न नाचघरमादेखि लिएर विभिन्न ठाउँमा पनि लोकदोहोरी हुँदै आएर अहिले गाउँ बैसीदेखि लिएर प्रत्येक रेस्टुरेन्टहरूमा प्रत्येक ठाउँमा लोकदोहोरीका कार्यक्रम हुन्छन्, प्रतियोगिता पनि हुने गरेको छ। भर्खरै हामीले नवराज घोरा सैनीले मिठो गाउनुभयो, आशालाई पनि त्यसरी साथ दिनुभयो। अमिता ढकाल बहिनीलाई पनि धन्यवाद छ, मिठो यहाँले साथ दिनुभयो। र यहाँ अरविन्द गन्धर्वले हाम्रो नवराज घोरा सैनी भाइलाई साथ दिएकोमा धेरै धेरै धन्यवाद पनि छ। यो असार महिना समय हो, असार महिना विशेष गरी हामी यो असार महिनालाई अनि मानव रोपेर मुरी उब्जाउने हामी अब के भनेदेखि यो असार महिना विशेष गरी कृषकको लागि पनि एउटा अब जहाँ जाँदै एउटा मिठो भाकालाई छोड्न चाहन्छौँ आजको सो सप्ताह कार्यक्रममा। अर्को हप्ता फेरि पनि हामी गीत सङ्गीतमा आउन चाहन्छौँ। हस् त, नमस्कार। नमस्कार।
1: यो असारे गीत चाहिँ विशेष गरी सुदूरपश्चिममा डेउडा गाउँ चल्ने ठाउँमा नि असारे गीत आफ्नै पाराको हुन्छ। पूर्वमा पारे मारुनी गाउने ठाउँमा नि आफ्नै पाराको हुन्छ, काठमा आफ्नै पाराको हुन्छ, पश्चिम पोखरा बागलुङतिर पनि आफ्नै पाराको हुन्छ। र यो हाम्रो देश भनेको 22 गुणा हाम्रो देशभन्दा ठुलो देशको भन्दा डबलभन्दा बढी संस्कृति भएको देश हामी त्यति धनी छौँ। म सुरु गरेँ असारको यो धान दिवस, असारको 15 धान दिवस भन्छन्। र हाम्रोतिर चाहिँ अलिकति भट्ट्याएर इष्टकोटलाई टाको छेपारोलाई माखो तिमी काको काको हामी काको काको दैव समय गएले आजै भेटघाट भएको लाको र खाको आशा र ढकाल बहिनीलाई कति राम्रो सुहाएको बेलायतमा ढोका बनाऊ भन्छन् शर्मा छाको आँखो ए गाईले खाने घङ्गारु त भुइँसी के खान्छ र एउटी केटी फकाइदेऊ न तिम्रो के जान्छ र पाए मैले हो लान्छ र भत्केर गयो मेलाम्चीको घर छानु केले छाउनी हो यता हुन्छ छटपट यो मन पोल्छ भत भत।

Ibu Ita suna Gose Tisubhanya uta Yisubhanya puta Syalli bhajan gauni bho यो प्यारो आँगनमा खुट्टा टेक्न पाइयो मेरो अग्रज गुरु लगायत म गाउँतिर हुँदाखेरिदेखि म भन्दा पछाडिको पुस्तासम्म यहाँ जमघटमा भेटाउन पाउँदा धेरै खुसी छु, धेरै आभारी छु। जय श्री राम, जय माया प्रेम, जय रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
6: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
7: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
8: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
7: हो
8: आमा?
7: हो डाक्टर साहब।
8: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
7: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
9: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,

तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल हुनुका साथै आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। आजको बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वस्थता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। शुक्ला फाटा राष्ट्रिय निकुञ्जको कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारिसमा समस्या सम्बोधन गरिने जानकारी दिनुभयो। मन्त्री चौधरीले उक्त समस्या समाधान गर्न 4-सदस्यीय समिति गठन गर्नुभएको छ। कार्यदलले 1 महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनको मार्गचित्र तयार पारी समाधानका उपाय एवं तरिका मन्त्री समक्ष सिफारिस गर्नुपर्छ।

0: मोक्तान
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: बगनासकाली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी

नमस्ते, रेडियो नेपाल सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत गर्दछौ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आज पनि हामी समसामयिक विषयमा तपाईँहरूको अमूल्य विचारलाई सुन्ने सुनाउने गर्दै आएको यो कार्यक्रममा आज पनि हामी विज्ञसँग कुराकानी गर्नेछौ। सुन्दै गर्नुहोला कार्यक्रम सेरो फेरो। यति बेला देशैभरि बर्ड फ्लूको चर्चा भइरहेको छ। आज हामी पनि यही विषयमा कुराकानी गर्नेछौँ। बर्ड फ्लू के हो, कसरी सर्छ लगायतका विषयमा कुराकानी गर्नेछौँ। नेपालमा पछिल्ला दिनहरूमा विभिन्न जिल्लाहरूमा बर्ड फ्लू पुष्टि भएका समाचारहरू आइसकेपछि सम्बन्धित सरकारी निकायले उच्च सतर्कता अप्नाएको देखिन्छ। संक्रमित रहेका कुखुरा तथा अन्य पक्षीहरूलाई वैज्ञानिक विधिबाट नष्ट गर्ने, प्रभावित क्षेत्रमा निगरानी गर्ने र जैविक सुरक्षा बायो सेक्युरिटीका उपायहरू कडाइका साथ लागू गर्ने काम भइरहेको जनाइएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार बर्ड फ्लू सामान्य अवस्थामा मानिसबाट मानिसमा सजिलै सर्दैन, तर संक्रमित वा बिरामी चराचुरुङ्गीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा भने यो संक्रमणको जोखिम रहन्छ। यसै सन्दर्भमा आज हामी यससँग सम्बन्धित विज्ञसँग, बर्ड फ्लूको बारेमा विज्ञसँग नै कुराकानी गर्नेछौँ। त्यसका लागि हामीसँग केही बेरमा सम्पर्कमा रहनुहुनेछ डाक्टर मुकुल उपाध्याय, उहाँ वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ। त्योभन्दा अगाडि चाहिँ हामी एउटा गीत राख्छौँ, असारे गीत। गीतपछि तपाईँहरूसँग हामी फेरि पनि उपस्थित हुनेछौँ, तर तपाईँहरूले आज बर्ड फ्लूको बारेमा कसरी लाग्छ, यसो यो कसरी सर्छ, बर्ड फ्लू भनेको के हो, नेपालमा यसको अहिलेको अवस्था कस्तो छ लगायतका विषयमा विस्तृत जानकारी पाउनुहुनेछ। विज्ञसँग नै तपाईँहरूले जानकारी पाउनुहुनेछ, त्यसैले ध्यान दिएर सुन्नुहोला आजको कार्यक्रम सेरो फेरो। अहिलेका लागि हामी गीत राख्दैछौँ।

0: छुजाङ डुक्पाको स्वरमा रहेको यो मिठो गीतपछि तपाईँहरूलाई स्वागत छ रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी कुराकानी गर्न गइरहेका छौँ अहिले देशैभरि चर्चा भइरहेको, त्रास पनि फैलिरहेको बर्ड फ्लूको बारेमा। आज बर्ड फ्लूको बारेमा हामी जानकारी र कुराकानी गर्नेछौँ। नेपालमा पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा बर्ड फ्लू पुष्टि भएका समाचारहरू आएका छन् र सम्बन्धित सरकारी निकायले उच्च सतर्कता अपनाएको देखिन्छ। संक्रमित रहेका कुखुरा तथा अन्य पशु पंक्षीलाई चाहिँ वैज्ञानिक विधिबाट नष्ट गर्ने, प्रभावित क्षेत्रमा निगरानी गर्ने र जैविक सुरक्षा बायो सेक्युरिटीका उपायहरू कडाईका साथ लागू गर्ने काम पनि भइरहेको जनाइएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार बर्ड फ्लू सामान्य अवस्थामा मानिसबाट मानिसमा सजिलै सर्दैन, तर संक्रमित वा बिरामी चराचुरुङ्गीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा भने संक्रमणको जोखिम रहन्छ भनेर भनिएको छ। यस सन्दर्भमा आज हामी विस्तृत रूपमा बर्ड फ्लूको बारेमा सम्बन्धित विज्ञसँग नै कुराकानी गर्नेछौँ र तपाईँहरूलाई जानकारी प्रदान गर्नेछौँ। बर्ड फ्लू के हो, यो कसरी सर्छ, नेपालमा यसको अहिलेको अवस्था कस्तो छ लगायतका विषयमा हामीलाई जानकारी दिन यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालयका पशु सेवा विभाग हरियर भवन ललितपुरका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्याय। यति बेला उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, रेडियो नेपालको यो कार्यक्रम सेरोफेरोमा हजुरलाई स्वागत छ।
1: नमस्कार।
0: आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्दैछौँ। डाक्टर साहब, अहिले देशैभरि बर्ड फ्लूको त्रास पनि छ, चर्चा पनि छ, त्यसैले सबैभन्दा पहिले बर्ड फ्लू भनेको के हो र यो रोग के कारणले लाग्छ यहीँबाट सुरु गर्न चाहेँ मैले।
1: बर्ड फ्लू भन्नाले पक्षीमा लाग्ने महामारीजन्य संक्रामक रोग हो। यो विशेषतः भाइरसबाट लाग्ने हो र यो पक्षीबाट पक्षीमै सर्छ, तर यसले चाहिँ पक्षीबाट मानिसमा र अन्य जनावरमा सर्न सक्ने क्षमता, यसले स्वरूप गर्न आफ्नो स्वरूप चाहिँ परिवर्तन गर्ने क्षमतासम्म राख्ने भएको भाइरस भएकोले यो चाहिँ अत्यन्त महामारी फैलाउन सक्ने चाहिँ क्षमता भएको भाइरसले गर्ने रोग हो।
0: हजुर हजुर। भनेपछि मानिसमा सर्न सक्ने जोखिम छ।
1: हजुर
0: हजुर। नेपालमा पछिल्लो समय बर्ड फ्लूको अवस्था कस्तो छ त, यसको जोखिम कतिको देखिएको छ अहिले देशैभरि हो या केही ठाउँमा हो या नियन्त्रणमा आइसकेको अवस्था हो कि?
1: अहिले देख्दाखेरि हाम्रो चैतबाट यो बर्ड फ्लू रोगको संक्रमण कोशी जिल्लाको मोरङबाट स्टार्ट भएको र डेढ महिनाको अवधिमा हामीले कोशी जिल्लाका विशेषतः झापा मोरङ सुनसरीमा पूर्ण रूपमा नियन्त्रणमा रोग आइसकेको छ र साथसाथै देशका 77 जिल्लामध्ये 11 जिल्लामा संक्रमणहरू यसको पुष्टि भइसकेर अहिले उपत्यका 3 जिल्ला र काभ्रे बाहेकका अन्य जिल्लामा रोग सम्पूर्ण रूपमा चाहिँ पूर्ण रूपमा नियन्त्रणकै अवस्थामा छ। तर काठमाडौँका उपत्यका 3 जिल्ला र काभ्रेमा चाहिँ एक्टिभ केसहरू हामीले पाइरहेको अवस्थाहरू अहिले छ।
0: हजुर। समाचारहरूमा के पनि आएको थियो भने उपत्यका चाहिँ सबभन्दा ठुलो जोखिममा भनेर आएको थियो, मानिसहरूलाई यो लागेको केही पुष्टि भएको समाचार केही आएको देखिएन फेरि, के छ यसमा डाक्टर साहब?
1: हामीले बुझ्नु के जरुरी छ भने यो पक्षीबाट डाइरेक्ट मान्छेमै एकदमै सरिहाल्छ भन्ने पनि होइन। यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्न सकेको खण्डमा मात्रै मान्छेलाई लाग्ने हो, त्यो हामीले बुझ्नु जरुरी छ। बर्ड फ्लूमा भएको भाइरस, चरामा भएको भाइरस र मान्छेमा लागेको फ्लूको भाइरस मिसिएर तेस्रो भाइरसको जन्म भयो, भाइरसले आफ्नो रूप परिवर्तन गर्यो भने मात्रै त्यो चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ त्यो अवस्थामा। त्यसै भएर हालसम्म मान्छेमा यो रोग देखेको छैन। नेपालमा सन् 2019 एकजनाको चाहिँ मानिसको मृत्यु भएको यहाँहरूलाई सबैलाई थाहा छ। त्यसै भएर यो बर्ड फ्लूको भाइरसले मान्छेमा लाग्ने सक्ने क्षमता चाहिँ छ, तर कन्डिसन शर्त कस्तो छ भनेपछि यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ने चान्स पायो अर्को मान्छेको भाइरससँग नै मिसिएर भने मात्रै चाहिँ यो भाइरस चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ, र त्यो अवस्था अहिले आइसकेको अवस्था छैन।
0: हजुर हजुर। जस्तो अब कुखुरामा बर्ड फ्लू लागेको छ कि छैन या मानिसमा त्यो सरेको छ कि छैन भनेर चिन्ने यसको प्रमुख लक्षणहरू के हुन सक्छन् डाक्टर साहब?
1: कुखुरामा विशेषतः अलिकति पहिला चाहिँ कस्ता हुन्छ भने पहिला बर्ड फ्लू फैलिँदाखेरि उसको सास फेर्न गाह्रो हुने, कुखुरालाई एकैटामा झुरुप्प गरेर बस्ने, त्यसपछि उसको टाउको सुनिने, लोती सिवर सुनिने, निलो हुने अनेक खालका लक्षण देखिन्थे पछिल्लो पहिला। तर आजकलको यो बर्ड फ्लू जुन फैलिरहेछ अहिले 81 मर्छन् कुखुराहरू, 81 आज 4 मरे, भोलि 5 बेलुकासम्म 50, अर्को दिन 400-500 खोरेदी दिने गरी चाहिँ मर्दछ। कुनै पनि पक्षी चाहिँ 81 मरेको छ तपाईँको केही सिम्टम नदेखायो भने त्यसलाई चाहिँ हामीले शङ्काको रूपमा लागेर तुरन्त परीक्षालाई परीक्षण चाहिँ गराइहाल्नुपर्छ। र मानिसको लक्षणको लागि चाहिँ मानिसमा कुनै पनि तपाईँलाई रुवाको त्यस्ता लक्षणहरू देख्यो भने नजिकको स्वास्थ्य चौकीमा अथवा हेल्थ पोस्टमा गएर तुरन्त सम्पर्क राखिहाल्न पनि हामीले अनुरोध गर्छौँ।
0: हजुर डाक्टर साहब, जस्तो अब एउटा फर्ममा, पोल्ट्री फर्ममा बर्ड फ्लू भयो भने अनि धेरै ठाउँमा फैलिने देखिएको छ, नजिक नजिक पोल्ट्री फर्म हुँदाखेरि यसरी सर्यो होला, हावाबाट गयो होला, या अरू पशु पक्षीहरूले सारे होला भन्न पनि सकिन्छ, तर टाढा टाढाका फर्महरूमा पनि त्यो एकैचोटि सँगसँगै हुनुको कारण चाहिँ यो के हो, यो एक फर्मबाट अर्को फर्ममा कसरी फैलिन्छ यो चाहिँ?
1: यसका रोगका फैलिनेका धेरै कारणहरू छन् होइन। एउटा कारण तपाईँले भनेको नजिक नजिकै हावाले पनि सराउने भयो, भाइरस संक्रमण जन्य वस्तुहरू नजिकै छ भने त्यो पनि हो होइन। अर्को चाहिँ मान्छेकै मुभमेन्ट, हाम्रै मुभमेन्ट पनि नजाने तरिकाले हामी हिँड्दैछौँ, अब बाटामा मरेका कुखुरा त्यो सुली सुली छ, त्यो टाँसेर खुट्टामै लाग्दै लाग्दै हामी पुग्यौँ आफ्नो खोरमा, अरू सरसफाइ नगरी छिर्यौँ भने पनि हामीले पनि लैजाइदिएर छ नजानिदो ढङ्गले। अर्को मरेका कुखुरा जथाभावी कसैले फ्याँकिदियो भने, कुनै कुकुरले टिप्दै गयो भने पनि त्यो रोग चाहिँ उसले सार्न सक्ने भयो। अर्को जङ्गली चराचुरुङ्गीहरूले पनि त्यो सिनोहरू खाने खालका जति पनि पक्षीहरू छन् त्यसैले पनि एक ठाउँमा उडेर अर्को ठाउँमा जाँदाखेरि पनि ती रोगहरू सर्ने भए। मुसा लगायतका भँगेराहरू पनि एक ठाउँबाट अर्को ठाउँमा गए त्यसरी सङ्क्रमण उनीहरूलाई पनि कुनै न कुनै चिजहरू उनीहरू लिएर गए अर्कोमा सरे पनि सर्न सक्छन् होइन। अथवा हामीले उपचार गर्ने क्रममै पनि राम्ररी जैविक सुरक्षाको उपायहरू अप्नाएनौँ, सरसफाइका कुराहरू अप्नाएनौँ, जथाभावी एउटा सङ्क्रमित फार्मबाट अर्को सङ्क्रमितमा उपचार गर्ने हामी पुग्यौँ भने पनि हामीले सार्न नै सक्छौँ भने यसको एउटा मात्रै कारण छैन, धेरै कारणले चाहिँ रोगहरू सहिरहेको छ। अर्को आफूले दानाको क्रेटहरू, मतलब यो अन्डा राख्ने क्रेटहरू हुन्छ विशेष गरेर जसले चाहिँ कबाडीबाट चाहिँ पहिला प्रयोग भइसकेकै क्रेटहरू उठाएर लैजानुहुन्छ, ती क्रेटमा चाहिँ बर्ड फ्लू लागेकै अन्डाहरू राखेका थिए भने त्यो पुनः प्रयोग भयो क्रेट प्रयोग गर्दा पनि भाइरसहरू चाहिँ सर्ने गरेको चाहिँ हामीले पाएका छौँ। त्यसबाट के नजिक के टाढा जहाँ पनि रोगहरू चाहिँ सर्न सक्ने चाहिँ भनेर।
0: हजुर, भनेपछि यसरी पनि सर्छ भन्ने कुरामा चाहिँ हामी सतर्क हुन जरुरी छ। बर्ड फ्लूबाट बच्न कुखुरा पाल्ने किसानहरूले चाहिँ अनिवार्य रूपमा अपनाउनु पर्ने जस्तो जैविक सुरक्षा बायोसेक्युरिटीका उपायहरू के हुन सक्छन् डाक्टर साहब?
1: एक नम्बर छ आफ्नो खोर नजिकै एकदम अग्ला रुखहरू, बाँसयाङहरू, खोलाहरू हुनु भएन। त्यो हामीले खोर बनाउँदाखेरि एकदमै ध्यान दिनु पर्यो, नभए हाम्रो कस्तो रहेछ भने अब हामीले अर्काको देखासेखी गऱ्यौँ, उसले त धेरै फाइदा पाइरहेछ पोल्ट्री पालेर भन्यो अनि मैले पनि एकैचोटि हालिदिन्छु कि, मैले आफ्नो खोरको साइज पनि मैले हेर्दैनौँ होइन, प्रायः गरेर मेरो खोरमा चाहिँ 2000 कुखुरा अट्छन् भने मैले 4000 हालिदिन्छु, चारै मैले त फाइदा खानु पर्यो, अन्डा उत्पादन गर्नु पर्यो भन्ने हिसाबले अलिक ज्ञानै नलिकन हालेको नै हामीले पायौँ। अलिकति राम्ररी ज्ञान पहिला लिनु पर्यो, कस्तोमा मैले खोर बनाउने होइन, कस्तोमा नबनाउने, त्यो नै ज्ञान नपाएको चिजहरू एउटा पाइएको छ भने, अर्को रोग लाग्दाखेरि विज्ञसँग चाहिँ कन्सल्टै नगरिकन आफै आफै पसलमा जानेर औषधि उपचार गरिदिने त्यस्तो पनि हामीले पायौँ भने त्यस्तो गर्दाखेरि एकदमै जोखिम हुन्छ पोल्ट्रीहरू। तपाईँ अनावश्यक रूपमा अर्काको फार्ममा जाने, अर्काकोबाट आँपमा जाने, आफ्नो फार्ममै चाहिँ किन्ने मान्छे तपाईँको फार्ममै डाइरेक्ट प्रवेश गर्ने होइन, कुनै पनि जैविक सुरक्षाको उपाय नअपनाइकन, कुनै पनि क्लिनिङ डिजइन्फेक्सन नगरिकन, कुनै पनि रसायनले चाहिँ त्यो निसङ्ग नगरिकन, जुत्ताहरू सफा नगरिकन, डिपिङ त्यो फुटपाथहरू नराखिकन हामी त्यसरी आवाजावत गऱ्यौँ, त्यसरी निर्धक्कसँग जो पनि आउने जो पनि जाने गऱ्यौँ भने हामीलाई रोग जतिखेर नि सर्न सक्ने भयो कि, त्यो चाहिँ एकदम विशेष हामीले जैविक सुरक्षाका त्यस्ता उपायहरू, त्यो सामान्य उपाय हुन्, त्यस्तो उपाय चाहिँ हामीले प्रयोग गर्न चाहिँ हिचकिचाट गर्नु हुँदैन, थोरै लगानी लाग्छ, खासै ठुलो लगानी पनि होइन त्यस्तोमा, त्यसरी गर्न सक्यौँ भने, राम्ररी ज्ञान लिएर गर्न सक्यौँ भने हामीले फाइदा खाइन्छ, नत्र भने त जहिले पनि अब यो वर्ष फैल्यो अर्को वर्ष नफैल्यो अर्को वर्ष फेरि आउला, किनभने बर्ड फ्लू भनेको चाहिँ अर्को बसाइसराई गर्ने चराबाट आउँछ प्रायः गरेर, सुरुमा चाहिँ छिर्ने चाहिँ भनेको काकाबाट चराहरू आउँछन्, हाम्रोमा बास हुन्छ यहाँनिर कति महिनाहरू बस्नुहुन्छ, चराहरू फेरि फर्केर जानुहुन्छ, कहिले काहीँ बर्ड फ्लू लिएर आउनुहुन्छ त्यस्ता गाडो छल्न आउने यहाँ चराहरूले, कहिले काहीँ सस्तो आउनुहुन्छ केही पनि हुँदैन, कहिले काहीँ रोग लिएर आउनुहुन्छ सङ्क्रमण यहाँ छोडेपछि बिस्तारै लोकल कुखुरा हुँदै हुँदै अनि कमर्सियलमा जान्छ, त्यो हुँदाखेरि एकदमै निगरानी राख्नु पर्यो, आफ्नो बेला बेला कन्सल्टेसन गर्ने, मर्यो भने खबर गरिहाल्ने तुरन्त स्थानीय निकायमा अथवा जिल्ला पशुमा अथवा सङ्घीय निकायका पशुका सम्बन्धित अफिसहरूमा होइन, त्यसरी गर्न सक्यो भने अलिक बच्न सकिन्छ।
0: हजुर, जस्तो अब हजुरले भन्नुभयो तत्काल खबर गर्ने कुरामा, जस्तो यदि कुनै फर्ममा कुखुराहरू अचानक मर्न थाले भने चाहिँ नि किसानहरूले तत्काल गर्नुपर्ने के हुनसक्छ उहाँहरूले खेती कम हुनको लागि?
1: सबैभन्दा पहिला स्थानीय तहको पशु शाखामै गर्ने, किन त्यो नजिकै छ उहाँलाई, पहिला त्यहाँ गरिहाल्ने आफूले, अथवा कुनै विज्ञ तपाईँले चाहिँ पशु चिकित्सकहरू विज्ञको सेवा लिइरहनु भएको छ अथवा कुनै पशु कर्मीको सेवा तपाईँ लिइरहनु चाहिँ उहाँलाई खबर गरिदिइहाल्ने तुरन्तै, एकदमै ढिलो नगरिकन तुरन्त आफूले औषध त्यतिकै नकिन्ने, त्यति मात्रै गरिदिनु भयो भने अनि उहाँले पनि उहाँको पनि के हुन्छ भने आफूले सक्ने भए गरिहाल्नु पऱ्यो, नत्र भने तुरन्तै आफूभन्दा माथिल्लो निकाय जिल्लामा खबर गर्ने, त्यसपछि यता प्रयोगशालामा खबर गर्ने, होइन नमुना टेस्ट गरेर पनि हामीले उपचार गर्न सक्छौँ, त्यस्तो क्षमता हामीसँग छ नेपाल सरकारसँगै, त्यो चाहिँ सुविधाहरू उहाँले लिइदिनु पऱ्यो र रोग निदान भएर चाहिँ उपचार गर्नु पऱ्यो, त्यसरी गर्नुभयो भने यहाँले जोखिम पनि कम हुन्छ र फाइदा लिन सक्नुहुन्छ।
0: हजुर हजुर, अघि पनि डाक्टर साहबले भन्नुभएको थियो मानिसमा त्यति जोखिम छैन यदि संक्रमणको नजिक परिएन भने भनेर पनि, बाइ द वे बर्ड फ्लू मानिसमा पनि सरिगो भने यसको वास्तविक जोखिम कस्तो छ, सर्वसाधारणले के कस्ता सावधानीहरू अप्नाउँदा राम्रो होला डाक्टर साहब?
1: बर्ड फ्लू सरिहाल्यो भने त एकदम कोभिड भन्ने महामारी हुन्छ, यो मान्छेबाट मान्छेमा सर्न थाल्यो भने केही गर्नै सकिँदैन, हाम्रो क्षमताले भ्याउँदैन केही पनि, त्यसै भएर हामीले के गर्छौँ भने यो स्वरूपी परिवर्तन गर्न नपाओस् यसले चाहिँ भनेर देख्ने बित्तिकै दुईवटा कुखुरा नै बिरामी छन् भने उसका खोरमा 1,00,000 कुखुरा छन् भने हामी नष्ट गरेका छौँ कि, त्यो किन गरेका छौँ भनेपछि भित्रभित्र सङ्क्रमण जसलाई नि हुनसक्छ हामीले छोड्नु त भएन, देख्दाखेरि स्वास्थ्य देखिन्छन्, त्यो भएर सम्पूर्ण मारिसकेपछि त भाइरसै त्यहाँ रहेन, भाइरसै त्यहाँ नरहिसकेपछि उसको स्वरूप परिवर्तन उसले गर्नै पाउँदैन, त्यो भएर विगत लामो समयदेखि हामीले 2009 सनदेखि नेपालमा छिरेको रोग पटक पटक आउँछ जान्छ, हामीले प्रत्येक पटक चाहिँ कुखुराहरू नष्ट गर्नुपर्छ, देख्दाखेरि धेरै करोडौँको नुकसान चाहिँ भएको छ राज्यलाई, तर त्यसले गर्दा मान्छेलाई चाहिँ सर्न यसले पाएको छैन अहिलेसम्म, त्यसै भएर अहिले पनि यहाँले साथ सहयोग गरिदिनु भयो भने यो वर्ष फैलिरहेको संक्रमणलाई हामीले नियन्त्रण लिन चाहिँ सक्दछौँ।
0: हजुर हजुर, बर्ड फ्लूको समाचारहरू आइरहेछ, बर्ड फ्लू लागेको छ भनेर पनि जनचेतनाका कार्यक्रमहरू पनि भएका छन्, समाचारहरू पनि छन्, सूचनाहरू पनि छन्, तर पनि कुखुराको मासु बिक्री भइरहेको पनि देखिन्छ, मानिसहरूले किनेर लगिरहेको पनि देखिन्छ, अनि अन्डा कुखुराको मासु यो लग्दाखेरि कतिको यसमा चाहिँ सेफ्टी छ कि छैन यसमा?
1: यस्तो छ, अब स्वस्थ कुखुरा र अन्डा स्वस्थ छन् भने स्वस्थ कुखुराकै मासु हामीले खाइरहेका छौँ, स्वस्थ अन्डै हामीले खाइरहेका छौँ, राम्ररी पकाएरै खाइरहेका छौँ भने जोखिम न्यून छ, अहिलेसम्म स्वस्थ पशुको वध गरेर पक्षीको वध गरेर त्यो पकाएर राम्ररी खानुभएको छ भने त्यसरी काहीँ पनि बर्ड फ्लू सरेको उदाहरणहरू काहीँ पनि छैन, त्यसै भएर यदि स्वस्थ कुखुरा छ होइन त्यसलाई वध गरेको छ भने आफूले खान सकियो, काँचो चाहिँ खानु भएन, काँचो मासु खानु भएन, बिरामीको कुखुराको मासुहरू खानु भएन, हामीले त्यो पक्षीहरू जसले ल्याउँछ आफ्नो सर्टर गर्न वध स्थलमा ल्याउनुहुन्छ भनेपछि उहाँले जहाँ जुन फर्मबाट पक्षी ल्याइनु भएर त्यो पक्षीमा कुनै पनि सङ्क्रमण नभएको फर्म हुनु पऱ्यो, त्यो ध्यान राख्नु पऱ्यो, र त्यो कसरी थाहा हुन्छ भने चाहिँ हामीले भेटनेरी प्रमाणपत्र जारी गरेको हुन्छ, पशु चिकित्सकले हेरेर यी कुखुरा चाहिँ वध गर्न उपयुक्त छन् यसमा कुनै पनि रोग छैन भनेर उहाँले प्रमाणित गरेको कागजात हुन्छ, त्यो कागजातको आधारमा एक ठाउँबाट कुखुरा अर्को ठाउँमा मुभ हुन्छ र त्यस्तो स्वस्थ कुखुरा मात्रै यहाँले उपभोग गरिदिनु भयो भने त्यसमा जोखिम न्यून छ, तर राम्ररी पकाएर मात्रै खाने चाहिँ गर्नुपर्छ।
0: हजुर, जस्तो अब हजुरले भन्नुभयो त्यो प्रमाणपत्र हेरेर, तर अब मासु काट्ने पसलेले कस्तो कुखुरा ल्यायो भनेर चाहिँ सर्वसाधारणले कसरी थाहा पाउने त, मरेको ल्याएर आएको थियो कि या बर्ड फ्लूले मरेकै ल्याएर आएर बेच्यो कि, त्यो चाहिँ थाहा पाउने केही उपाय हुन्छ कि हुँदैन?
1: त्यो थाहा पाउनको लागि अब वास्तवमा त्यो थाहा पाउन अलिक गाह्रो चाहिँ छ, उपभोक्ता आम उपभोक्तालाई अब ठ्याक्कै स्वस्थ यो हो कि होइन प्रमाणपत्र देखाऊ भन्दाखेरि उसले देखाउन नसक्ला, तर उसलाई चाहिँ कहाँबाट तैँले ल्याएको, तेरो कुखुरा सप्लायर को हो भन्ने कुरा अलिकति हामीले केयरकारी गर्न नि सकिन्छ, त्यो गर्दाखेरि उसले जवाब दिन सकेन आनाकानी गरौँ भने तपाईँले बुझ्नुहोस् कि केही त्यहाँ गडबडी छ, किनभने उसले कुखुरा खरिद गर्नेले जहिले पनि मासमै खरिद गरेर उसलाई दिएको हुन्छ भने उसँग स्वास्थ्य प्रमाणपत्र एउटा फोटोकपी उसले पनि राख्न चाहिँ जरुरी छ, अब चाहिँ यस्तो सङ्क्रमण भएको बेलामा चाहिँ।
0: हजुर हजुर डाक्टर साहब, जस्तो अब यो बर्ड फ्लू हरेक वर्ष लगभग आएकै देखिन्छ, प्रत्येक वर्ष बर्ड फ्लूले गर्दाखेरि कुखुरा पालक किसानहरूको लगानी मेहनत समय खेर गएको पनि छ, यो क्षति हुनबाट बस्ने उपायहरू के हुनसक्छ डाक्टर साहब?
1: क्षति हुनको लागि अघि नै मैले भने एक नम्बर त कस्तो हो भने किनभने ती जुन जाडो छल्न आउने चराहरू हुन्छन् तिनीहरू हामी रोक्न सक्दैनौँ, तिनीहरू कुनै विभिन्न देशबाट आउनुहुन्छ, रोमानिया साइबेरिया लगायत कहाँबाट उड्दै आउँछन् आएर बस्ने यहाँनिर, कोहीले कहाँ सस्तनी हुन्छन् जान्छन्, केही पनि लाग्दैन. अब हामीले आफ्नै फार्ममा चाहिँ राम्रो जैविक सुरक्षा उपाय अप्नाएर चाहिँ फार्महरू बनाउनु पर्यो. त्यसको लागि जब फार्म दर्ता गर्नुहुन्छ, स्थानीय निकायमा दर्ता गर्नै पर्छ, कुनै न कुनै निकायमा दर्ता गर्दैकै बखतमा हामीले राम्ररी हेरिदिनु पर्यो उहाँको फार्म चाहिँ कस्तोमा छ, कहाँ बनाउन जाँदै हुनुहुन्छ, खोर कसरी बनाउनु भएको छ, त्यही ठाउँमा प्राविधिक ज्ञानवाला छ कि छैन, तालिम पो चाहिन्छ कि उहाँलाई, त्यही बेला राम्ररी हामीले उहाँलाई कन्सल्टेसन हामीले गरिदिउँ, सबैले सरकारी निकायले पनि गरिदिनु पर्यो होइन, स्थानीय निकायले पनि त्यति जथाभावी दर्ता गरिदिनु भएन, त्यति मात्रै हामीले गऱ्यौँ. र आफ्ना मरेका कुखुरा विशेषतः चाहिँ बङ्गुरलाई खुवाउने, कसैले चाहिँ फ्यालिदिने खोलामा, त्यस्ता प्र्याक्टिसहरू अभ्यास गर्नु भएन, किन एउटाले गलत प्र्याक्टिस गरिदिने बित्तिकै समग्र पोल्ट्री व्यवसाय नै धरापमा पर्छ. त्यस्तो कसैले नगरिदिनुहोस् र आफ्ना जङ्गली चराचुरुङ्गी तपाईँको खोरमै आउने, प्रवेश गर्ने, त्यस्ता खालकामा खोर बनाउनु भएन एउटा त्यो कुरा. अर्को कुकुरलाई दिने कुराहरू होइन, त्यसरी मरेको कुखुराहरू जथाभावी फ्याँक्ने गर्नु भएन, गाड्नु पर्यो, त्यसरी मात्रै गरिदिनु भने जोखिम चाहिँ कम गराउन सक्नुहुन्छ. जोड्न चाहेँ मैले अर्को चाहिँ एउटा लो पेथोजेनिक एभियन इन्फ्लुएन्जा नि भन्छौँ, मान्छेले धेरै बुझ्दैन यो कुराहरू होइन, त्यो चाहिँ H9 भन्छ, देखाएरी कहिले कहाँ बर्ड फ्लूको जस्तै कुखुरा मरिरहेको हुन्छ त्यसमा पनि. लो पेथोजेनिकमा अन्य रोग पनि लागेर मोर्टेलिटी हाई हुन्छ, धेरै कुखुराहरू मर्छन् त्यस्तोमा पनि. अहिले पनि लो पेथोजेनिक पनि फैलिरहेको छ ठाउँ ठाउँमा होइन, देख्दाखेरि बर्ड फ्लू जस्तै लाग्छ. त्यसै भएर त्यो रोगको चाहिँ खोप छ अलरेडी, लो पेथोजेनिक एभियन इन्फ्लुएन्जाको चाहिँ खोप लगाउन सकिन्छ, पहिले खोप लगाएर कुखुरालाई बचाउन सकिन्छ. त्यस्तो खोप राज्यले खुल्ला गरिदिएको छ, त्यस्तो क्वालिटी भएको गुणस्तरीय खोपहरू खरिद गरेर लगाउन पनि हामी अनुरोध गर्दछौँ लो पेथोजेनिकको चाहिँ, त्यो गर्नु पर्यो. अर्को लो पेथोजेनिक लाग्दा लागेर त्यसको क्षति दिनलाई बिमा कम्पनीले त्यसको पोलिसी नै बनाइदिन्छ, उहाँहरूले बिमा कम्पनीले त्यो आफ्नो कुखुरा पाल्दा बिमा अनिवार्य रूपमा गरौँ. अर्को कुरा हामी जोड्न चाहन्छौँ र बिमा कम्पनीलाई नेपाल सरकारले प्रिमियम स्वरूप कृषकले तिर्नुपर्ने प्रिमियममा चाहिँ 50-80% हामीले पैसाहरू गभर्मेन्टले तिर्दैको हुन्छ, त्यो पनि फाइदा उठाउनु पर्यो होइन पोल्ट्री व्यवसायहरूले. अरू व्यवसायमा नि हामीले बिमाहरू गरिदिएको हुन्छ भने त्यसको पनि फाइदा लिनु पर्यो कृषकहरूले. त्यसो गर्दा आफ्नो जोखिम चाहिँ घटाउन उहाँले सक्नुहुन्छ, घाटा त लाग्छ वास्तवमा होइन, तर त्यो जोखिमहरू घटाउन

लय पशु सेवा विभाग हरिहर भवन ललितपुरका उपाध्याय हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. अब हामी एउटा गीत राख्छौँ. गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ. हाम्रा श्रोताहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ. 42117 21 42 11 736 हाम्रो टेलिफोन नम्बर. सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो.

0: हजुर, यो मेरो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामीले बर्ड फ्लूको बारेमा धेरै जानकारीहरू लियौँ। विज्ञ हुनुहुन्थ्यो पशु चिकित्सक डाक्टर मुकुल उपाध्याय, उहाँले हामीलाई धेरै कुराहरू जानकारी गराउनु भएको छ। पक्कै पनि हामी सचेत छौँ, सचेत हुनुपर्छ र जागरुक हुनुपर्छ। हाम्रो आफ्नो हेल्थभन्दा ठुलो कुरा केही पनि छैन। हाम्रो फोन नम्बर 42117 21 42 7 36, यति बेला आफ्नो विचार राख्नुको लागि हाम्रो टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
1: बागमती जिल्लादेखि इन्द्रबाट, थुकी क्षेत्री इन्द्र।
0: इन्द्रजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धेरै धन्यवाद छ दिदी, अनि आज धेरै राम्रो कार्यक्रम गर्नुभयो, एकदम खुसी लाग्यो
0: हजुर।
1: अब यो बर्डफ्लूको चाहिँ एकदम मान्छेमा सर्यो भने त महामारी लिँदो रहेछ भन्ने कुरो थाहा भयो, किनभने त्यो धेरै खतरा रहेछ
0: एकदमै।
1: त्यसको लागि अब सचेत हुनु पर्यो सबैजना। अब त्यो मासु काटेर बेच्नेवालाले पनि भन्नुभयो डाक्टर साहबले, होइन त्यो सकेसम्म फोटोकपी लिएर आऊ, त्यस्तो चाहिँ प्राय हुन्न होला। कसैसँग अब गयो सोध्यो भने पनि अब
0: त्यसको लागि हामी उपभोक्ताहरू जागरुक हुनै पर्छ, सोध्नै पर्छ कि भन्दा कि त भने नखाउँ
1: के भन्नु नखाउँ, खाएपछि नत्र भने अब उहाँलाई सोध्नु पर्यो। सोधेको कुरा पनि उहाँहरूले काटेर बेच्नेले सही तरिकाले भनिदिनु पर्यो कि अब, होइन हाम्रो तरिका ठक्क नगरेर अझ सही तरिकाले अब यो खेलबाड गर्नु भएन, एकदम राम्रो चाहिँ नै कुरा आयो। अब यसको लागि चाहिँ नि सबैले चाहिँ सचेत हुनुहोला, सकेसम्म त्यो रोग फैलिन नपाओस् भनेर नै लाग्न पर्यो भनेर भन्न चाहन्छु।

0: हजुर, धेरै धेरै धन्यवाद इन्द्रजी यहाँको विचारका लागि. इन्द्र बुढा तोकी हुनुहुन्थ्यो, बाँकेबाट हामीसँग आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
1: हेलो, नमस्कार.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
1: म हेटौडाबाट बोल्दैछु, जमान सिंह.
0: हेटौडाबाट?
1: जमान सिंह.
0: जमान सिंह
1: हजुर.
0: जमान सिंह जी, कार्यक्रममा स्वागत छ यहाँलाई.
1: मेरो पनि हजुरलाई स्वागत छ.
0: अनि आजको विषय सुन्नुभयो होला, बर्ड फ्लूको बारेमा.
1: मैले सुनिरहेको छु
0: हजुर,
1: डाक्टरले भनेको पनि सुनिरहेको छु.
0: धन्यवाद. त्यो भएपछि पक्कै पनि सचेत हुनुहुन्छ अब?
1: एकदम सचेत छु. यो हेटौडाजीले एकदम फाल्ला नगरिकन मासुहरू बेच्छ, त्यो चाहिँ अलिकति सचेत हुनु पऱ्यो. हेटौडा मासु बेच्नेहरूले चाहिँ भन्नु खोजेको छु मैले. हेटौडामा मासु बेच्नेहरू एकदम चुपचाप गरी मासु बेचिरहन्छ.
0: हजुर, मासु त काठमाडौँमा पनि बेचिराख्नु भएको छ, तर अब हामीलाई डाक्टर साहबले भन्नुभयो नि, उहाँले कहाँबाट ल्याउनु भएको हो, उहाँको त्यो केही प्रमाणपत्र हुन्छ अरे होइन, त्यो हेर्नु पर्यो. त्यसमा हामी उपभोक्ता सचेत हुनु पर्यो. अब उहाँले स्वस्थ पोल्ट्री फर्मबाट मास कुखुरा ल्याउनु भएको हो कि होइन, कहाँबाट ल्याउनु भएको हो, त्यो हुनु हुँदो रहेछ नि त, प्रमाणपत्र हुँदो रहेछ उहाँहरूसँग. त्यसैले गर्दाखेरि यो बारेमा
1: डाक्टर साहबले एउटा सुरु गरिदिए नि.
0: हजुर,
1: एकदम मसँग पाकेर खाने भन्नुभयो. पाकेर खाए पनि त्यो त रोग लागेको कुखुरा त कुखुरा भइगयो नि.
0: पाकेर खाएपछि, पकाएर खाएपछि त्यो सर्दैन भन्नुभएको डाक्टर साहबले होइन. तर तपाईँले जस्तो मासु पसलबाट मानम एउटा कुखुरा मासु पसलबाट किनेर लानुभयो, त्यो कुखुरामा बर्ड फ्लू थियो. तपाईँले घरसम्म लग्दाखेरि त घरमा कता राख्नुहुन्छ, भाँडामा हाल्नुहुन्छ, पखाल्नुहुन्छ होइन, त्यति गर्दासम्म त त्यो त धेरै ठाउँमा सरिसक्यो नि त. किचनमा गयो, पुग्यो, झोला छ, झोलाबाट सर्यो होला, पानीबाट सर्यो होला, पखाल्दाखेरि पानीका छिटा यताउति जालन, त्यसरी पनि सर्न सक्छ होइन. त्यसैले गर्दाखेरि ठ्याक्क पकाएको मात्रै खान पाउने त हामी हुँदैनौँ. हामीले त पसलबाट लगेर त्यसलाई सरसफाइ गरेर अनि कराईमा हालेपछि न पाक्ने हो. कराईमा हाल्नु अगाडिका प्रोसेस त धेरै लामा हुन्छन् नि त होइन. त्यसैले गर्दाखेरि त्यो बेलामा पनि सतर्कता अप्नाउनु पर्यो होइन त. हजुर, त्यसैले गर्दाखेरि अब हामी आफू उपभोक्ता धेरै जागरुक हुन जरुरी छ. अब किसानहरूलाई यो बर्ड फ्लूले गर्दा हरेक वर्ष मर्का त परेको छ, उहाँहरूको समय, लगानी, मेहनत, हरेक कुराले उहाँहरूलाई क्षति उहाँ भइरहेको छ. तर पनि यसमा रोकथामका लागि चाहिँ हामी सबैले अब उपाय अप्नाउने नै हो, खबर गर्ने हो, सम्बन्धित निकायमा खबर गर्ने हो, लाग सङ्क्रमण भएको छ भने गाड्ने हो, त्यो त्यत्तिकै त्यो मासु सासु बेचेको चाहिँ नपाइयोस्, कसैलाई त्यस्तो गर्नु पनि हुँदैन होइन, अरूको स्वास्थ्यमाथि खेलवाड गर्नु पनि भएन. यो कुराहरूमा चाहिँ हामी सचेत हो नि. त्यस्तो गर्नु भएन, गाड्नु पर्यो त्यसलाई. त्यहाँ प्रविधि, कुनै पनि प्रविधिहरू युज गरेर त्यसका छन् प्रोसेसहरू छन्, औषधि हालेर गाड्ने होइन. त्यसमा चाहिँ तपाईँहरूको पशु सेवा विभाग हुन्छ स्थानीय स्तरमा पनि, त्यहाँ पनि खबर गर्नु पर्यो यो कुराहरूमा है त. जमान सिंहजी, अरू केही भन्न चाहनुहुन्छ? हजुर, धन्यवाद. जमान सिंह हुनुहुन्थ्यो हेटौडाबाट हामीसँग कार्यक्रम सेरे फेरमा, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई पनि स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो.
2: हेलो, नमस्ते.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोशन फुलाङ राई.
0: रोशनजी, कार्यक्रममा स्वागत छ यहाँलाई.
2: दादीजी, हजुरलाई एकदमै धन्यवाद.
0: आजको विषय सुन्नुभयो होला यहाँले?
2: थोरै थोरै चाहिँ सुनेको छु, खासै त्यति धेरै चाहिँ सुनेको छुइनँ भन्नुपर्छ हजुरलाई, नराधी भन्नुपर्दाखेरि.
0: हजुर, अब आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गरिरहेछौँ होइन.
2: हजुर हजुर.
0: बर्ड फ्लूको सङ्क्रमण देशैभरि फैलिएको पनि छ, त्रास पनि छ, चर्चा पनि छ. अब यसबाट बस्ने उपायहरू पनि छन्, डाक्टर साहबसँग पनि कुराकानी गऱ्यौँ हामीले अघि होइन. वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गऱ्यौँ. सुन्नु भएन रहेछ तपाईँले, सुन्नु भएको भए धेरै कुराहरू जानकारी.
2: मैले अहिले भर्खरै सुन्न थालेको छु, अहिले हजुरहरू बोल्दै गर्नुभएको मात्रै सुने क्या.
0: हजुर, अब अहिले बर्ड फ्लू फैलिएको चर्चा त यहाँलाई थाहा छ होला नि त?
2: एकदमै थाहा छ.
0: कसरी सुरक्षित हुन रहनका लागि के गर्दै हुनुहुन्छ त?
2: पूर्वको यो धरानतिर पनि अब धेरै नै यो बर्ड फ्लूहरू, अब यो कुखुरामा पनि अब पाइरहेछौँ, अनि सुँगुरमा पनि पाइरहेछौँ, अरू अरूमा पनि धेरै पाइराखेका छौँ कि.
0: हजुर,
2: किनकि अब धेरै अब मरेका पनि छन्, अनि हुन त अब मलाई चाहिँ लाग्छ कि अब यो रोकथाम चाहिँ सकेसम्म काटमारोहरू त गरिराखेकै छ होइन, अब बेचबिखन पनि भइराखेकै छ होइन, अब खानेले पनि अब हामीले किनेर खाइ पनि रहेछौँ क्या
0: हजुर।
2: यो चाहिँ अलिकति मलाई चाहिँ लाग्छ कि यो बर्खुको कुराहरू भइरहेछ, तर जुन बिक्री वितरण केन्द्रले अनि साथसाथै यो अलिकति बिक्री गर्नका लागि चाहिँ अलिकति यो नेपाल सरकारले पनि केही हदमा चाहिँ यो बर्खुको कुराहरू चाहिँ उठाएर होइन यो खानु हुने नहुने कुराहरू चाहिँ अलिकति छुट्याइदिएर चाहिँ यो बिक्री केन्द्रमा चाहिँ अलिकति केही सुरक्षित अब अपनाउने काम कार्यहरू गरिदिए चाहिँ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ क्या मलाई चाहिँ।
0: हजुर हजुर।
2: अरूभन्दा पनि अब यता बिक्री गरिराखेकै हुन्छ होइन, अब कतिपय अब हामीले थाहा हुँदैन क्या, अब हामी त किनेर खाने व्यक्ति हो, किनेर खान्छौँ, तर अब त्यहाँ काटिराखे हुन्छ, अब यो बर्फु लागेछ छैन, यो बिमार छ कि छैन भन्ने कुरा नै हामीले थाहा पाउन गाह्रो हुन्छ क्या।
0: थाहा पाउनलाई अब सजिलो रहेछ, गिरक साहबले भन्नुभएको छ उहाँहरूसँग प्रमाणपत्र हुँदो रहेछ, जो मासु पसले हुनुहुन्छ नि उहाँहरूलाई प्रमाणपत्र दिएको हुँदो रहेछ, त्यो प्रमाणपत्रको आधारमा चाहिँ उहाँले कहाँबाट कुन फर्मबाट चाहिँ मासु कुखुरा ल्याउनु भएको हो, त्यो फर्ममा कुखुराहरू राम्रो थिए कि रोग लागेका थिए त्यो थाहा हुँदो रहेछ फर्म हेरेर है। यदि हामीले चाहिँ चाह्यौँ भने त्यो कुरा माग्न सक्छौँ उहाँहरूसँग, तपाईँहरूले सोधपुछ गर्नु पर्यो।
2: ए
0: मैले अघि भने नि उपभोक्ता हामी
2: व्यक्तिले चाहिँ हामी किन्ने ग्राहकले चाहिँ अब सकेसम्म बुझ्नु पर्यो क्या,
0: बुझ्नु पर्यो, हामी जागरुक हुनु पर्यो, उपभोक्ता सचेत हुनु पर्यो।
2: अब त्यो मासु पसलमा हामी पुग्दाखेरि त्यसो भए अब हामी मासु पसलमा चाहिँ त्यहाँ पुगेर चाहिँ अब जुन उपलब्ध भएको छ कि छैन भन्ने कुरा चाहिँ अब पहिला बुझ्नु पर्यो, अनि मात्रै अब त्यो किनमेलमा चाहिँ जानु पर्यो भन्ने चाहिँ अब है
0: हो। उहाँहरूले कस्तो ठाउँबाट मासु ल्याउनु भएको छ, मासुमा कुखुरामा रोग लागेको थियो कि थिएन, कुन पोल्ट्री फर्मबाट ल्याउनु भयो त्यो कुरा बुझ्न सकिँदो रहेछ, त्यसका लागि चाहिँ हामी उपभोक्ता चाहिँ सचेत हुनु पर्यो। हजुर धेरै धेरै धन्यवाद रोशन जीको विचारका लागि। रोशन फुलाहाङ राई हुनुहुन्थ्यो धरानबाट हामीसँग कार्यक्रम सेयर फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो, फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
3: दिदी नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? गुड्डुजी तपाईँको टेलिफोन सधैँ डिस्टर्बेन्स हुन्छ, एकदमै केही बुझिँदैन। तपाईँको बोली मैले केही बुझेको छैन, मैले नबुझेपछि मेरा श्रोताहरूले कसरी बुझ्नु होला गुड्डुजी, त्यसैले अलिकति मुख कि त फोनबाट अलिक टाढा राख्नुहोस्। एकरो बोल्नुहुन्छ क्या तपाईँ, मुख अलि फोनबाट अलिक टाढा राखेर बोल्नुहोस् न, कति बुझिएन त के गर्ने। हामी अर्को श्रोतालाई लिन चाहन्छौँ परागजी, उहाँको मैले केही बुझेको छैन, त्यसैले श्रोताहरूलाई यसले गर्दाखेरि अलिकति अप्ठ्यारो पर्छ जस्तो लाग्छ मलाई। गुड्डु बानी आउनुहुन्थ्यो नवलपरासीबाट, तपाईँले फोन गर्दाखेरि अलिक राम्रो बुझिने ठाउँबाट फोन गर्नुहोला, बुझिने सेट, अब त्यसो भए नयाँ सेट किन्नुहोला, फोन सेटमा खराबी छ भने गुड्डुजी मैले यही आग्रह गर्न चाहेँ, कुराका नि राम्रो हुन सकेन। अर्को श्रोता हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो
0: नमस्कार।
4: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: प्रेम
0: बहादुर महर्जन इमाडोलबाट।
4: हजुर,
0: सन्चै हुनुहुन्छ?
4: ठिक छ सन्।
0: हजुर, के छ इमाडोलतिरको हालखबर?
4: हजुर,
0: इमाडोलतिरको हालखबर के छ त?
4: ठिक छ, राम्रो छ।
0: हजुर,
4: घाम लागिरहेछ बेसकन।
0: अनि कुखुराको मासु कतिको खानु भएको छ आज भोलि?
4: अहिले खानु भएको छैन, अहिले खानु हुँदैन भनेर खाएको छैन।
0: खानु भएको छैन, कति भयो नखानु भएको?
4: धेरै दुई हप्ता तिन हप्ता भइसक्यो नखाएको।
0: ए, दुई तिन हप्ता भयो, अनि किन नखानु भएको थाहा छ?
4: त्यो रोग लागेको छ भने खानु हुँदैन भनेर खाएको छैन।
0: बर्ड फ्लू छ,
4: बर्ड फ्लू रोग,
0: बर्ड फ्लू छ भनेर नखाएको।
4: हजुर,
0: अनि के भन्न चाहनुहुन्छ अरूलाई यो बर्ड फ्लूको बारेमा, माछा मासु खानेहरूलाई? माछा होइन, मासु, चिकन, कुखुरा, कुखुरा। तर हाम्रो देशमा त अब खसी पनि त्यही काटिरहेको हुन्छ, कुखुरा पनि त्यही काटिरहेको हुन्छ, यसमा पनि भाँडो, त्यो काट्ने भाँडो हतियार पनि छुट्टै छुट्टै हुनुपर्ने हो यसमा। अब यसमा चाहिँ नि अब सरकारले नै हेर्न आउनुपर्ने हो कि पसल पसलमा हामी उपभोक्ताले यो हुँदैन यस्तो नगर्नुहोस् भन्नुपर्ने हो कि, यसमा पनि अलिकति अन्यलता देख्छु मैले चाहिँ है।
4: हामी उपभोक्ताले भनेर मान्दैन, सरकारै चेकिङमा आउनु पर्यो भन्न आउनु पर्दै जस्तो के
0: चेकिङमा आउनु पनि, अब सबै ठाउँ यति धेरै मासु पसल छन् कि अब त्यो सम्भव पनि होला नहोला, त्यो आफ्नो ठाउँमा होला होइन।
4: हजुर,
0: किनभने मैले धेरै ठाउँमा देखेको चाहिँ जो ठाउँमा खसी काट्छ त्यहाँ कुखुरा पनि हुन्छ, जहाँ कुखुरा हुन्छ त्यहाँ खसी पनि काट्छ, हतियार त्यो काट्ने अचानो एउटै हुन्छ
2: एउटै हुन्छ यहाँ पनि दुई चार पाँचवटा पनि नजिकै छ यस्तै छ
0: अनि यसरी त सुरक्षित भएन होला होइन के लाग्छ तपाईँलाई
2: राम्रो लाग्दैन
0: हजुर के भन्न चाहनुहुन्छ त त्यसो भए
2: म सबैलाई सक्यो एउटै पसलमा गएर एउटै खुकुरले काट्दा हुन्छ त्यसलाई त्यो हुन्छ नखानु भन्छु
0: हजुर
2: आफूलाई रोग लाग्छ सचेत हुन सल्लाह दिन्छु
0: सचेत रहौँ होइन त
2: सचेत रहौँ
0: हजुर धेरै धेरै धन्यवाद प्रेम बहादुरजी अहिले हामी छुट्यौँ प्रेम बहादुर महर्जन हुनुहुन्थ्यो माडोलबाट हामीसँग कार्यक्रम सेरो फेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गर्छु कहाँबाट को हुनुहुन्छ हेलो
5: हेलो हजुर
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर
5: नवलपुरदेखि हजुर साजन महतो
0: साजन महतो
5: हजुर
0: सन्चै हुनुहुन्छ
5: एकदम सन्चै रेडियो नेपालको हालखबर के छ
0: हाम्रो पनि एकदमै ठिक छ कुनै पनि रोग बर्ड फ्लू मात्रै
5: बर्ड फ्लू लागेपछि त भएको जम्मै कुखुरालाई नष्ट गरेर फाल्नु पर्दो रहेछ बर्ड फ्लू जति लाग्यो त्यति नै फेरि मासुको मूल्य बढ्दै जान्छ किन होला नि त फेरि बर्ड फ्लू लागे पछि है झन् कुखुराको मासुको महँगो हुँदो रहेछ
0: किन महँगो हुन्छ भने कुखुराहरू नष्ट गरिन्छ होइन धेरै नष्ट गरिन्छ अघि डाक्टर साहबले भन्नुभयो सयौँ हजारौँको सङ्ख्यामा एउटालाई लाग्यो भने अरू नलागेकालाई पनि सरेको छ होला भनेर मार्नुपर्छ अरे होइन भनेपछि एउटा पोल्ट्री फर्ममा एउटा कुखुरालाई सङ्क्रमण भयो भने त त्यो पोल्ट्री फर्मको पुरै कुखुरा गए सकिए होइन भनेपछि कुखुराको सङ्ख्या कम हुने भयो कुखुराको सङ्ख्या कम हुने बित्तिकै मासुको त्यो जुन माग छ डिमान्ड छ त्यो पुर्याउन सकिँदैन होइन त्यो कारणले गर्दाखेरि मासुको प्राइस बढ्ने भयो कुरा त्यो हो नि त
5: त्यही भएर कुखुरालाई त्यही भएर भनेको छ है कुखुरालाई पाल्नुभन्दा पहिले नै आफै सचेत हुनु पर्दो रहेछ है होइन रहेछ
0: हजुर
5: कुखुराको रोग लाग्नुभन्दा आफै नै सचेत हुनु पर्दो रहेछ के
0: हजुर हो नि हो हरेक वर्ष बर्ड फ्लू आउँछ हाम्रो देशमा अघि डाक्टर साहबले भन्नुभयो हाम्रा बाहिरबाट चराचुरुङ्गी आउँछन् चराचुरुङ्गीले सार्छन् अब हामीले पालेका पोल्ट्री फर्महरूमा अब हावा पास हुनको लागि हामीले खुल्ला राखेका हुन्छौँ प्रायः जालीदार हुन्छ हाम्रो त्यो दाना देखेर पशु होइन पक्षीहरू खानको लागि आउँछन् अनि त्यसपछि उनीहरूले त्यो सारेर जान्छन् त्यसपछि हाम्रो कुखुराहरू त अब खोरभित्र हुन्छ एकदमै धेरै अघि भन्नुभएको थियो 1000 राख्ने ठाउँमा 2000

0: महामारी युक्त हुन सक्छ भनेर अघि डक्टरले भन्नुभएको थियो, यो यदि मानिसमा सरिहाल्यो भने. त्यसैले गर्दाखेरि सचेत रहन जरुरी छ, एकदमै पकाएर खान जरुरी छ. तर पकाएर खान जरुरी छ त भन्नुहुन्छ विज्ञहरूले, पकाउने चुलोमा एकैचोटि पाक्दैन. मैले भन्न खोजेको चाहिँ मासु पसलबाट किनेर लग्नु पर्यो, पखाल्नु पर्यो, सफा गर्नु पर्यो, भाँडोमा हाल्नु पर्यो, त्यो प्रोसेस हुँदासम्ममा त सरिसक्छ होला होइन. त्यसैले गर्दाखेरि धेरै कुरामा सचेत हुन जरुरी देखिन्छ. धेरै धेरै धन्यवाद साजन महतोजी, यहाँले फोन गर्नुभयो, आफ्नो विचार राख्नको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु. फेरि पनि कोही साथी हुनुहुन्छ अन्तिम श्रोता हाम्रो टेलिफोन लाइनमा आजको लागि, म उहाँलाई स्वागत गर्छु. कहाँबाट को हुनुहुन्छ? हेलो. हेलो
1: हजुर,
0: नमस्कार.
1: नारायण राधे.
0: नारायण राधे राधे हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म हेटौडा मकानपुरबाट सीताराम बोल्दैछु.
0: हेटौडाबाट सीताराम के भन्नुभयो रे?
1: सीताराम नेपाल बोल्दैछु.
0: ए सीताराम नेपाल, हजुरलाई कार्यक्रममा स्वागत छ.
1: धन्यवाद छ हजुरलाई.
0: हजुर, अनि हेटौडातिर बर्ड फ्लूको कतिको समाचारहरू आएको छन् सुन्नु भएको छ हजुरले?
1: हजुर, समाचार आइरहेछ. अब घर बसेर समाचार सुन्न पाइँदैन, समाचार आइराखेको छ.
0: हजुर, मानिसहरू कतिको सचेत छन् त यसबारेमा देख्नु भएको छ? तपाईँको घर परिवारमा तपाईँहरूमा कुखुरा मासु खानुहुन्छ कि खानुहुन्न?
1: हामी घर परिवारमा त्यतै छौँ, वरपर अब कतै कतै केही अब आफ्नो आफ्नो कता कता छ, त्यो सबैले आफ्नै ठाउँमा रहन्छ.
0: हजुर,
1: यस्तै त हो, सबैको मन एकै हुँदैन, सबैको व्यवहार एकै हुन्छ.
0: हजुर, के भन्न चाहनुहुन्छ हजुरको, के छ भनाई अरूलाई, खानेहरूलाई?
1: मेरो घर आशित राम्रै छ.
0: हजुर, अरू श्रोतालाई केही भन्न चाहनुहुन्छ?
1: अरू श्रोतालाई अब सबैसित सबैको राम्रो होस्, यो रेडियो नेपाल बस्ने दाजुभाइ बिस्तीहरू राम्रो राम्रो गएमा लागुन्, राम्रो व्यवहार होस्, सबै लाभ हुन्, एकजुट भएर बस्न पाइयोस् भन्न चाहन्छु म.
0: धेरै धेरै धन्यवाद यहाँलाई. सीताराम नेपाल हुनुहुन्थ्यो एटोडाबाट, हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. आजको लागि कार्यक्रम सेरोफेरोबाट बिदा हुने सङ्केत हामीलाई स्टुडियोको घडीले गरिसकेको छ. आज हामीले बर्ड फ्लूको बारेमा कुराकानी गऱ्यौँ, एकजना पशुविज्ञ डाक्टर मुकुल वर्मासँग पनि हामीले कुराकानी गऱ्यौँ, र हाम्रा श्रोताहरूसँग पनि कुराकानी गऱ्यौँ. अहिले बर्ड फ्लू देशैभरि फैलिएको, देशका विभिन्न ठाउँमा फैलिएको कुराहरू पनि हामीले जानकारी गराउँदै आइरहेका छौँ. सचेत रहनुहोला, कुखुरा पालक किसानहरू पनि सचेत रहन आग्रह गर्छौँ भने, उपभोक्ताहरू जसले चाहिँ कुखुराको मासुहरू लगेर खाइरहनु भएको छ उहाँहरू पनि सचेत, सरसफाइमा ध्यान दिनुहोस्, सचेत रहनुहोस् र एकदमै राम्रोसँग पकाएर मात्रै खानुहोस् पनि भन्न चाहन्छौँ. आजको लागि यही विचार राख्दै कार्यक्रमबाट टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेललाई धन्यवाद दिँदै म प्रज्ञा शरद बिदा हुन्छु. एक बजी सुन्नुहुनेछ समाचार, एक बजीको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ. अहिलेका लागि भने कार्यक्रम सेरोफेरोबाट म प्रज्ञा शरद बिदा हुन्छु. नमस्ते, शुभ दिन.

0: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
1: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
0: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
1: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
2: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
6: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
5: हो डाक्टर साहब।
6: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
5: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
7: याद गरौ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा अहिले विशेष समय सञ्चालन भइरहेको छ भने सदस्यहरूले बोल्ने क्रम जारी छ। संसद सचिवालयको इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध छ। सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य भइरहेकोले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिनुभयो। आजको बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। आज दिउँसो 2 बजे मन्त्री परिषद बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल हुनका साथै आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ। शुक्ला फाँटा राष्ट्रिय निकुञ्जका कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारिसमा समस्या सम्बोधन गरिने जानकारी दिनुभयो। उहाँले उक्त समस्या समाधान गर्न 4 सदस्य समेत गठन गर्नुभएको छ। कार्यदलले 1 महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनको मार्गचित्र तयार पारी समाधानका उपाय एवं तरिका मन्त्री समक्ष सिफारिस गर्नुपर्नेछ। वन्यजन्तु शिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जसँग स्तरोन्नतिका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानान्तरण गर्दा विभिन्न समस्या समाधान हुन नसकेकोले निकुञ्जबाट विस्थापित परिवारको व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीवीको अध्ययन सुरु गरेको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए नभएको बारेमा विद्यालयमा पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो। केन्द्रका निर्देशक डाक्टर भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एक किसिम विज्ञापन र सन्देश।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। रसियाली सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको आक्रमणमा 8 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रसियाले आक्रमण गरेको थियो। आक्रमणले सहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। राजधानी किएवका सेना प्रमुखले शत्रुले फेरि नागरिकमाथि आक्रमण सुरु गरेको बताउँदै मृतकहरूमा बालबालिका पनि परेका बताउनुभयो। अब विश्वकप फुटबल। बोस्निया हर्जगोभिनालाई पराजित गर्दै अमेरिका विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया हर्जगोभिनालाई 0-2 पराजित गर्दै अन्तिम स्वरमा स्थान पक्का गरेको हो। गैराती भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई 2-3 पराजित गर्दै विश्वकपको अन्तिम स्वरमा पुगेको थियो। अब विश्वकपको अन्तिम स्वरको खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
5: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेपानी। आजको कृषि संवादमा हामी 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सन्दर्भ, यस सन्दर्भमा तय गरिएको नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नाराको सान्दर्भिकता कतिको छ, नेपालमा विद्यमान समयमा धान उत्पादनको अवस्था के छ, धानको उत्पादकत्व बढाउन भइरहेका अनुसन्धान र यीसँग सम्बन्धित अन्य विभिन्न विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। यहाँलाई कृषि संवादमा स्वागत छ।
6: धन्यवाद।
5: यो असाढ 15 हरेक वर्ष यहाँहरू राष्ट्रिय धान दिवस मनाउनुहुन्छ र रोपाई महोत्सव गर्नुहुन्छ। यो पटक 23 राष्ट्रिय धान दिवस कसरी मनाउँदै हुनुहुन्छ, अलिकति यहीँबाट सुरुवात गरौँ।
6: सबभन्दा पहिला यो धान दिवसको लागि के नारा चाहिँ उपयुक्त हुन्छ भन्ने हिसाबले नाराको तय गर्यौं र नारा चाहिँ अहिलेको अवस्थामा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने हिसाबले कृषि विभागका महानिर्देशक ज्यूको अध्यक्षतामा एउटा बैठक बसी नारालाई तय गर्ने काम गरियो र त्यसै सन्दर्भमा चाहिँ नेपाल कृषि अनुसन्धान परिषदको बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा मूल समारोह सञ्चालन गर्ने, धान रोपाई चाहिँ त्यहाँ गर्ने र सबै स्थानीय तह प्रदेशहरूलाई पनि यही नारामा रहेर
5: स्वतस्फूर्त आफै
6: उहाँहरूलाई पनि यो दिवस मनाउनको लागि अनुरोध गर्ने भनेर हामीले पत्र पनि लेख्यौँ र सबै स्थानीय तहहरू प्रदेशहरूले पनि स्वस्फूर्त रूपमा यो धान दिवस चाहिँ मनाउँदै हुनुहुन्छ र अब यसमा चाहिँ विशेष गरिकन हामीले धान बालीमा योगदान गरेका कृषकहरूलाई, वैज्ञानिकहरूलाई, त्यसपछि गएर मिलहरूलाई अनि धानमा चाहिँ काम गर्ने, धानको उत्पादन उत्पादकत्व बढाउने राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत रहेका जोन सुपर जोनहरूलाई पुरस्कार सम्मान गर्ने, पत्रकारहरूलाई सम्मान गर्ने त्यस्तो कार्यक्रमहरू पनि तय गरेका छौँ र त्यो हामीले चाहिँ मूल समारोहको दिनमा उहाँहरूलाई चाहिँ पुरस्कार सम्मान गर्ने कार्यक्रम चाहिँ रहेको छ र अब विशेष गरिकन यो असार 15 एउटा दही चिउरा खाने र आनो रोपेर मुरी उब्जाउने चाहिँ एउटा दिनको रूपमा पनि यसलाई चाहिँ लिइएको छ यो असार महिनालाई र एउटा यो हाम्रो चाहिँ एक महिना काम गरेर वर्षभरिलाई खान पुग्ने चाहिँ महिना हो। त्यस कारणले गर्दाखेरिमा यो महिना चाहिँ हामी किसान दाजुभाइ दिदीबहिनीहरूको लागि असाध्यै महत्त्वपूर्ण र कर्म गर्ने काम गर्ने चाहिँ महिनाको रूपमा चाहिँ चिनाउने चाहिँ हामीले त्यो किसिमको चाहिँ कुराहरू झल्कियोस् भन्ने उद्देश्यले चाहिँ यो धान दिवस चाहिँ मनाउन गइरहेका छौँ।
5: अब यहाँहरूले यो धान दिवसमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि जुन नारा तय गर्नुभएको छ नि,
6: हजुर,
5: यो नाराको सान्दर्भिकता के हो?
6: हामीलाई चाहिएको बेलामा पानी आएको छैन, तापक्रम चाहिँ बढ्दै गइरहेको अवस्था छ। अब यस्तो अवस्थामा चाहिँ हामीलाई विशेष गरिकन जेठको अन्तिमतिरबाट हाम्रो मनसुन चाहिँ सुरु हुनुपर्ने, वैशाखबाट नै धेरै पानी पर्न सुरु भयो र अहिले प्रिडिक्सन के भइरहेछ भने असार र साउनमा चाहिँ कम पानी पर्छ भन्ने चाहिँ त्यो किसिमको चाहिँ प्रिडिक्सन पनि आएको छ। अब यस्तो अवस्थामा हाम्रो यो चाहिँ एउटा राष्ट्रिय अर्थतन्त्रलाई ठुलो टेवा पुर्याउने बाली धान, यसले चाहिँ जिडिपी एउटा चाहिँ कुलग्रास्त उत्पादनमा पनि राज्यको कुलग्रास्त उत्पादनमा ठुलो योगदान पुर्याउने चाहिँ बाली र सदियौँदेखि पुर्खादेखि नै यो खेती गरिँदै आएको बाली र हाम्रो चाहिँ खानामा बिहान पनि बेलुका पनि हामीले चाहिँ खानुपर्ने चिज र एउटा राष्ट्रिय सुरक्षा खाद्य सुरक्षाको चाहिँ हिसाबले असाध्यै महत्त्वपूर्ण बाली धान चाहिँ हामीले समयमा लगाउन सकेनौँ भनेदेखि चाहिँ यसको उत्पादन घट्छ र यसले चाहिँ हाम्रो खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षालाई चाहिँ असर गर्छ। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो हाम्रो जलवायुसँग हामीले
5: कसरी
6: मिटिगेट गर्ने, कसरी बचाउने र जलवायुलाई कसरी छल्ने र त्यो जलवायु जस्तो जलवायु हुन्छ, हामीलाई जलवायु भन्ने बित्तिकै तापक्रम, रेनफल, ह्युमिडिटी यस्ता कुराहरू, कस्तो जलवायु चाहिँ त्यो समयमा धान लगाउने समयमा चाहिँ हामीलाई उपलब्ध छ त्यही अनुसारका बालीहरूको विकास गर्नु पर्यो, त्यही अनुसारको प्रविधि हामीले चाहिँ किसानहरूलाई दिनु पर्यो, प्रविधि हामीले विकास गर्नु पर्यो र त्यस्तो धान लगाउन सकिन्न भने त्यसको अल्टरनेट बाली के हुनसक्छ, यदि हामीले धान लगाउन सकेनौँ भने त्यहाँ कोदो हुन्छ कि अरू फापरहरू हुन्छ कि अथवा अन्य कुनै चाहिँ कसै बालीहरू हामीले लगाउन चाहिँ सक्छौँ कि मासहरू मस्याङहरू होइन, त्यसपछि गएर हामीले चाहिँ मुसुरोलाई नै हामीले अर्ली लगाउन सक्छौँ कि। नेपाल कृषि अनुसन्धान परिषदले पनि यसमा चाहिँ थुप्रै प्रविधिहरू जातहरू जो चाहिँ एकदम सुक्खा सहन सक्ने किसिमका जातहरू सुक्खा सिरिजका जातहरू चाहिँ निकालिसकेको अवस्था छ, डुबान सहन सक्ने खालका जातहरूको पनि विकास भएको छ, त्यस्तो खालका चाहिँ प्रविधिहरू चाहिँ विकास भएका छन्। र हामीले चाहिँ यदि धान लगाउन सकिएन भने हामीले खेत बारी चाहिँ बाँझो राख्नुहुन्न, त्यसको अल्टरनेट बालीमा पनि हामी जानुपर्ने चाहिँ अवस्थाहरू चाहिँ हुनसक्छ। र यही सन्दर्भलाई यदि हामी चाहिँ नर्मल प्याटर्नमा चाहिँ रेनफल भइदियो भनेदेखि हामीलाई समस्या हुन्न। असार र साउन भदौ हामीलाई चाहिँ 3 महिना लगातार पानी परिदियो भनेदेखि हामीलाई समस्या हुन्न, हाम्रा मूल फुट्ने, त्यसपछि गएर हाम्रा खोला नालाहरू बढ्ने, हाम्रो कुलोहरूमा पानी चल्ने त्यस्ता किसिमका चाहिँ अवस्था आइदियो भनेदेखि त हामीलाई समस्या हुन्न। यदि हामीलाई चाहिँ खडेरी परिदियो, हामीले धान रोप्न पाएनौँ भनेदेखि चाहिँ हामीलाई समस्या हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले अल्टरनेट बालीहरू अथवा चाहिँ यही खडेरीलाई सहन सक्ने खालका जातहरूमा चाहिँ हामी जानुपर्छ। र अर्को कुरा चाहिँ के भनेदेखि, यो पहिला घैया चाहिँ असाध्यै धेरै राम्रो हुन्थ्यो, पहाडका टार बेसीहरूमा हामीले घैया लगाउन चलन थियो, र अहिले पनि अब बिचमा चाहिँ त्यो हरायो यो रेनफल प्याटर्नकै कारणले गर्दा। 22 वर्ष अगाडि चैत वैशाखमा राम्रो पानी पर्थ्यो, त्यतिखेर चाहिँ घैया लगाउँदा राम्रो उम्रिने राम्रो फस्टाउने हुन्थ्यो, र यो बिचमा चाहिँ त्यतिखेर पानी परेन, र अहिले फेरि पर्न थालेको छ। अहिले फेरि मान्छेहरू चाहिँ घैयामा बढी आकर्षण भएको चाहिँ हामीले पाएका छौँ। हाम्रो नेपालको लागि अपुग धान भनेको लगभग 8 लाख मेट्रिक टन हो, र अझ हाम्रो चाहिँ चिउरामा पनि हाम्रो चाहिँ धान धेरै युज भएको हुन्छ। चिउरालाई चाहिँ हामीले गणना गरेको हुँदैनौँ खासै, हामी धान चामललाई मात्रै हेरिराखेका हुन्छौँ। चिउरामा पनि धेरै धान जानी भएको हुनाले हामीले चाहिँ अहिले लगभग धान चामल चाहिँ हामीलाई 8 लाख मेट्रिक टन चाहिँ पुग्दैन भन्छौँ। यो जलवायुसँग मिटिगेट गर्नको लागि हामीले चैते धानमा पनि हामीले जान सकिन्छ। हामीसँग हामी यदि इरिगेसनको चाहिँ फेसिलिटी हामीले गर्न सक्यौँ, डिप बोरिङहरू गर्न सक्यौँ, बोरिङहरू गर्न सक्यौँ भने हामी चैते धानमा पनि हाम्रो क्षेत्रफल बढाउन सकिने, र चैते धान मैत्री बालीहरूको विकास गरेर छोटो अवधिको लागि पाक्ने जातहरूको विकास गर्न सक्यौँ भने चाहिँ हामीले चैते धानमा पनि धानमा गएर भए पनि हामीले चाहिँ देशको जुन टार्जेट हो त्यसको उत्पादन र उत्पादकत्व टार्जेट त्यसलाई चाहिँ मिट गर्न सकिन्छ जस्तो लाग्छ।
7: हाम्रो देशमा चाहिँ धान उत्पादनको समग्र अवस्था चाहिँ कस्तो हो?
6: 2-3 वर्ष अगाडि हामी 14,50,000 हेक्टरमा चाहिँ धान खेती गरेर थियौँ, अहिले लगभग 1 लाख हेक्टर घटेर 13,50,000 हेक्टरमा चाहिँ धान खेती भइरहेको अवस्था छ। अब उत्पादनको कुरा गर्दाखेरिमा हामीले 55,60,000 मेट्रिक टन चाहिँ धान उत्पादन हुन्थ्यो, त्यो पनि अहिले अलिकति घटेको अवस्था चाहिँ छ। अब हामीलाई हाम्रो उत्पादनले अहिलेको अवस्थामा चाहिँ लगभग मैले अघि नै भनिसकेँ 8-9 लाख मेट्रिक टन चाहिँ हामीलाई अपुग्छ। अब हाम्रो धेरै जसो 50-60 लाख पपुलेसन चाहिँ हामीले बाहिर छ भन्छौँ, त्यो सबै पपुलेसन चाहिँ जनसङ्ख्या चाहिँ नेपालमै आउने हो भने हामीलाई त धान त धेरै नै नपुग्छ। अहिले त हाम्रो धेरै पपुलेसन चाहिँ बाहिर छ, त्यति हुँदाखेरिमा पनि हामीलाई चाहिँ धान चाहिँ अपुग्छ। र जुन हामीलाई चाहिँ नपुग धान हो, हामीले चाहिँ के भनेको थियौँ भने 1 वर्ष अगाडि हाम्रो चैते धानको क्षेत्रफल चाहिँ 1 लाख हेक्टरमा छ, यो 1 लाख हेक्टरलाई अरू थप 2 लाख हेक्टर बनाउने र 4 मेट्रिक टन प्रति हेक्टरको दरले 8 लाख मेट्रिक टन चाहिँ हामीले 2 लाखमा गर्न सक्यौँ भने 8 लाख मेट्रिक टन चाहिँ धान उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ प्रक्षेपण थियो। र यसमा चाहिँ के भयो भने चैते धानमा पनि किसानहरूको चाहिँ आकर्षण घट्दैछ। चैते धानको किन घट्दैछ त भन्दाखेरिमा यसले चाहिँ बजार मूल्य राम्रो नपाउने, राम्रो फाइन कोर्स जातको चाहिँ विकास हुन नसकेको त्यति बेलाको लागि, त्यस कारणले गर्दाखेरिमा चाहिँ र सुकाउनु पर्ने बर्खाको बेलामा काट्नु पर्ने, त्यो काटेर फेरि अर्को बर्खे धान लगाउनु पर्ने, त्यो झन्झटिलो भएको हुनाले किसानहरूले त्यति धेरै मन नपराएको र मकै बालीमा बढी आकर्षण भएको चाहिँ अहिले पश्चिमतिर त्यस्तो देखिन्छ। चैते धानको क्षेत्रफल बढाउन सकिन्छ कि भन्ने एउटा आशा गरेका थियौँ, सशर्तमा पनि हामीले कार्यक्रम पालिकाहरूमा पठायौँ, त्यसबाट पनि केही सपोर्ट हुन्छ कि भन्ने आशा गरेका थियौँ। हामीले आशा गरे जति चाहिँ प्रतिफल चाहिँ हामीले पाउन सकेको छैनौँ, र बर्खे धानलाई नै हामीले चाहिँ हाम्रा खेतबारीहरूलाई बाँझा राख्न नदिएर हामीले त्यसमै बढी चाहिँ जोड गर्नुपर्छ। र हामीसँग चाहिँ थुप्रै जातहरू प्रविधिहरू चाहिँ विकास भइसकेको अवस्था छ, त्यसले गर्दाखेरिमा पनि हामीलाई चाहिँ सहयोग पुग्छ जस्तो मलाई लाग्छ।
7: एकातिर धानको उत्पादकत्व पनि वृद्धि हुन नसकिरहेको, जस्तो चैते धानकै सन्दर्भमा यहाँले भन्नुभयो कि कृषकहरू बढ्नु पर्नेमा झन् आकर्षण घटिरहेछ,
6: हजुर
7: भने एकातिर त्यस्तो अवस्था छ, यता अपुग छ। अघि यहाँले भन्नुभयो कि बाहिर गएको जनशक्ति स्वदेशमा भित्रिने हो भने त झन् कति अपुग हुने हो, त्यसो हुँदाखेरि यो धानको उत्पादकत्व उत्पादन वृद्धि गर्नका निम्ति सरकारका तर्फबाट भइरहेका पहलको दमी के छन्?
8: नेपाल सरकारले धेरै वर्ष अघिदेखि नै धानमा बढी फोकस गरेर थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ। मसिना बासनादार धानको प्रवर्धन गर्ने भनेर हामीले पहिलेदेखि बाली विकास निर्देशनालय हुँदादेखि नै हामीले सञ्चालन पहिलेदेखि नै गरेका थियौँ र अहिले पनि हामीले 76 पछाडि सशर्तको रूपमा मसिना तथा बासनादार धानहरूको चाहिँ प्रवर्धन गर्ने भनेर हामीले सशर्तमा पालिकाहरूमा चाहिँ कार्यक्रमहरू पठाएका छौँ। त्यस्तै गरिकन हामीसँग लगभग 60-65 चाहिँ समूह सहकारीहरू कम्पनीहरू हुनुहुन्छ जसले धानको चाहिँ मूल बिउ उत्पादन गरिरहनु भएको छ। नार्कले थुप्रै प्रविधिहरू जातहरूको चाहिँ विकास गरिरहेको छ। विभिन्न चाहिँ हाम्रो प्रदेश स्थानीय तहहरूले पनि धानमा केन्द्रित रहेर बिउहरू उन्नत बिउहरू चाहिँ बाँडिरहेको अवस्था छ। हामी यही बाली विकास तथा कृषि जैवविधता संरक्षण केन्द्रको अगुवाईमा हामीले एउटा विद्युतीय बिउ व्यवस्थापन प्रणाली डेसिस भन्छौँ, डेसिसबाट प्रोत्साहन अनुदानको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। प्रोत्साहन अनुदान अन्तर्गत हाम्रो चाहिँ उन्नत बिउ र स्रोत बिउमा चाहिँ अनुदानको कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेको अवस्था छ। र अर्को चाहिँ हाम्रो राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत थुप्रै धानका जोन सुपर जोनहरू चाहिँ सञ्चालन भइरहेका छन् र जिल्ला कृषि विकास कार्यालयहरू मार्फत पनि यो धानमा चाहिँ विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। अहिले धानमै रहेर एउटा विभाग अन्तर्गत एउटा क्राफ्ट भन्ने प्रोजेक्ट पनि सञ्चालनमा छ, त्यसले पनि धानमा काम गर्ने भन्ने कुराहरू चाहिँ आइरहेको अवस्था छ, त्यो सुरु हुँदैछ। भनेपछि यी धानमा चाहिँ हामीले विभिन्न हाम्रो चाहिँ कृषि मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार आयोजनाहरू सबैले चाहिँ यो राष्ट्रिय महत्त्वको बाली भएको हुनाले र खाद्य सुरक्षाको चाहिँ बढी महत्त्व भएको बाली भएको हुनाले यसमा चाहिँ सबैले चाहिँ एउटा सहयोग सबैको चाहिँ यसमा यो उत्पादन र उत्पादकको बढाउनको लागि चाहिँ कार्यक्रमहरू चाहिँ तय गरेको पाइन्छ।
7: अहिले गाउँघरमा युवाहरू छैनन्,
8: हजुर,
7: खेतबारी बाँझो हुँदै हुने क्रम बढिरहेको छ, बुढापाका मात्रै गाउँमा भेटिन्छन्। युवाहरू प्राय जसो गाउँहरूमा युवाहरू विदेशतिर नै प्लान भएको देखिन्छ। यस्तो बेलामा यहाँहरू कसरी चाहिने धानको उत्पादन यसको उत्पादकत्व बढाउने भनेर लागिरहनु भएको छ, जसरी यहाँहरूले सरकारले सञ्चालन गरेका विभिन्न आयोजनाहरू जोन सुपर जोनहरूको कुराकानी गर्नुभयो। यस्तो बेलामा यो नेपालको समग्र धान उत्पादनलाई वृद्धि गर्नका निम्ति प्रविधिको कसरी प्रयोग भइराखेको छ, यसमा अनुसन्धानको कामहरू के भइराखेको छ, जस्तो बिउमा अनुसन्धान कस्तो भइराखेको छ, प्रविधिको विकास कस्तो भइराखेको छ, यसो भयो भने उताको जनशक्ति अभाव जो छ नि त्यसलाई पूर्ण गर्न सकिन्थ्यो कि, यो अलिकति प्रविधिको विकास र अनुसन्धानको बारेमा बताइदिनुहोस् न।
8: जनशक्तिको असाध्य अभाव छ। जनशक्तिको अभाव भएको कारणले गर्दाखेरिमा अहिले यन्त्रीकरणको चाहिँ सुरुवात भएको छ, खेत जोत्नको लागि, धान रोप्नको लागि, त्यसपछि गएर त्यसलाई थ्रेसिङ गर्नको लागि हामीसँग थुप्रै मेसिनहरू अहिले बजारमा छन् र प्रयोग पनि भइरहेका छन् र यी आयोजनाहरू नेपाल सरकारले, प्रदेश सरकार, स्थानीय सरकारहरूले यसमा प्रवर्धन गरिरहेको अवस्था छ। उत्पादन पनि बढ्ने भन्ने हिसाबले अहिले डाइरेक्ट सिडेडका कुराहरू, सिडलाई डाइरेक्ट खसाल्ने र हर्बिसाइडहरूको प्रयोग गर्ने, प्री इमर्जेन्स पोस्ट इमर्जेन्स हर्बिसाइडहरू प्रयोग गर्ने र डाइरेक्ट चाहिँ धान बिउ चाहिँ खसाएर उत्पादन गर्ने भन्ने त्यस्तो प्रविधिहरू पनि आएको छ र अहिले मेसिनमै आधारित हजुरले भनेको चाहिँ के हो भने अब यदि जनशक्ति कम हुन्छ भने हामीले मेसिनमा आधारित हुनुपर्छ, हाम्रा जग्गाहरू चक्लाबन्दी हुनुपर्छ, जग्गा चक्लाबन्दी गर्ने र मेसिनको चाहिँ प्रयोग गर्ने, त्यसको विकल्प छैन।
7: एकीकरण र व्यवसायीकरणलाई वृद्धि गर्नुपर्ने,
8: यान्त्रिकीकरण नगरिकन व्यवसायीकरण हुँदैन अबको अवस्थामा, र अब हामी यान्त्रिकरणमा चाहिँ बढी जोड गर्नुपर्छ र त्यही यान्त्रिकरणमा पनि प्रविधि दिनु पर्यो होइन, र हामीले जात किसानले मन पराएको कुन जात हो त्यो जात चाहिँ हामीले निकालिदिनु पर्यो। किसानले 3 महिनामा चाहिँ मलाई 3 महिनामा पाक्ने धान दिए भन्छ भने हामीले 3 महिनामा पाक्ने धान किसानलाई दिन सक्नु पर्यो। हामीलाई चाहिँ मसिना धान चाहियो किसानले भन्छ भने हामीले मसिना बासनादार धान चाहिँ हामीले निकालिदिनु पर्यो। हामीलाई आइरन कमी भयो, आइरन 45 चाहिँ धान दिए भन्यो भने हामीले आइरनलाई 45 त्यस्तो जात विकास गरेर हामीले दिन सक्नु पर्यो। हामीलाई चाहिँ सुक्खा सहने जात चाहियो भन्यो भने सुक्खा सहने जात हामीले दिन सक्नु पर्यो। नेपाल कृषि अनुसन्धान परिषदले त्यो दिशामा चाहिँ अनुसन्धान गरेर आएको छ,
7: कृषकका अपेक्षा पुरा गर्ने दिशामा,
8: पुरा गर्ने दिशामा। र अहिले मैले अर्को कुरा के भनौँ भने यो महत्त्वपूर्ण कार्यक्रममा हामीसँग रैथाने जातहरू पनि छन्, हामीले त्यसको संरक्षण गर्ने सामुदायिक बिउ बैङ्कहरू मार्फत संरक्षण गर्ने, जिन ब्याङ्कमा त्यसको चाहिँ एसोसिएसनहरूलाई राख्ने कामहरू चाहिँ हामीले गरिरहेका छौँ र ती रैथाने जातहरूलाई दर्ता गर्ने प्रक्रियामा पनि हामीले सहजीकरण गरिरहेका छौँ र ती रैथाने जातहरू जो चाहिँ असाध्य औषधीय गुण भएका, मसिना बासनादार, उपभोक्ताले बढी मन पराउने, अझ विशेष गरिकन सहरमा बस्ने मानिसहरूले, थोरै खाने मानिसहरूले, भात थोरै खाने मानिसहरू जो धेरै शारीरिक परिश्रम गर्दैनन्, ती मानिसहरूले चाहिँ यस्ता धानहरूलाई, चामलहरूलाई बढी मन पराएको अवस्था छ र यसको उत्पादन अहिले प्रिमियम प्राइस पनि पाइरहेको अवस्था छ।
6: त्यस कारणले गर्दा यस्ता बालीहरूको प्रवर्धन गर्ने, यस्ता बाली जातहरूको चाहिँ विकास गर्ने र किसान समक्ष चाहिँ नि यस्ता प्रविधि जातहरू चाहिँ पुर्याउनु पर्छ र अहिले पुगी पनि रहेको अवस्था छ। हामीले यान्त्रिकरणमा गएर किसानको चोइसमा हामीले चाहिँ धानको चाहिँ जात लगाउन सक्यौँ र यी जातहरूको चाहिँ विकास र संरक्षण गर्न सक्यौँ भनेदेखि चाहिँ हामी धानमा आत्मनिर्भर हुन्छौँ र हाम्रो समृद्धि पनि त्यही धानले ल्याउँछ।
7: राष्ट्रिय धान दिवसको अवसरमा नेपालमा धान बालीको समग्र अवस्था, यसका जोखिम र यस बालीका सम्भावना, उत्पादकत्व बढाउने उपाय सहित अत्यन्त महत्त्वपूर्ण कुराहरू राख्नुभयो, आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
6: हस्, धन्यवाद।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 2 बजेसम्म असारे गीतहरू सुनाउनेछौँ। यति बेला असारको मध्य समय चलिरहेको छ। गाउँघरतिर चाहिँ असारे गीत गाउँदै रोपाई गर्ने यो समय पनि, त्यसैले यहाँहरूलाई अब आज करिब 2 बजेसम्म असारे गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो असारे गीत राख्दैछौँ बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ जस्मिन श्रेष्ठको भने, सङ्गीत छ बाबुल गिरीको।

तपाईँ यति बेला रेडियो नेपालबाट असारे गीतहरू सुनिरहनु भएको छ। यस क्रममा भर्खरै राख्यौं दुर्गा राय माझीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय संकलन थियो दुर्गा राय माझीकै। अब भने यहाँलाई अर्को असारे गीत नै राख्दैछौ, विष्णु माझी सुन्दरमणि अधिकारीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय संकलन रहेको छ सुन्दर।

यहाँहरूमाझ हामीले असार गीतहरू राखिरहेका छौँ। असार गीत राख्ने क्रममा भर्खरै सुनायौँ मोहन खड्का र सन्ध्या बुढाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो हरिप्रसाद कणेलको, भने सङ्गीत थियो मोहन खड्काको। अब पनि यहाँलाई अर्को असार गीत राख्दैछौँ नवीन कुमार खड्का, पुस्तका खड्का, बलराम समाल र साथीहरूको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय सङ्कलन रहेको छ नवीन कुमार खड्काको।

तपाईँ यति बेला रेडियो नेपालबाट असारे गीतहरू सुनिरहनु भएको छ। अब भने अन्तिम असारे गीत राख्दैछौँ एमन खनाल र रञ्जिता विकीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रहेको छ यमलाल आचार्यको भने सङ्गीत रहेको छ एमन खनालको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ। ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
1: हो डाक्टर साहब।
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौँ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्तिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई।

केही क्षणमै सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि लोकदोहोरी गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

मैले सुनायौ दोहोरी गीत कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा नवराज पन्तको शब्द रहेको थियो भने लय संकलन वसन्त थापाको। अब सुनाउँदैछौ यो अर्को दोहोरी गीत खेम सेन्चुरी र मेलिना राईको स्वरमा, नेत्र अरियालको शब्द रहेको छ भने खेम सेन्चुरीको लय संकलन।

अहिले सुनायौँ प्रह्लाद सुवेदी र सुनिता बुढा छेत्रीको स्वर, प्रह्लाद सुवेदीको शब्द तथा लय सङ्कलन. अब सुनाउँदैछौँ कृष्ण बाबु पुन र देवी घरतीको स्वरमा रहेको यो अर्को गीत. टोपलाल सुवेदीको शब्द रहेको छ भने लय सङ्कलन प्रेम प्रकाश रामजालीको.

सुनाउँदैछौ यो अर्को गीत सीता परियार र ईश्वर सिंहको स्वरमा अर्जुन सुवेदीको शब्द रहेको छ भने ईश्वर सिंहको लय संकलन। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
6: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौ, भविष्य सुरक्षित बनाऊ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकबाट सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक बहुमतले पारित। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल जारी। सरकारी निकायका प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सूचना प्रवाह गर्नुपर्नेमा संचार मन्त्रीको जोड र रसियाली सेनाले गैराती युक्रेनको राजधानी किबमा गरेको आक्रमणमा 12 युक्रेनीको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2063 सभाको बहुमतले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै उहाँले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट निकाल्ने रहेको बताउनुभयो। डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरुपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। विधेयकमाथि परेका संशोधनको प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि समूहकृत रूपमा छलफल सुरु भएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागु औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव दिनुभयो। सांसदहरूले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका कार्यक्रमहरूलाई सरकारले व्यवस्था गरेको भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। त्यस्तै भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुटाइएको भन्दै सांसदहरूले वास्तविक सुकुम्बासीको संख्या यकिन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यकाका सुकुम्बासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको पनि बताउनुभयो। त्यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यावसायिक उत्पादनमुखी रोजगारमुखी शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। यसअघि सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसुन अवधि सुरु भएको बाढीले बाढी पहिरोको जोखिममा रहेका र विस्थापित भएका जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले सुस्ता बचाउ अभियान लिएर काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने, सीमा सम्बन्धी उठेका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारी प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता संवाद कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउनुहुँदै गोप्य रहनुपर्ने सूचना, अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न, संवेदनशील सूचनाको चुहाउट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो।
1: विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्त्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसेमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
0: कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका थापालाई शपथ गराउनु भएको हो। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। शिक्षा मन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगको नवनियुक्त सदस्य प्राध्यापक डाक्टर रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमान्दारीका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने 100 बुँदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 100 दिनमा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको थालनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
2: सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धतासहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति, ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली, शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ भने जन्म दर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनबाट प्रभावित र 3 परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज, विधा दुरूपयोग अन्त्य, परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बताउनुहुन्छ।
3: पाठन प्राकृतिक उन्नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो। त्यो पक्ष कार्यान्वयनमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समयावधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा एफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
2: त्यसै गरी लामो समयदेखि अध्ययन विधाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
3: चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक तालिमका प्रणालीहरूमा भन्नुहोस्, यो सबै विषयहरू अहिले पुनर्संरचना योग्य छ। सरकारले सबै अङ्गहरूमै पुनर्संरचना गरेर जाने
2: शैक्षिक संस्थाका साथै सरकारले प्रशासनिक सुधारमा समेत जोड दिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिलासुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
3: प्रशासनिक कामहरूमा पनि फाइलहरूलाई छिटो टुङ्ग्याउने, जनताका सरकारका विषयहरूलाई चासो राख्ने, गुनासा सुन्ने, त्यसलाई फर्फ्युट गर्ने, हाम्रा आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक सुधार भइराखेकै छन्।
2: यो सरकार शिक्षा विधेयक सँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानुन तर्जुमा गर्न पनि लागि परेको छ। दशकौंदेखि विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक सुरुवात गरेको छ। तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका खोलिदिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
4: एसी सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कर्णाली नदीमा खसेको गाडीमा सवार एकजनाको शव फेला परेको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैन्य नगरपालिका स्थित साङ्गेतटामा आज भएको दुर्घटनाको उद्धारका क्रममा नदीबाट एउटा शव निकालिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। सुर्खेतबाट कालीकोटको राजकोट नगरपालिकाका लागि छुटेको यात्रुवाहक कर्णाली प्रदेश 03001X1055 नम्बरको सो गाडी सडकबाट करिब 500 मिटर तल नदीमा खसेको हो। दुर्घटनास्थलमा फेला परेको चलानी अनुसार राजकोट नगरपालिका वडा नम्बर 2 सृजना खड्काको नाम फेला परेको छ। त्यस्तै सोही नगरपालिकाको वडा नम्बर 8 अर्का एक व्यक्तिको नाम उल्लेख नभए पनि मोबाइल नम्बर मात्र लेखिएको पाइएको छ, तर सो नम्बरमा अहिले फोन लागिरहेको छैन। प्रहरीका अनुसार दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाडी नदीको गहिराईमा डुबेका कारण अहिलेसम्म फेला पर्न नसकेको गोर्खापत्र अनलाइनले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग आज काठमाडौँमा भएको भेटघाट तथा छलफल कार्यक्रममा सभापति लामिछानेले उद्योग र व्यवसाय फस्टाए मात्र देशको अर्थतन्त्र सुदृढ हुने बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेसँगै उद्योग वाणिज्य क्षेत्रका समस्याको व्यावहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रसियाली सेनाले गैराती युक्रेनको राजधानी किबमा गरेको आक्रमणमा 12 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रसियाले आक्रमण गरेको थियो। आक्रमणले सहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। राजधानी किबमा सेना प्रमुखले शत्रुले फेरि नागरिकमाथि आक्रमण सुरु गरेको बताउँदै मृतकहरूमा बालबालिका पनि परेका बताउनु भएको छ। अब खेलकुद। बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया हर्जगोभिनालाई 0 विरुद्ध 2 पराजित गर्दै अन्तिम स्वरमा स्थान पक्का गरेको हो। गैराती भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई 2-3 पराजित गर्दै विश्वकपको अन्तिम स्वरमा पुगेको थियो। अब विश्वकपको अन्तिम स्वरको खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभाको बैठकबाट सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 बहुमतले पारित। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल जारी। सरकारी निकायका प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सूचना प्रवाह गर्नुपर्नेमा सञ्चार मन्त्रीको जोड र रसियाली सेनाले गैराती युक्रेनको राजधानी किबमा गरेको आक्रमणमा 12 युक्रेनीको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभा आज बैठकले सम्पत्ति शुद्धिकरण निवारण तेस्रा संशोधन 2083 धेरै पोटे पारित गरेर लिक। अर्थमन्त्री डाक्टर सोनिम बुवागले धरल सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रा संशोधन विधेयक 2083 सभाग धेरै मते पारित गर्ल सभामुख डोल प्रसाद अर्याले घोषणा गरिरहेक। उही विधेयक उपर दफावार छलफलमा उठल विषयमा उत्तर दिती अर्थ आफ्नै लखक एकता लक्ष्य देशलाई ग्रे लिस्टकबाट देशले निकाल्लार रहल बाजिरहेक। अर्थमन्त्री डाक्टर वागले ग्रे लिस्टकबाट देशले निकालेलै दिठा ढल तसो सम्पत्ति शुद्धिकरण ठिकै विषयले राजनीतिक लक्ष्य पूरा गरेर दुरुपयोग गरिलिक भने देश ग्रे लिस्टकबाट बार निकालै नै पार्लार बाज्ल रहेछ। विधेयक उप संशोधनक प्रस्ताव लहक सभाग धेरै भोटे अस्वीकृत गर्ल रहेछ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 भित्र 9 मन्त्रालय विनियोजन शीर्षक उप छलफल भएर लिक। राष्ट्रिय सभा आजको बैठकमा युवा श्रम तसो रोजगार सूचना तसो संचार संस्कृति पर्यटन तसो नागरिक उद्यान शिक्षा तसो खेलकुद स्वास्थ्य तसो खाद्य स्वच्छता भूमि व्यवस्था सहकारी संघीय मामिला तसो सामान्य प्रशासन महिला छोराते लैङ्गिक तसो यौनिक अल्पसंख्यक तसो सामाजिक सुरक्षा विज्ञान प्रविधि तसो नवप्रवर्तन अंश कानून न्याय तसो संसदीय मामिला मन्त्रालयबारे विनियोजन शीर्षकमा छलफल हक्चे। बैठकमा विनियोजन शीर्षकमा खर्च कटौती प्रस्तावक सांसद लखे आफ्नै धारणा धरि धरेला। बैठकमा सदस्य लखे सार्वजनिक यातायात भाडा बढालार विपदक पहिला करलार तयारी बाटक सुरक्षा तसो कूटनीतिक माध्यमकबाट सीमा समस्या समाधान गरेर सरकारक ध्यान कारा दिलेर छात। सुशासनलाई बलियो नेपालक आधारशिला थान्ला अख्निक सरकारले कानुनी शासन प्रशासनिक तसो नीतिगत सुधार सुरक्षाकर्मीक मनोबल बढालार तसो बिचौलिया राज सिद्ध्याले महत्त्वपूर्ण प्रयास थालिरहेक। राष्ट्रिय स्वतन्त्र पार्टीक वरिष्ठ नेता बालेन्द्र शाहक नेतृत्वमा गठन हकल करिब 2/3 धेरै भोटक अख्निक सरकारले 5/100 दिनमा भ्रष्टाचार विरुद्ध सुन्ना सहनशीलता आर्थिक रूपमा फेरि उठ्लार तसो सामाजिक उन्नतिले अभियानक नै रूपमा आगु बढाल र चेक सरकार गठन हके बित्तिकै जारी शासकीय सुधारबारे 100 कामक सूची लागू हकेको राष्ट्र तसो जनतै उनाबाटै फाइदा पाए थालिसिदार लिक। जैल चैत 30 गते सो वैशाख 7 गतेसम्म सुन्ना फाइल सप्ताह अभियान चलाएको सरकारले 3 तह सरकारी निकायबाट वर्षौँ सोको ठन्केको बसला फाइल एकै झट्कामा टुङ्गोमा पुर्याएर लिक। एसडिकेका गृहमन्त्री सुदन गुरुङले दोस्रा पल्टा पदक जिम्मेवारी सम्हाल्थे। 2058 साल जेठ 19 गते नारायण हिटी दरबारमा मार्लकाण्डक बारेमा छानबिन गर्दा घोषणा गरेर लग। यसनिकै अख्निकटका थरी थरी दोषमा बर्के बर्के मानस उप छानबिन तसु कारवाही प्रक्रिया भइदार लिग। शिक्षा तसु खेलकुद प्रविधि मन्त्रालय प्राविधिक शिक्षा तसु व्यावसायिक तालिम परिषद सिटिभिटी एकाडेमिक काउन्सिलमा सूचना प्रविधि उद्योग स्टेम शिक्षा तसु नर्सिङ जनस्वास्थ्य ठाउँको 4 विज्ञलाई सदस्यको रूपमा छान्ल रहेछ। मन्त्रालय आइटी तसु डिजिटल नीति विज्ञ डाक्टर अमृता शर्मा नेपाल उद्योग परिषदक अध्यक्ष वीरेन्द्र राज पाण्डे शिक्षा विज्ञ डाक्टर दिपेश सुरमान श्रेष्ठ तसु नर्सिङ तसु जनस्वास्थ्य विज्ञ प्रमिला राणालाई काउन्सिल सदस्यमा नियुक्त गर्ल हो। सिटिभिटी एकाडेमिक काउन्सिल परिषदक शैक्षिक तसु प्राज्ञिक नेतृत्व कर्लार मुख्य निकाय हो। शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगक नयाँ नियुक्त अध्यक्ष किशोर थापालाई पद तसु गोपनीयताको शपथ कराल रहेछ। सिंहदरबार मन्त्रालयमा आज आयोजना गर्ल एकता भेलामा विश्वविद्यालय सहकुलपति समेत रहल शिक्षा मन्त्री पोखरेलले नयाँ नियुक्त अध्यक्ष थापालाई शपथ कराल हो। प्रधानमन्त्री तसु त्रिभुवन विश्वविद्यालय कुलपति बालेन्द्र शाहै नेपाल सरकारक पहिलाक सचिव तसु वरिष्ठ सहरी योजनाविद किशोर थापालाई सेवा आयोगक अध्यक्षमा नियुक्त गर्ल हो। यसनिकै शिक्षा मन्त्री पोखरेलले नै उपस्थितिमा सेवा आयोगक नयाँ नियुक्त सदस्य प्राध्यापक डाक्टर रोजिना मास्केलाई त्रिवि सेवा आयोगक अध्यक्ष थापाई पद तसु गोपनीयताको शपथ कराल रहेछ। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल लगातार दिने पार्लार अवस्था रोकेले आन्लो हटलाइनमा पास्लो समय गुनासो आइलार क्रम बढी धरेलिक। काठमाडौँमा पाइला सूचनाको आधारमा स्थानीय प्रशासनले छापा मार्दै रासायनिक मल लगातार नदिलो तथ्य समेत फेला परिरहेक। उही गुनासोको आधारमा गुल्मी कालीगण्डकी गाउँपालिकामा रासायनिक मल लगातार नदिलो शङ्का कर्लर छिक। मन्त्री चौधरी अनुसार सरकारी कृषि सामग्री कम्पनी लिमिटेड भैरवागबाट असार 15 गते अख्ल सम्झौता अनुसार 535 बोरा युरिया तसु 171 बोरा डिएपी मल आनीको सहकारी कार्यालयबाट बेचे पलारमा उसनिके आफ्नै निजी फसलकबाट बेच्ल पाइल र छिक।
सडक विभागे मनसुनक समयमा अखै पर्लार बाट रोकनजैलार तसुको प्राकृतिक विपत्तिले दिठाती देशैभरि बर्के होसियारी सँगै पहिलाक तयारी पूरा गर्न जनाल रहेछ। विभागे यी वर्षक पनि आफ्नै बनाला कामक विधि अनुसार राजमार्गमा अखलार बाधा चाँडो हटियालै तसु यातायात व्यवस्था चालेलाई विशेष योजना आगो सार्ल हो। सडक विभागक महानिर्देशक डाक्टर विजय चैसिक अनुसार विभागे दिठालार कुल 15,000 किलोमिटर बाटक सञ्जाल मध्ये करिब 10,000 किलोमिटर अलवेदर बाटमा विशेष रूपमा आगो ढर्ल तसु जनशक्ति मेसिन खटाल र छि। विभागे ठिक गर्न नीति अनुसार मुख्य राजमार्गमा पहिरा कारण बाट रोकन जैनेमा दिनखनि आधा घण्टाभित्र प्राविधिक टोली पुग्ला तसु सामान्य अवस्थामा 2 घण्टाभित्र बाट खुलालार लक्ष्य ठहरल र छि। बर्के वा गहिरो अपराध तसु ओनक अपराध अघि उद्योग आपराधिक षड्यन्त्र बाहेक अर्को दोषमा मानस समाते पहिला छानबिन आधिकारिक रूपमा सामु उपस्थिति सूचना दे पर्लार व्यवस्था कर्ती सरकारे कानुनी व्यवस्था प्रस्ताव गरेलिक मानस समाते पहिला सुन्न तसु ठुन अवधारणामा बहस अख्लना व समय पाछे सरकारे मौजुद कानुन संशोधन प्रक्रिया आगु बढाल हो। जरुरी समातलार पुर्जी जारी अवस्था भने मानुष समाते पाइलार व्यवस्था प्रस्तावित रहेछ। मुलुकी फौजदारी कामक विधि संहिता संशोधनक लागि विधेयकक मसौदा कानुनी न्याय तसु संसदीय मामिला मन्त्रालय ठिक पार्ल हो। कञ्चनपुर पुलिसले फैसला लागू गर्दै आज महेन्द्रनगरकबाट पत्रकार खेम भण्डारीले समातिरहेले जिल्ला पुलिस कार्यालय प्रवक्ता डिएसपी टेक बहादुर रावते अदालतक फैसला लागू गर्दै भीमदत्त नगरपालिका 18 कटानकबाट पत्रकार भण्डारीले समातेको कञ्चनपुर जिल्ला अदालत बुझाल जानकारी दिएर छात् निर्मला पन्त जबरजस्तीकरण गर्न पाछे माल विषयमा गार बेजटक मुद्दा पर्ल भण्डारी कञ्चनपुर जिल्ला अदालतले जैल वर्ष जेठ महिनामा दोषी ठहरल र लिग। काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टकबाट सुन तसो चाँदी ठिके देखलार गरगहनासहित 2 जना समातिरहेले। जुत्ता सारी तसो अर्को लुगा अख्ल कार्गो बाकस जाँच गर्दै सुन तसो चाँदी ठिके देखलार 9 गेडी बर्के 2 थान 22 थान चुट्ने 44 थान 21 गेडी 14 थान चन्द्रमा 16 थान जन्तर 20 थान सहित गरगहना फेला परिरहेले। उसे सामान युनिक कार्गो एपेक्स लजिस्टिकबाट काठमाडौँ संयुक्त राज्य अमेरिका पाठ्या लाग्ल सुरुक छानबिनकबाट खुलिरहेले। पुलिसले एपेक्स लजिस्टिकक सञ्चालक 46 वर्षक यज्ञराज सुवेदी तसु युनिक कार्गो सञ्चालक 34 वर्षक रामप्रसाद दाहाललाई समात्ल हो। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय हात्तीपाइले रोग लाइलार परजीविक बारेमा पढाइ बुझाइ सुरु गरिरहेले। किराकबाट लाग्ला रोग छानबिन तसु तालिम केन्द्र हात्तीपाइले रोग लाइलार परजीवी मानुषमा अख्ल नयख्ल बारेमा स्कुल पढ्लार छोनाटेमा पढाइ सुरु गर्ल हो। केन्द्र निर्देशक डाक्टर भीम प्रसाद सापकोटै इलाम 5 थर तसु 13 थुम जिल्लामा 240 स्कुलक कक्षा 1 तसु 2 पढ्लार 6 तसु 7 वर्ष समूहक छोनाटेमा पढाइ सुरु गर्ल जानकारी दिलर छात्। चितवनमा पुलिसक अनुमति बिना सार्वजनिक तसु निजी मोटरगाडीमा कार्दो स्टिकर चाल्या रोक लगाइदिल रहेछ। जिल्ला ट्राफिक पुलिस कार्यालय चितवने जैल कानुसोको उसे नियम लागू गर्ल हो। नियम लागू अखै बित्तिकै चितवनक कुल 150 सार्वजनिक तसु निजी मोटरगाडी कार्दो स्टिकर हटाएर लेख मुख्य इन्सपेक्टर अनिल थापै कार्दो स्टिकर धरलारे लागू औषध चोराल सामान हात हतियार ओसार पसार अपहरण तसु शङ्का लाग्दो सामान ओसार पसार गर्ल शङ्का लागेको अखनिले कार्दो स्टिकरमा रोक लगाइदिल जानकारी दिल। जुम्लामा जैलकानो चट्याङमा परेको 1 जना ज्यान जैरेले। स्थानीय छोटा खर्क पाटनमा जैलकानो ब्यारको एनसेल टावर नजिक पर्ल चट्याङमा भेडा गोठालो जैल हेमा गाउँपालिका 2 19 वर्षक रविन्द्र राउत घटनाख्ल ठाउँमै ज्यान जैल हो। चट्याङ लागेको उचीको 20 वर्षक बलबहादुर रोकाए तसु 35 वर्षक जगत रोकाए घाइते अख्ल जिल्ला पुलिस कार्यालय जुम्लाक डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिलर छात्। ओस्निके चन्दननाथ नगरपालिका 10 बोहरा गाउँ सिद्धि गणेश सामुदायिक वनमा पनि कानुनी चट्याङमा परेको 12 खसी तसु 6 ग्रे मर्ल पुलिसले जनाए। लिग आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुन्नुभयो गीत लेखनाथ चौधरीको सुर तथा संकलनमा थारू भाषामा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म यसै गरी सुनाउनेछौँ विभिन्न भाषामा गीतहरू। अब सुनाउँदैछौँ नेपाल भाषामा जगमोहन वामीको स्वर रहेको छ भने कृष्णमानको सङ्गीत संकलन।

अहिले सुनायौ तामाङ भाषामा यो गीत पासाङ योन्जन र भाइ राजा लामाको स्वरमा भाइ राजा लामाको संकलन। अब सुनाउँदैछौ मगर भाषामा दिल बहादुर थापाको स्वर तथा संकलन रहेको छ यस गीतमा।

सुनायौँ आरपी कुवरको स्वर तथा सङ्कलनमा यो अर्को गीत भोजपुरी भाषामा. अब सुनाउँदैछौँ गुरुङ भाषामा. गिरिराज खनालको स्वर रहेको शेष गीतमा सङ्कलन हो गिरिराज खनाल र निरबहादुरको.

अहिले सुनायौँ धर्म गुरुङको सुर तथा सङ्कलनमा यो अर्को गीत मनाङ्गे भाषामा। अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ मैथिली भाषामा वीरेन्द्र कुमारको सुर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामै कार्यक्रम सर्वी डोलु किल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सुक्खा पहिरो खसेर अवरुद्ध भएको मुगलिन नारायणगढ सडक खण्ड दुईतर्फी खुलेको छ। चितवनको इच्छा कामना गाउँपालिका छ पानीधारा क्षेत्रमा आज बिहान करिब 11:40 बजे सडकमाथिबाट सुक्खा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि अहिले केही बेर अघिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरेको थियो। प्रहरीले लेन अनुशासन पालना गरेर सवारी साधन चलाउन सबैमा अपिल गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सभाको बहुमतले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले बताउनुभयो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थ दिँदै आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट देशलाई निकाल्ने रहेको बताउनुभयो। डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नको लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरुपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले उद्योगी व्यवसायका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज काठमाडौँमा भएको भेटघाट तथा छलफल कार्यक्रममा सभापति लामिछानेले उद्योग र व्यवसाय फस्टाए मात्र देशको अर्थतन्त्र सुदृढ हुने बताउँदै निजी क्षेत्रसँगका सहकार्यसँगै उद्योग वाणिज्य क्षेत्रका समस्याको व्यावहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले तस्करी नियन्त्रण, राजस्व प्रणाली सुधार र उद्योग मैत्री वातावरण निर्माणका विषयमा सम्बन्धित निकायसँग छलफल अघि बढाउने जानकारी समेत दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारी प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। सिंहदरबार स्थित सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता संवाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आआफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउनु हुँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न संवेदनशील सूचनाको चुहाउट रोक्न आवश्यक सावधानी अप्नाउनु पर्नेमा जोड दिनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको युगमा कुन सूचना कुन निकायबाट प्रवाह गर्नुपर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनुहुँदै आफू कार्यरत निकायलाई हानि पुग्ने गरी सूचना सार्वजनिक गर्नु राष्ट्रहित र उत्तरदायित्व विपरीत रहेको औल्याउनुभयो। कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका थापालाई शपथ गराउनु भएको हो। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार, अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले आज जनाएको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेका थिए। पाकिस्तानमा कानुन बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिएको मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पा ने सेरिकी कि साङ्गुर सेन्डोनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुने सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक नितोङ गेजु ग्यासुम थाकचुट क्यान्वय सक्दुला ती विधेयकी कोर्ला दफावर टोङ्गु चोङसीमा डेलो तुप्लोन पोतुई छोकमितुई जकु टिवाकी लेन ग्याप्सीमा ती विधेयक तेरिकी थुलाम्देमा थाक्चो चोङ्गुबिन सक्दुला स्लोन बालेन्द्र शाहकी छोक्ने ठिम डिक्ठिम तेजिङ सिथु कोर्की लोनपो सोभिता गौतमकी सार्वजनिक दोस्रो संशोधन विधेयक नितोङ गेचु ग्यास सुमकी कोर्ला टोङ्गुकी वकिस रूप प्रस्ताव जाक्नगुबिन तुक्राङ क्याने प्रतिनिधि सभाकी आरिङ सक्दुकी नोर लोनपो डाक्टर स्वर्णिम वाग्लेकी जाक्नगुप सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण तेस्रो संशोधन नितोङ गेचु ग्यासुम थाक्चो विधेयक कोर्की टोङ्गुला छोकमिती जकुटिवाकी लेन ग्याक्नागिन लोनपो वाग्लेकी तन्दी सुङकी मिक्युल सिरुप्ती ग्यालखप्ला ग्रे लिस्ट तेमा थेन्दुप इन्दुप सुङसुङ राष्ट्रिय सभाकी हारिङकी छोकदुला छोकमितुई सार्वजनिक डिमडुल्की ट्याङ्गा तेन्तेन्की गो रङजुङ कल्याकी कोर्ला गोमालारङ टरिक्की गो लामकी सुङक्योप ताङ कुटनीतिक सी तेमा सनसम कोर्की कल्या मेता जोप्ला सुङला सुनाङ वाय छोकदुला छोकमितुई पेट्रोलियम पदार्थकी गोङयुङ गलुप्तकी तुसोलारङ सार्वजनिक डिमडुल ताङ नमडुकी भाडा तेन्तेन्की तुब्ला सुङला सुनाङसुङ तुङराङ क्याने छोकमितुई तदा तिङ्गी तुसोला लामला डिमडुल दप्चोकला सुर्ने मितिवा नासा रोप नेताङ फरिन गलुप्तकी लामकी नेताङ कोर्ला सुङकी खाक्सन बोसिने लाकाकी गो कोर्ला टोङ्गु नाङसुङ राष्ट्रिय सभाकी आरिङकी छोकदुला छोकमितुई सुकुम्बासी ताङ डेलो तुप कल्यात्यो मेता जोगो तेजिन रङजुङ कल्याकी जोसालेन्सी मिमाङतिवाला फोकु क्योन्त्यो न्युङमो जोगो कोर्ला सुङला सुनाङ वाय सिंहादरबारला उतुपसिलोन तेजिन लोनसोक ल्याखोङला तान्दा लोनसोक सक्दु देन वाय सक्दुला ग्यालखापकी सबसित नेताङ प्रशासनिक थाक्छो तेजिन यार्ग्याकी लाकातुई कोर्ला एजेन्डा नासोकला टोङ्गुकी उतुपसिलोनकी टुङ्गे खाङ्की सेतुबिन सडक विभागकी यर्बी तुसोला उङथोपु रङजुङ कल्या ताङ लाम नाडोप नेताङला खाक्सन पोसि ग्यालखाप नाङला थोरिम हुर्ता क्याने गोमालारङ टडिक डुपा क्यान क्याउ सेन वाय विभागकी सेतुप नाङसिन किलोमिटर तोङ चिथाम्बा लामला अल वेदर ल्याचेतपा ताङ उपकरण टडिक क्याउ सेन वाय सिसी ग्यालखाप कि ग्यालम सो तिवाला टोकपी जोने लाम नागल सिंह छुजो फेका नाङला लक्षेपी सकपा लेपु ताङ छुजो निकी नाङला नागलुप लाम तियो जिनकङ कितुप मिकिल जाङ वाय दिलोने जुन सेतु सफ्टवेयर तेमा ग्यालखाप नाङला ओतु फेबी गाडी तुई निगरानी कितुप लाका गोजु ताङ नागडुङ्गा मुगलिन नारायणगढ मुगलिन ताङ कान्ति लोकपतकी लामला टोकपा टोकपी तेमा सुङक्योप कितुपला लाका खाक्सन पोसिन वाय सडक विभागकी यर्बी तुसोला फाट्सुरु डप सिनाङ गोमाला लाम ताङ नामकी नेताङ कोर्ला खेन्थक लाने ताङ कलेकी तुसोला फार्सुरु युकु म्याङ्गुला ताङ सोतोक टोपा धोके रङजुङ कलेतिवा खेलसिङ एमबी सुङकी हटलाइन सुङक्योप सकपा ताङ चिप्की कोर्सुङ मक्मी सकपाला सर्के खेन्थोक तेर्गोला मेमाङतिवाला सुवाए दलेन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिलसिनाकी सुङकी सुङसेपातुई ग्यालखप यार्ग्याकी छोकला लेन ख्यापेलकी गोला सुङला सुनाङ वाय सिंहदरबारला दलेन तेजिन ग्याङसिङ लोनखाङला आरिङ कोडिक्याउ ल्यारिमला लोनपो डाक्टर तिमिलसिनाकी लोनखाङ ताङ सुङकी छोकपी सुङसेपातुई दगदगपी छोकपी नाङला सुङकी आधिकारिक सुङसेपाकी शिला ल्यागान लङ्गु सुङसुङ लोनपो तिमिलसिनाकी दलेन लक्षेकी तुसोला चुकोई लेन चुकोई छोकपी तेमा ख्यापेलकी गो इन्सरुप कुर सलु जोगो खाक्सन पोतुप सुङिन दगदगपु लाकाकी तुप सकपालाई क्योन मागेपा क्याने ग्यालखपकी छोकला लाकाकी गो सुङसुङ ल्यारिमला सुङकी सुङसेपा तेजिन लोबजुङ तेजिन सिर्मु लोनपो सस्मित पोखरेलकी लेन ट्याङबु ताङ फेन्चेनपो क्याने ख्यापेलकी तुपला लोनखाङ ताङ डेलो तुप सकपा तुई पर्ला चिग्रिल्की गो खाक्सन पोतुप सुङिन सुङसेपा तुई तन्दोकला लेन ख्यापेलकी तुप कुर्की कार्यदिशा सलुङगोला सुगेप नाङसुङ लोबजुङ तेजिन सिर्मु लोनपो सस्मित पोखरेलकी त्रिभुवन जम्बुलिङ लोप्टा त्रिवी सेवा आयोगला सम्ब कोच्याकजुङ्गु छोक्सो किशोर थापाला कोसाकी तम्चे सुनाङ वाय सिंहदरबारकी लोनखाङला आरिङ कोडिक्याउ ल्यारिमला जम्बुलिङ लोप्टाकी छाक्रोक कुलापतिसँग हिन्दुप लोनपो पोखरेलकी सम्ब कोच्याकजुङ्गु छोक्सो थापाला तम्चे सुनागुबिन कोसाकी तम्चे लानाङिन छोक्सो थापाकी त्रिभुवन जम्बुलिङ लोप्टाकी ल्यागेन ट्याङबु क्यान किदुप खेलेन क्या नाङसुङ दिपरलारङ लोबजुङ तेजिन सिर्मु लोनखाङकी सिटिबिटी एकाडेमिक काउन्सिल दलेन लक्से जुक्टुन स्टेम लोबजुङ तेजेन नर्सिङ मिमाङ ठोतेन सकुल्ला खेपा मिरा जिल्ला छोकमिकी कोसाला थुनवाए लोनखाङकी आइटी ताङ डिजिटल सिजुकी खेपाला डाक्टर अमृता शर्मा एमबी जुक्टुन छोकपी छिखेपकी कोसाला वीरेन्द्र राज पाण्डे लोबजुङ खेपाला डाक्टर दिपेश्वर मान श्रेष्ठ ताङ नर्सिङ तेजेन मिमाङ ठोतेन सकुलकी खेपाला प्रमिला राणाला काउन्सिलकी छोकमिला कोसेक्याउ सेनवाए
कृषि नाथुङ तेदिन खोरुक लोनपु गीता चौधरी कि निर्देशन ल झिङ्क्यङ क्या रासायनिक छा तङ्क्यान डेलो तुप हटलाइन ल मितुई गुनासो बङ्गी वाउ सेन वाय छा गोन्दे प्लाकाला उङ्गुप क्यपोलो पोङ्युङ मोजोपला झिङ्क्यङ क्या हटलाइन ल गुल्मी कि काली गण्डकी हिल सोपला छा गोतु प्लाकाला क्यपोलो पुचुङ गुनासो वाउ सेन वाय सुङकी अनुदान ल खुर्ने औ युरिया तङ डिएपी छा सहकारी तेमा गोन्तेर गोला गेर्की छोङखाङ तेमा गोङलाक्पा लाने चौ न्यौ सेन वाय कोर्सुङ मगमिकी रसित माल क्याने गेर्की छोङ ने छा चुङ्गुप तुई कोर्ला न्याम सिप्किङ ओदुप सेन वाय थोतेन लोनखाङ कि हात्ती पाइले नजागेको गिन्छन कि कोर्ला लोपजुङ कि तुप्लाका गोसुन वाय भुत्यामा फेलुप नजा न्याम सिप तेजिन जोङदर सोपी हात्ती पाइले नजा ग्याग्जितुप बु मिजुला ओतुप तङ मेतुप कोर्ला लोपटाला लोपजुङ कि ओतुप लोपटुक तुई त्यामा लोपजुङ गोसु सेन वाय केन्द्र कि निर्देशक डाक्टर भीम प्रसाद सापकोटा कि इलाम पाँच थर तङ तेह्र थुम्कि लोपटा सैङी तङ सिपसुकी जिन्टा ताङबो तङ निला लोपजुङ कि तुप लोटुक तङ लोदिन कि प्याजातेउला लोपजुङ कि तुप्लाका गोसु ख्यान्तोक नाङसुङ ग्यालखप यर्गे तङ सुशासन ल खक्षण पोसिने तन्दी सुङ्गी थिम प्रशासनिक तेजिनी सिचु यर्गे सुङ्ग्योप ल्याचेत पतुई सेमसुक फर्जी दुप तङ बिचौलिया मेता जप्त

0: पो कि तुप्तिवाला कोर्सुङ मक्मी ल्याखुङकी कञ्चनपुर ने लगलाइन क्या कोर्सुङ मक्मी छोक्पी भीम दत्त टोङ्केर वडा आङ च्याबेकी लो ङपचुकी खेम भण्डारीलाई मितिवाला काङ थेप्चे तमिया मेलाकपासी क्या क्योन्ला जिम्बु सेनवाए दिपारला रङ पोखरा कि सर्गोत्पा केशव राज पराजुली नासक गनवाए पोखरा महानगरपालिका वडा आङ सुनकी लो गुप्सु गुवा नि कि सर्गोत्पा पराजुली दाङगुवामु नासा गलुबिन ताउङ्गुप साउन्ड लाकी गते ताङबोने जुन काठमाडौँ उपत्यकाला थेङ ताङबोला ब्लु बस जिनक्याङकितु टरी क्यान वाए सुङ्की खेफेल क्याउ लाकी थोसै झिकी नाङला आम्पुम तुई सुङ्क्योपकी तन्दोक्ला प्रदेश दिनकरला ट्याङ्गा माला क्याने फारसुर कितुप तन्दोक्ला दि बस जिनक्याङकितु थेङ ताङबोकी निमा सै झिकी नाङला बस निसुङ जिनक्याङकितु पूर्वाधार विकास लोङखाङकी सुङसेपा रामहरि पोखरेलकी ख्यान्तोक नाङ्गुबिन नवलपरासी बर्दाघाट सुस्ता पूर्वकी कावसोती टोङ्केर ओडा आङ गे खरकट्टा नाथुङकी लाम्ला गाडीकी गेम्ने मिमिरा चिक नासगल वाए दाङनुप्ला गाडीकी गेम्ने दुप्सेकोट युलसक्पा ओडा आङकी लोङिसु सुमकी तिलबहादुर राणा मगर नासगलु जोङकी कोर्सुङ मक्मी ल्याखुङ नवलपरासीकी एसपी युवराज खड्काकी ख्यान्तोक नगुबिन दप्चोकला स्वर्ने बङ्गी क्योन्फोकु राणा मगर भरतपुरकी मेडिकल कलेज म्यानखाङला मेन्जुकी तुप्रीमाला नासगलु एसपी खड्काकी ख्यान्तोक नाङसुङ जुम्ला जोङखाला दाङगोमु थक गेम्ने हिमा युलसक्पा वडा आङ निकी लो चुर्गुकी रविन्द्र रावत नासा गलुप सेनवाए दाङगोमु एनसेल टावर सिप्ला थक गेप्सीमा लुक्सो गलुप रावत नासा गलुप जोङकी कोर्सुङ मक्मी ल्याखुङ जुम्लाकी डिएसपी चिरञ्जीवी दाहालकी ख्यान्तोक नाङ्गुबिन तुग्राङ केने थक गेम्ने ती दासा कितरङ लो निसुकी बलबहादुर रोकाया तङ लो सुम्चु सुवाङकी जगत रोकाया नासा गलुप सेनवाए रेडियो नेपाल ने सेरिकेकी साङ्गिर डुप्सुङ लसेत लेङ्गे तुई सेनाङ थोपकी ग्रीष्मा शेर्पा ने ढोलुकी ल्यारिम
1: लुङबा छिक्याल युल ठोङ्केर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाङरिङ ग्याङसिङ गि यारकेला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गि लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्पाकी लाक्षे ओतो ग्याङसिङ सब्जी निरी खेलेन चिक्राहीन थाङरिङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यारके तुङ्गु निरी तम्चा निरी खेलेनिन
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

लसै शेर्वी के छोताङ रिक्सोङ तिवा यर्गे तुङ्गु प्लाताङ सुङ्ग्योप कितुप्ला रेडियो नेपाल ने तुङ्गिर ने वाउ शेर्वी के लारिम शेर्वी डोलु के लारिम सेन्दुला जुन गोतुप शेर्वा आचुनुप इजुनुमताङ छङ्गा छली तिरिला गम्चुक्लाङ लारिम जिन्क्योङमा ग्रीष्मा शेर्पा छोप्ने टस्तले नरिकी चफुर्वी छेर्मु दकरङ आरिङसँग सेर्वी डोलुके लारिम तङ्गुब्लाङ लारिम जिन्क्योङ मातङ लक्सेपा दल्जा द्या स्टुडियोला लेम्गया दिल्लारिम ल्याङ्गे टिभी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालकी एफएम ब्यान्ड टिवा 98.1 से 1.3 मेगा हर्स्तेमा सेनाङ थुप्की सिसी रेडियो नेपालकी फेसबुक पेज रेडियो नेपालकी वेबसाइट www.radionepal.gov.np तेजिन रेडियो नेपालकी अनलाइन पोर्टल www.radionepalonline.com तङ दिलारिमकी फेसबुक पेज शेर्वी के शेर्वा टिभी ङोसी सिरो पेज तेमासङ जम्बुलिङकी चुकुइ दासला जुन वसिनाङ शेर्वी डोलुकी लारिम सेनाङ थुप्की दिल्लारिमला शेर्वी चिछोक नङ्ला जुने छक्लेन फेन्सेन पो नङ्गुप कुछप तिवा चिछोक नङ्ला सब्जो बुलोप तिवा शेर्वी चिछोक नङ्गे छप्सित गो छिवा लामा खेनपो तिवा शेर्वी सर्गित पा तिवा तङ शेर्वी सखुल नासोक्ला छक्लेन फेन्सेन पो नङ्गेन जुन गोतो शेर्वा अचुनुप इजिनुम तिवा तिरिला फेप्सुने आरो उरु किरुप्तङ कोर्ना सुकी कोला लेन खाक सेन्पो फेन्सेन्पो तिवा ख्याफेल केसिसि अरिङके दिल्लारिमला शेर्वी लुताङ निङबा तिवा लुसम्बाताङ निङबा तिवा जोको टटि क्यान गोतोप्तप्की दिल्लारिम तिङसोक सेक सेन्डोनाङ सिने ल्याङ्गे तिवा तिरिला सोपियन लसी त गोमसोकला युके रिकेती सिरुप लुचिक जोको टरि

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
2: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
1: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
2: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनु पर्छ।
1: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
2: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ रामकृष्ण शाहसँगै उद्घोषणतर्फ गणेश थापा अनि मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्नै लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न 10 निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सर्वा गर्ने निर्णय गरेको छ। बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सामुद्रिक कानुन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ। गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपाल प्रहरीमा कार्यरत 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीलाई सरुवा गर्ने निर्णय गरेको छ। सरकारले पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्ति गर्ने निर्णय गरेको छ। सरकारले सामाजिक तथा प्रशासनिक सुधारका लागि विभिन्न नियमावली र नीति स्वीकृत गर्ने निर्णय गरेको छ। कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले बताएको छ। नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकोले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको K02001X1055 नम्बरको फोर्स गाडी आज बिहान 11:30 समयमा चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ दैलेखको साङ्गेताडा स्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो। उक्त स्थानबाट नामथर र वतन नखुलेका एकजना पुरुष भिरमा अचेत अवस्थामा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो। उद्धारका सामग्री सहित प्रहरी सशस्त्र प्रहरी बल नेपाल गुल्मा दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेको उहाँले बताउनुभयो। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ। सुखा पहिरो खसेर अवरुद्ध भएको मुगलिन नारायणगढ सडक खण्ड दुईतर्फी खुलेको छ। चितवनको इच्छा कामना गाउँपालिका 6 पानी धारा क्षेत्रमा आज बिहान करिब 11:40 सडकमाथिबाट सुक्खा पहिरो खस्ता उक्त सडक खण्ड अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि केही बेर अघिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरेको थियो। प्रहरीले लेन अनुशासन पालना गरेर सवारी साधन चलाउन सबैमा अपिल गरेको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पहिलो पटक 7 दोस्रो पटक 3 र अहिले तेस्रो पटक 6 थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उपाध्यक्ष पौडेललाई यही असार 8 सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। हमासले 7 अक्टोबर 2023 गरेको आक्रमणको 1,000 दिन पुगेको अवसरमा इजरायलभर आज स्मरण सभा र विरोध प्रदर्शन आयोजना गरेको छ। पीडित परिवार तथा बन्दकका आफन्तहरूले आक्रमण अघि र त्यसपछिका सरकारी निर्णयहरूको निष्पक्ष छानबिन गर्न राज्य स्तरीय अनुसन्धान आयोग गठनको माग दोहोऱ्याएका छन्। आधिकारिक इजरायली तथ्याङ्क अनुसार उक्त आक्रमणमा 1,221 जनाको मृत्यु भएको थियो भने 251 जनालाई बन्दक बनाएर गाजा लगिएको थियो। त्यसपछि भएको गाजा युद्धमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म 73,000 भन्दा बढी मानिसको मृत्यु भएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। केही बेरमा शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लसो फ्याफुल्ला तिनी मजुश्रीसम्म त 862 तालो बेल्बो लाला छेपा चुइसेङिस विक्रमसम्म 2083 साल असार लाला चुइसे भ्रे नारे बिहिबार चु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राङ्द ढेनमुला गा सूर्य मोक्तान सङ्घीय सरकारलाई तिनी टिपे ब्लोन्सेङजाङ लचिसाङसे नेपाल प्रहरी लमेन्द्र भ्री एआइजिपी कादिदास सरुवा लाबमुला ब्लोन्सेङजाङलाई तिनी टिपे चिसाङसे लाबा निर्णय गर्दै सार्वजनिक लासुमान सरकारलाई सुङमुन स्यार्थेन क्लाङमा ब्लोन सस्मित पोखरेलसे सरकार से विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई खाली मोबा कार्यकारी निर्देशक री धर्मराज खड्का द सुरक्षण मुद्रण केन्द्रलाई कार्यकारी निर्देशक री देवराज ढुङ्गाना द थिएन गोर्खापत्र संस्थानलाई महाप्रबन्धक री हेकमत बहादुर रावल द नियुक्तिलाई बम्बला विषय सुङ्क्षेपमला चुनाउलाई सिटी टिप ब्लोन्सेङजाङ लचिसाङसे कमैया आथानमा सम्बन्धी लगिएको छ संशोधन नियमावली 2083 सिआरटी छ संशोधन नियमावली 2083 राष्ट्रिय सदाचार टिम 2083 थिएन राष्ट्रिय विज्ञापन टिम 2083 स्वीकृत लाभमुला नेपाली लिछल रेम्री शोभा छार सरकार से ग्यार्जगी करे छोसी जिनमा सुशासन दा समृद्धि नेपाल ला ग्रीन आधार सोसै ठिमला शासन प्रशासनिक थिएन युल्ठिम दा ज्याब शोभन सुरक्षाकर्मीलाई मनोबल द लेन लबरी थिएन बिचौलिया दत्ता परिबाङलामा म्याङ्गमला राष्ट्रिय स्वतन्त्र पार्टीलाई ग्रेन गोबन बालेन्द्र शाहलाई गोबाङ्री शोभा बहुमतल सरकार से ग्यार्जगी क्रिए नाङ्री भ्रष्टाचार द थुम्ना लबारी नोर्थुम द ज्याब सोभारी थिएन सामाजिक ताम द तोर्थीबारी अभियान सेङसे गेलाबन खापा म्याङ्बमला छार सरकार शोभालाई पाइयानुन जारी लबा शासकीय सुधार सम्बन्धीला ग्यार्जगी गे सूचित कार्यान्वयन लामा युल थिएन युलबासे ज्याना ज्याब मानबारी वाङमताम सरकार से पाङबन खापमला निबत चैतला सोम्ची कुनु हेन्से वैशाखला लङ्गिस कुनु दोना शून्य फाइल सप्ताह अभियान सँगसे सरकारसे गोर सोमनुन तहल सरकारी निकायसे लामन दिङ्गा चाहिन्छ छाङ्नला बारे आखम्बा समस्याका देता छाङ्नला सिपिनबारी खाम्बा मुला 94 दिम्लोन सुधन गुरुङसे निचारेम दिम्लोनला दान किनमल्लामा 2058 साल जेठलालाई चुइसे कुकुनु नारायण हिटी दरबारी ताबा हत्याकाण्डलाई अनुसन्धान लासेलमुला विषय संक्षेप मुला नेपाल प्रहरी चाहिँ लिछलास लासुम नाङ्री सरकारलाई नियन्त्रण दिमुबा स्मार्ट टेलिकमलाई सम्पत्ति तोर्मा लबा सरकारलाई सार्वजनिक खरिद सम्बन्धी ठिम्दा नाङ्सी कब्जारी किन्सी ठेक्का पिन्बा पर्यटकलाई फेक रेस्क्यु लाबा राङ्बा ग्रेन ग्रेन घोटालाहरू बोकिन्बा ग्रेन ग्रेन दान पुगा दिँदा चुङसी दान्दे अनुसन्धान लाभन मला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गोबन्थे निर्माण छुङखेन विक्रम पाण्डे छुङखेन सुलभ अग्रवाल दीपक भट्ट राङ्बा मिगादेशै लोलो अपराधरी बोकिन्बा ताम्रेनुन अनुसन्धान लाभा थिएन कारवाही लाभा प्रक्रिया ती भला चढाउनुलाई चाहिँ गाछला नोर्बन थिएन नेपाल कम्युनिस्ट पार्टी एमालेलाई रोचो हो विष्णु पौडेल दानुन सम्पत्ति शुद्धिकरणलाई अनुसन्धान लाबारी विषय प्रहरी से हिरासतरी थान्सी अनुसन्धान लाबन मुला सूचना थिएन संसार बन डाक्टर विक्रम तिमल सिन्हासै सरकारी सुङ्गुन गदेश युल्दा ज्याबा सोबारी खाम्बा ताम्दा मियोरी थान्से सूचना पिनबारी खाम्दल विषय संक्षेप मला तिनी ब्लोनखाङ डिसेम्बर काठुई गेखोरी लेङमा थान्सुमान ब्लोन डाक्टर तिमल सिन्हासै लोलो लोलो ब्लोनखाङ थिएन सरकारी निकायलाई सुङ्गुन गदे राङराङलाई निकायरी सरकारलाई आधिकारिक सुङ्गुन हिन्मासे राङलाई महत्त्वपूर्ण जिम्मेवारी द पुरालाई बारी खाम्दल विषय संक्षेप हिन्ना ब्लोन डाक्टर तिमल सिन्हासै सार्वजनिक लदोबा आधिकारिक सूचना तोकलाबा दुई नाङ्रेन पिनबारी आखाम्बा गोप्य थान्दोबा सूचना स्यान्दा पिनमा घटना द थुम्नला बारी थिएन सावधानता बारी खाम्दोला विषय नन् संक्षेप मला गेखोरी सरकारलाई सुङ्गुन स्यार थिएन क्लाङमा ब्लोन सस्मित पोखरेल चाहिँ प्रभावकारी सूचना पिनबारी बेनान ब्लोनखाङ थिएन सम्बन्धित निकाय डिक्सी गेला बारी खाम्तोबा थिएन सुङ्गुन गदेता सूचना पिनबारी लोलोन गेखोर सोबारी खाम्दोला विषय संक्षेप मला सडक विभाग से मनसुनला दुईरी तबारी खाम्बा सडक अवरोध थिएन प्राकृतिक विपत्ति से ठुङ्नला बारी खाम्बा समस्या त छैनला बारी तयारीला सिजनमा बोला विभाग से चुपाल छैनन् राङला गे विधि अनुसार राजमार्ग गदेरी तबारी खाम्बा समस्या त पाइयानुन् छैनला बारी थिएन यातायात छेङबारी विशेष योजना शोभहीना सडक विभागला महानिर्देशक डाक्टर विजय जयसिला अनुसार विभाग से च्याबन खाबा तोङचुई से घा किलोमिटर सडक ग्याम गदेरी छुवाछु तोङचुई किलोमिटर सडक री विशेष प्राथमिक तापिन्छ युलबाङ थिएन उपकरण परिचालन लाभ मुला विषय संक्षेप मुला प्रतिनिधि सभालाई तिनी लचिसाङसे सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण सुम्छ संशोधन विधेयक 2083 थिएन सार्वजनिक खरिद निछ संशोधन विधेयक 2083 बहुमत से पारित लापरा नोटबन्द डाक्टर स्वर्णिम वागले सेथान्सुबा सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण सुम्छ संशोधन विधेयक 2083 सभारी बहुमत से पारित लापरा विषय सुङबन डोलप्रसाद अरियाल चाहिँ सुम्छ बहिना विधेयकलाई फेरि दफवार काठुलामा प्रश्न गर्दा जवाब दुन्छुबान सरकार से नोर्बन डाक्टर वागले चाहिँ सरकार चाहिँ दान्दे हिलबाट ग्रे लिस्ट ग्याम फिर्का तेबारी ग्रिनगेन बङ्गला पनि खाप मलाई विषय सुङ्क्षेप मला राष्ट्रिय सभालाई तिनी लचिसाङरी विनियोजन विधेयक 2083 से गोर्खु ब्लोनखाङका दिँदा फेवा बजेटलाई फेरि काठु थिए बम्बला ब्लोनखाङका दिँदा फेवा बजेटलाई फेरि काठुई रे बोकिनमा सांसद गर्दै चाहिँ पर्यटन लिन लादोमा वातावरण द सोन लादोमा लागुमानलाई प्रयोग दा थुम्न लादोमा हिउलबालाई शारीरिक थिएन मानसिक लुइदा ज्याप सोमारी खाममा वातावरण सोची पिन्दोबा घानबा हिउलबादा सुरक्षा पिनबारी खाम्दोबा रङबा गेखोर गर्दैदा स्पष्ट रूपले प्राथमिकता पिनबारी खाम्दोलो विषय सुन बम्बला सांसद गर्दै चाहिँ हिउलबाला लुइथेन प्रत्यक्ष सरोकार थानमा चापसै गर्दै स्वच्छता रङबा गेखोर गर्दैदा सरकार चाहिँ वास्ता आलापा चाहिँ चुरामा ताम्दा ध्यान पेनबारी खाम्दोल विषय सुनबा मला थेपी बङ्गा छ सांसद गर्दै चाहिँ पेट्रोलियम छिगुला कृत्रिम अभावताबारी पिन्ना आदिमा मनसुन ती सिजनमा चाहिँ भालथेन ढुइला जोखिम बुबा थेन विस्थापित तब हिलबाट स्यानोन गाडी व्यवस्थापन लसी पिनबारी सरकारलाई ध्यान छ्याङ्न लसी पिनबा मला नेपाल रेडक्रस सोसाइटी चाहिँ खाजीबेनुन तहल समितिले मुबा दानपो थिएन मुल्मी गदे खाजीबेनुन ग्लेठिम दल थिएन भातृ सङ्गठन डी गेलाबन खापा मुसाम नेपाल रेडक्रस सोसाइटी ग्याम थोन सिपिनबारी मैजेन लापमला सोसाइटी रिबोकिममा स्वयंसेवक थिएन कर्मचारीका देश रेडक्रसलाई थिम थिएन मान्यता अनुसार खाजीबेनुन ग्लेठिम दल थिएन दललाई भातृ सङ्गठन डी गेलाबा थिएन आलाबाला सुनिश्चित लाभारी नेपाल रेडक्रस सोसाइटीलाई थिम 2020 चुइसे ब्रेस संशोधन 2082 अनुसार सक्रिय ग्रेठिम रे बोकिन बारे आम्याङताम लाभमुला सोसाइटी से लाभा मोइजेन से खाजीबेनुन मि दोहोरो भूमिका रे मोबा स्याप्सम मौजुदा थिम अनुसार कारबाही लासेल मुला बेसे माङबामुला लुइथेन खाद्य स्वच्छता ब्लोनखाङसे हात्तीपाइले ह्याम कोन लाभा परजीविला अध्ययन नभारी ती बमोला किटजन्य रोग अनुसन्धान थिएन तालिम केन्द्र चाहिँ हात्तीपाइले ह्याम कोन लाभा परजीवी मिरी मुबा थिएन आर्यबाला फ्री लोफखाङरे बिबडोबा लोपन मुबा जाजाकोला गादेरी अध्ययन लाभारी वाङबा हिन्ना केन्द्रलाई निर्देशक डाक्टर भीमप्रसाद सापकोटा से इलाम पाँचथर थिएन तेह्रथुम जङ्गला ग्यार्जङ्गिसे गोर ब्लिचुई लोफखाङला कक्षा गिक थिएन मिरी बिबडोबा लोपन मुबा ढुल थिएन निस दिङला जाजाको लागादेरी अध्ययन लाभन मुला विषय सुनबा हिन्ना ओसेम ग्रेन ग्रेन कसुर लाभा थिएन थेराङमा कसुरलाई उद्योग दुरुत्साहन अथवा अपराधिक षड्यन्त्र बिमा स्यान कसुर लिखाजीबेन मिदा चुङबा बिमाङ्गा छ अनुसन्धान अधिकारी मुबा ग्लारी खाबारी सूचना पिन्दोबा ठिम सोबारी सरकारसे प्रस्तावित लाभ मुला खाजीबेन मिदा चुङबा बिमाङ्गा छ ज्ञानगो ओसेम चुपको विवाह अवधारणा रि रेङ्बा दुई दोना काठु लाभली छ सरकारसे हिल्ला ठिम द संशोधन लाभ प्रक्रिया ती बहिना चुनौन साङ्गुर गदेला छ्याम छ्याम्री तिनी द तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञान मल्ला छिगो लसो फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोताबृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु श्रोता विद्यार्थीहरू आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 7 बल र चाल अन्तर्गत गुरुत्वाकर्षण र गुरुत्वाकर्षणको नियमका सम्बन्धमा तयार पारिएको संवाद प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: नमस्ते सर
5: नमस्ते
4: नमस्ते सर म पनि छु
5: नमस्ते के छ तिमीहरूको हालखबर खाजा खायो
4: खाजा त खाइसक्यौ सर हामी सरसँग नै भेट्न आएको
5: किन के समस्या पर्यो
4: हामीलाई गुरुत्वाकर्षण र त्यसको नियमबारे राम्ररी बुझ्न मन लागेर सरसँग सोधौँ भनेर आएको
5: ए ल ठिकै छ अब यहाँ क्यान्टिनमा त डिस्टर्ब हुन्छ ल्याब खुल्दैछ, त्यहीँ हिँड है त।
4: हस् सर।
5: यो च्याप्टर तिमीहरूलाई गाह्रो लाग्यो?
4: सर, फिजिक्समा धेरै लजिक हुन्छन्, गणितीय समस्या पनि हुन्छन्, त्यसैले अरू च्याप्टरभन्दा केही गाह्रो लाग्छ।
5: जहाँ जे कुरा बुझ्न गाह्रो हुन्छ त्यो मसँग अप्ठ्यारो नमानि सोध्ने गर्नु, हाम्रो काम नै तिमीहरूलाई बुझाउनु हो नि।
4: हस् सर।
5: ल त, यतातिर बस त।
4: हिजो सरले सुरुमा गुरुत्वाकर्षण पढाउनु भएको थियो, त्यहीँबाट सुरु गरौँ न।
5: त्योभन्दा पनि पहिले बल भनेको के हो भन्ने बुझौँ, अनि गुरुत्वाकर्षणबारे भनौँला।
4: हुन्छ सर।
5: अब सुन है त, बल भनेको त्यो हो जसले वस्तुको चाल वा विश्रामको अवस्थालाई परिवर्तन गर्दछ वा गर्न खोज्दछ। यसले वस्तुको चालको दिशा, चालको मानको साथै वस्तुको आकार प्रकारमा पनि परिवर्तन ल्याउन सक्छ।
4: हो सर, यसको बारेमा त हामीले कक्षा 9 पनि राम्ररी पढेका थियौँ।
5: ठिक भन्यौ, गुरुत्वाकर्षण पनि बल भएकोले मैले बलको परिभाषा सम्झाएको। अब सुन, ब्रह्माण्डमा भएका हरेक वस्तुले आफ्नो पिण्डको कारणले एकले अर्कोलाई आफ्नो केन्द्रतिर तान्ने बललाई गुरुत्वाकर्षण अर्थात् ग्रेभिटेसन भनिन्छ।
4: सर, यो पिण्डको कारणले भन्नुको मतलब चाहिँ के हो?
5: एउटा वस्तुले अर्को वस्तुलाई तान्नुको कारण अरू पनि हुनसक्छ।
4: सर, अझै बुझिएन।
5: मतलब चुम्बकले चुम्बकीय वस्तुलाई तान्दछ, यो चुम्बकीय आकर्षण हो। त्यस्तै तिमीले कक्षा 10 अगाडिका कक्षाहरूमा पढेका थियौ नि, विद्युतका असमान चार्जबीच आकर्षण हुन्छ, त्यो विद्युत चुम्बकीय बलले गर्दा हुने आकर्षण हो। तर गुरुत्वाकर्षण बल फरक छ। कुनै पनि एक वस्तुले अर्को वस्तुलाई तान्छ र तान्नुको कारण नै वस्तुको पिण्ड हो, न चुम्बकीय आकर्षण न विद्युत चुम्बकीय बल।
4: यो पनि एउटा अचम्म नै हो नि, सूर्यले पृथ्वीलाई तान्ने, पृथ्वीले चन्द्रमालाई तान्ने, होइन सर?
5: हो, तर तिमीले आधा कुरा मात्र गर्यौ। गुरुत्वाकर्षण बल भनेको दोहोरो बल हुन्छ नि, सूर्यले मात्र पृथ्वीलाई तान्ने होइन, पृथ्वीले पनि त्यति नै बलले सूर्यलाई तान्दछ। त्यसै गरी पृथ्वीले चन्द्रमालाई मात्र तान्ने होइन, पृथ्वीले जति बलले चन्द्रमालाई तान्दछ त्यति नै बलले चन्द्रमाले पनि पृथ्वीलाई आफूतिर तान्दछ।
4: त्यसो भए यो आकाशीय पिण्डहरू बीचको आकर्षण होइन सर?
5: यहाँ फेरि तिमीले स्पष्ट बुझेनौ। गुरुत्वाकर्षण बल भनेको कुनै पनि दुई वस्तुहरू बीचको आकर्षण हो। ती दुई वस्तुहरू आकाशीय पिण्ड हुन् वा धुलोका कण हुन्, जे पनि हुन सक्छन्। कुनै पनि पिण्ड भएको वस्तुले अर्को पिण्ड भएको वस्तुलाई आफूतिर तान्दछ भने त्यसलाई गुरुत्वाकर्षण भनिन्छ।
4: सर, त्यसो भए डेस्क र बेन्चले पनि एकअर्कालाई अनि एउटा ढुङ्गाले अर्को ढुङ्गालाई आफूतिर तान्छ त?
5: हो त नि।
4: सर, त्यसो भए तिनीहरू एकअर्कातिर किन नसरेको?
5: यसको त कारण छ नि, पृथ्वीले तान्ने बलको तुलनामा डेस्क र बेन्च बीचको आकर्षण बल नगर्ने हुन्छ, त्यसैले डेस्क र बेन्च एक अर्कोतिर सर्दैनन्। ढुङ्गाको कुरा पनि त्यही नै हो।
4: यसको मतलब गुरुत्वाकर्षण बल वस्तुको पिण्डमा निर्भर गर्दछ, पृथ्वीको पिण्ड बढी भएकोले पृथ्वी र डेस्क वा बेन्च बीचको गुरुत्वाकर्षण बल पनि बढी हुन्छ।
5: तिमीले ठिक भन्यौ। यसबारे हामी गुरुत्वाकर्षणको नियममा अझ स्पष्ट हुने गरी पढ्छौँ।
4: सरले कक्षामा गुरुत्वाकर्षणको विशेषता पनि भन्नुभएको थियो, त्यसलाई अझ स्पष्ट हुने गरी बुझाइदिनु न।
5: ल सुन है त, नम्बर 1, यो एक आकर्षण बल हो।
4: यसो भन्नुको मतलब अन्य कतिपय बलहरू आकर्षण वा विकर्षण बलहरू हुन सक्छन्, तर यो जहिले पनि आकर्षण बल हुन्छ भन्न खोजिएको हो?
5: हो, ठिक भन्यो।
4: सर, विकर्षण बलको उदाहरण दिनु पर्यो भने के भन्ने?
5: चुम्बकका समान ध्रुवहरू बीच विकर्षण हुन्छ।
4: ए हो त, सानो कक्षादेखि पढेको, चुम्बकको उत्तरी र उत्तरी ध्रुव बीच विकर्षण हुन्छ,
6: दक्षिणी र दक्षिणी ध्रुव बीच पनि विकर्षण हुन्छ नि।
5: विकर्षण बलको अरू पनि उदाहरण दिन सक्छौ?
4: याद आयो, विद्युतका समान चार्जहरू बीच विकर्षण हुन्छ। पोजिटिभ चार्जहरू आपसमा विकर्षित हुन्छन् भने नेगेटिभ चार्जहरू पनि आपसमा विकर्षित हुन्छन्।
5: ठिक भन्यो।
4: गुरुत्वाकर्षणको दोस्रो विशेषता म भन्छु सर, मलाई याद छ।
7: अनि तेस्रो म भन्छु सर।
5: ल ठिक छ, पालै पालो भन न।
4: यो वस्तुको पिण्डको कारणले उत्पन्न हुन्छ।
7: तेस्रो, गुरुत्वाकर्षण बल जोडामा रहन्छ जो बराबर हुन्छ तर विपरीत दिशातिर लाग्दछ।
5: तिमीहरूलाई याद रहेछ, सुन्दा त खुसी लाग्यो।
7: सर, तेस्रो बुदामा बराबर बल भन्नाले पहिलो वस्तुले दोस्रोलाई जति बलले तान्दछ दोस्रोले पनि पहिलोलाई त्यति नै बलले तान्छ भनेको होला।
5: हो, ठिक भन्यो।
4: अनि सर, पहिलोले दोस्रोलाई आफ्नो केन्द्रतिर र दोस्रोले पहिलोलाई आफ्नो केन्द्रतिर तान्दछ, अर्थात् गुरुत्वाकर्षण बल बराबर तर विपरीत दिशातिर लाग्दछ भनेर सरले भन्नुभएको मलाई याद छ नि।
5: दुवैजनाले एकदम ठिक भन्यो। सूर्यले पृथ्वीलाई जति बलले तान्दछ पृथ्वीले पनि सूर्यलाई त्यति नै बलले तान्दछ।
7: सर, यसको मतलब पृथ्वीले यसको सतहमा रहेको एउटा सानो ढुङ्गालाई 2 न्युटन बलले तान्दछ भने ढुङ्गाले पनि पृथ्वीलाई 2 न्युटन बलले तान्दछ।
5: हो त नि,
4: एउटा ढुङ्गाले पनि पृथ्वीलाई तान्दछ भन्दा अनौठो लाग्ने है।
5: विज्ञानको अध्ययनमा यस्ता 50 औं अनौठो कुराहरू आउँछन् नि।
7: सर, गुरुत्वाकर्षणमा 2 बराबर बलहरू विपरीत दिशामा लाग्दछ भने यो त न्युटनको चालको तेस्रो नियम जस्तै भएन।
5: तिमीले धेरै राम्रो प्रश्न गर्यौ है। आज चाहिँ गुरुत्वाकर्षण र न्युटनको चालको तेस्रो नियम फरक छन् नि।
4: के फरक छन् सर?
5: न्युटनको चालको तेस्रो नियममा एउटा वस्तुले अर्कोमा बल लगाउँछ जसलाई क्रियाबल भनिन्छ। यही क्रियाबलको परिणामस्वरूप दोस्रोले पहिलोमा प्रतिक्रिया बल लगाउँछ।
7: त्यो त हो सर।
5: यसको लागि तिनीहरू आपसमा सम्पर्कमा आउनै पर्छ। दुई वस्तुहरू आपसमा सम्पर्कमा आएपछि मात्र न्युटनको चालको तेस्रो नियम लागू हुन्छ, तर गुरुत्वाकर्षणमा यस्तो हुँदैन।
4: कसरी नि सर?
5: पृथ्वी कहाँ छ, चन्द्रमा कहाँ छ, तर ती दुई आकाशीय पिण्डहरू बीच गुरुत्वाकर्षण छ नि।
7: ए, गुरुत्वाकर्षण बल टाढाबाट लाग्छ?
5: तिम्रो भने अलि अधुरो भयो।
7: मैले कुरै बुझिन।
5: वस्तुहरू आपसमा सम्पर्कमा भए पनि वा पर भए पनि तिनीहरूमा गुरुत्वाकर्षण बल उत्पन्न हुन्छ।
4: यसको मतलब गुरुत्वाकर्षणमा एउटा बलले गर्दा अर्को बल उत्पन्न भएको होइन?
5: ठिक बुझ्यो।
7: सर, अरू पनि विशेषताहरू छन्?
5: छन् नि,
4: अरू पनि बताइदिनुहोस् न सर।
5: गुरुत्वाकर्षण बललाई माध्यमले असर गर्दैन।
7: यो कुरा अलिक स्पष्ट भएन सर।
5: जस्तै भनौँ न, कुनै दुई वस्तुहरू पानीभित्र छन् भने ती दुई वस्तुहरू बीचको गुरुत्वाकर्षण बललाई पानीले असर गर्दैन।
4: ल, किन सर?
5: कुनै पनि दुई वस्तुहरू बीचको गुरुत्वाकर्षण बल तिनीहरूको पिण्ड र तिनीहरू बीचको दूरीमा मात्र निर्भर गर्दछ।
7: हावा वा पानी जुनसुकै माध्यम होस् गुरुत्वाकर्षणको मान उति नै हुन्छ सर।
5: हो त।
4: अरू पनि विशेषता छन् सर।
5: अर्को एउटा भन्छु है त।
7: भन्नु न सर, गुरुत्वाकर्षणको विशेषताहरू त चाखलाग्दो रहेछ।
5: दुई वस्तु बीचको गुरुत्वाकर्षणलाई तेस्रो वस्तुको उपस्थितिले असर गर्दैन।
4: यो भनाइको मतलब के हो सर?
5: पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण छ, त्यसैले पृथ्वीले सूर्यको परिक्रमा गर्छ होइन?
7: हो सर।
5: तर चन्द्रमा पनि पृथ्वीको नजिकै छ नि होइन?
4: चन्द्रमा जतासुकै आओस् पृथ्वी र सूर्यको बीचमा आए पनि अलि पर रहे पनि सूर्य र पृथ्वी बीचको गुरुत्वाकर्षणमा केही असर पर्दैन।
7: ती दुई बीचको गुरुत्वाकर्षण फरक पर्न सूर्य वा पृथ्वीको पिण्ड वा दूरीमा फरक आउनुपर्छ होइन सर?
5: हो, तिमीहरूले कुरा स्पष्ट बुझ्यौ।
4: अब त यति नै होला होइन सर?
5: हो, गुरुत्वाकर्षणका विशेषताहरू त प्रशस्तै भए त। गुरुत्वाकर्षणका विशेषताहरू पछि एउटा प्रश्न, सूर्य र पृथ्वी बीच, पृथ्वी र चन्द्रमा बीच, त्यस्तै कुनै दुई ढुङ्गाहरू बीचको गुरुत्वाकर्षण बल बराबर होला त?
4: अघि नै सरले गुरुत्वाकर्षण बल पिण्ड र दूरीमा भर पर्दछ भनिसक्नुभयो।
7: तिनीहरूको पिण्ड पनि बराबर छैन र दूरी पनि बराबर छैन भने गुरुत्वाकर्षण बल कसरी बराबर होला र?
5: ठिक भन्यो। कुनै पनि दुई वस्तुहरू बीचको गुरुत्वाकर्षण बल पत्ता लगाउन उपयोगी हुने एउटा नियम न्युटन भन्ने वैज्ञानिकले प्रस्तुत गरेका छन्।
7: हो, मलाई याद आयो, त्यसपछि सरले न्युटनको गुरुत्वाकर्षणको नियम बताउनु भएको थियो।
4: सरले पिण्ड दूरी र गुरुत्वाकर्षणको सम्बन्ध हुन्छ भनेको याद छ, तर नियम चाहिँ ठ्याक्कै याद आएन, बताइदिनुहोस् न सर।
5: ल सुन है त, न्युटनको गुरुत्वाकर्षणको नियम अनुसार ब्रह्माण्डमा रहेका कुनै पनि दुई वस्तुहरू बीचको गुरुत्वाकर्षण तिनीहरूको पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भने तिनीहरूको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।
7: समानुपातिक भनेको हामीले कक्षा नौमा पढेका थियौँ। कुनै दुई परिमाणहरू आपसमा यसरी सम्बन्धित छन् कि एउटाको मान बढ्दा अर्को मान पनि बढ्छ र एउटाको मान घट्दा अर्को पनि घट्छ, होइन सर?
4: तर सर, पिण्डसँग समानुपातिक हुन्छ भन्नुको सट्टा पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भन्नुको मतलब चाहिँ के हो?
5: पहिलो वस्तुको पिण्ड M1 र दोस्रो वस्तुको पिण्ड M2 मानिएको छ। M1 को मान बढ्यो भने पनि गुरुत्वाकर्षणको मान बढ्छ, M2 को मान बढ्यो भने बढ्छ।
7: M1 बढे पनि वा M2 बढे पनि गुणनफल बढ्ने हो, होइन सर?
5: हो, त्यसैले पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भनेको।
4: सर, व्युत्क्रमानुपातिक भनेको दुई भौतिक परिमाणहरूमा एउटाको मान बढ्दा अर्को घट्ने हुन्छ भनेर पढेको याद छ। बल र पिण्डको सम्बन्ध व्युत्क्रमानुपातिक हुन्छ भनेर न्युटनको चालको दोस्रो नियममा पढेको थियौँ, होइन सर?
5: हो, तर यहाँ चाहिँ दुई वस्तुहरू बीचको गुरुत्वाकर्षण ती दुई वस्तुहरूको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।
4: अनि दूरीसँग व्युत्क्रमानुपातिक हुन्छ भन्नुको सट्टा दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ भनेर किन भनेको सर?
5: यसबारे पनि एउटा विशेष कुरा छ।
7: के कुरा सर?
5: कुनै दुई पिण्डहरू बीचको दूरी दोब्बर हुँदा तिनीहरू बीचको गुरुत्वाकर्षण आधा होइन 4 गुणा कम हुन्छ।
4: गुरुत्वाकर्षण आधा भएको भए तिनीहरू बीचको दूरीसँग व्युत्क्रमानुपातिक हुन्थ्यो सर?
5: हो, तर गुरुत्वाकर्षण बल आधा होइन नि, 4 गुणा कम भएकोले दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ भनियो।
7: सर, दूरीलाई दोब्बर बनाउनुको सट्टा आधा बनायो भने गुरुत्वाकर्षण बल 4 गुणा बढ्छ?
5: हो, ठिक भन्यो।
7: सर, त्यो गुरुत्वाकर्षणको नियमबाट बनेको सूत्र मैले बिर्सिए, एकपटक त्यहाँ प्रयोग भएको सङ्केत सहित बुझाइदिनुहोस् न।
5: ल सुन है त, F=G(m1, m2)/d².
4: सर, एफ र जी चाहिँ क्यापिटल लेटर र बाँकी सबै M1, M2 र D स्मल लेटर होइन?
5: हो।
7: प्रत्येक सङ्केतको अर्थ पनि बुझौँ न।
4: म भन्छु, एफ भनेको गुरुत्वाकर्षण हो, जी भनेको गुरुत्वाकर्षण अचर हो, M1 पहिलो वस्तुको पिण्ड, M2 दोस्रो वस्तुको पिण्ड र D भनेको ती दुई वस्तुहरूको केन्द्रदेखि केन्द्रसम्मको दूरी हो।
5: हो, ठिक भन्यो।
7: सर, गुरुत्वाकर्षणको महत्त्व पनि सरले बताउनु भएको थियो।
5: हो, गुरुत्वाकर्षणकै कारणले तारापुञ्ज र ताराहरूको अस्तित्व रहेको छ। गुरुत्वाकर्षणको प्रभावले सौर्यमण्डलका पिण्डहरू अडिएर सूर्यको वरिपरि परिक्रमा गर्छन्। चन्द्रमाको गुरुत्वाकर्षणले गर्दा नै समुद्रमा ज्वार उठ्छ, आदि आदि भन्न सकिन्छ।
4: सर, हिजो हामीले पढेको यति नै होइन?
5: हो, त्यसो भए अब आज यतिमै कुरा सिद्ध्याउँ है त।
7: हुन्छ सर, अब हामी कक्षातिर जान्छौँ है त।
4: नमस्ते सर।
5: नमस्ते।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: श्रोताबृन्द नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 7 रहेको सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको भूमिका भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: घन्टी बज्यो त खेम, जाउँ कक्षामा, सर आउनुहुन्छ।
9: हुन्छ, जाउँ।
4: हेर त खेम, सरसँग त अर्को एकजना पनि हुनुहुन्छ त, हाम्रै कक्षातिर आउँदै हुनुहुन्छ।
9: नमस्कार सर।
3: नमस्कार। ल बस्नुहोस् सबैजना। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होइन त?
4: सन्चै छौँ सर। अनि हजुरलाई कस्तो छ नि?
3: म पनि सन्चै छु। आजको कक्षा मैले होइन, उहाँ म्याडमले लिनुहुन्छ है। उहाँ युनिसेफ भन्ने संस्थाबाट आउनुभएको हो। उहाँको नाम दीपिका हो।
10: नमस्कार म्याम।
11: नमस्कार बाबु नानीहरू। आज हामी सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको भूमिका भन्ने सम्बन्धमा छलफल गर्छौँ है त।
4: हुन्छ म्याम, आजको कक्षामा रमाइलो हुने भयो।
11: अन्तर्राष्ट्रिय संस्था भनेर कस्तो संस्थालाई भनिन्छ भन्न सक्नुहुन्छ?
9: एउटा देशभित्र काम गर्ने संस्थालाई राष्ट्रिय संस्था भनिन्छ भनेपछि पक्कै पनि धेरै देशहरूमा काम गर्ने संस्थालाई अन्तर्राष्ट्रिय संस्था भनिन्छ होला, होइन त?
11: एकदमै सही भन्नुभयो। हो, यसरी विभिन्न देशहरूलाई कार्यक्षेत्र बनाएर सामाजिक सुधारको क्षेत्रमा काम गरेका सङ्घ संस्थाहरूलाई अन्तर्राष्ट्रिय संस्था भनेर भनिन्छ।
4: राष्ट्रिय संस्थाहरूको नाम त थाहा छ म्याम, तर अन्तर्राष्ट्रिय संस्थाहरूको नाम चाहिँ थाहा छैन।
11: ए, राष्ट्रिय संस्थाको नाम चाहिँ थाहा छ तपाईँहरूलाई? ल भन्नुहोस् त केही संस्थाहरूको नाम।
9: नेपाल प्रहरी, आमा समूह, विभिन्न क्लबहरू, माइती नेपाल, शक्ति समूह, यिनै त हुन् नि।
11: ए, थाहा रहेछ त। अनि कसरी थाहा भयो त?
4: अघिल्लो पाठमा पढेका थियौँ नि म्याम।
11: ए, त्यसो भए त मलाई छलफल गर्न पनि सजिलो हुने भयो। म पनि यस्तै सामाजिक सुधारका लागि काम गर्ने संस्था युनिसेफमा काम गर्छु।
9: युनिसेफ कस्तो संस्था हो म्याम?
11: युनिसेफ संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत अन्तर्राष्ट्रिय संस्था हो। यसको स्थापना सन् 1946 भएको हो।
4: अनि नि म्याम, युनिसेफले सामाजिक सुधारका लागि के काम गरेको छ नि?
11: युनिसेफले सन् 1964 विभिन्न सामाजिक सुधारका क्षेत्रमा कामहरू गर्दै आएको छ। यस संस्थाले बाल बालिकाको हेरचाह, शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा धेरै काम गर्दै आएको छ।
9: ए, हो त म्याम, मलाई एउटा कुरा सम्झना आयो। युनिसेफले हाम्रो विद्यालयमा पनि एक वर्ष अगाडि स्टेसनरी बाँडेको थियो।
11: हो हो, स्टेसनरी बाँड्ने काम विभिन्न विद्यालयमा गरिरहेको छ। त्यसका साथै बाल अधिकारको संरक्षण र प्रवर्धनमा समेत यस संस्थाले विभिन्न कामहरू गर्दै आएको छ।
4: म्याम, अरू कुन संस्था छन् नि सामाजिक सुधारको क्षेत्रमा काम गर्ने?
11: छन् नि थुप्रै, हामी छलफल गर्दै जानेछौँ। संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले पनि प्रजनन स्वास्थ्य तथा मातृ शिशु स्वास्थ्यको सुधारका लागि काम गर्दै आएको छ।
9: संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको स्थापना कहिले भएको हो म्याम?
11: संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको स्थापना सन् 1969 भएको हो। यसको मुख्य कार्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेको छ।
4: प्रजनन स्वास्थ्य तथा मातृ शिशु स्वास्थ्यको सुधारका लागि के काम गर्दै आएको छ नि म्याम?
11: आमा र बच्चालाई निशुल्क खोपको व्यवस्था, पौष्टिक खानेकुरा र निशुल्क औषधि उपचार गर्ने जस्ता कामहरू गर्दै आएको छ। त्यस्तै मातृ शिशु मृत्युदर नियन्त्रणका लागि पनि यस संस्थाले काम गरेको देखिन्छ।
9: अरू के काम गरेको छ नि म्याम?
11: लैङ्गिक असमानता नियन्त्रणका लागि पनि आवाज उठाउँदै आएको छ। त्यस्तै मानवीय सङ्कट समाधानमा पनि यस संस्थाको महत्त्वपूर्ण योगदान रहेको छ।
4: संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले पनि राम्रा कामहरू गरेको रहेछ है म्याम?
11: हो नि। ल अब अर्को सुन्नुहोस् है त। अन्तर्राष्ट्रिय श्रम सङ्गठन पनि सामाजिक सुधारका लागि काम गरिरहेको अर्को अन्तर्राष्ट्रिय संस्था हो।
9: अन्तर्राष्ट्रिय श्रम सङ्गठनले के काम गरेको छ र म्याम?
11: नामैबाट पनि थाहा हुन्छ नि, यसले श्रमिकहरूको हक हितका लागि श्रम कानुन र श्रम नीतिको निर्माण एवं कार्यान्वयन गर्ने काम गरेको छ।
7: अरू के काम गरेको छ नि म्याम?
11: सबै खाले बाल श्रमको उन्मूलनका लागि पनि काम गरिरहेको छ। हाम्रो देशमा त बाल श्रम शोषण नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ।
9: बाल श्रम शोषण कम गर्नका लागि के गरेको छ म्याम?
11: विशेष गरी सहरी क्षेत्रमा बढ्दै गएको घरेलु बाल श्रम शोषण नियन्त्रणका लागि र उद्योग धन्दा तथा होटलहरूमा बाल श्रमको प्रयोग गरिने कार्यलाई निरुत्साहित गर्नका लागि यो संस्था क्रियाशील रहेको देखिन्छ।
7: राम्रो काम गरेको रहेछ है म्याम। साँच्चै त हो नि, बाल श्रम शोषण ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमै त धेरै छ।
9: हामीले कक्षा 8 पढेको थियौँ के ट्रान्सपरेन्सी इन्टरनेसनल संस्थाको सम्बन्धमा। यो पनि त सामाजिक समस्या समाधानको लागि काम गर्ने संस्था होइन त म्याम?
11: हो नि, तपाईँले ठिक भन्नुभयो। ट्रान्सपरेन्सी इन्टरनेसनल पनि एउटा गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रधान कार्यालय जर्मनीको बर्लिनमा रहेको छ।
7: यस संस्थाले मुख्य गरी भ्रष्टाचार नियन्त्रणका लागि काम गर्छ है म्याम?
11: हो नि, यस संस्थाको स्थापना सन् 1993 भएको हो र नेपालमा यस संस्थाले सन् 1996 अगस्त 19 काम गर्न सुरुवात गरेको हो।
9: यो संस्थाले अरू के काम गरेको छ नि म्याम?
11: ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष भ्रष्टाचार सम्बन्धी सूचकाङ्क निकाल्ने काम गर्दछ। यसरी सूचकाङ्क लिने कामको सुरुवात सन् 2004 भएको हो।
7: ए, विश्वमा रहेका देशहरू भ्रष्टाचारको दृष्टिले कतियौँ स्थानमा छन् भनी पत्ता लगाउने काम यस संस्थाले पो गर्ने हो?
11: हो नि, यस संस्थाको मुख्य उद्देश्य नै भ्रष्टाचार सूचकाङ्क मार्फत विश्वका राष्ट्रहरूको भ्रष्टाचारको अवस्था पहिचान गर्नु हो।
9: म्याम, नेपाल अहिले भ्रष्टाचार सूचकाङ्क अनुसार विश्वमा कतियौँ स्थानमा रहेको छ?
11: सन् 2022 तथ्याङ्क अनुसार विश्वका 180 देशहरूमध्येमा 110 स्थानमा रहेको छ र स्कोर चाहिँ 34 रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार रोकी समाजका हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमान्दारिताको प्रवर्धन गर्नका लागि पनि काम गरिरहेको छ।
7: म्याम, अनि हाम्रो देश भ्रष्टाचारको हाई रिस्कमा छ कि कम रिस्कमा छ नि?
11: 50 कम स्कोर हुने राष्ट्रहरूलाई बढी भ्रष्टाचार भएको राष्ट्र भनिन्छ भने 50 माथि स्कोर भएका राष्ट्रहरू भ्रष्टाचार कम भएका राष्ट्रहरूको सूचीमा पर्छन्।
9: ए, भनेपछि त हाम्रो देश बढी भ्रष्टाचार हुने राष्ट्रको सूचीमा पो पर्यो, होइन त म्याम?
11: सही भन्नुभयो।
7: अरू के उद्देश्य छन् नि म्याम ट्रान्सपरेन्सी इन्टरनेसनलको?
11: यस संस्थाले सन् 1995 भ्रष्टाचार सूचकाङ्क र सन् 1999 घुसदाता सूचकाङ्क प्रकाशन गर्दै आइरहेको छ।
9: यस संस्थाले निकालेको सूचकाङ्ककै आधारमा हरेक राष्ट्रले भ्रष्टाचारमा आफ्नो राष्ट्र कुन स्थानमा रहेछ भनी थाहा पाउने रहेछन् है म्याम?
11: हो नि, यस संस्थाले विशेष गरी पारदर्शितालाई जोड दिएको देखिन्छ।
7: पारदर्शिताले भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएर होला नि?
11: हो नि, विश्वभरि नै भ्रष्टाचार नियन्त्रण गरी भ्रष्टाचार मुक्त विश्व बनाउने यसको एउटा मुख्य उद्देश्य हो।
9: नेपालमा पनि यही काम गरेको त होला नि यो संस्थाले, होइन त म्याम?
11: हो त, नेपालमा नेपाल ट्रान्सपरेन्सी इन्टरनेसनलको नामले काम गरिरहेको छ। समाजका हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमान्दारिताको प्रवर्धनका लागि काम गरिरहेको छ।
7: भनेपछि त यो संस्थाले राम्रो काम पो गरेको रहेछ है म्याम?
11: सरकार, राजनीति, व्यापार, नागरिक समाज र जनताको दैनिक जीवनमा सबै क्षेत्रमा भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचार मुक्त समाजको स्थापना गर्नु यस संस्थाको उद्देश्य हो।
9: ओहो, यसरी उद्देश्य अनुसार काम भएर भ्रष्टाचार नियन्त्रण भए त साह्रै राम्रो हुने थियो नि, होइन त म्याम?
11: हो नि। ल, अब अरू संस्थाहरूको सम्बन्धमा पनि छलफल गरौँ है त। रेड क्रस सोसाइटीले पनि सामाजिक सुधारको क्षेत्रमा काम गरिरहेको छ।
7: रेड क्रस सोसाइटी पनि अन्तर्राष्ट्रिय संस्था हो है म्याम?
11: हो नि, यस संस्थाको स्थापना स्विस नागरिक हेनरी

0: रेड क्रस सोसाइटीले चाहिँ के काम गर्दै आएको छ नि म्याम?
1: प्राकृतिक प्रकोप तथा विपत्तिमा स्वास्थ्य सेवा उपलब्ध गराउने, बासस्थानको व्यवस्था मिलाउने र अर्को भूकम्पमा पनि रेड क्रसले घाइतेहरूको खोजी औषधि 1907 स्थापना गरेको स्काउट पनि एउटा अन्तर्राष्ट्रिय संस्था हो।

0: समेत स्काउटको गठन गरिएको हुन्छ है म्याम?
1: हो नि, तपाईँहरू पनि इच्छुक भए म सम्पर्क गराइदिन्छु नि।
2: आहा, हुन्छ नि म्याम।
1: ल, अब अर्को संस्थाको सम्बन्धमा छलफल गरौँ है त।
0: हुन्छ म्याम।
1: अन्तर्राष्ट्रिय नागरिक हर्मन माइनरले स्थापना गरेका एसओएस बालग्राम पनि एउटा अन्तर्राष्ट्रिय संस्था हो।
2: एसओएस बालग्राम नेपालमा पनि छ है म्याम?
1: छ नि। यस संस्थाले विशेष गरी समाजमा अलपत्र परेका तथा अभिभावक विहीन बालबालिकाहरूलाई संरक्षण प्रदान गर्ने काम गर्छ।
0: यस संस्थाले विश्वमा कति मुलुकमा काम गरेको छ म्याम?
1: हाल यस संस्थाले विश्वमा 133 भन्दा बढी मुलुकहरूमा आफ्नो परोपकारी कामहरू सञ्चालन गर्दै आएको छ।
3: एसओएस बालग्रामले के काम गर्छ नि म्याम?
1: यस संस्थाले घरबार विहीन बालबालिकालाई मेरो आफ्नो जीवनमा कोही पनि छैनन्, म केही पनि गर्न सक्दिनँ भन्ने जस्ता भावनात्मक कमजोरीहरू हटाई पारिवारिक वातावरणमा संरक्षण प्रदान गर्ने काम गर्छ।
0: एसओएस बालग्रामले झन् राम्रो काम पो गरेको रहेछ है म्याम?
1: हो नि। एसओएसको अर्थ सेभ आवर सोल अर्थात् हाम्रो आत्मा बचाऊ हो। हाम्रो आत्मा बचाऊ भनेको टुहुरा बालबालिकाहरूको आवाज हो।
2: नेपालमा कहाँ छ नि म्याम एसओएस बालग्रामको कार्यालय?
1: नेपालमा सानो ठिमी भक्तपुरमा केन्द्रीय कार्यालय रहेको छ र बाहिर विभिन्न ठाउँमा गरेर 9 ठाउँमा विद्यालयहरू सञ्चालनमा छन्।
0: ती विद्यालयमा हाम्रो विद्यालयमा जस्तै पढाइ हुने हो म्याम?
1: हो नि। घरबार विहीन र टुहुरा बालबालिकालाई पारिवारिक माया ममताका साथ त्यहीँ राखेर पढाइन्छ।
2: म्याम, हामीले कोही टुहुरा बालबालिका छन् भने तिनीहरूलाई एसओएस बालग्राममा लगिदियो भने राख्छन् त?
1: साँच्चै टुहुरा बालबालिका हो कि होइनन् यकिन गरेर मात्रै राख्छन्। हामीले अहिले छलफल गरेका बाहेक अन्य पनि थुप्रै संस्थाहरू छन् यसरी सामाजिक सुधारको क्षेत्रमा काम गर्दै आएका।
0: नाम भनिदिनुहोस् न म्याम।
1: एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, लायन्स क्लब लगायतका थुप्रै संस्थाहरू छन्।
2: ओहो, थुप्रै पो रहेछन् त।
1: यी संस्थाहरूले पनि नेपालको भौतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा वातावरणीय संरक्षण तथा विकासमा विभिन्न ढङ्गबाट सहयोग पुर्याउँदै आएका छन्।
0: अरू के काम गरेका छन् नि म्याम?
1: ल, अब यी संस्थाहरूले गरेका बाँकी कामहरू चाहिँ तपाईँहरू आफैले खोजी गरेर अध्ययन गर्नुहोस् है त। आज छलफल गर्न हुन्थ्यो तर अर्को ठाउँमा पनि जाने काम छ मेरो।
0: हुन्छ नि म्याम, हामी खोजी गरेर अध्ययन गर्छौँ, यदि सकेनौँ भने हाम्रो विशेष शिक्षकसँग सोधौँला।
1: हुन्छ। तपाईँहरूले हामीले आज छलफल गरेका संस्थाहरूको लोगो पनि हेर्नुहोस् है, सक्नुभयो भने बनाउने अभ्यास पनि गर्नुहोला।
2: हुन्छ म्याम। कतिवटाको त हाम्रै पाठ्य पुस्तकमा पनि छ, नभएको गुगलतिर खोजेर भए तापनि गरौँला नि।
1: ओहो, घन्टी पनि बज्यो। ल, तपाईँहरूलाई धेरै धेरै धन्यवाद है, आज साह्रै सक्रियतापूर्वक छलफलमा सहभागी हुनुभयो।
2: म्याम, हजुरलाई पनि धेरै धेरै धन्यवाद, आज हजुरबाट धेरै कुराहरू सिक्ने अवसर प्राप्त भयो।
1: ल त भाइ बहिनीहरू, जाउँ है त। बाई
2: बाई बाई।
4: हस्त श्रोता, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
5: तपाईँ अहिले सुनिरहनु भएको छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो, प्रदेश समाचारमा स्वागत छ। म रमेश टमाटा। कोशी प्रदेश सभाको आज दिउँसो 1 बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ। प्रदेश सभाको 9 अधिवेशनको 16 बैठक असार 11, असार 16 र आज पनि तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा भोलि दिउँसो 1 बजे बस्ने समय तोकिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशसभा नियमावलीको नियम 6 को उपनियम 3 बमोजिम सभामुख अम्बर बहादुर विष्टले अर्को बैठक भोलि 1 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको हो। दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेश सभाको बैठक अन्यलमा परेको छ। हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केही बेरमै स्थगित भएको थियो। प्रदेश सरकारले प्रदेश सभामा यही असार 1 गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजित विधेयकमा व्यापक त्रुटि रहेकाले संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी जसपा नेपाल र जनमत पार्टीले बैठक अवरोध गरेको हो। कर्णाली प्रदेश सभाको 2 कार्यकालको 8 अधिवेशनको 19 बैठक आज पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपा सहित राप्रपा लगायतका दलका प्रदेश सभा सदस्यहरूको अवरोधपछि बैठक स्थगित भएको हो। सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेश सभा सदस्य सन्तोषी शाहीले बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र पारेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी आज बिहान चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 दैलेखको साङतडा स्थित कर्णाली नदीमा खसेको थियो। सुर्खेत बस पार्कबाट आज बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भनिए पनि गाडीमा कतिजना थिए भन्ने यकिन नभएको उहाँले बताउनुभयो। उहाँका अनुसार गाडी 400 मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ। राजविराज भारदह सडक निर्माण अलपत्र परेको छ। सो सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पुरा नगरिदिएकाले सडक अलपत्र परेको हो। निर्माण कार्य पुरा नभएपछि अलपत्र पारिएको सो सडकबाट निस्कने धुलो र दैनिक सञ्चालनमा हुने सार्वजनिक यातायातले छोड्ने धुवाका कारण स्थानीयले दैनिक हैरानी खेप्नु परेको छ। डिभिजन वन कार्यालय रूपन्देहीले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा फलफुल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रजातिका फलफुल तथा मसलाजन्य बिरुवा वितरण अभियान सुरु गरेको छ। सो कार्यालयले जिल्लावासीको मागलाई दृष्टिगत गरी आँप, लिची, अमला, जामुन, अम्बा, तेजपत्ता, सहजन लगायत फलफुल तथा बहुउपयोगी बिरुवा निशुल्क रूपमा वितरण सुरु गरेको हो। ट्राफिक प्रहरीले गोङ्गोबु स्थित नयाँ बस पार्कमा यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बस पार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका 26 स्थित नयाँ बस पार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताउनुभयो। नयाँ बस पार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन तथा यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय यस्ता अभियान सञ्चालन गर्दै आएको छ। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमा नै साथी विमला राईको साथमा बाल बाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 सदाझै कृषि सूचना तथा प्रशिक्षण केन्द्रको प्रस्तुति कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:00 समाचारपछि घटना र विचार कार्यक्रम प्रसारण हुनेछ अनि 7:45 प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचारपछि समानता कार्यक्रम प्रसारण हुनेछ। 8:25 भने सदाझै विषयगत सिकाइ हुने शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9 बजे समाचारपछि अर्जुन श्रेष्ठका साथमा पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही लोकगीत सुनाउनेछौँ करिब 10 बजेसम्म। 10 बजे हिन्दीमा समाचारपछि भने मधुरीमा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत अनि विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज त बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज भाइ बहिनीहरूकै कुराहरू सुन्नेछौ। आइ त भाइ बहिनी, गएको जुन 26 तारिक हामीले लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनायौँ। हामीले लागु औषध दुरुपयोगका विषयमा वर्षमा एकचोटि मात्र थाहा पाएर चाहिँ हुँदैन है, सधैँभरि यस विषयमा थाहा पाइरहनु पर्दछ। आफूलाई थाहा नभएको कुराहरूमा आफूभन्दा अग्रजहरूसँग सोधीखोजी गरेर बुझिरहनु पर्दछ। लागु औषध दुरुपयोगका कुराहरूमा सचेत र सजग पनि हुनुपर्दछ। लागु औषध दुरुपयोगकै विषयमा कुरा गरिरहँदा भाइ बहिनीहरूले चाहिँ कसरी बुझ्नु भएको रहेछ भनेर मलाई जान्न मन लागेको थियो। त्यसैले मैले केही भाइ बहिनीहरूलाई सोधेकी पनि थिए। उहाँहरूको कुरा पनि सुनौ है अब।
1: मेरो नाम चाहिँ रामकुमार तामाङ, जे मल्टिपल क्याम्पसबाट। अहिले चाहिँ म ब्याचलर लेभल पढ्दैछु। रामेश्व दिदी घर चाहिँ लिखु तामाको वडा नम्बर 3 पर्छ।
0: रामकुमार तामाङले यो लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार भनेर चाहिँ के बुझ्नु भएको छ?
1: दिदी, मैले चाहिँ यो लागु पदार्थ दुर्व्यसन भन्नाले चाहिँ यो अहिले जुन चर्चामा छ, यो गाँजा, चुरोट, सुर्ती, त्यसै गरी भाङ, धतुरो भन्छौँ नि हामी, यो कुराको गलत प्रयोग गर्नु, यसलाई गलत तरिकाले प्रयोग गर्नु भनेर चाहिँ मैले दुर्व्यसनलाई बुझिन्छ। र यो कुराहरूको हामी जस्तै युवाहरूले, अहिले स्कुल पढ्दै गरेको युवाहरू, कलेज पढ्दै गरेको युवाहरू र अन्य युवाहरूले यसको प्रयोग गर्नको लागि, सेवन गर्नको लागि ओसार पसार गरेको कुरालाई चाहिँ म लागु पदार्थ ओसार पसारको रूपमा लिन्छु।
0: यस्तो कार्य भयो भने,
1: हजुर,
0: जस्तै तपाईँहरूकै उमेरको कुनै भाइ बहिनी यो दुर्व्यसनीमा फस्नु भयो भने पछिको भविष्य त के होला?
1: अहिले हामी पढ्दै गरेको युवाहरू, यो हामी भनेको त, अहिलेका हामी युवाहरू भनेको त भोलिको देशको मेरुदण्ड हो। भोलि हामीले नै हाम्रो यो देश नेपाललाई विकास गर्नुपर्छ, देशले अगाडि बढाउनु पर्छ। हामी नै युवाहरू यो लागु पदार्थ दुर्व्यसनमा फस्यो भने हाम्रो भोलिको भविष्य चाहिँ हामीले सोचेको जस्तो पक्कै हुँदैन। किनभने हामी पनि किन कारणले यो फस्छ, यहाँ यो लागु पदार्थ दुर्व्यसनमा फस्छौँ भने हामीलाई घरेलु तनावहरू हुनसक्छ, अथवा हामीलाई आफ्नो शिक्षकहरूले नबुझेको पनि हुनसक्छ, र आफ्नो तनावहरू कम गर्नको लागि, अनि साथीहरूसँग कतै क्लब जाने होला, अनि रमाइलो गर्नको लागि, अझ एउटा साथीले खाएको छ भने त्यो साथीले पनि लौ न त लौ खाऊ, तानेर हेर, तिमी हाम्रो साथी होइन भन्न सक्छ, अथवा तिमी यो ग्रुपबाट छुट्यो पनि भन्न सक्छ उसले। अनि पारिवारिक क्षेत्रबाट पनि अहिले के भनेको छ भने, मलाई लाग्छ लगभग 80-90% आमा बुबाले चाहिँ आफ्नो छोराछोरीलाई हरेक दिन समय बेलुका घरमा राखेर 30 हुन्छ कि 1 जति हुन्छ कि उनीहरूलाई काउन्सिलिङ गर्ने, उनीहरूको कुराहरू सुनिदिने, जस्तै स्कुलमा पनि के पढ्यो, के गर्यो भन्ने कुराहरू, अनि कतैतिर घुमाउन लाँदा पनि त्यसको क्षेत्रको बारेमा बुझाउने। अनि हामीलाई के हुन्छ भने, यो सामाजिक सञ्जाल हुन्छ नि दिदी, यो सामाजिक सञ्जाल र फिल्महरू बनेको हुन्छ, जस्तै कुनै फिल्महरू भने चट्ट हिरोले चुरोट तानेको हुन्छ, त्यहाँबाट पनि प्रभावित हुन्छ, अनि हिरोइनले पनि, अनि ओहो हामी के भन्छ भने, अझ पहिला त के थियो भने पाइलट चुरोट खाएको त्यो ठ्याक्कै प्लेनको छेउमा उभिएर राख्ने, अनि ओहो यो चुरोट खायो भने, पाइलट चुरोट खायो भने पाइलट पो बन्ने, अथवा त्यो फिल्मतिर हेऱ्यो भने ओहो यसरी चुरोट ताने भने त हिरो पो बन्ने भन्ने कुरा पनि हामीमा हुन्छ। र यो कुराहरूले गर्दाखेरि हाम्रो भविष्य चाहिँ भोलि हामीले के सोचेको छौँ त, हाम्रो गोल के हो, हाम्रो अभिभावकले हामीबाट के चाहेको छ, र हामीले देशको लागि के दिनुपर्ने हो भोलिको दिनमा, हामी समाजमा कस्तो मान्छे बन्नुपर्ने हो, समाजको अगाडि हामी कस्तो मान्छे बनेर देखाउनु पर्ने हो, यो जुन कुराहरू छ, आफ्नो गोल छ, समाजको अगाडि देखाउनु पर्ने सम्मान, प्राप्त गर्नुपर्ने सम्मान छ, देखाउनु पर्ने इज्जत छ, मान प्रतिष्ठा छ, र आफ्नो अभिभावकले देखिने सपनाहरू हुन्छ नि हाम्रो, त्यो चाहिँ हामीले पुरा गर्न सक्दैनौँ। हाम्रो जीवन चाहिँ के हुन्छ भन्दाखेरि, अन्धकारतिर बिस्तारै ढल्किँदै ढल्किँदै त्यतातिर पुग्न सक्छ।
0: हजुर, रामकुमारले कुनै साथी तपाईँहरूकै समूहको साथी यस्तो दुर्व्यसनमा फस्नुभएको कहीँ प्रत्यक्ष रूपमा देख्नु भएको छ?
1: हजुर, मैले यो दुर्व्यसनमा प्रत्यक्ष रूपमा फँसेको देख्छु, किनभने मेरो एकजना साथी हुनुहुन्थ्यो, अनि त्यो साथी चाहिँ के हुन्छ, चुरोट खाने थियो उहाँ चाहिँ। अनि चुरोट खाँदाखेरि हामी कलेज जाने, अनि अलिक कलेज जाने साथीहरूमा काम पनि हुँदैन अहिले, अनि चट्ट कहिले काहीँ सापट्टि माग्ने, अनि ल्याउन त भने, अनि किन भने
0: पैसा,
1: पैसा सापट्टि माग्ने, अनि किन भन्दा चुरोट खानु पऱ्यो, एउटा तान्नु पऱ्यो, आज त त्यो साथीले माल ल्याउनु पर्ने भने, त्यो यो चुरोट गाँजालाई चाहिँ माल भन्दो रहेछ उनीहरूको भाषामा, हामीलाई त केही थाहा थिएन। अनि साथीले माल ल्याउने भनेको छ भन्नुहुन्थ्यो, अनि पछि उहाँ चाहिँ बिस्तारै बिस्तारै अगाडि सुरु गर्नुभएको साथीहरूसँग लैलैमा, तर बिस्तारै बिस्तारै गएर गएर पछि अहिले चाहिँ उहाँ चाहिँ रिहेबिलिटेसन सेन्टरमा छ, पुनर्स्थापना सेन्टरमा बसेको छ ऊ चाहिँ, अहिले सुधार केन्द्रमा बसेको छ। अब सुधार केन्द्रमा बसेपछि त अब चेन्ज पनि हुनसक्छ, वा यदि आफैले चेन्ज आफैमाथि चेन्ज गर्न खोज्यो भने र बुबा आमाको दुःखलाई गुरुहरूको दुःखलाई बुझ्यो भने आफै चेन्ज हुनसक्छ भन्ने चाहिँ भन्छ।
0: अनि अब सम्पूर्ण आफू जस्तै साथीहरूलाई के भन्नुहुन्छ यो विषयमा?
1: यो विषयमा म चाहिँ के भन्नुहुन्छ, के भन्छु भने हाम्रो अभिभावकले हामीलाई कस्तो मान्छे बनाउन खोज्दैछ त, र हाम्रो सपना के छ भोलिको, हामीले यो देशको लागि के गर्नुपर्नेछ हो। हामी नेपालमा जन्मिएर हामी नेपालको मेरुदण्ड हो, अहिले त ब्याकबोन हो नि नेपालको, अनि हामीले नेपाल आमालाई कसरी खुसी पार्ने, आफ्नै अभिभावकले आफ्नै आमालाई पनि कसरी खुसी पार्ने, त्यसको लागि चाहिँ यो लागु पदार्थ दुर्व्यसनमा नलागिकन कोही पनि साथीभाइलाई म बिम्ती नै गर्छु, यो लागु पदार्थ दुर्व्यसनमा नलागिकन आफ्नो समय, यो फुर्सदको समय पनि के गर्ने त सृजनात्मक कार्यहरूमा बरु बिताउने, अथवा भिडियो बनाउने, एडिटिङ गर्ने कुराहरू होला, कथा कविता पढ्ने कुरा होला त्यो, अनि विभिन्न सिपहरू तालिमहरू सिक्ने होला, त्यो क्षेत्रमा लगानी गर्नुभयो भने चाहिँ हाम्रो पछिको आफ्नो स्वास्थ्य पनि एकदम स्वस्थ हुन्छ, र हामीले पछि हाम्रो उद्देश्यलाई पनि पुरा गर्न सक्छौँ भन्ने चाहिँ विश्वास छ। त्यही भएर कुनै पनि साथीलाई पनि यो लागु पदार्थ दुर्व्यसनमा चाहिँ नफस्नु हुन अनुरोध गर्दछु।
0: यसै गरी अर्कोजना तपाईँकै साथी हुनुहुन्छ।
2: मेरो नाम चाहिँ रचना सुन्दास, म चाहिँ अहिले बौद्ध हायर सेकेन्डरी इङ्ग्लिस स्कुलमा कक्षा 9 अध्ययनरत गर्दैछु। मैले चाहिँ लागु औषध दुर्व्यसन भन्ने बित्तिकै चाहिँ हाम्रो अहिले चाहिँ हाम्रो स्पेसली हाम्रो जेनेरेसनको युवा युथहरूलाई चाहिँ जति पनि फ्यामिली प्रेसरदेखि लिएर पियर प्रेसर, साथीहरूबाट हुने प्रेसर दबाब, यो अब ठाउँ ठाउँबाट इरिटेसन हुन्छ, स्पेसली हाम्रो एजको युथहरूलाई चाहिँ चिडचिडाहट पनि हुन्छ, इरिटेसन पनि हुन्छ कतिपय कुराहरू लिएर, अनि यो सबै कुरालाई भुल्नलाई एकैछिन हुन्छ नि इन्जोय गर्नको लागि भन्ने, त्यो इन्जोयमेन्टको नाममा चाहिँ जुन यो सन्चो हुने न्युमा हामीले खाने गर्छौँ, तर त्यसलाई चाहिँ गलत रूपमा प्रयोग गरिदिँदाखेरि चाहिँ त्यो चाहिँ लागु पदार्थ दुर्व्यसन हुन्छ भनेर मैले बुझेको छु।
0: हजुर, यो लागु पदार्थ दुर्व्यसन पछिका असरहरू चाहिँ के हुने रहेछ तपाईँले सुन्नु भएको?
2: हाम्रो स्कुलको चाहिँ, मेरो स्कुलको चाहिँ मेन नारा नै के हो भने चिल्ड्रेन आर द फ्युचर अफ द वर्ल्ड भन्ने हो। हामीले चाहिँ के विश्वास गर्छौँ भने बालबालिकाहरू भनेको भविष्यको कर्णधार हो। जब चाहिँ आफ्नो फ्युचर बनाउने टाइम हो, जब चाहिँ हामी गोल्डन गेट प्रवेश गर्न लागेको हुन्छौँ हाम्रो फ्युचरको, त्यो टाइममा गएर चाहिँ जब बालबालिकाहरूको चाहिँ डिस्ट्र्याक्टेड हुने, हाम्रो जेनेरेसनको मान्छेहरू चाहिँ डिस्ट्र्याक्टेड हुने, अन्तै इन्जोयमेन्टको नाममा यसरी लागु पदार्थ दुर्व्यसन गर्न थाल्ने, त्यसपछि चाहिँ हाम्रो भविष्य मात्रै होइन हाम्रो देशको भविष्य, हाम्रो समाजको भविष्य पनि अन्धकार हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: हजुर, रचना, आफू जस्तै साथीहरू लागु पदार्थको दुर्व्यसनीबाट नफस्नको लागि तपाईँको सुझाव के हुन्छ?
2: एडिक्सन भन्छौँ नि हामी जुन शब्द, लत, पहिला हामी रहरले खान्छौँ, त्यसपछि बिस्तारै बिस्तारै लत बस्दै जान्छ, अनि त्यसपछि चाहेर पनि छुटाउन सकिँदैन। अब फ्रेस हुँदाखेरि चाहिँ अब चाहने, छुटाउनको लागि चाहने, तर पछि अब लत बसिसकेपछि चाहिँ गाह्रो हुने, चाहेर पनि छुटाउन नसक्ने। त्यसको लागि चाहिँ के गर्नुपर्छ भने अगाडिबाटै हामीलाई अहिले स्कुलहरूमा पनि सिकाइन्छ, त्यो एउटा आइरोनिक कुरा के छ भने हाम्रो चुरोटको बट्टाको अगाडि पनि त्यसबाट हुने असरहरू त लेखिएको हुन्छ, तर पनि मान्छेले चुरोट किन सल्काउँछ भन्ने कुराको पनि प्रश्न छ नि त। त्यसको लागि चाहिँ बालबालिकाले चाहिँ सानै उनीहरूको कलिलो मस्तिष्कमै पनि के पढ्नुपर्छ भने लागु पदार्थ दुर्व्यसन भनेको चाहिँ इन्जोयमेन्टको लागि होइन, रमाइलो गर्नलाई, इन्जोय गर्नको लागि अरू पनि धेरै कुराहरू छन्, सृजनात्मक क्रियाकलापहरू गर्न सकिन्छ, कथा कविता नोभल्स, देयर आर अ लट अफ थिङ्स द्याट यु क्यान इन्गेज युर सेल्फ इन रादर देन अब गोइङ फर एडिक्सन। यस्तो नराम्रो कुराहरूको लतमा लाग्नुभन्दा त्यहाँ अनेक अतिरिक्त क्रियाकलापहरू छन् त्यसमा इन्गेज हुने, अनि बाउ आमाले पनि बुवा मम्मीले पनि बच्चालाई सिधै गाली गलोज गर्ने अथवा सिधै कमान्ड गर्ने भन्दा पनि मेरो बच्चाले के गर्न खोज्दैछ भनेर एकचोटि उसको कुरा पनि सुनिदिए, एकचोटि बुझ्न खोजिदिए पनि बच्चालाई धेरै सान्त्वना मिल्ने थियो, अनि बच्चाले चाहिँ त्यस्तो गर्नु चाहिँ पर्दैन जस्तो लाग्छ।
0: रजना सुन्दासपछि अर्कोजना भाइ पनि हुनुहुन्छ।
3: आदरणीय सम्पूर्ण रेडियो नेपाल सुनेर बस्नुभएका श्रोतागणहरूमा म आशिष चौलागाईको तर्फबाट नमस्कार। म्याम, म चाहिँ सिन्धुपाल्चोक जिल्लाबाट आएको, माखलबारीमा बस्छु। अहिले चाहिँ म जया मल्टिपल क्याम्पस कक्षा 12 अध्ययनरत छु, साइन्स संकायमा, विज्ञान संकायमा अध्ययनरत छु।
0: हजुर आशिष, यो लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार भनेर चाहिँ तपाईँले कसरी बुझ्नु भएको छ?
3: लागु पदार्थ दुर्व्यसन र ओसार पसार भन्नाले चाहिँ खराब नियतबाट म चाहिँ आज तनावमा परेँ, मैले चाहिँ यो खानुपर्छ है भन्ने नियत चाहिँ हाम्रो हुनु हुँदैन। लागु औषध ओसार पसार भन्नाले चाहिँ कसैलाई चाहिँ लोभ देखाएर त यति पैसा दिन्छु, यति यो नाकामा पुऱ्याइदिए त यहाँ पुऱ्याइदिए म तँलाई यति दिन्छु भनेर लोभ देखाएर पनि हुन्छ। अर्को चाहिँ ओहो एक सरको दुनियाँ अर्को भन्ने जुन ट्रेन्ड भाइरल छ नि, हो त्यस्तो कारणले पनि ओसार पसार गर्दै सेवन गर्न मन जागृत हुने हो कि भन्ने मेरो धारणा छ।
0: हजुर, यदि यस्तो कार्यमा संलग्न भयो भने पछिलाई पर्ने असर चाहिँ के हुनसक्छ तपाईँले बुझ्नुभयो अनुसार?
3: यसले हामीलाई धेरै असर गर्छ नि म्याम, हाम्रो जुन अहिले हाम्रो पढाइको सिलसिलामा असर गर्छ। भोलि पर्सि हामी पनि एडल्ट हुन्छौँ नि त, हामी पनि ठुलो स्टेज आउँदै बाँकी छ, हामी बच्चैबाट जाँदैछौँ। त्यसरी लिएर जाँदाखेरि हाम्रो भोलिको सिडीहरू पनि, भोलि आउने जेनेरेसनहरू पनि त्यही अनुसार लाग्ने हो कि भन्ने डर पनि सृजना हुन्छ। अनि यसले चाहिँ यो चाहिँ सामाजिक सञ्जाल वा फिल्मको भिडियोबाट पनि प्रेरित हुनसक्छ, अघि दाइले भने जस्तै पारिवारिक क्षेत्रबाट पनि तनाव सिर्जना भएर हुन्छ, साथीहरूसँग रमाइलो गर्न वा दबाबबाट पनि हुनसक्छ अझ।
0: त्यसो भए अब तपाईँको तर्फबाट यो काम चाहिँ एकदमै खराब हो, यसले हाम्रो भविष्य डामाडौल गर्छ भनेर तपाईँ जस्तै साथीहरूलाई के छ तपाईँको सुझाव?
3: हाम्रा सपना धेरै बाँकी छन्, रहर धेरै बाँकी छन्, यसलाई हाम्रो रहरहरू, हाम्रो जुन एजुकेसनल प्रोग्रेस छ त्यसलाई अगाडि बढाइराख्नुपर्छ। यो लागु पदार्थ दुर्व्यसन चाहिँ एउटा भ्रमको घुम्टो हो, यसलाई चाहिँ उतारिहाल्नुपर्छ। आफ्नो आत्मविश्वास हामीले शृङ्गार गर्न छोड्नु हुँदैन, शृङ्गार गरिराख्नुपर्छ। अझ भनिन्छ नि, गुरु माता र पिताको कुरा चाहिँ हामीले बढी मान्नुपर्छ, हामीले पनि गुरुको आदेश मान्नुपर्छ। बाटो लामो देखिएला तर छोटो छोटो गर्दै हामीले अगाडि बढ्नुपर्छ, हामी कुलतमा लागिहाल्नु हुँदैन, हाम्रो जिन्दगी नै बिगारिदिन्छ यसले। उज्यालो संसार हाम्रो एकदम पर्खाइमा छ, हामी यस कुलतको अँध्यारो गल्तीबाट बाहिर निस्किनुपर्छ, यसले त केवल विनाश मात्र गर्छ भनेर म भन्न चाहन्छु।
0: मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसकारण भाइ बहिनी यस्ता पदार्थबाट टाढै रहनु पर्दछ। लौ त भाइ बहिनीहरू, आजको कार्यक्रमको निर्धारित समय पनि सकियो। प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी मिनर्भा बज्रचार्यलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजना पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन हुन गइरहेको किसान प्रश्न मञ्च कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। किसान प्रश्न मञ्चमा किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञ माझ पुर्याई समाधान खोज्दैरहेका छौँ। यसै सिलसिलामा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 18 फुलबारीमा आएका छौँ। रेबिज रोगमा केन्द्रित रहेर किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश प्रसाद जोशी र नवजीवन अस्पतालका मेडिकल अधिकृत डाक्टर सुरेश कुँवर। त्यसै गरी आफ्नो जिज्ञासा राख्नका लागि हामीसँग किसानहरू हुनुहुन्छ, यहाँहरूलाई नै कार्यक्रममा हार्दिक स्वागत छ।
3: रेबिज लागिसकेपछि उपचार सम्भव छ त?
4: सामान्य त तपाईँहरूले कसरी बुझ्नु पर्यो भने भाइरसको कुनै पनि उपचार छैन है। यो एचआइभी होस्, रुगा सामान्य रुगाखोकी होस्, सामान्य रुगाखोकीमा पनि हामी यति ग्रसित हुन्छौँ कि त्यो एउटा इन्भाइरोमेन्टल चेन्जले मात्रै त्यसलाई ट्रिटमेन्ट गर्न सकिन्छ। कुनै पनि दबाईले, मेडिसिनले, एन्टिबायोटिकले त्यति राम्रो रोल प्ले गरेको अहिलेसम्म देखिँदैन। र एउटा रेबिज भनेको भाइरल डिजिज हो, जोनोटिक डिजिज। पशुको सलेबा भन्छ हामीले, तरल पदार्थ मुखमा भएको, जिब्रोमा भएको तरल पदार्थबाट सर्ने भएको भएर त्यसको अहिलेसम्म लागिसकेपछि कुनै पनि त्यस्तो रोकथाम गर्ने या त्यसलाई चाहिँ अलिकति त अझ असामान्य रूपमा अझ ग्रसित हुन रोक्ने त्यस्तो अहिले र फुल्ली ट्रिटमेन्ट गर्नको लागि कुनै पनि उपचार त्यस्तो माध्यम अहिले कुनै पनि बनेको छ।
3: कुकुरले टोकेको कति समयभित्र खोप लगाउनु पर्दछ?
4: चाहे घरपालुवा होस्, बाटोमा होस् या कुनै जङ्गली जनावर, कहिलेकाहीँ हामीले सुनिन्छ कुकुर मात्रै होइन बाँदरले टोकेको हुन्छ या अरू कुनै पनि पशुले टोकेको भनेपछि सामान्यतः तपाईँहरू चाहिँ तुरन्तै नजिकको स्वास्थ्य केन्द्रमा गएर सम्भवतः नजिकै अघिल्लो दिन 24 घन्टाभित्र तपाईँहरू त्यहाँ उपस्थित भएर परामर्श लिँदा राम्रो हुन्छ। र त्यसपछि कस्तो खालको टोकाइ हो, कतिको टोकाइ छ, कति गहिरो टोकाइ छ, कस्तो खालको जनावरले टोकेको, त्यसपछि नै हामीले त्यसमा ट्रिटमेन्ट अगाडि बढाउने नबढाउने त्यसपछि हामी चाहिँ प्लान गर्छौँ।
5: अघि भर्खरै डाक्टर साहबले पनि भन्नुभयो, वास्तवमा पशुको हकमा पनि त्यही तुरुन्तै यदि कुनै पशुलाई रेबी संक्रमित पशुले, कुकुरले अथवा अन्य कुनै शङ्कास्पद अर्को पशुले टोक्यो भने सकेसम्म तुरुन्तै हामीले खोप लगाउनु पर्दछ। र अघि डाक्टर साहबले भने जस्तै मानिसमा जस्तै पशुमा पनि घाउको प्रकृति, कति ठुलो घाउ छ, कति गहिरो छ, रगत बगेको छ कि छैन, त्यो हेरेर खोप मात्र होइन, कहिलेकाहीँ खोप बाहेक हामीले इम्युनोग्लोबिन भन्ने अर्को चाहिँ इन्जेक्सन सुई पनि दिनुपर्ने हुन्छ। धेरै जसो ठाउँमा धेरै जसो किसानले यो कुराहरू बुझेको हुन्न, त्यसले गर्दाखेरि नजिकको अस्पतालमा गएर चिकित्सकलाई नै सम्पर्क गरेर मानिसको हकमा चाहिँ त्यो सोबारेमा बुझ्नुपर्छ भने पशुको हकमा पशु चिकित्सकलाई सित सल्लाह लिएर रेबिजको खोप मात्र लगाउने वा त्यो बाहेक जुन इम्युनोग्लोबिन भन्ने अर्को सुई हुन्छ त्यो लगाउने भन्ने विषयमा परामर्श गरेर मात्र गर्नुपर्दछ।
6: कुकुरले टोकिहाल्यो भने तत्काल प्राथमिक उपचार के हुन सक्छ? सँगसँगै यसैसँग सम्बन्धित अर्को प्रश्न रहेको छ, यदि कुकुरले टोकिसकेपछि यसको खोप लगाउने कति कति समयमा लगाउने अवस्था हुन्छ? त्यो लगाउने पिरियड भन्दा एक दिन दुई दिन तलमाथि हुने अवस्था आयो, बाई द वे त्यो बेला प्राविधिक डक्टरहरू फेला पर्नु भएन, त्यो भने एक दुई दिन तलमाथि हुन आँट्यो भने त्यो समयलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
4: टोकिहाले भने चाहिँ सुरुमा चाहिँ बगिरहेको पानीले 15 मिनटसम्म मजाले धुने, सकेसम्म साबुन पानी, अझ तपाईँहरूलाई फेसिलिटी छ नजिकै स्वास्थ्य चौकी छ भनेपछि बेटाडिन भन्ने हुन्छ त्यसले चाहिँ मजाले वास गरिदिनु, त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा गएर टिटानस लगाइदिनु होला, अनि त्यसपछि टिटानस लगाइसकेपछि अब गहिरो टोकाइ छ भने एन्टिबायोटिकहरू पनि उहाँहरूले अवश्य युज गर्नुहुन्छ। र सकेसम्म त्यो टोकेको भागलाई यदि ठुलै नै घाउ छ भने नै हामीले त्यो सुचर लाउने, टाँका लाउने गर्दैनौँ, त्यो ड्रेसिङ पनि नगर्ने, ओपन राख्ने, सकेसम्म त्यसलाई खुला राख्नुपर्छ। कुकुरले टोक्ने बित्तिकै समग्र 24 घन्टाभित्र उपस्थित भएर यदि शङ्का लागेकोमा र नेचर अफ टोकाइ भन्छ हामीले कसरी टोकेको छ, सामान्य तपाईँको कोतरेको मात्रै छ कि या कहिले काहीँ कस्तो हुन्छ, हाम्रो अलरेडी घाउ हुन्छ है, केही माध्यमबाट हामीलाई चोट लागेको हुन्छ र कुनै पनि घाउ ओपन छ, माथि चाहिँ हिल भएको छैन, सानो स्किनको यो छालाको त्यान्द्रा भन्छ त्यसले क्लोज भएको छैन, त्यसमा टोकी पनि हाल्न पर्दैन, त्यसमा सामान्यतया त्यो सङ्क्रमित भएको कुकुरले आफ्नो ऱ्यालले है सलेवा भनियो हामीले त्यसलाई चाहिँ मेडिकल टर्ममा चाहिँ सामान्य त्यही भनिन्छ, ऱ्यालले त्यसमा टच मात्रै भए पनि हामीले इन्जेक्सन लाउनु पर्यो। र अर्को कुरा उहाँको जिज्ञासा के थियो भनेपछि केही गरी मिस भइहाल्यो भने पहिलो खोप लगाइयो दोस्रोमा चाहिँ मिस भयो, पहिलो चाहिँ हामीले फर्स्ट डेमै लाउँछौँ जेरो डे भन्छ त्यसलाई, त्यसपछि आफ्टर 3 डेज 3 दिनमा र त्यसपछि 7 दिनमा र प्रत्येक खोप चाहिँ हामीले हातको दुइटै भागमा लाउनु पर्छ र केही गरी मिस भइहाल्यो 5 दिन 6 दिनसम्म मिस छ भने ओके हामीले के गर्छौँ पहिलो त्यो यथावत छँदैछ र दोस्रो खोप लगाएर त्यसको 4 दिनमा 6 दिनमा यदि केही गरी हाम्रो मिस भयो हामी 6 दिनमा पुग्यौँ र 6 दिनमा दोस्रो खोप लाउँछौँ र त्यसको 4 दिनपछि 10 दिनमा चाहिँ अर्को तेस्रो खोप लाउँछौँ र केही गरी धेरै नै मिस भयो 8-10 दिनै मिस भयो भने हामीले फेरि सस्पेक्ट लाग्यो 10 दिनमा त हामीलाई सामान्यत त्यो कुकुर अब हाम्रो वरिपरि हाम्रो निगरानीमा छ, मृत्यु भयो भने हामीले इम्युनोग्लोबिन उहाँले भन्नुभयो अघि इम्युनोग्लोबिन सँगसँगै 3 खोप फेरि रिपिट गर्छौँ है, पहिलो मिस भएको छ 8-10 दिनपछि नै भयो भने फर्स्ट सेकेन्ड र थर्ड 3 चाहिँ हामीले चाहिँ फेरि रिपिट गर्ने, सँगसँगै मृत्यु भइहाल्यो र त्यसले अलिकति आफ्नो कुकुरले अलिकति बौला नेचर भन्छ ठ्याक्कै त्यो आफ्नो स्वरूप चाहिँ उसले चेन्ज गर्छ, अनावश्यक टोकिदिने उसको भोइसमा है आवाजमा चेन्जेसहरू आउने, अलिक बिरामी खालको देख्यो भने हामीले इम्युनोग्लोबिन पनि लाउनु पर्ने हुन्छ।
5: कुनै पशुलाई अर्को कुनै पशुले टोक्यो भने तुरुन्तै हामीले सबैभन्दा पहिले 10-15 मिनटसम्म साबुन पानीले घाउलाई सफा गर्नुपर्दछ, सम्भव भएसम्म मोटरको पानी स्पिडमा पानी आउने खालको छ भने त्यस्तो पाइपबाट पनि हामीले त्यो घाउलाई मजाले पखाल्नुपर्छ, साबुन छैन भने पनि हामीले सफा पानीले मात्र भए पनि घाउलाई सफा गर्नुपर्छ सबभन्दा पहिले, अघि डाक्टर साहबले भने जस्तै मानिस जस्तै पशुहरूमा पनि, त्यसपछि पशु चिकित्सकको सल्लाह अनुसार हामीले खोप लगाउनुपर्छ र यदि आवश्यकता घाउको प्रकृति हेरेर ठुलो घाउ छ भने त्यो अवस्थामा हामीले इम्युनोग्लोबिन भन्ने पनि लाउनुपर्ने हुन्छ, तर पशुहरूको हकमा इम्युनोग्लोबिन त्यति सजिलै पनि उपलब्ध छैन र महँगो भन्ने भावनाले हामीले यो अभ्यास गर्न सकेका छैनौँ, हामी कहाँ त्यति सजिलो पनि छैन। यो खोपको तालिकाको सम्बन्धमा यसमा चाहिँ पशुहरूलाई टोक्यो भने हामीले 0, 7 दिनमा अनि त्यसपछि 14 दिनमा 21 दिनमा र 28 दिन गरेर हामीले 5 डोज चाहिँ खोप लगाउनु पर्ने हुन्छ।
7: र यो कसरी सर्छ उसको लक्षण सुरुमा जानेपछि बल्ल हाम्रो रेबिज हो है भन्ने हामी उपचारतिर लाग्छौँ, त्यस कारणले म मेन कुरो उहाँ भेट्ने डाक्टर साहबलाई भनिदिन्छु कि यो रोगको बारेमा हल्का सबै किसानलाई परिचय प्लस उसको लक्षण
5: रेबिजको लक्षणहरू कस्तो हुन्छ भन्ने खालको चाहिँ पशुअनुसार फरक हुन्छ, विभिन्न जातको पशुहरूमा विभिन्न खालका लक्षणहरू देखिन्छ, साधारणतया कुकुरहरूमा 2 खालको लक्षण देखिन्छ, एउटा चाहिँ लाटो अवस्थामा हुने र एउटा उत्तेजित अवस्थामा हुने, लाटो अवस्थामा हुने कुकुरहरूले शान्त भएर बस्ने अध्ययारोमा गएर बस्ने खालको कुकुरहरूले लक्षण देखाउँछ, आफ्नो मालिकभन्दा टाढा गएर बस्ने भाग्न खोज्ने त्यस्तो खालको लक्षण देखा पर्दछ, त्यसै गरेर उत्तेजित हुने खालकोमा जो पायो त्यो मान्छेलाई टोकिहाल्ने आफ्नो मालिकलाई पनि टोक्न खोज्ने, काठ लगायत अन्य प्लास्टिक वस्तुहरू छ भने त्यस्तो वस्तुहरूलाई टोक्न खोज्ने र एकोरो हिसाबले हिँडेको हुने ऱ्याल निकाल्ने यस्तो लक्षणहरू चाहिँ कुकुरमा देखा पर्दछ, त्यसै गरेर अरू गाई भैँसी भेडा बाख्रामा साधारणतया एकै नासको लक्षणहरू हामीले देख्ने गरेका छौँ हाम्रो फिल्डमा र प्रायः जसो गाई भैँसीहरूले चाहिँ अलि अरू समयको भन्दा अलि अस्वाभाविक बानी धेरै कराउने अनि विशेष गरेर सिङले भित्तामा अथवा त्यहाँ खम्बा छ भने अथवा कुनै रुखहरू छ भने त्यस्तो रुखहरूमा घिसार्ने र सिङले हान्ने यस्तो खालको लक्षणहरू देखा पर्छ, त्यस्तै अब अलि अस्वाभाविक अलि बढी कराउने खालका लक्षण पनि पशुहरूमा देखा पर्छ। यो लक्षणहरूको आधारमा विशेष गरेर संक्षिप्तमा भन्नुपर्दाखेरि यो मानसिकसित जोडिएको र अनि अलि अस्वाभाविक पहिलेका प्राकृतिक बानी आनी बानी भन्दा अलि फरक खालका लक्षणहरू उसले आनी बानी देखायो व्यवहार गर्यो भने हामीले चाहिँ रेबिज हो कि भन्ने चाहिँ शङ्का गर्नुपर्छ, त्यसको चाहिँ हामी पशु जिउँदै हुँदा चाहिँ रेबिज हो कि होइन भनेर यकिन गर्नको लागि हामीले चाहिँ रेबिजको कुनै त्यस्तो टेस्ट चाहिँ छैन हामीसँग जिउँदै हुँदाको, कुकुर अथवा अन्य कुनै पशु मरिसकेपछि त्यसपछि चाहिँ हामीले चाहिँ मस्तिष्कको नमुना लिएर हाम्रो प्रयोगशालामा चाहिँ परीक्षण गरेर रेबिज थियो वा थिएन भनेर चाहिँ हामीले यकिन गर्न सक्छौँ।
4: जस्तै हामी किसानहरूले पालिरहेको पशु गाई होइन बाख्रा भैँसीहरूबाट हामीले दुध उत्पादन गरेर अनि प्लस मासु पनि हामी प्रयोगको लागि बिक्री गर्ने गर्छौँ र आफूले पनि लिने गर्छौँ। जब रेबिज लागेको कुकुरले टोक्दाखेरिमा अथवा हामीलाई त थाहा हुँदैन लक्षणहरू कसरी देखा पर्छ र त्यस्तो पशुहरूको हामीले दुध र मासुलाई हामीले उत्पादन लिन मिल्छ कि नै खान मिल्छ कि मिल्दैन। र अर्को प्रश्न चाहिँ हाम्रो डाक्टर साहबले भन्दै हुनुहुन्थ्यो यो रेबिज रोग चाहिँ प्राणघातक रोग भन्नुभयो, त्यसो भए रेबिज लागिसकेपछि मानिसको ज्यान बचाउन गाह्रो हुन्छ भने हाम्रो गाउँमा एकजनाको पनि मृत्यु नहोस् भनेर आजैदेखि हामीले के कदम चाल्नु पर्छ? पर्छ।
5: यो रेबिज रोग मात्र होइन, अन्य रोग पनि भएको पशुको मासु अनि दुध हामीले सेवन गर्नु हुँदैन, किनकि त्यो रोगका किटाणुहरू, जीवाणु, विषाणुहरू चाहिँ मानिसमा सर्न सक्छ। रेबिज रोगकै हकमा कुरा गर्दाखेरि रेबिज रोगको रोग चाहिँ यो प्राणघातक रोग हो, तर यसको विषाणु चाहिँ एकदम कमजोर खालको हुन्छ। यदि उमालेको दुध छ भने दुधबाट यो रेबिज सर्दै सर्दैन, पहिलो कुरा। मासुबाट पनि त्यसरी रेबिज सर्दैन, तर यद्यपि कतैबाट कुनै न कुनै माध्यमबाट रियालबाट त्यहाँ दुधमा अथवा मासुमा आछ भने त्यस्तो अवस्थामा पनि यदि साधारण हामीले तताएका छौँ अथवा चाहिँ उमालेका छौँ भने त्यसबाट रेबिज रोग सर्दैन। तर पनि हामीले रेबिज अथवा अन्य कुनै पनि रोग लागेको पशुको दुध मासु हामीले खानु हुँदैन।
4: र स्टडीले अहिलेसम्म पनि पकाएर, राम्रोसँग पकाएर मासु खाएको छ भनेपछि टोकेको अरू कुनै पशुलाई चाहिँ त्यसरी रेबिज देखेको मान्छेमा सरेको चाहिँ छैन। त्यो टिपिकल्ली आफ्नो यो मुखको चाहिँ सलेवा तत्त्वहरू है, तरल पदार्थले सर्ने भएको भएर अरू हिसाबले चाहिँ त्यसरी सरेको ब्लडबाट, दुधबाट र मासुबाट सरेको अहिलेसम्म स्टडी देखेको छैन। सकेसम्म घरपालुवा जनावरहरूलाई नजिकको भेटनेरी लिएर उहाँहरूसँग परामर्श लिएर रेबिज खोप लगाऊ र केही गरी टोकिहाल्यो भने पनि तपाईँहरू स्वयंले पनि आफैले पनि भ्याक्सिन लिनुहोस्। अनि भ्याक्सिन एकदमै इफेक्टिभ छ, 100% क्युरेबल हो। लाग्नुभन्दा अगाडि भ्याक्सिन लगायो भने यसको 100% रिजल्ट छ।
5: 95%भन्दा बढी चाहिँ मानिसमा हुने रेबिज चाहिँ पशुबाट आउँछ, त्यो मध्ये पनि कुकुरबाट आउने गर्दछ। र त्यसको लागि रेबिज नियन्त्रणको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो कुकुरहरूमा नै यसको नियन्त्रण गर्नु महत्त्वपूर्ण हो, किनकि मानिसमा रेबिज सर्ने 95%भन्दा बढी सम्भावना कुकुरबाट हुन्छ। त्यसले गर्दाखेरि कुकुरलाई हामीले कुकुर जन्मेको 3 महिनामा रेबिज विरुद्धको खोप लगाउनुपर्छ, त्यसको 1 महिनापछि हामीले बुस्टर डोज खोप लगाउनुपर्छ, र त्यो पछि 1-1 वर्षमा हामीले रेबिज विरुद्धको खोप लगाउँदै गर्नुपर्छ कुकुरहरूलाई। र यो विषयमा हामीले आफूले घरमा पालेका कुकुरलाई र हाम्रो समुदायमा भएका केही सामुदायिक कुकुरहरूलाई पनि रेबिज विरुद्धमा खोप लगाउनुपर्छ। स्थानीय तहबाट अन्य अन्य सरकारवाला सबै मिलेर हामीले हाम्रो स्थानीय स्तरमा, समुदाय स्तरमा भएका यस्ता कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगायौँ भने यो रोगबाट बाँच्न सकिन्छ। यो बाहेक हामीले कुकुरहरू जस्तै सामुदायिक कुकुरहरूको संख्यामा वृद्धि नहोस् भनेर समय समयमा कुकुरहरूको बन्ध्याकरण कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ। पहिले कुकुरहरू, यस्ता सामुदायिक कुकुरहरूलाई विषहरू खुवाएर चाहिँ मार्ने चलन पनि हामी कहाँ थियो, त्यो चाहिँ कानुनी हिसाबले नि गैर कानुनी हो र मानवीय हिसाबले पनि त्यसलाई राम्रो मानिँदैन, र वैज्ञानिक ढङ्गले पनि त्यस्ता सामुदायिक कुकुरलाई नियन्त्रण गर्ने राम्रो विकल्प त्यो हुँदैन। त्यसले गर्दाखेरि हामीले त्यस्ता कुकुरहरूलाई, सामुदायिक कुकुरहरूलाई बन्ध्याकरण गर्नुपर्छ। बन्ध्याकरण गरेर कुकुरहरूको संख्यामा हामीले घटाउनुपर्छ। त्यसबाहेक हामीले जुन हाम्रो समुदायमा, सहर बजारमा फोहोर व्यवस्थापन चाहिँ महत्त्वपूर्ण छ। फोहोर धेरै भएर अथवा फोहोरहरूको अव्यवस्थित व्यवस्था भएर हाम्रो चाहिँ यो कुकुरहरूको संख्या वृद्धि भइरहेको हो। त्यसले गर्दाखेरि फोहोर व्यवस्थापनमा ध्यान दियौँ भने सामुदायिक कुकुरहरूको संख्या घट्छ। र अर्को महत्त्वपूर्ण कुरा हामीले देखेको चाहिँ रेबिज विरुद्धमा हामीले जनचेतना जगाउनु अत्यन्त जरुरी छ। कुनै कुकुरले अथवा कुनै पशुले टोक्यो भने हामीले के गर्ने, कस कहाँ गएर परामर्श लिने, कस्तो अवस्थामा रेबिज विरुद्धको खोप लगाउनु पर्छ, र रेबिज विरुद्धको खोपले मात्र पर्याप्त हो कि होइन, जस्तै दुधबाट रेबिज सर्छ सर्दैन, यस्ता विषयहरूमा जान्नको लागि, जानकारी दिनको लागि हामीले रेबिजसित सम्बन्धित विषयमा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। यसमा पनि विशेष गरेर स्कुलका बालबालिकाहरू, किनकि संसारमा जति रेबिज देखिन्छ झन्डै 50%भन्दा बढी रेबिज चाहिँ बालबालिकालाई देखेको अवस्था छ। बालबालिकालाई कुकुरले पनि टोक्न खोज्ने र बालबालिकाले पनि कुकुरहरूलाई जिस्काउन खोज्ने जुन एउटा आनी बानीले गर्दाखेरि पनि बढी जसो कुकुरले टोक्ने चाहिँ बालबालिकाले गरेको हुन्छ। त्यसले गर्दाखेरि हामीले आफ्ना घरमा भएका बालबालिकालाई कम्तीमा यी साधारण कुराहरू, रेबिजको बारेमा हामीले जानकारी दिनुपर्छ। हामीले फिल्डमा हामीले यो रेबिज रोगको निदान र अन्वेषण गरिरहँदाखेरि हामीले कतिपय अवस्थामा कस्तो पनि भेटाएका छौँ भन्दाखेरि, बालबालिकाले आफ्नो गार्जियनलाई, आफ्नो अभिभावकलाई समेत मलाई कुकुरले टोकेको छ भनेर जानकारी नदिँदाखेरि त्यस्ता बालबालिकाको मृत्यु भएको घटना हामीले देखेका छौँ। त्यसले गर्दाखेरि हामीले हाम्रा बालबालिकालाई कुनै कुकुरले अथवा कुनै पशुले टोक्यो भने आफ्नो अभिभावकलाई जानकारी दिनुपर्छ, अथवा नजिक जो हुनुहुन्छ ठुलो मान्छे उहाँलाई जानकारी दिनुपर्छ, र यसरी साबुन पानीले घाउ धुनुपर्छ भन्ने कुराहरू हामीले यति मात्र जानकारी दियौँ भने पनि धेरै बालबालिकाको हामीले ज्यान जोगाउन सक्छौँ रेबिजबाट।
8: यसपालि पनि सबै तरकारी किराले खाएर बिग्रने भयो।
9: के सोचिराख्नु भएको काका, किन निराश देख्छु नि?
10: हेर्नुहोस् न जुना नानी, यसपालि पनि खेती राम्रो भएन, सबै तरकारीमा किरा लागेर खेरै जाने भयो।
9: अनि कृषि बिमा गर्नु भएको थिएन र?
10: पशु पक्षीको त सुनेको थिएँ, त्यो तरकारी बालीको पनि बिमा हुन्छ र?
9: हुन्छ नि काका, तपाईँले लगाउनु भएको गोलबेडा, काउली लगायत सबैको बिमा गर्न सकिन्छ। यसो गर्दा किराबाट हुने नोक्सानी मात्र नभई बाढी पहिरो, हावाहुरी, जङ्गली जनावर आदिबाट हुने सबै क्षतिको क्षतिपूर्ति पाइन्छ नि।
10: ओहो, यो त नौलो कुरा पो सुने। बरु भन्नुहोस् न, कसरी गर्ने बाली बिमा?
9: ल सुन्नुहोस्, पशु बिमा गरे जस्तै यसमा पनि आफ्नो जिल्लाको तोकिएको बिमा कम्पनीमा गएर प्रक्रिया पुरा गरेपछि बिमामा आबद्ध हुन सकिन्छ। अनि थाहा छ, किसानको सहुलियतको लागि नेपाल सरकारले बिमामा लाग्ने शुल्कको केही प्रतिशत रकम अनुदान पनि दिन्छ नि।
11: हो, बालीको पनि बिमा हुन्छ। बाली बिमा गर्नुहोस्, आफ्नो मेहनतलाई सुरक्षित बनाई ढुक्क हुनुहोस्। घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ, त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं। विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौं। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौं। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौं र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौं। विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौं। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौं। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
12: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
13: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
12: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न

0: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: तपाईले सुन्नु भएको गीत, हेर्नु भएको चलचित्र, पढ्नु भएको पुस्तक वा प्रयोग गर्नु भएको सफ्टवेयर, यी सबै कसैको सृजना हुन्। अनुमति बिना अरूको सृजना प्रतिलिपि गर्ने, सामाजिक सञ्जालमा अपलोड गर्ने, बिक्री वितरण गर्ने वा आफ्नै भनेर प्रस्तुत गर्ने कार्य प्रतिलिपि अधिकार उल्लङ्घन हो। इन्टरनेटमा भेटियो भन्दैमा जे पनि प्रयोग गर्न पाइन्छ भन्ने होइन। सृजनाकर्ताको अधिकारको सम्मान गरौं, प्रयोग गर्नु अघि अनुमति लिऊ। प्रतिलिपि अधिकारको संरक्षणले सृजनशीलता, नव प्रवर्तन र सांस्कृतिक विकासलाई प्रोत्साहन गर्छ। सृजनाकर्तालाई उचित सम्मान र प्रतिफल दिलाउन हामी सबैको भूमिका महत्वपूर्ण छ। प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
2: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
3: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं। जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं। तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
8: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
7: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
8: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर, यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
7: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
8: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
7: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
8: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
9: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
8: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
1: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
10: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
1: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
10: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकारी।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियेभमा रुसले गरेको आक्रमणमा 18 युक्रेनीको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण सहित विभिन्न चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्ने दुरुपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यसै गरी सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्त्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा गर्नुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढिएको बताउनुभयो। यसै गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्त्वपूर्ण हुने बताउनुभयो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका चारैवटा विधेयकहरूमाथि परेका संशोधनहरू मध्ये मन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागु औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुट्याइएको भन्दै सांसदहरूले वास्तविक सुकुम्बासीको संख्या यकिन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यकाका सुकुम्बासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको बताउनुभयो। यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यावसायिक र रोजगारमुखी शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसुन अवधि सुरु भएकाले बाढी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सुस्ता बचाउ अभियान लिएर काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने, सीमा सम्बन्धी उठेका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको 1:15 बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल सङ्घ एएफसीका पदाधिकारीहरूलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
3: हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ। तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जुन नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँै छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
0: अहिलेको सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनैतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनैतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखाडा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। कर्णाली राजमार्गको दैलेक सडक खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी आज बिहान चामुण्डा वृन्दासैनी नगरपालिका सात दैलेखको साङ्गीत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेरका पुरुषको शव भिरमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेत बस पार्कबाट आज बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भनिए पनि गाडीमा कतिजना थिए भन्ने यकिन नभएको एसएसपी राठौरले जानकारी दिनुभयो। गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटाको टोली समेत सुर्खेतबाट घटनास्थल पुगेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान सुरु गर्नुभएको छ। बर्दियाको बडैयाताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गा धनी बनेका छन्। त्यस अवसरमा मन्त्री रावलले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडादर आजदेखि नै लागू हुने गरी 2% घटाएको छ। विभागले आज सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेको थियो भने असार 17 गतेदेखि भने 193.83 रुपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ। यसअघि 2083 वैशाख 12 गतेको मन्त्री स्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा 5% वृद्धि गरिएको थियो। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने 100 बुँदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 100 दिनमा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको थालनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धतासहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ भने जन्म दर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनबाट प्रभावित र 3 का परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज, विधा दुरूपयोग अन्त्य, परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बताउनुहुन्छ।
5: पठन पाठन प्राकेको नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो, त्यो पक्ष कार्यान्वयनमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समयावधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा एफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
4: त्यसै गरी लामो समयदेखि अध्ययन विधाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
5: चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक तालिमका प्रणालीहरूमा भन्नुहोस्, यो सबै विषयहरू अहिले पुनर्संरचना योग्य छ। सरकारले सबै अङ्गहरूमै पुनर्संरचना गरेर जाने भन्ने धारणा पनि यही हो।
4: शैक्षिक संस्थाका साथै सरकारले प्रशासनिक सुधारमा समेत जोड दिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिला सुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
5: प्रशासनिक कामहरूमा पनि फाइलहरूलाई छिटो टुङ्ग्याउने, जनताका सरकारका विषयहरूलाई चासो राख्ने, गुनासा सुन्ने, त्यसलाई फर्फ्युट गर्ने, हाम्रा आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक चाहिँ सुधार भइराखेकै छन्।
4: यो सरकार शिक्षा विधेयकसँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानून तर्जुमा गर्न पनि लागि परेको छ। दशकौंदेखि विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक शुरूआत गरेको छ, तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका खोलिदिएको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो।
6: विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्त्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसेमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
0: मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको युगमा कुन सूचना कुन निकायबाट प्रवाह गर्नुपर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउँदै आफू कार्यरत निकायलाई हानि पुग्ने गरी सूचना सार्वजनिक गर्नु राष्ट्रहित र उत्तरदायित्व विपरीत रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ। बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा आयोजित सम्मेलनमा लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अन्तर्राष्ट्रिय प्रवर्धन तथा दिगो पर्यटन विकासका सम्भावनाबारे छलफल हुनेछ। यस्तै सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरूले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रुसी सेनाले गैराती युक्रेनको राजधानी कियेभमा गरेको आक्रमणमा 18 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रुसले आक्रमण गरेको थियो। आक्रमणले शहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेका थिए। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यान आकर्षण गराएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनुभयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मणिका राई, सप्तरी देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडिबीले 5 करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडिबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एन्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
9: विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति 1:15 लस एन्जल्स स्टेडियममा सुरु हुनेछ। विश्वकप फुटबलमा ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको स्पेनसँग अस्ट्रियाले सामना गर्नेछ। यस्तै अर्को खेल बिहान 4:45 पोर्चुगल र क्रोसिया बीच हुनेछ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका लुका मोड्रिजको खेल हेर्न नेपाली समर्थक पनि निकै उत्साहित रहेका छन्। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका यी दुई सुपर स्टारहरू विगत 2 दशकदेखि विश्व फुटबल जगतमा चर्चित छन्। यस्तै बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको हो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशको पहाडी भूभागका साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर, काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 45.4 मिलिमिटर, पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 4.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 5 फुट, र दिपायलको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित 4 विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियेभमा रुसले गरेको आक्रमणमा 18 युक्रेनीको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रतिनिधि सभाबाट 3 विधेयक पारित, सहकारी सम्बन्धी सम्पत्ति शुद्धिकरण निवारण 3रो विधेयक र सार्वजनिक खरिद विधेयक बहुमतले पारित।
2: वर्षौंदेखिको सुकुम्बासी समस्याको समाधान तर्फ सरकारको ठोस कदम, बर्दियाबाट शुरू भयो लाल पूर्जा वितरण।
1: शासकीय सुधार सम्बन्धी सरकारका 100 दिन, संचार मन्त्रालयको प्रगति उत्साहजनक। घर दैलोमै सरकारी सेवा, आजको भोलि स्मार्ट लाइसेन्सदेखि डिजिटल नेपाल अभियानको बाटोमा सरकार। र फिफा विश्वकप 2026 हिजो राति 3 सनसनीपूर्ण खेल, डीआर कङ्गोको दबावका बीच इङ्ल्यान्डको रोमाञ्चक जित। आज राति स्पेन र अस्ट्रिया, पोर्चुगल विरुद्ध क्रोएसिया र स्विजरल्यान्ड विरुद्ध अल्जेरिया मैदानमा आम्ने सामने हुँदै कार्यक्रम सुरु गरौं। आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णय सम्बन्धी प्रसंगबाट। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कैलालिका रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निरीक्षक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
3: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने, अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन एन्ड द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन बिबिएनजी भन्छ, त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने।
1: प्रतिनिधि सभाको आजको बैठकबाट सहकारी पहिलो संशोधन विधेयक 2083 पारित भएको छ। अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथि छलफल र सम्बन्धित मन्त्रीको जवाबपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो।
2: छलफलमा उठेका प्रश्नमाथि जवाब दिँदै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सम्पत्ति शुद्धिकरणका सम्बन्धमा नेपाल विश्व स्तरमा ग्रे लिस्टमा परेका सन्दर्भमा यो बेग्लै विधेयक छन् आवश्यक भएको बताउनुभयो। उहाँले आगामी विधेयक ल्याउँदा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
4: अहिले सहकारीको पैसा उठाउन भने बचतकर्ताको बचत उठाउनको लागि अनि केही कठोर निर्णयहरू लिनुपर्ने छ। हामीले यो आज अध्यादेश ड्राफ्ट गर्दा अथवा विधेयक ड्राफ्ट गर्दै गर्दा अब हामी फ्युचरमा ल्याउने अरू विधेयकहरू ड्राफ्ट गर्दै गर्दा हामी चाहिँ त्यहाँको स्टेक होल्डरसँग बसेर काम गरेर आएका छौँ। के काम अप्ठ्यारो भएको छ त त्यहाँ बचत जस्तो बचतकर्तासँग हामी यो बनाउ यो ड्राफ्ट गर्नुभन्दा अगाडि बचतकर्ताको हामी सल्लाह सुझाव ल्याएको छौँ, राष्ट्र ब्याङ्कको हामी सल्लाह सुझाव ल्याएको छौँ, महाधिवक्ताको ल्याएको छौँ।
2: यस्तै सदनले सम्पत्ति शुद्धिकरण, मनी लन्ड्रिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 पारित गरेको छ। विधेयक माथिको दफावार छलफल र अर्थमन्त्री डाक्टर सुवर्णी मुगलेको जवाबपछि बहुमतले विधेयक पारित गरेको हो। विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री वाग्लेले भ्रष्टाचार आर्थिक अपराधका विषयलाई कसरी रोक्न सकिन्छ भन्नेमा सार्थक बहस गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा 13 निकायले चलाउन सक्ने भन्दै व्यापक छलफलबाट आर्थिक आपराधिक गतिविधि रोक्नु पर्नेमा जोड दिनुभयो।
5: सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पुरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ।
2: बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सदनमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अध्यादेशलाई प्रतिस्थापन गर्न सो विधेयक सदनमा ल्याइएको हो।
1: सरकारी कार्यालयमा फाइल हराउने, लामो समय एउटै टेबुलमा थन्किने तथा कुन कर्मचारीले कति समय फाइल रोकेर राख्यो भन्ने जानकारी नहुने समस्या अब एकादेशको कथा बन्ने दिशामा अघि बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासनदेखि कानून निर्माण प्रक्रियामा उल्लेखनीय प्रगति हासिल गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवा मार्फत नागरिक मैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ। सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सञ्चार मन्त्रालयले मन्त्रालयमै फ्रन्ट डेस्क सञ्चालनमा ल्याएर गुनासा सुन्नेदेखि समाधानको बाटो पहिल्याइदिने सुरुवात गरेको छ, जसबाट मन्त्रालयमा आउने चिठी पत्र तथा निवेदनहरू सम्बन्धित शाखामा सिधै पठाइने भएकाले फाइल अनावश्यक रूपमा विभिन्न टेबलमा घुम्ने अवस्था हटेको छ। मन्त्रालयका अनुसार यसबाट सेवाग्राहीले तत्काल सेवा पाउन थालेका छन् र काममा ढिला सुस्ती हुने अवस्थाको अन्त्य भएको छ। विगतमा एउटै सेवा लिन नागरिकले धेरै तहको स्वीकृति लिनुपर्ने, लामो समय कुर्नुपर्ने तथा अनावश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेकामा त्यसलाई अन्त्य गर्न बिजनेस प्रोसेस रिइन्जिनियरिङ बिपिआर लागू गरिएको मन्त्रालयले जनाएको छ। शासकीय सुधारको अर्को महत्वपूर्ण पक्ष कर्मचारीको व्यवहार परिवर्तनलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ। मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचार संहिता र प्रतिबद्धता पत्र तयार गरी लागू गरिएको छ। ढिला सुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार अन्त्य गर्दै कर्मचारी तन्त्रलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने उद्देश्यले सबै कर्मचारीबाट प्रतिबद्धता गराइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले केही प्रमुख सेवाको समय उल्लेखनीय रूपमा घटाउन सफल भएको जनाएको छ। विदेशी मुद्रा सटाई सिफारिस, चलचित्र जाँच पास तथा वरीकरण, चलचित्र तथा डकुमेन्ट्री छायाङ्कन अनुमति जस्ता सेवामा पहिले 3-7 दिनसम्म लाग्ने गरेकोमा अब 1-3 दिनभित्र सेवा उपलब्ध गराइसकिने व्यवस्था मिलाइएको छ। यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट सञ्चालित हेरो सरकार प्रणाली मार्फत आएका उजुरी फर्चोटलाई उच्च प्राथमिकतामा राखिएको छ। मन्त्रालयका अनुसार हालसम्म हेलो सरकार मार्फत 620 गुनासा प्राप्त भएका छन्। तीमध्ये 347 गुनासा फर्चोट भइसकेका छन् भने बाँकी सम्बन्धित शाखा तथा मातहतका निकायमा पठाएर प्रक्रिया अघि बढाइएको छ। मन्त्रालयले सबैभन्दा महत्वाकांक्षी कार्यक्रमका रूपमा सरकारी कुरियर सेवा गभर्नमेन्ट कुरियर सर्भिसलाई अघि सारेको छ। त्यस्तै हुलाक प्रणालीलाई आधुनिक बनाउन सरकार स्मार्ट हुलाक अवधारणा अघि सारेको छ। मन्त्रालयले देशभरका 50 हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित स्मार्ट हुलाकका रूपमा विकास गर्ने गरी छनौट गरेको जनाएको छ। विगतमा स्मार्ट लाइसेन्सको अभाव र छपाईमा भएको ढिलाइका कारण लाखौं सेवाग्राहीले लामो समयसम्म अनुमति पत्र प्राप्त गर्न नसक्ने अवस्था रहेको थियो। पछिल्लो समय छपाई क्षमतामा वृद्धि गरिएसँगै लामो समयदेखि थनिकेका आवेदनहरूको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ। मन्त्रालयका अनुसार असार मसान्तसम्म 29 लाख स्मार्ट सवारी चालक अनुमति पत्र छपाई गर्ने लक्ष्य सहित यातायात व्यवस्था विभागसँग भएको सम्झौता अनुसार 2083 असार 16 गतेसम्म 23,75,181 थान अर्थात 82% स्मार्ट लाइसेन्स छपाई सम्पन्न भइसकेको छ। त्यस्तै नेपाल टेलिकमको सेवामा पनि सुधार ल्याइएको छ। डिजिटल नेपाल अभियानले गति समात्दै गएको छ। सरकारले पछिल्ला केही वर्ष यता डिजिटल नेपाल अवधारणालाई प्राथमिकता दिँदै आएको भए पनि सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको आलोचना हुँदै आएको थियो। एउटै विवरण पटक पटक बुझाउनु पर्ने, विभिन्न कार्यालय धाउनु पर्ने, कागजात प्रमाणीकरणमा समय खर्चिनु पर्ने तथा सरकारी प्रणाली बीच अन्तर आबद्धताको अभावका कारण नागरिकले शास्ति खेप्दै आएका थिए। अहिले मन्त्रालयले ती कमजोरी हटाउने उद्देश्य सहित विभिन्न डिजिटल प्रणालीलाई एक आपसमा जोड्ने प्रयास थालेको छ। डिजिटल सुशासनलाई प्रभावकारी बनाउन मन्त्रालयले सूचना प्रविधि विधेयक र कृत्रिम बौद्धिकता एआई सम्बन्धी विधेयकको प्रक्रिया अघि बढेको जनाएको छ। नागरिक एपलाई केवल सूचना दिने माध्यमबाट सेवा उपलब्ध गराउने एकीकृत डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ। डिजिटल सेवा सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले मन्त्रालयले सरकारी वेबसाइटलाई परिमार्जन गरेको जनाएको छ। मन्त्रालयका अनुसार अपाङ्ग मैत्री विशेषता भएको एकीकृत वेबसाइट सञ्चालनमा ल्याइसकिएको छ। नागरिक एपबाट सरकारी प्रमाणपत्र डाउनलोड गर्न सकिने सुविधा थप भएको छ। हाल प्रहरी प्रतिवेदन, नेपाल इन्जिनियरिङ परिषदको प्रमाणपत्र, लोक सेवा आयोगको प्रवेश पत्र तथा कर्मचारीको व्यक्तिगत विवरण डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै प्रहरी प्रतिवेदनको राजस्व नागरिक एपबाटै तिर्ने र अन्तिम प्रतिवेदन डाउनलोड गर्न सकिने प्रणाली परीक्षणको चरणमा रहेको छ। डिजिटल सेवाको विस्तारसँगै अनलाइन अपराध नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ। सरसर्ती हेर्दा करिब 2/3 अपार जनमत सहित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेकै दिन ल्याइएको शासकीय सुधार सम्बन्धी सरकारका 100 दिनमा सूचना तथा सञ्चार मन्त्रालय निकै रफ्तारमा अघि बढेको देखिन्छ। सरकारले वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन रूपमा अन्त्य गर्ने अभियान अन्तर्गत बर्दियाबाट लाल पूर्जा वितरण सुरु गरेको छ। यस अभियानको पहिलो चरणमा बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा प्रदान गरिएको छ।
2: लामो समयदेखि आफूले बसोबास गर्दै आएको जग्गामा कानुनी स्वामित्वबाट वञ्चित रहेका नागरिकले लाल पूर्जा प्राप्त गरेसँगै उनीहरू अब कानुनी रूपमा जग्गा धनी बनेका छन्। यसले उनीहरूको सामाजिक तथा आर्थिक जीवनमा नयाँ अवसर सृजना गर्नुका साथै बैंकिङ सेवा, सहुलियतपूर्ण ऋण, सरकारी अनुदान, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्थे उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने लक्ष्यका साथ लाल पूर्जा वितरण अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सम्बन्धित निकायले आवश्यक प्रक्रिया तीव्र बनाउँदै वास्तविक लाभग्राहीलाई पहिचान गरी क्रमशः लाल पूर्जा वितरणलाई प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको अभियानलाई क्रमिक रूपमा देशभर विस्तार गरिने बताउनु भएको छ। वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले दशकौंदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्याको स्थायी समाधानतर्फ सरकारले व्यवहारिक र परिणाममुखी पहल अघि बढाएको उल्लेख गर्नुभएको हो। नेपालमा भूमिहीनता र अव्यवस्थित बसोबासको समस्या दशकौंदेखि सामाजिक, आर्थिक र प्रशासनिक चुनौतीका रूपमा रहँदै आएको छ। आफ्नै नाममा जग्गा नहुँदा हजारौं परिवारले राज्यका विभिन्न सेवा सुविधाबाट पूर्ण रूपमा लाभ लिन सकेका थिएनन्। कानुनी स्वामित्वको अभावले उनीहरूको आर्थिक गतिविधि, लगानीको अवसर, वित्तीय पहुँच तथा सामाजिक सुरक्षामा समेत प्रत्यक्ष असर परेको थियो। यही अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित सरकारले वास्तविक भूमिहीन परिवारलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको हो। लाल पूर्जा वितरणले नागरिकको आत्मसम्मान, आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षालाई समेत मजबुत बनाउने विश्वास गरिएको छ। यस अभियानले भूमि सम्बन्धी दीर्घकालीन विवाद न्यूनीकरण गर्नुका साथै व्यवस्थित बसोबास, योजनाबद्ध विकास र समावेशी आर्थिक समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ। बर्दियाबाट सुरु भएको यो अभियानलाई सरकारको भूमि सुधार कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आगामी दिनमा देशका अन्य जिल्लामा पनि प्रक्रिया पूरा गरेका वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई क्रमिक रूपमा लाल पूर्जा वितरण गरिने सरकारको तयारी रहेको छ। यससँगै वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको सुकुम्बासी समस्याले अब स्थायी समाधानको स्पष्ट दिशा समातेको विश्वास गरिएको छ।
1: फिफा विश्वकप 2026 21 दिन अन्तिम 32 3 खेल सनसनीपूर्ण रहे। इङ्ल्यान्ड, बेल्जियम र संयुक्त राज्य अमेरिकाले कठिन परिस्थितिबाट जित निकाल्दै अन्तिम 16 स्थान बनाएका छन्। सबैभन्दा रोचक त इङ्ल्यान्ड र डीआर कङ्गो बीचको खेल रह्यो। डीआर कङ्गोले सुरुवातमै इङ्ल्यान्डलाई ठूलो चुनौती दियो। ब्रायन स्पेङ्गाले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएपछि आरोन वान बिसाका, एक्सेल तुआन्जेबे, चान्सेल मेम्बेबा लगायतका रक्षकले त्यो अग्रता जोगाउन भरपूर प्रयास गरे। तर 75 मिनेटमा एन्थोनी गोर्डनको उत्कृष्ट क्रसलाई कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै बराबरीमा ल्याए। त्यतिमै नरोकिने केनले खेलको अन्त्यतिर प्रतियोगिताकै उत्कृष्ट एक प्रहार गर्दै निर्णायक गोल गर्दा स्टेडियमका दर्शक मात्र होइन सारा संसार जुरुक्क उठेको थियो। त्यो सँगै प्रशिक्षक थोमस टुचेलको टोलीले अन्तिम 16 आयोजक मेक्सिकोसँग रोमाञ्चक भेट पक्का गर्यो। गैरातीकै अर्को खेलमा जित निकाल्दै बेल्जियम अन्तिम 16 पुगेको छ। यता अर्को खेलमा अमेरिका विजय भएको छ। अमेरिकाका फरवार्ड फोलारिन बालोगुनका लागि यो खेल उतार चढाव पूर्ण रह्यो। पहिला उनको एउटा गोल अफसाइडका कारण रद्द भयो, त्यसपछि उनले वैध गोल गर्दै लेब्रोन जेम्सको प्रसिद्ध उत्सव दोहोऱ्याए। तर केही समयपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। 10 खेलाडीमा सीमित भएपछि पनि प्रशिक्षक माउरिसियोको टोली दबावमा परेन। अमेरिकाले अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्यो र मालिक टिलम्यानको फ्रिकिक मार्फत 2 गोल गर्दै 2-0 जित सुनिश्चित गर्यो।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: विभागीय समाचार
1: दिएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा असार 16 गते आयोजित कार्यक्रम बीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवं विकासको लागि उन्नत डिजिटल फोरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको प्रतिबिम्ब समेत भएको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ति, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवं सहजीकरण हुने बताउनुभयो। यस्ता उपकरणहरूको सहयोगबाट प्रविधि जन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
2: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहको प्रमुख आतिथ्यतामा असार 16 गते आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा सञ्चालित प्रहरी अधिकृत प्राविधिक आधारभूत तालिम 34 समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनुज भण्डारी, सर्वद्वितीय एवं प्रहरी कार्यवाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डाक्टर राजकुमार श्रेष्ठ, सर्वतृतीय एवं कवाज प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक वसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डाक्टर ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायब निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवं प्रमाण पत्र प्रदान गर्नुभयो। साथै उहाँले तालिम सम्बन्धी गतिविधि समेटिएको पुस्तक संकल्पको विमोचन समेत गर्नुभयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जीवनको शुभकामना समेत दिनुभयो। नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवं अनुसन्धान, प्रहरी कार्य, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जित पेशागत ज्ञान, सिप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आफ्नो कार्यक्षेत्रमा लागू गर्दै उच्च स्तरको कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो। राज्यले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले शब्द उच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनु भएको थियो। 2082 माघ 21 गतेबाट सञ्चालित 100 दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक 24 जना, प्राविधिक प्रहरी नायब निरीक्षक 11 जना र प्राविधिक प्रहरी सहायक निरीक्षक 28 जना गरी कुल 63 जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।
0: अपराध समाचार। अवैध लागू औषध अफिम जस्तो देखिने पदार्थ करिब 4 किलोग्राम सहित रुकुम जिल्ला भूमे गाउँपालिका 2 बस्ने 40 वर्षीय विरोध बुढा र रोल्पा जिल्ला थवाङ गाउँपालिका 2 बस्ने 31 वर्षीय जानपुरा झाँक्री मगरलाई रुकुम जिल्ला सिस्ने गाउँपालिका 6 असार 16 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 26,710 ट्याब्लेट र नगद 50,000 रुपियाँ सहित सिन्धुलीका 20 वर्षीय युवराज खत्री समेत 2 जनालाई काठमाडौँ महानगरपालिका 13 असार 16 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 6,700 ट्याब्लेट सहित ओखलढुङ्गा जिल्ला माने भन्ज्याङ गाउँपालिका 2 23 वर्षीय ग्रीष्मा राई र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका 3 28 वर्षीय सहकुल बानियालाई काभ्रे जिल्ला बनेपा नगरपालिका 8 असार 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 3,790 ट्याब्लेट र डाइक्लोमाइन 3,790 ट्याब्लेट सहित धनकुटा जिल्ला सहित भूमि गाउँपालिका 7 बस्ने 23 वर्षीय अजित कार्की र 19 वर्षीय उज्जवल राईलाई सोही ठाउँबाट असार 15 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 600 ट्याब्लेट र डाइजेपाम 3 एम्पुल सहित चितवन जिल्ला इच्छा कामना गाउँपालिका 3 39 वर्षीय कृष्ण गुरुङलाई काठमाडौँ महानगरपालिका 14 असार 16 गते प्रहरीले पक्राउ गरेको छ।

0: त्यसै गरी नियन्त्रित लागू औषध ओपिडोल 490 ट्याब्लेट र स्पासपेन 490 ट्याब्लेट सहित उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 बस्ने 21 वर्षीय दीपक राज पोखरेल र 25 वर्षीय पूरण मगरलाई सोही नगरपालिका 5 बाट असार 14 गते प्रहरीले पक्राउ गरेको छ भने अवैध लागू औषध गाँजा करिब 775 किलोग्राम सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 1 बस्ने 33 वर्षीय परीक्षण कुँवरलाई धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका 6 बाट असार 15 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पाकी 48 वर्षीय मेनुका ढुङ्गाना, सिन्धुपाल्चोकका 31 वर्षीय सन्जु तामाङ, सिन्धुलीकी 38 वर्षीय सुमित्रा कोइराला, 37 वर्षीय रञ्जना कोइराला, गोर्खाका 32 वर्षीय सन्तोष तामाङ र मोरङका 51 वर्षीय धात्री प्रसाद पोखरेल रहेका छन्। पक्राउ परेका मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 7,50,000 रुपियाँ, सन्जुले ग्रीस पठाइदिन्छु भन्दै 8 पीडितहरूबाट 43 लाख रुपियाँ, सुमित्राले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 3 लाख रुपियाँ, रञ्जनाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 2 लाख रुपियाँ, सन्तोषले सर्बिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,84,000 रुपियाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 12 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 16 र 17 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका 42 वर्षीय वाङदी लामा, रामेछापका 38 वर्षीय ललित बहादुर तामाङ, धादिङकी 34 वर्षीय सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरी नगरपालिका 8 बस्ने 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 बस्ने 29 वर्षीय शरीफ गिरी रहेका छन्। पक्राउ परेका मध्ये वाङदीले अजरबैजान पठाइदिन्छु भन्दै 1 पीडितबाट 50,000 रुपियाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,50,000 रुपियाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै 1 पीडितबाट 15 लाख रुपियाँ, रामदासले युएई पठाइदिन्छु भन्दै 7 पीडितहरूबाट 45 लाख रुपियाँ र शरीफले क्यानाडा पठाइदिन्छु भन्दै 1 पीडितबाट 20 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले वाङदीलाई काठमाडौँ महानगरपालिका 4 असार 14 गते, ललित बहादुरलाई काठमाडौँ महानगरपालिका 12 र सन्तोषीलाई काठमाडौँ महानगरपालिका 15 असार 13 गते, रामदासलाई काठमाडौँ महानगरपालिका 14 असार 12 गते र शरीफलाई काठमाडौँ महानगरपालिका 15 असार 15 गते पक्राउ गरेको हो।
0: लुटपाटमा संलग्न रहेको अभियोगमा 4 असार 14 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ धापासी बस्ने सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका 3 43 वर्षीय रामशरण दमाई, काठमाडौँ टोखा नगरपालिका 1 बस्ने 38 वर्षीय सविन खवास, पर्सा जिल्ला ठोरी गाउँपालिका 4 43 वर्षीय लक्ष्मी गोले र सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका 5 46 वर्षीय शेरबहादुर मोक्तान रहेका छन्। शेरबहादुरको कोठामा पीडितलाई असार 9 गते 5-6 समूहमा आएका मानिसहरूले प्रहरी हौ भनी डर त्रास देखाई धाक धम्की दिए हत्कडी लगाई 10,95,000 रुपियाँ मोबाइल र बैंकको चेकहरू ढाका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूको साथबाट नगद 2 लाख रुपियाँ समेत बरामद गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक निर्दयी।

0: रूपा रूपा
1: हजुर हजुर के भयो
0: यहाँ हेर त पल्लो घरको कुकुरले आज पनि बर्बाद गरेछ नि
1: के गरेछ फेरि त्यसले
0: आज फेरि अर्को कुखुराको चल्ला खाइदिएछ नि
1: हो र भए भरको चल्ला जति त यही कुकुरलाई हुने भयो नि अब
0: यो अलच्छिन्न कुकुरलाई के गर्नुपर्छ मैले जानेको छु
1: छोड दिनुहोस् पशु न हो नि के थाहा छ र त्यसलाई
0: अनि पशु भएर पशुको ठाउँमा बस्नु पर्यो नि खोइ त्यो लट्ठी दे त लखा लखा दुःख पनि कति दिन सकेको हो यसले कहिले के विराम गरेको छ कहिले के गरेको छ लजा
2: दिपेश काका यो कुकुरले तपाईँलाई पनि दुःख दियो कि के हो कुट्दै हुनुहुन्छ त
0: हेर्नु रोशन आजसम्म तिनवटा कुखुराको चल्ला खाइदियो
2: हो त यसले त गाउँभरिका मान्छेलाई दुःख दिन थाले त यो कुकुरलाई त मार्न पर्छ काका हिजै मेरो बहिनीलाई पनि टोकेछ यसले
0: ल हेर त यसलाई त यत्तिकै छाड्यो भने अरूलाई समेत दुःख दिन्छ
2: तपाईँ लट्ठीले हान्नु है काका म एउटा भिडियो बनाउँछु फेसबुकमा हालिदिन्छु म अनि भिडियो भाइरल हुन्छ मलाई पनि कन्टेन्ट बन्छ ला

0: नेपाली बाबुहरू, बरु तिम्रो कुखुराको चल्लाको पैसा तिर्थ्यो क्या रे?
1: पैसाको धाक नदेखाउनुहोस् है बुवा, गल्ती भयो भन्नु त कता हो उल्टै ठुल्ठुला कुरा। कुकुर पालेपछि घरमै बाँधेर राख्नु पर्यो नि, छिमेकमा छोडेर हुन्छ?
0: ल कुकुर त मरे जस्तो पो छ त, नातिले कस्तो रहरले ल्याएको यो कुकुर, अब उसलाई मैले के भन्ने? यो अवध प्राणीमाथि यस्तो अपराध त नगरेको भए हुन्थ्यो नि तिमीहरूलाई।
1: ए, मैले कुकुर मारेर अपराध गरे, अब के गर्छौ त मलाई? ल गर बुढा,
0: तिमीहरूलाई के गर्नुपर्छ मैले जानेछु।

0: सर, हामीलाई यहाँ किन ल्याउनु भएको? हामीले त खासै कुरै बुझेनौ नि।
1: त्यही त, हामीले के गरेछौँ र सर?
2: ए, के गर्यौँ रे? तपाईँहरूका विरुद्ध तपाईँको छिमेकीले उजुरी दिनुभएको छ।
0: उजुरी? के को उजुरी सर?
2: अनि त्यो कुकुरलाई तडपाई तडपाई मार्ने तपाईँहरू नै होइन त? सामाजिक सञ्जालमा पनि भिडियो भाइरल भएको छ, हेर्नुहोस् त।
0: अनि त्यो कुकुरले त एकदमै दुःख दिएकोले एक दुई लाठी मात्र हानेको हो सर। त्यसमा प्रहरी कार्यालय नै धाउनु पर्ने के छ र सर?
2: ए, त्यसो पो, हेर्नुहोस्, पशु हो, बोल्न सक्दैन भन्दैमा त्यसरी क्रूरतापूर्वक हत्या गर्न पाइँदैन। त्यो कानुन विपरीत हो भन्ने कुरा सायद तपाईँहरूलाई थाहा थिएन होला।
0: सर, एक पटकलाई गल्ती भयो, त्यो कुकुरले पनि मेरा तिन चारवटा कुखुराको चल्ला खाइदियो। घरि कसलाई टोक्ने, घरि सामान बोकेर हिँड्ने गरेर साह्रै दुःख दिएपछि रिसको झोकमा त्यस्तो गरेको हौ सर।
2: घरमा पालिएको पशुले त्यस्तो व्यवहार गर्नु भनेको कुनै रोग लागेर पो हो कि? उपचार गर्न सकिन्थ्यो नि, अथवा बाँधेर पनि त्यसको जोखिम कम गर्न सकिन्थ्यो होला। हामी त चेतनशील प्राणी हौ नि। यसरी कुनै पनि पशु पक्षीलाई कुनै पनि किसिमको निर्दय व्यवहार गर्नु, हत्या गर्नुलाई मुलुकी अपराध संहिता 2074 अपराध मानेको छ।
0: हो र सर, आवेशमा आएर यो सब भइहाल्यो, तर हामीलाई यसो गर्नु अपराध हो भन्ने पनि थाहा थिएन सर। हामीलाई एकपटक माफ गरिदिनुहोस् न।
2: कानुन थाहा थिएन भनेर पाइँदैन, कानुनले तोकेको सजाय त भोग्नै पर्छ, बुझ्नुभयो? मुलुकी अपराध संहिता 2074 परिच्छेद 27 पशुपन्छी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ। दफा 291 अनुसार कसैले कुनै पशुपन्छीलाई कुटपिट गर्ने, क्षमता भन्दा बढी भारी बोकाउने, सामर्थ्य भन्दा बढी दौडाउन लगाउने, रोगी वा वृद्ध पशुलाई जबरजस्ती काम लगाउने, हानिकारक वस्तु खुवाउने वा अन्य कुनै किसिमले यातना दिने वा निर्दय व्यवहार गर्नु कानुन विपरीत हो। यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 3 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। एतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक निर्दयी। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, सन्तोष पौडेल र दीपक राज विश्वकर्मा।
3: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र मिनरुवा बज्राचार्य, सहकर्मी दीपकराज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
6: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

0: This is Radio Nepal. I am Essence. Rest of the news, the headlines first. House of Representatives passes four bills including the Prevention of Money Laundering Third Amendment Bill. Land Ownership Certificates distribution begins for landless families in Bardia. Department of Transport Management reduces inter-provincial public transport fares by 2%. And Russian attack on Kyiv kills at least 18 people. Now the news in detail. The House of Representatives has passed four replacement bills introduced to replace ordinances including the Prevention of Money Laundering Third Amendment Bill 2083. Today's House meeting endorsed the Public Procurement Second Amendment Bill 2083, the Cooperative First Amendment Bill 2083, and the Bill to Amend Certain Nepal Acts Relating to Health Science Academies 2083. Responding to lawmakers during close-wise discussions, Finance Minister Dr. Swarnim Waglia said the government's main objective is to remove Nepal from the Financial Action Task Force FATF grey list. He warned that misuse of anti-money laundering laws for political purposes could undermine that effort. During discussions on the Cooperative First Amendment Bill, Minister for Land Management Pratibha Rawal said returning depositors' savings remains the government's top priority and stressed that tough decisions would be taken in consultation with stakeholders to recover misappropriated funds. Replying to discussions on the health bill, Minister for Health and Food Safety Nisha Mehta said the legislation would help make Nepal more self-reliant in the health sector and improve access to effective healthcare services. The House rejected all proposed amendments to the four bills except those accepted by the ministers or withdrawn by the lawmakers concerned. Group-wise discussion on headings of nine ministries under the Appropriation Bill 2083 has concluded in the National Assembly. Discussions on the appropriation headings related to Ministry of Youth, Labour and Employment, Ministry of Information and Communications, Ministry of Culture, Tourism and Civil Aviation, Ministry of Education and Sports, Ministry of Health and Food Safety, Ministry of Land Management, Cooperatives, Federal Affairs and General Administration, Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security, Ministry of Science, Technology and Innovation, and Ministry for Law, Justice and Parliamentary Affairs was held in today's National Assembly meeting. National Assembly members said the budget should be focused to fulfill people's expectations, employment creation, industrial revival, agro-production growth, stopping brain drain and bringing the Dalit community to state's mainstream. The remaining ministries are scheduled to respond to the queries raised on appropriation headings on the 6th and 7th of July in the National Assembly meeting. The National Assembly meeting will meet next at 1:15 p.m. tomorrow. Minister for Land Management, Cooperatives, Federal Affairs and General Administration Pratibha Rawal has launched a land ownership certificate distribution campaign from Bardia. The minister distributed land owner certificates to 29 landless Dalit and landless quota families in Padhaiyatal Rural Municipality for making them legal owners of the land they have occupied for years. Speaking on the occasion, Minister Rawal said the government has placed high priority on resolving the problems of landless Dalits, landless quarters and unmanaged settlers. The Department of Transport Management has reduced fares for inter-provincial public and freight transport by 2% effective from Wednesday following the recent decline in petroleum prices. Issuing a notice today, the department said the fare adjustment was made under the automatic pricing mechanism after the average diesel price fell from the 235.83 rupees per litre to 193.83 rupees per litre from the 30th of June. The department had previously increased public and freight transport fares by 5% following a ministerial decision on the 25th of April in 2026. Minister for Education and Sports and Government spokesperson Susmit Pokhrel said the government is in talks with FIFA and Asian Football Confederation AFC to seek the lifting of the suspension on the All Nepal Football Association ANFA. He said FIFA and AFC officials have been invited for discussions to resolve the issue. The government spokesperson said the government is committed to an impartial investigation into corruption allegations within ANFA and to promote football development free from political interference. Meanwhile, the cabinet appointed Hikmat Bahadur Rawal as general manager of the Gorkhapatra Corporation and Devraj Dhungana as executive director of the Security Printing Center. It also approved amendments to economic, education and Kamaiya labor laws, transferred 8 additional inspectors general of Nepal Police and appointed Dharmaraj Khadka as executive director of the Special Structure Operation and Management Development Committee. A passenger vehicle carrying an estimated 14 people met with an accident at 11:30 a.m. at Sangeda on the Karnali Highway in Chamunda Prindasaini Municipality 7 of Dailek District today. According to the district police office, the vehicle travelling from Surkhet towards Calicut fell about 400 feet off the road into the Karnali River. According to District Police Chief Superintendent of Police Shravan Kumar Bika, the body of an unidentified man was recovered from the accident site. Police suspect the driver lost control of the vehicle, causing it to plunge into the Karnali River. A 35-member police team has been deployed for the rescue operation, which has been hampered by high water levels and submerged vehicle. Police also rescued an unidentified man in an unconscious state from a cliff near the accident site. This news comes to you from Radio Nepal. It's time for a short break.
1: बजारमा नयाँ के थाइन नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो सारै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नुपर्ने रहेछ त्यही भएर कण्ठ पारिराख्या
2: हो र दाइ
1: त्यति मात्र हो र भाइ नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नुपर्ने रहेछ नि त
2: चौध पन्ध्र मलाई पनि कण्ठै भयो दाइ
3: नेपाल टेलिकम राष्ट्रको संसार.
0: Welcome back. Now the remaining news. The Ministry of Information and Communications says its first 100-day achievements include digital governance reforms, faster public service delivery and administrative simplification. According to the ministry, approval layers have been reduced to 3, processing time for major services cut by more than half and 347 of 620 Hello Sarkar complaints resolved. More than 204,000 passports have been delivered to district offices, while the smart postal service has been launched by upgrading 50 post offices. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now on to some international news updates. Russian forces launched a major drone and missile attack on Kyiv overnight, killing 18 people in what the city's mayor has described as the most massive attack on the Ukrainian capital. The BBC cited Vitaly Klitschko on Friday as declaring a day of mourning and said around 90 people were injured. He said an ambulance station was among the places hit in the strikes. Russia launched its largest barrage of missiles and drones on Kyiv to date, striking multiple areas of the capital and forcing evacuations hours after Ukrainian President Volodymyr Zelensky warned of a major attack. Kremlin spokesperson Dmitry Peskov said Russia would continue increasing pressure on Kyiv to achieve its objectives. 8 Buddhist monks were killed and more than 10 others in their procession injured when they were hit by an 11-year-old boy driving his parents' pickup truck in northeast Thailand, police said. According to the BBC, the group of 35 monks and 5 lay followers were walking along a road in Mogdahan province during a pilgrimage when the incident occurred. Police said 5 monks died at the scene and 3 others later in hospital after the boy allegedly took the vehicle without permission and crashed into them. 4 monks remain in critical condition while 10 others were seriously injured. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy across the country. There is a possibility of moderate rain and snowfall accompanied by thunder and lightning at a few places in the Himalayan region. Moderate rainfall with thunder and lightning is likely at a few places in Bagmati Gandaki, Lumbini, Karnali and Sudur Pashchim provinces and at one or two places in Koshi and Madhes provinces. Heavy rainfall is also likely at one or two places in the hilly and Tarai regions of Gandaki and Bagmati provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. House of Representatives passes 4 bills including the Prevention of Money Laundering Third Amendment Bill. Land Ownership Certificates distribution begins for landless families in Bardia. Department of Transport Management reduces interprovincial public transport fares by 2%. And Russian attack on Kyiv kills at least 18 people. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
8: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
7: अनि म मनुका कुँवर।
8: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेबका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
7: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा गहिरो वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यो युगमा पनि जन्मका आधारमा गरिने छुवाछुत र भेदभाव सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। तसर्थ प्रगतिशील सोचको विकास गरी अघि बढ्न हामी प्रत्येकले छुवाछुतका विरुद्ध अभियान चलाउन जरुरी छ भन्दै आजको यस कार्यक्रममा समाचारमूलक सामग्रीका साथै हालै नेपाल सरकारले प्रस्तुत गरेको बजेटले दलित समुदायका अधिकार र उत्थानका सवाललाई कतिको सम्बोधन गरेको छ भन्ने विषयमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनेर
8: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
7: सत्तारूढ दलले चुनावका बेला गरेका प्रतिबद्धता र वर्तमान बजेटको सामञ्जस्यतालाई लिएर संसदमा आवाज उठेको छ। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको चुनावी प्रतिबद्धता र बजेट कार्यान्वयनको अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो। सत्तारूढ दलले चुनावका बेला सार्वजनिक गरेको 100 बुँदे प्रतिबद्धताको पहिलो बुँदामै दलित समुदायका अधिकार, राज्य संरचनामा भएको ऐतिहासिक विभेद र सामाजिक न्यायको विषय समेटिएको भए पनि आगामी आर्थिक वर्षको बजेटमा त्यसको व्यावहारिक कार्यान्वयन स्पष्ट नदेखिएको सांसद पोर्तेलको भनाइ छ। चुनावी घोषणा पत्रमा दलित समुदायले पुस्तौंदेखि भोग्दै आएको विभेद र उत्पीडन प्रति राज्यले औपचारिक क्षमा याचना गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै उहाँले त्यसको कार्यान्वयन स्थितिबारे संसदमा प्रश्न उठाउनु भयो। सांसद पोर्तेलले आगामी आर्थिक वर्षको बजेटमा दलित समुदायलाई लक्षित गरी ठोस कार्यक्रमहरू नआएको उल्लेख गर्नुहुँदै अघिल्लो सरकारले सुरु गरेका सकारात्मक कार्यक्रमहरूको निरन्तरतामा जोड दिनुभयो। अघिल्लो सरकारले दलित समुदायको आर्थिक सशक्तिकरणका लागि भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत 50 करोड रुपियाँ विनियोजन गरेको, दलित उद्यमीका लागि बिना धितो 10 लाख रुपियाँसम्म ऋण दिने व्यवस्था गरेको तथा अन्तर्जातीय विवाह र आवास विहीनका लागि कार्यक्रम ल्याएको भए पनि वर्तमान बजेटमा ती कार्यक्रमहरू कमजोर पारिएको वा रकमान्तर गरिएको भन्दै उहाँले चासो व्यक्त गर्नुभयो। चुनावी वाचाहरू राजनीतिक दलका औपचारिक र जिम्मेवार प्रतिबद्धता भएकाले तिनलाई पूर्ण होसका साथ कार्यान्वयनको तहमा लैजान उहाँले आग्रह गर्नुभयो। सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्य बीच तादम्यता मिल्नुपर्ने उल्लेख गर्दै उहाँले दलित समुदायसँग सम्बन्धित कार्यक्रमहरू मन्त्रालयगत रूपमा कसरी अगाडि बढिरहेका छन् भन्ने बारे स्पष्ट जानकारी दिन र नीति निर्माणमा दलित समुदायको न्यायोचित हिस्सा सुनिश्चित गर्न सरकारमाथि दबाब दिनुभएको छ। यस्तै जातीय विभेद र छुवाछुत जन्य व्यवहारको आरोपमा माइती घरमा धरना दिइरहनु भएकी दीपा नेपालीको मुद्दा अदालतमा दर्ता भएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका ओडा नम्बर 9 स्थित कोठा भाडामा बस्ने क्रममा विभेद भोगेको भन्दै 70 दिनदेखि आन्दोलनरत दीपाको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको हो। सरकारी वकिल कार्यालयले जातिपातिको आधारमा छुवाछुत तथा भेदभावपूर्ण व्यवहार गरेको कसुरमा घर धनी सहित 6 जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको छ। किर्तिपुरको नगाउँ दोबाटो स्थित कन्या महर्जनको घरमा डेरा गरी बस्ने दीपालाई घर धनी र उनका आफन्तले जातीय आधारमा गाली गलौज, दुर्व्यवहार र मानसिक यातना दिएको अभियोग पत्रमा उल्लेख छ। पीडित दीपाले आफूमाथि भएको दुर्व्यवहारको भिडियो प्रमाण समेत प्रहरीलाई बुझाउनु भएको छ भने साक्षीहरूले पनि जातीय विभेद भएको कुरा पुष्टि गरेका छन्। प्रहरीको अनुसन्धान र प्रमाणका आधारमा प्रतिवादीहरूले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 विपरीतको कार्य गरेको पाइएको छ। मुद्दा दायर गरिएका 6 जना प्रतिवादीहरू हाल फरार रहेकाले उनीहरूलाई पक्राउ गर्न अदालतसँग अनुमति माग गरिएको छ। ऐन अनुसार कसुर ठहर भएमा दोषीलाई 3 महिनादेखि 3 वर्षसम्म कैद, 50,000 2 लाख रुपियाँसम्म जरिवाना र पीडितलाई 2 लाख रुपियाँसम्म क्षतिपूर्ति भराउन माग दाबी गरिएको छ। हाम्रो संविधानमा धारा 24 र 40 दलित समुदायलाई हक अधिकार त दियो, तर व्यवहारमा लागू नहुँदा आजको युवा पुस्ताले समेत जातीय विभेदको पीडा भोग्नु परिरहेको छ। चुनावका बेला सबै दलले यसलाई साझा मुद्दा बनाउँछन्। अझ यो नयाँ सरकारले गठन हुन साथ आफ्नो 100 दिनमा 100 कामको कार्यसूचीमा यसलाई उच्च प्राथमिकतामा राखेको थियो। सुरुको 15 दिनभित्रै दलित समुदायसँग आम माफी माग्ने र संविधान लागू गर्ने प्रतिबद्धता पनि जनाएको थियो, तर दुःखको कुरा बजेट आउने बेलासम्म आइपुग्दा त्यो प्राथमिकता पनि हरायो। दलितका मुद्दाहरू फेरि पुरानै अवस्थामा थन्किएका छन्। मानवीय रूपमा कलङ्क र कानुनी रूपमा दण्डनीय मानिने यो छुवाछुत अन्त्य गर्न हरेक सरकार किन पछि हट्छन्? अनि यस्तो बेला सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको भूमिका कस्तो हुनुपर्छ? यसै विषयमा केन्द्रित रहेर राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानसँग सहकर्मी भीम घिमिरेले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा।
9: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
10: धेरै धेरै धन्यवाद।
9: नेपालको संविधान 2072 आइसकेपछि दलित समुदायका समस्या जस्ताको तस्तै छन्, यसो भइरहनुको मुख्य कारण के हो जस्तो लाग्छ यहाँलाई?
10: अब म के भनौँ, समानता र सपना एउटै हो कि
9: हजुर,
10: यो नेपालको लागि सपनामा सुतेर सोचिराख्नुहोस् कि दलितको उद्धार हुन्छ, दलितको यहाँ समानता हुन्छ भनेर। सेम यही कुरा हो कि, तपाईँको सपना जस्तै हो। तपाईँले कहिले पनि यो देशमा नसोचे पनि हुन्छ, यो महासन्धि अनि त्यसपछि नेपालले संकल्प प्रस्ताव पनि पास गर्यो, तर स्थिति जस्ताको तस्तै छ।
9: राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पनि पास भइसक्यो। नेपालको संविधानको धारा 24 र 40 2-2 मौलिक हकको व्यवस्था पनि भयो, तर कार्यान्वयनमा जाने हो भने आज पनि दलित समुदायहरूले चाहिँ मृत्युवरण गरिरहनु भएको छ र छुवाछुतको चरम भोगिरहनु परेको छ। यो अवस्था भइरहनुको पछाडि के हो जस्तो लाग्छ यहाँलाई?
10: यो खास गरेर यहाँ जुन पार्टीहरू प्रतिबद्ध छैन, पार्टीहरूको घोषणा पत्र हेर्नु अनि त्यो घोषणा पत्र अनुसार उहाँले के काम गरेका छन् त। यो चुनावी हावा मात्र हो, दलितको भोट तान्ने मात्र हो, यो जुन पनि पार्टीले हो के सेम त्यस्तै, केही फरक छैन।
9: यहाँले भने जस्तै दलितको जुन हक छ त्यो हक स्थापना गर्नका लागि यहाँहरू जस्तो दलित समुदायबाटै प्रतिनिधित्व गर्नुहुन्छ, संसदमा यी आवाजहरू कसरी उठाइरहनु भएको छ त यहाँहरूले?
10: कानुन बनेको कुरा गर्नुहुन्छ भने यसमा मलाई अलिकति शर्म आउँछ, आफैले यो देशको नागरिक भएको कारणले मलाई शर्म आउँछ। जति नियम कानुन पहिला बनिसकेको छ, संविधानमा जुन मौलिक अधिकार दिएका छन् त्यसलाई मात्र कार्यान्वयन गरियो भने दलितको 90% समस्या समाधान हुन्छ। म त खास मधेसबाट म प्रतिनिधित्व गर्छु राष्ट्रिय सभामा, खास गरेर यो अहिले मधेसको तुलना गरियो भने अन्य प्रदेशबाट धेरै पछाडि छ। मानव विकास सूचकाङ्कको आधारमा यदि हामीले देखियो भने 0.561 रहेको छ। यसरी नै अरू अरू प्रदेशको अलिअलि बढे पनि, तर दलितको अवस्था यो सबै एउटै सेम रहेछन्। त्यसले गर्दा यो के छ कि अलिकति मधेसमा साक्षरता कम रहेछन्, दर 63.5 रहेछ। यसले गर्दा अलि मधेसलाई पहाडका साथीहरूले पनि यो कुरा उठाएको छ कि मधेसका दलितहरू धेरै कमजोर छन्, उहाँहरूलाई सपोर्ट गर्नुपर्छन्। अर्को एउटा उदाहरण दिन्छु हजुरलाई, अहिले कुनै पनि पार्टीले मधेसका दलितलाई प्रतिनिधि सभामा एकजना पनि पुर्याएन। यस्तो बेमानिता पार्टीले गर्नुपर्छ। अब यही जब प्रतिनिधि उसको पुग्दैन भने उसको विकास कसरी हुन्छ को? तर यो होलमा भन्नुपर्छ भने यो दलितको स्थिति नेपालमै कमजोर छ, यसले कुनै पनि पार्टीले सहयोग गरेको छैन।
9: यहाँ चाहिँ अब कानुन बनाउने ठाउँमा पनि हुनुहुन्छ, दलित समुदायका मुद्दामा सरकारलाई अझ बढी उत्तरदायी र गम्भीर बनाउन यहाँहरू जस्तो जनप्रतिनिधिहरूको भूमिका के हुनुपर्छ जस्तो लाग्छ?
10: सबभन्दा पहिला त कानुन त्यहाँको स्ट्रङ हुनुपर्छ, कारवाही हुनुपर्छ। एक नम्बरमा कारवाही, यो त्यहाँको शोषण भएका व्यक्तिहरूले शोषण अहिले पनि गरिन्छ, त्यो अवस्थामा विभिन्न मुद्दाहरू छ, त्यो भइरहेको छ, हत्या पनि भएको छ, त्यसलाई स्ट्रङ कानुनी कारवाही हुनुपर्छ। त्यो भयो भने अलिकति मनोबल त्यसपछि बढ्छ। त्यसपछि प्रत्येक जिल्लामा एक एकवटा दलित छात्रावास सहित विद्यालयको व्यवस्था हुनुपर्छ, किनकि अरूसँग बसेर पढ्दाखेरि अनि उहाँहरूको आपसमा बसेर पढ्दाखेरि धेरै फरक हुन्छ। फरक के हुन्छ, त्यहाँ मनोबल गिर्छ उनीहरू ज्वाइन्टमा पढ्यो र, किनकि त्यहाँ पढ्ने उनीहरूको महाजनको छोरा छोरी हो, ऊ पनि साथमै जान्छ र उसले चाहेको कुरा त्यहाँ भन्न सकिँदैन, चाहेको कुरा उहाँसँग सेयर गर्न सक्दैन, अनि ती केटाकेटीहरूले उहाँहरूलाई जबरदस्ती कर्नी पनि गरेको छन्, त्यसपछि उहाँहरूलाई हरेक क्रियाकलापमा हुच्याएर कुरा गर्ने गर्छन्। अब त्यो अवस्थामा उसको मनोबल बढ्छ त, कुनै शर्तमा बढ्दैन। त्यसैले उहाँहरूको लागि यो छात्रावास सहितको आवासीय विद्यालय मधेसमा प्रत्येक जिल्लामा 8 जिल्लामा त्यो विद्यालय खोल्नु पर्छ, अनि त्यो खोलेपछि के हुन्छ कि उनीहरूको आपसमा मनोबल कम्पिटिसनको भावना आउँछ अनि अगाडि बढ्छ। अर्को कुरा आउँछ, अब उसको त भयो, उसको परिवारलाई के गर्ने त? उसको परिवार आय आर्जन तर्फ गइएन भने त्यो परिवारको उन्नति कुनै शर्तमा हुँदैन, त्यो सरकारले गरेको छैन। कृषि मन्त्रालयमा एउटा कार्यक्रम छ, त्यहाँ आधुनिक कृषि कार्यक्रम रहेछ, त्यसले मधेसमा केला र माछामा फर्को मारेको छ। त्यो फर्को मारेको त्यो सकारात्मक हो, तर के छ कि त्यसमा दलित युवाहरू समावेश भएन, जमिनै छैन। अब त्यसमा त्यो दलित युवाहरूलाई सिप मूलक एक्टिभिटी दिएर त्यसलाई अगाडि बढाएर रोजगारतिर्फ उद्यमशीलतातर्फ लग्नु पर्छ। जो पारिवारिक सिप छ, जो वंशानु सिप छ, त्यसलाई हामीले थप त्यो योगदान त्यसलाई सपोर्ट गरिदियो भने ऊ अगाडि बढ्छ होला। त्यसले गर्दा दलितप्रति कुनै पनि सरकार, पहिलाको पनि सरकार, अहिलेको पनि सरकार सायद मलाई लाग्दैन कि छ।
9: अनि यहाँले भने जस्तै अब यस्ता व्यक्तिहरू छन्, अब यो हुँदा हुँदै पनि यहाँहरू जस्तो जनप्रतिनिधिहरू जो चाहिँ आवाज उठाउनुहुन्छ, सरकारलाई सचेत गराउनुहुन्छ, त्यो विषयमा चाहिँ यहाँहरूको भूमिका के हुन्छ भन्न खोजेको मैले?
10: यो भूमिका अहिलेसम्म खेलेकै छौँ, सरकार हाम्रो पक्षमा छैनन्। अब अहिलेसम्मको परिस्थिति हेर्दाखेरि के हुँदो रहेछ कि जसले आन्दोलन गर्दैन, जसले आवाज उठाउँदैन, त्यसले पाउँदैन। यो नेपाल सरकारको एउटा नीति मध्येमा यो पनि एउटा नीति हो के, कि जसले आवाज उठाउने, रोड तताउने, त्यसले मात्र अधिकार पाउँदो रहेछ। भन्दाखेरि म यसै माध्यमबाट के भन्छौँ कि अब दलितहरूले पनि जेनजी जस्तै अग्रस्थानमा आउनुपर्छ, अर आफ्नो यो अधिकार लिनको लागि पूर्ण रूपले तयारी हुनुपर्छ। त्यसपछि मात्र केही हुन्छ, हामी सदनमा बोल्छौँ, उहाँ सडकमा आउनु पर्यो। अरू कुनै उपायमा देख्दैन। जहाँ जे जसरी गर्छ आन्दोलन, त्यसको लागि नेपाली काङ्ग्रेस सहयोग गर्छ।
9: अन्त्यमा बजेट तथा नीतिमा दलित समुदायलाई न्यायोचित हिस्सा दिलाउन र देशबाट छुवाछुत सधैँका लागि अन्त्य गराउन अबको संसदको भूमिका के हुनुपर्छ?
10: यो भूमिका त हाम्रो पार्टीले पनि र हामी पनि सदनका जति टिम छौँ, हरेक काङ्ग्रेस एमाले कम्युनिस्टका सम्पूर्ण दलितहरू, हाम्रो दलित एउटा मञ्च छ, हामी प्रत्येक महिनामा मिटिङ पनि बस्छौँ। त्यो मिटिङमा पनि हामीले यो हजुरले भनेको सबै कुराहरूको त्यहाँ मनन चिन्तन गरिन्छ अनि लास्टमा हामी निराश हुन्छौँ। अब हाम्रो सरकार छैन, हामीले यो प्रत्येक बजेटमा पनि यो कुरा उठाएका छौँ, प्रत्येक एक्टिभिटीमा यो कुरा उठाएका छौँ यो सदनमा। मैले भन्न के खोजेको हो कि हामी सबै एक छौँ। हाम्रो भूमिका सरकारको राम्रो काममा सहयोग गर्ने, नराम्रो काममा कुनै त यस्तो बजेट छ, तपाईँ हेर्नुहुन्छ भने तपाईँ भन्नुहुन्छ यो किन बजेट आएको हो। त्यो बजेट जहाँ दलितको अलिकति कहीँ छुएकै छैन, त्यो अवस्था छ। त्यस्तो अवस्थामा हामी हाम्रो सम्पूर्ण साथीहरूको भूमिका एकदम स्ट्रङ हुनेछ। जहाँ उहाँहरू पोजिटिभ आउँछ, देशको लागि राम्रो हुन्छ, त्यसमा हामी उहाँलाई पूर्ण सहयोग गर्छौँ। जहाँ राम्रो छैन भने हामी एकदम जोरदार साथ सदनमा आवाज उठाउँछौँ।
7: श्रोतावृन्द, संविधानमा लेखिएका सुन्दर अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्। विगतको पुस्ताले सङ्घर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्न सरकार, राजनीतिक दल, नागरिक समाजले आआफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नै पर्छ भन्दै आज प्रसारित सामग्रीहरू यति नै। तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@gmail.com।
9: कार्यक्रमको आजको श्रृङ्खला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
11: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 1 रहेको समूह अर्थात् सेट्स पाठ अन्तर्गत समूहको गणनात्मकता सम्बन्धी व्यावहारिक समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो? हाई रिता।
12: हाई, आज बिदाको दिन कता हिँडेको?
11: म त तिमीलाई नै भेट्न भनेर आएको। हिजो सरले पढाउनु भएको समूह पाठको बारेमा केही छलफल गरौँ कि भनेर।
12: ए हो, ल बस न।
11: हुन्छ, धन्यवाद।
12: आज बिहान गणित पढाउने सर हाम्रो घर आउनु भएको थियो। आज त बिदाको दिन, म पनि घरमा नै हुन्छु। केही सोध्नु छ भने घर आउँदा हुन्छ भन्नुभएको छ। बरु सरको घरमा नै जाउँ न।
11: हुन्छ, जाउँ।
12: नमस्कार सर।
13: नमस्कार
11: सर, हामी त आज हजुरले पढाउनु भएको समूह पाठका बारेमा नबुझेका कुरा छलफल गरौँ कि भनेर आएको।
13: ए हो, आज त बिदाको दिन, मेरो पनि फुर्सद नै छ, भइहाल्छ नि। ल, यता कुर्सीमा बस्नुहोस् त।
11: धन्यवाद सर।
12: सर, समूहको प्रतिच्छेदन, समूहको संयोजन, समूहको फरक र समूहको पूरकका बारेमा अलि बुझेको छैन, बताइदिनुहोस् न सर।
13: भइहाल्छ नि। तपाईँहरूलाई मनपर्ने रङ कुन कुन हुन्, त्यसलाई समूहको सूचीकरण विधिबाट कसरी लेखिन्छ भन्नुहोस् त।
11: सर, मलाई त निलो, हरियो, पहेँलो र कालो रङ मनपर्छ। यी रङहरूको समूह वर्णमालाको ठुलो अक्षर एले जनाउँदा A=(brackets) निलो, हरियो, पहेँलो, कालो भयो।
12: मैले त मलाई मनपर्ने रङहरूको समूहलाई अङ्ग्रेजी वर्णमालाको ठुलो अक्षर बीले जनाएको छु, त्यसैले बी इक्वल्स टू ब्राकेटमा रातो सेतो पहेँलो हरियो भयो।
13: विद्यार्थीहरू, तपाईँहरू दुवैले मन पराउनु भएको रङहरू कुन कुन छन्?
2: हामीहरू दुवैले मन पराएका रङहरू पहेँलो र हरियो हुन्छ।
12: ए, पहेँलो र हरियो दुवै रङहरू समूह ए र बीमा छन्, त्यसैले पहेँलो र हरियो रङलाई समूह ए र बीका साझा सदस्यहरू भनिन्छ, होइन त सर?
13: हो, यसरी कुनै पनि दुईवटा समूहहरूका साझा सदस्यहरूबाट बन्ने समूहलाई नै समूहको प्रतिच्छेदन भनिन्छ। यी दुईवटा साझा सदस्यहरू पहेँलो र हरियोबाट बनेका समूहलाई नै समूहहरू ए र बीका प्रतिच्छेदन भनिन्छ। बुझ्नुभयो त?
2: ए, अब त मैले बुझेँ सर।
12: मैले पनि बुझेँ सर।
13: अब समूह ए र बीका सदस्यहरूलाई एकै ठाउँमा नदोहोराइकन र नछुट्याइकन राख्दा कतिवटा सदस्यहरू हुन्छ भन्नुहोस् त?
12: समूह ए र बीका सदस्यहरूलाई नदोहोराइकन र नछुट्याइकन लेख्दा निलो, हरियो, पहेँलो, कालो, रातो र सेतो गरी जम्मा छवटा सदस्यहरू भए सर।
13: हो, यसरी हामीले यी दुवै समूहमा भएका सदस्यहरूलाई नदोहोराइकन र नछुटाइकन सबै सदस्यहरू राखेर बनाएको समूह नै ती दुई समूहका संयोजक हुन्। बुझ्नुभयो त? समूहको संयोजनलाई समूह संकेतमा लेख्दा युले जनाइन्छ, त्यसैले ए युनियन बी इज कल टु ब्राकेट निलो हरियो पहेँलो कालो रातो सेतो लेखिन्छ।
2: ए, हो त है सर, मैले त बल्ल सम्झे।
13: विद्यार्थी भाइ बहिनीहरू, अब हामी समूहहरूका फरक कसरी निकालिन्छ भन्ने बारेमा छलफल गर्छौँ, है त?
2: हुन्छ सर।
13: म दुईवटा समूहहरू भन्छु, तपाईँहरू पनि कापीमा टिप्नुहोस् है।
2: हुन्छ सर, हामी कापीमा टिप्छौँ।
13: समूह ए बराबर ब्राकेट ए बी सी डी ई ब्राकेट बन्द र समूह बी बराबर ब्राकेट ए ई आई ओ यू ब्राकेट बन्द।
12: समूह ए र बीमा भएका साझा सदस्यहरूलाई एबाट हटाउँदा एमा बाँकी रहेका सदस्यहरू नै समूह ए र बीको फरक हो, होइन त सर?
13: हो नि रीता। ल ल सङ्गीत, यी दुईवटा समूहहरूमा साझा सदस्यहरू के छन् भन्नुहोस् त?
2: यसमा साझा सदस्यहरू ए र ई छन् सर।
13: हो, समूह ए र बीमा भएका साझा सदस्यहरूलाई एबाट घटाउँदा एमा के सदस्य बाँकी रहन्छन् भन्नुहोस् त?
2: समूह एमा भएका सदस्यहरू ब्राकेट ए बी सी डी ई ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह एमा बी सी डी बाँकी रहन्छ।
13: हो, समूह एमा भएका सदस्यहरू ब्राकेट ए बी सी डी ई ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह एमा ब्राकेट बी सी डी बाँकी रहन्छ। यसरी ए र बीमा भएका साझा सदस्यहरूलाई एबाट हटाउँदा एमा बाँकी रहेका सदस्यहरूलाई ए र बीको फरक अर्थात् ए माइनस बी भनिन्छ।
12: यसै गरी ए र बीमा भएका साझा सदस्यहरूलाई बीबाट हटाएर बीमा बाँकी रहेका सदस्यहरूलाई बी माइनस ए अर्थात् बी र ए को फरक भनिन्छ, है सर?
13: हो नि रीता।
2: यहाँ समूह बीमा भएका सदस्यहरू ब्राकेट ए ई आई ओ यु ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह बीमा आई ओ यु बाँकी रहन्छ, होइन त सर?
13: हो नि सङ्गीत। समूह बीमा भएका सदस्यहरू ब्राकेट ए ई आई ओ यु ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह बीमा आइओयु बाँकी रहन्छ। यसरी ए र बीमा भएका साझा सदस्यहरूलाई बीबाट हटाउँदा बीमा बाँकी रहेका सदस्यलाई बी र ए को फरक अर्थात् बी माइनस ए भनिन्छ।
2: सर, समूहका प्रतिच्छेदन, संयोजन र फरकका बारेमा त बुझियो, अब समूहका पूरकको बारेमा बुझाइदिनुहोस् न।
13: भइहाल्छ नि सङ्गीत। ल लेख्नुहोस् त, यदि समूह यु बराबर 10 भन्दा साना प्राकृतिक संख्याका समूह र समूह ए बराबर 10 भन्दा साना जोड संख्याहरूका समूह छन् भने समूह ए को पूरक कति हुन्छ पत्ता लगाउनुहोस्।
2: ए, समूह यु बराबर ब्राकेट
14: एक दुई तिन चार पाँच छ सात आठ नौ ब्रैकेट बंद र समूह ए बराबर ब्रैकेट दुई चार छ आठ ब्रैकेट बंद हुन्छ है सर।
13: हो नि संगीत, तपाईले समूह यू बाट समूह ए घटाउनुस् त।
12: सर मैले भ्याए म भन्छु है।
13: भइहाल्छ नि रीता, भन्नुस् त।
12: दुई चार छ र आठ यू समूहहरू र ए का साझा सदस्यहरू हुन्। साझा सदस्यहरूलाई यू बाट घटाउँदा युमा एक तिन पाँच सात र नौ बाँकी रहन्छ होइन सर।
13: तपाईँले भ्याउनु भयो त संगीत।
14: सर मैले पनि भ्याए, मेरो पनि ए को पूरक एक तिन पाँच सात र नौ नै आयो।
13: स्याबास तपाईँहरू दुवैलाई। समूह युबाट समूह ए घटाउँदा समूह युमा बाँकी रहेका सदस्यहरूलाई नै समूह ए को पूरक भनिन्छ, अर्थात् ए को पूरक बराबर यु माइनस ए हुन्छ।
12: सर त्यसो भए त बी को पूरक बराबर यु माइनस बी हुन्छ हो।
13: हो नि रीता, यदि यु सर्वव्यापक समूह हो र समूह बी चाहिँ यु को उपसमूह हो भने युमा पर्ने तर समूह बीमा नपर्ने सदस्यहरूको समूहलाई समूह बी को पूरक समूह भनिन्छ, अर्थात् बी को पूरक समूह बराबर समूह यु माइनस समूह बी हुन्छ।
14: सर आज हजुरले समूहको प्रतिच्छेदन, समूहको संयोजन, समूहको फरक र समूहको पूरकका बारेमा प्रष्ट पारिदिनु भएकोमा हजुरप्रति हामी आभारी छौँ। अब समूहको गणनात्मकताको बारेमा बताइदिनुहोस् न।
13: भइहाल्छ नि संगीत, तपाईँहरू सबैले एउटा उदाहरण सुन्नुहोस् है, कापीमा पनि टिप्नुहोस् है।
14: हुन्छ सर।
13: कक्षा दसमा पढ्ने विद्यार्थीहरूलाई कुन फलफुल मनपर्छ भनी सोधिएको प्रश्नमा स्याउ मन पराउने विद्यार्थीको समूह ब्राइकेट अनुराधा कृतिका सन्देश छ, त्यस्तै सुन्तला मन पराउने विद्यार्थीको समूह अनुराधा छोटु कल्पना सन्देश राजु सरोज रहेछ। निम्न अनुसारका समूहहरूका क्रियाहरू गरी तिनीहरूको गणनात्मकता पत्ता लगाउनुहोस्। स्याउ मन पराउने विद्यार्थीको समूह, सुन्तला मन पराउने, दुवै मन पराउने, कम्तीमा एउटा फलफुल मन पराउने, स्याउ मात्र मन पराउने।
12: सर म भन्नु है, स्याउ मन पराउने विद्यार्थीहरूको समूह ए बराबर ब्राकेट अनुराधा कृतिका सन्देश ब्राकेट बन्द।
13: स्याबास रीता, स्याउ मन पराउने विद्यार्थीको समूह ए बराबर ब्राइकेट अनुराधा कृतिका सन्देश ब्राइकेट बन्द छ। समूह एमा तिनवटा सदस्यहरू छन्, त्यसैले समूह ए को गणनात्मकता कार्डिनल नम्बर ए बराबर थ्री हुन्छ।
14: ए त्यसो भए त सुन्तला मन पराउने विद्यार्थीहरूको समूह बी बराबर ब्राकेट अनुराधा छोटु कल्पना सन्देश राजु सरोज ब्राकेट बन्द छ सर। समूह बीमा छवटा सदस्यहरू छन्, त्यसैले समूह बीको गणनात्मकता कार्डिनल नम्बर बी बराबर छ हुन्छ हो सर।
13: हो नि सन्देश, तपाईँले ठिक भन्नुभयो। ए इन्टरसेक्सन बी को गणनात्मकता कति हुन्छ भन्नुहोस् त।
12: सर म भन्नु है, अब दुवै फलफुल मन पराउनेहरूको गणनात्मकता पत्ता लगाउन ए र बी बाट साझा सदस्यहरू मात्र लिनु पर्दछ। यस्तो क्रियालाई समूहको प्रतिच्छेदन ए इन्टरसेक्सन बी भनिन्छ, त्यसैले दुवै फलफुल मन पराउनेको समूह ए इन्टरसेक्सन बी बराबर अनुराधा सन्देश। समूह ए इन्टरसेक्सन बीमा दुईवटा सदस्यहरू छन्, त्यसैले ए इन्टरसेक्सन बी को गणनात्मकता कार्डिनल नम्बर ए इन्टरसेक्सन बी इक्वल्स टू टू भयो।
13: स्याबास रीता, तपाईँले राम्रोसँग बुझ्नु भएको छ।
12: सर स्याउ मन पराउने, सुन्तला मन पराउने र दुवै फलफुल मन पराउने भनेको के हो, कति हुन्छ गणनात्मकता?
13: कम्तीमा एउटा फलफुल मन पराउने विद्यार्थीहरू भनेको स्याउ मन पराउने, सुन्तला मन पराउने र दुवै मन पराउने विद्यार्थीहरू हुन्। त्यसैले यस्तो समूह पत्ता लगाउने क्रियालाई समूहको संयोजन भनिन्छ। संयोजनमा दुवै समूहका सदस्यहरूलाई नछुट्याई नदोहोऱ्याई लेखिन्छ। त्यसैले स्याउ मन पराउने, सुन्तला मन पराउने र दुवै फलफुल मन पराउने ए युनियन बी बराबर ब्राइकेट छोटु कल्पना राजु सरोज अनुराधा कृतिका सन्देश ब्राइकेट बन्द। अब ए युनियन बी को गणनात्मकता कार्डिनल नम्बर ए युनियन बी बराबर 7 हुन्छ।
14: ए बल्ल बुझे, कम्तीमा एउटा फलफुल मन पराउने विद्यार्थीहरू भन्नाले समूहको संयोजनलाई पो भनिने रहेछ, होइन त सर?
13: हो नि सङ्गीत, त्यसैले ए युनियन बी को गणनात्मकता निकाल्न कार्डिनल नम्बर ए युनियन बी बराबर कार्डिनल नम्बर ए प्लस कार्डिनल नम्बर बी माइनस कार्डिनल नम्बर ए इन्टरसेक्सन बी गर्न सकिन्छ।
12: सर, अब समूह सम्बन्धी व्यवहारिक समस्यालाई कसरी समाधान गर्न सकिन्छ बुझाउनुहोस् है।
13: भइहाल्छ नि, ल सुन्नुहोस् है। एउटा गाउँका 50 जना मानिसहरूमा गरिएको सर्वेक्षणमा 20 जनाले चिया मन पराए, 15 जनाले कफी मन पराए, बाँकीले केही पनि मन नपर्ने बताए। यदि चिया र कफी मन पराउने मध्ये 5 जनाले चिया र कफी दुवै मन पराए भने यी सूचनाका आधारमा दिएका समूहको गणनात्मकता पत्ता लगाउनुहोस्। कफी मात्र मन पराउने, चिया मात्र मन पराउने, म प्रश्न फेरि दोहोऱ्याउँछु सुन्नुहोस् है त। कफी मात्र मन पराउने, चिया मात्र मन पराउने।
14: कसरी गर्ने मलाई त आएन सर, हजुरले नै सिकाइदिनु पर्ने भयो।
13: भइहाल्छ नि सङ्गीत, ल सुन्नुहोस् है त। यहाँ सर्वव्यापक समूहलाई यु मान्दा यसको गणनात्मकता कार्डिनल नम्बर यु बराबर 50 हुन्छ। चिया मन पराउनेको समूहलाई टीले जनाउँदा कार्डिनल नम्बर टी बराबर 20 हुन्छ। कफी मन पराउनेको समूहलाई सीले जनाउँदा कार्डिनल नम्बर सी बराबर 15 हुन्छ। चिया र कफी केही पनि मन नपराउनेको समूहलाई जनाउँदा कार्डिनल नम्बर टी युनियन सी कम्प्लिमेन्ट बराबर 50 - 20 + 15 = 50 - 35 = 15 हुन्छ। हामीले चिया मात्र मन पराउने मानिस पत्ता लगाउनु पर्नेछ। त्यसैले चिया मात्र मन पराउने मानिस पत्ता लगाउनको लागि चिया मन पराउने मानिसको सङ्ख्याबाट चिया र कफी दुवै मन पराउनेलाई घटाउनु पर्छ। अत चिया मात्र मन पराउने नम्बर अफ ओन्ली टी बराबर 20 - 5 = 15, कफी मात्र मन पराउने नम्बर अफ ओन्ली कफी बराबर 15 - 5 = 10 हुन्छ। बुझ्नुभयो?
12: ए सजिलो रहेछ, मैले त बुझेँ सर।
13: त्यसैले नम्बर अफ ओन्ली टी बराबर नम्बर अफ टी माइनस नम्बर अफ टी इन्टरसेक्सन सी लेख्नुपर्छ। अब अर्को एउटा उदाहरण हेरौँ है त। 140 जना सङ्गीत मन पराउने मानिसहरूको समूहमा गरिएको सर्वेक्षणमा 90 जना आधुनिक र 70 जना लोक दोहोरी गीत मन पराउँछन्, तर 30 जनाले दुवै गीत मन पराउँछन्। त्यसका आधारमा तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्। कमा दुवै गीत मन नपराउने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस्। खमा एउटा मात्र गीत मन पराउने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस्।
14: सर, सर्वव्यापक समूहलाई यु मान्दा यसको गणनात्मकता नम्बर अफ यु बराबर 140, त्यसै गरी आधुनिक गीत मन पराउनेको सङ्ख्या नम्बर अफ ए बराबर 90, लोक दोहोरी गीत मन पराउनेको सङ्ख्या नम्बर अफ बी बराबर 70, दुवै गीत मन पराउनेको सङ्ख्या नम्बर अफ ए इन्टरसेक्सन बी बराबर

0: लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक सहित 4 विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुखमवासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियवमा रुसले गरेको आक्रमणमा 20 युक्रेनीको मृत्यु र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण सहित विभिन्न 4 विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरुपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेको विषयमा जवाब दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्त्वपूर्ण रहेकोले यसमा सबैको सहयोग रहने अपेक्षा रहेको बताउनुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढेको बताउनुभयो। यसै गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्त्वपूर्ण हुने बताउनुभयो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका 4 विधेयकहरूमाथि परेका संशोधनहरूमध्ये मन्त्रीले जवाब दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही आषाढ 22 सोमबार बिहान 11 बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जन अपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव दिनुभयो। भूमिहीन सुखमवासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुट्याइएको भन्दै सांसदहरूले वास्तविक सुखमवासीको संख्या यकिन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यकाका सुखमवासीको व्यवस्थापनका लागि बजेटले प्रष्ट नबोलेको पनि बताउनुभयो। सभाको आजको बैठकमा युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसुन अवधि सुरु भएकाले बाढी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको अस्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्न 1:15 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधान बारे छलफलका लागि फिफा र एसियाली फुटबल सङ्घ एएफसीका पदाधिकारीलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
1: हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ। तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी हो भने हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँै छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
0: राजनीतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखाडा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने पनि बताउनुभयो। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 लगायतका निर्णय गरेको छ। कर्णाली राजमार्गको दैलेख सडक खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढेको र गाडी नदेख्ने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी आज बिहान चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ दैलेखको साङ्गे तडा स्थित कर्णाली नदीमा खसेको थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेरका पुरुषको शव भिरमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खोल्न बाँकी रहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान सुरु गर्नुभएको छ। बर्दियाको बढैयाताल गाउँपालिका 4 29 जना भूमिहीन दलित तथा भूमिहीन सुखमवासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन्। सो अवसरमा मन्त्री प्रतिभा रावलले भूमिहीन दलित भूमिहीन सुखमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर आजदेखि नै लागू हुने गरी 2% घटाएको छ। विभागले आज सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा 2% घटाएको जनाएको हो। यसअघि विक्रम सम्मत 2083 वैशाख 12 मन्त्री स्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा 5% वृद्धि गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 6 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमा प्रवाह हुन नसकेको बताउनु हुँदै गोप्य रहनुपर्ने सूचना अनाधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो।
5: विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्त्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसेमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
0: कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी प्रष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। कर्तव्य ज्ञान मुद्दामा उच्च अदालत जनकपुरबाट कैद सजाय ठहर भएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी गौशाला नगरपालिका 2 निगौल घर भएका पूर्व सांसद कोइरीलाई गौशाला नगरपालिका 5 एमाले पार्टी कार्यालय अगाडिबाट आज साझा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो। फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक गोलेले बताउनुभयो। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ। बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलङ्का र फिनल्याण्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविदहरूको सहभागिता रहेको छ। वर्षायामसँगै मनसुन सक्रिय भई विपदको जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जनाइएको छ। रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी साधन सञ्चालन हुन थालेका छन्। गत वर्षको असार 24 गते लोहन्द्रे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि बेली ब्रिज निर्माण गरी परीक्षण समेत गरेपछि सवारी साधन सञ्चालन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसी सेनाले गैराति युक्रेनको राजधानी कियवमा गरेको आक्रमणमा 20 जना युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रुसले आक्रमण गरेको थियो। आक्रमणले सहर भरिका भवन तथा संरचनाहरू हल्न थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको छ। अब आर्थिक समाचार।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यानाकर्षण गराएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनु भयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोक बहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मणिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडिबीले 5 करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडिबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेसन कस्टम एन्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोसवाले बताउनुभयो। नेपालको पदयात्रा र पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन कृत्रिम बुद्धिमत्ता एआईमा आधारित नियमन प्रणाली विकास गर्न ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान र दक्षिण कोरियाको प्रविधि सम्बन्धी कम्पनी आईबीएल कम्पनी लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार टानले प्रयोग गर्न लागेको कोरियाली प्रविधिले पदयात्रामा जाने पदयात्री, पथ प्रदर्शक तथा सहयोगी श्रमिकहरूको जोखिम पूर्वानुमान गर्ने, रियल टाइम लोकेसन पहिचान गरी उद्धार कार्यलाई सहज बनाउन सरकारवाला विभिन्न निकायसँग समन्वय गर्ने टानका महासचिव सोनाम ग्यालजेन शेर्पाले बताउनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार रमेश टमाटाबाट।
7: विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति 1:15 लस एन्जल्स स्टेडियममा सुरु हुनेछ। विश्वकप फुटबलमा ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको स्पेनसँग अस्ट्रियाले सामना गर्नेछ। यस्तै अर्को खेल बिहान 4:45 पोर्चुगल र क्रोसिया बीच हुनेछ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका लुका मोड्रिजको खेल हेर्न नेपाली समर्थक पनि निकै उत्साहित रहेका छन्। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका यी दुई सुपरस्टारहरू विगत 2 दशकदेखि विश्व फुटबल जगतमा चर्चित छन्। यस्तै बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको हो। गैराति भएको अर्को खेलमा बेल्जियम सेनेगललाई 3-2 पराजित गर्दै विश्वकपको अन्तिम 16 पुगेको छ। अब विश्वकपको अन्तिम 16 अमेरिकाले बेल्जियमसँग खेल्नेछ। यस्तै इङ्ल्यान्ड फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा गैराति भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्यान्ड अन्तिम 16 प्रवेश गरेको हो। डीआर कङ्गोलाई पराजित गर्दै इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने। उनले इङ्ल्यान्डका लागि 2 गोल गरे। यस हारसँगै कङ्गो विश्वकपबाट बाहिरिएको छ।
0: अब मौसम। आज राति देशभरि साधारणतया बदली बादल लाग्नेछ भने देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक सहित 4 विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुखमवासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु। अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियवमा रुसले गरेको आक्रमणमा 20 युक्रेनीको मृत्यु र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
8: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने 2 औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
9: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
8: हो डाक्टर साहब।
9: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
8: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
10: याद गरौ, सामान्य रुघाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,
2: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। रेडियो नेपालबाट कार्यक्रम पौरखीको कथा हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा पनि यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले इलामको जसबिरे चिया उद्योगका सञ्चालक एवं टी मेकर शरद सुब्बासँग कुराकानी गरेको छु। अरूकै चिया बगानमा ज्यालादारीमा काम गर्दा गर्दै पछि आफैले जसबिरे चिया उद्योग सञ्चालन गरेर यति बेला 230 जना किसानको चियापत्ती सङ्कलन गर्दै चिया उत्पादन गर्दै आउनु भएको छ। 80 जनालाई रोजगारी दिँदै आएको यस उद्योगले वार्षिक 150,000 केजी चियाको हरियो पत्तीको चिया तयार गरेर जर्मनी, फ्रान्स, जापान, डेनमार्क लगायतका देशमा गुणस्तरीय चिया निर्यात गर्दै आइरहेको छ। उहाँ भन्नुहुन्छ, स्वदेशमा नै प्रशस्त सम्भावना छ, गरे सकिन्छ। राज्यले सहजीकरण गरिदिए युवाले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्छन्। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति टी मेकर जसबिरे चिया उद्योगका सञ्चालक शरद सुब्बासँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यहाँ चाहिँ यो इलामको जसबिरे टी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। यो जसबिरे टी उद्योगमा चाहिँ अहिले कस्तो खालको कामहरू चलिरहेको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि
1: अहिले हामीले चाहिँ जसबिरे टीमा चाहिँ विशेष गरी प्युर अर्ग्यानिक टी उत्पादन गर्छौँ। अर्ग्यानिक टीमा पनि हामीले स्पेसियलिटी टी भन्छौँ। हामीले एकदम महत्त्वपूर्ण चियाहरू जो चाहिँ बाहिर विदेशमा मात्र निर्यात हुन्छ त्यो किसिमको चिया बढी बनाउँछौँ। अहिले चाहिँ अब हाम्रो सिजन पनि सुरु भएको छ र अहिले हामी चिया बनाउने काममै व्यस्त छौँ।
0: अहिले भर्खरै यहाँले चाहिँ अहिले उत्पादनको क्रमहरू चलिरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो, होइन? के हुन्छ नि प्रक्रिया, कसरी यो चियाको उत्पादन हुन्छ यहाँको उद्योगमा?
1: सबैभन्दा पहिला त हाम्रो आफ्नै पनि चिया बगान छ अनि किसानहरूको नै हामी लगभग 230 जना किसानहरूको हजुर चियापत्ती पनि कलेक्सन गरेर हाम्रो चिया फ्याक्ट्रीमा उत्पादन गर्छौँ, मेनुफ्याक्चरिङ गर्छौँ, प्रोसेसिङ। अहिले चाहिँ अब त्यही चिया टिप्ने काम हुन्छ। चिया टिपेर किसानहरूले हाम्रो कारखानासम्म ल्याउनुहुन्छ अनि त्यसलाई हामीले प्रोसेसिङ गरेर बनाउँछौँ।
0: 230 जना किसानहरूको पनि चिया चाहिँ यहाँले लिइदिनुहुन्छ। आफूले चाहिँ कति क्षेत्रफलमा चाहिँ चिया लगाउनु भएको छ?
1: हाम्रो आफ्नै चाहिँ मेरो बुवाले चिया खेती सुरु गर्नुभएको, हाम्रो आफ्नै बगान चाहिँ 50 रोपनीमा हाम्रो चिया उत्पादन हुन्छ। आफ्नै बारी चाहिँ बुवाले सुरु गर्नुभएको, हाम्रो कम्पनीको तर्फबाट चाहिँ हामीले 300 रोपनी जग्गा चाहिँ अहिले लिजमा लिएर काम गरिरहेको छौँ। 300 रोपनी आफ्नो लिजमा लिएको जग्गा प्लस 50 रोपनी र अरू बाँकी 230 किसानहरूको गरेर हामी चिया उत्पादन गर्छौँ।
0: र यहाँले चाहिँ कति क्षेत्रफलको चाहिँ चिया यहाँले किसानहरू मार्फत लिइदिनुहुन्छ?
1: हाम्रो किसानहरूकोबाट पनि लगभग हाम्रो सबै किसानहरूकोबाट गरेर 1,000-1,100 रोपनी किसानहरू सबैको र आफ्नो लिजको 300 र आफ्नो 50 जम्मा गरेर गरिरहेको छ अहिले हामीले।
0: चियाको गुणस्तरको कुरा गर्ने भने चाहिँ इलामको चियालाई कसरी हेर्न सकिन्छ?
1: एकदम चिसो ठाउँको अलिक राम्रो हुने भन्ने त अवश्य पनि हो अनि त्यसमा पनि अब हाम्रो इलाममा चाहिँ अब इलाममा त अलिक लो इलिभेसन र हाई इलिभेसनहरू चिया त उत्पादन भएको छ अनि अब बेसी चाहिँ अब एकदमै हाई इलिभेसनमा भएको कारणले गर्दाखेरि अब यो चिया चाहिँ अत्यन्तै गुणस्तरको बासनादार चिया बनिन्छ। त्यो भएर चाहिँ निर्यात गर्छौँ हामी त्यसलाई चाहिँ।
0: हजुर, यहाँले जुन जसबिरे टी उद्योग सञ्चालन गर्नु भएको छ, होइन, यो उद्योग सञ्चालन गरेको चाहिँ र यसरी चिया व्यवसाय अथवा चियालाई प्रशोधन गर्ने बजारमा लैजाने काम चाहिँ कहिलेबाट सुरु भयो?
1: म आफै चाहिँ चिया क्षेत्रमा लागेको करिब 26-27 वर्ष जति भयो। अरू बेला चाहिँ म अरू फ्याक्ट्रीहरूमा कामदारको रूपमा कार्यरत थिए। अहिले आफैले फ्याक्ट्री खोलेर सञ्चालन गरेको चाहिँ करिब नौ वर्ष भयो आफ्नो सञ्चालन गरेको चाहिँ।
0: भनेपछि यहाँ चाहिँ जसबीर टी उद्योग सञ्चालन गर्नु पूर्व पनि करिब 26 वर्ष चाहिँ चियामै लाग्नु भयो भनेपछि यहाँसँग लामो अनुभव छ। त्यसपछि 9 वर्षदेखि चाहिँ आफैले चिया उद्योग सञ्चालन गर्दै आउनु भएको छ होइन। चियाको बजार चाहिँ कस्तो छ इलामकै चियाका सन्दर्भमा अलिकति कुराकानी गर्ने हो भने?
1: चियाको बजार त विशेष गरी अब गुणस्तरमा भर पर्ने कुरा रहेछ। अहिले मैले बुझ्दै जाँदाखेरि गुणस्तरयुक्त चिया बनाउन सक्यो भने चाहिँ बजारको ठुलो समस्या छैन। अहिले चाहिँ हाम्रो जुन चाहिँ बजारको माग अनुसार पनि चियापत्ती पुर्याउन नसकेको अवस्था छ हाम्रो चाहिँ। पर्याप्त त्यो कच्चा पदार्थ हामीले त्यति माग अनुसारको कच्चा पदार्थै पुर्याउन सकिरहेको छैनौँ। त्यसले गर्दा गुणस्तर बनायो भने चाहिँ बजारको समस्या छैन।
0: यहाँको यो चिया चाहिँ कहाँ कहाँ जान्छ अनि यहाँको चियाको माग चाहिँ अहिले कस्तो छ नि?
1: अहिले हाम्रो करिब 70-80% चिया चाहिँ हाम्रो बाहिर नै निर्यात हुन्छ। त्यसमा पनि अब हाम्रो जर्मनी, फ्रान्स, डेनमार्कमा अहिले गइरहेको छ, जापानमा पनि जान्छ अनि इन्डिया गरेर जान्छ हाम्रो चाहिँ। चियाको माग चाहिँ हामीले अहिले खासमा भन्यो भने बाहिरहरूले मागेको अनुसार चाहिँ दिन सकिरहेको छैनौँ।
0: यहाँको यो चिया चाहिँ के हुन्छ, बाह्रै मास भनौँ अथवा हरेक महिना नै टिप्ने, यसलाई प्रसन्न गर्ने हुन्छ कि एउटा यो चिया उत्पादन गर्ने सिजन हुन्छ कि एउटा मौसम अनुसार चाहिँ हुन्छ कि कसरी यो चियाको चाहिँ उत्पादन लिने गरिन्छ?
1: चिया चाहिँ विशेष गरी चैतदेखि सुरु भएर मङ्सिरसम्म उत्पादन हुन्छ।
0: हजुर,
1: त्यही चैतदेखि सुरु हुन्छ, फर्स्ट फ्लस हुन्छ, अनि फर्स्ट फ्लस चैतबाट सुरु हुन्छ।
0: हजुर,
1: अनि त्यसको फर्स्ट फ्लस, सेकेन्ड फ्लस, रेनी फ्लस र अटम भन्ने चारवटा सिजनहरू हुन्छ। चारवटा सिजनको अब अन्तिम सिजन चाहिँ हाम्रो मङ्सिरसम्म चल्छ यसको चाहिँ।
0: ए हजुर, भनेपछि अहिले चाहिँ यहाँको चिया उत्पादन अथवा चियाको उत्पादन लिने समय नै हो नि त?
1: हजुर, अहिले पहिलो उत्पादन सुरु भइसकेको छ हाम्रो।
0: चारवटा सिजनमा हुन्छ भन्नुभएको छ होइन सरदर, चिया चाहिँ कति जति उत्पादन हुन्छ, कच्चा पदार्थ कति जति सङ्कलन गर्नुहुन्छ अनि त्यसपछि बाहिर अथवा त्यसलाई तयारी गरेर पठाउने चाहिँ कति जति हुन्छ, अलिकति त्यसको पनि कुराकानी गर्न सकिन्छ?
1: अहिले हामीले चाहिँ हाम्रो फ्याक्ट्रीको क्षमता अनुसारको पुरा चिया चाहिँ अहिले बनाउन सकिरहेको छैन हामीले।
0: हजुर,
1: हामीले चाहिँ अहिले लगभग सालभरिमा 30,000 केजी चिया छ, करिब करिब 150,000 किलो हरियोपत्ती सङ्कलन गर्छौँ।
0: चिया उत्पादन गर्दै गर्दाखेरि धेरैलाई रोजगारी सिर्जना गर्ने यो ठाउँमा पनि यहाँ हुनुहुन्छ होइन, रोजगारी सिर्जनामा चाहिँ कस्तो प्रभाव पारिरहेको छ?
1: यो रोजगारीको कुरामा चाहिँ अहिले हामीले हाम्रो फ्याक्ट्रीकै तर्फबाट पनि हाम्रो फ्याक्ट्रीभित्र काम गर्ने कर्मचारीहरू 20 जना र बाहिर हाम्रो बगानमा चिया टिप्ने कर्मचारीहरू 60 जना गरेर लगभग 80 जना चाहिँ हाम्रो आफ्नै कामदारहरू नै हुनुहुन्छ। अनि त्यस पछाडि पनि अब अरू अब यो किसानहरूले चाहिँ दैनिक उचित मूल्यमा हामीले चाहिँ हाम्रो न्यूनतम 60 र अधिकतम 1500 हरियोपत्ती खरिद गर्छौँ। त्यसले गर्दा चाहिँ किसानहरू एकदमै खुसी र सन्तुष्टि हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो अहिले आफ्नो बालबच्चा पढाउने, घर खर्च चलाउने चाहिँ एकदम त्यो चियाबाटै हुन्छ उहाँहरूको चाहिँ, चिया खेतीबाटै।
0: यहाँले चाहिँ रोजगारीकै कुरा गर्ने हो भने 80 जना कामदारलाई चाहिँ रोजगारी दिनुभएको छ, 230 किसानहरूको चाहिँ चियापत्ती लिएर उहाँहरूको पनि चुलो बल्ने, आय आर्जनसँग जोड्ने जुन खालको भूमिका यहाँले निर्वाह गर्नु भएको छ होइन, यहाँलाई यस्तो खालको यही चिया उद्योग सञ्चालन गर्छु भन्ने यो खालको सोच चाहिँ तपाईँलाई कसरी कहाँबाट आयो?
1: मेरो चिया खेती चाहिँ मेरो बुवाले सुरु गर्नुभएको
0: हो। हजुर,
1: बुवाले चिया खेती सुरु गर्नु भए पछाडि चिया उत्पादन हुन थाल्यो र उत्पादन भए पछाडि अब म आफै पनि फेरि चिया फ्याक्ट्रीमा काम गर्ने प्रवेश गरेँ। चिया फ्याक्ट्रीमा प्रवेश गरिसके पछाडि चाहिँ हो मलाई यो चियामा धेरै इन्ट्रेस्ट भएको चाहिँ।
0: हजुर हजुर,
1: चिया बनाउने कुरामा आफूलाई इच्छा भयो, अनुभव पनि बढ्दै गयो। अनुभव बढ्दै गए पछाडि अहिले हामी चाहिँ आफै हामी यहाँ घर परिवार मिलेर दाजुभाइ मिलेर सञ्चालन गरिरहेका छौँ। अब फ्याक्ट्रीको चाहिँ हामी दाजुभाइ मिलेर अनि यसलाई लगानी पहिला त थोरै कम लगानीमा सुरु गरेर यसलाई अहिले सञ्चालन गरिरहेका छौँ अहिले चाहिँ।
0: कार्यक्रम पौरखीको कथामा आज म जसबिरे टी उद्योग इलामका सञ्चालक शरद सुब्बासँग कुराकानी गरिरहेको छु। शरदज्यू, यहाँले उद्योग सञ्चालन गरेको करिब 9 वर्ष भयो, चिया क्षेत्रमा चाहिँ 26 वर्ष काम गरेको अनुभव सुरुमा जोड्नु भएको थियो, योभन्दा अगाडि चाहिँ कसरी चिया क्षेत्रमा जोडिनु भएको थियो त्यो कुराकानी थोरै जोडौँ कि?
1: चिया क्षेत्रमा त मैले त पहिला मेरो बुवाले चिया खेती सुरु नै गर्नुभएको थियो। चिया सुरु गरेर पछाडि अब चियासँग हामी एकदम नजिक थियौँ। नजिक भए पछाडि चाहिँ मैले एसएलसी दिँदाखेरि चाहिँ त्यतिखेर एसएलसी फेल गरेँ। एसएलसी फेल गरेपछि पछाडि के गर्ने भन्दाखेरि ठ्याक्क काम पनि पाइयो, यही गर्ने भनेर त लागेको थिएन। अब त्यतिखेर अलिक मन पनि भड्किरहेको बेलामा जागिर पनि पाइयो सानोतिनो भए पनि, अनि त्यो यसरी लागेको सुरुमा चाहिँ। जागिर भन्दा पनि हामी त पहिला सुरुमा सामान्य लेबरको रूपमा फ्याक्ट्रीभित्र प्रवेश गरेको। त्यो बेला अब दैनिक हाम्रो 40 रुपियाँ रोज हुन्थ्यो।
0: हजुर,
1: दैनिकी रोजमा प्रवेश गरेको थियौँ हामी त्यतिखेर चाहिँ, सुरुमा प्रवेश गर्दा चाहिँ
0: पहिले कामदारको रूपमा दैनिक ज्यालदारीको रूपमा काम गर्नुहुन्थ्यो। अहिले यहाँ चाहिँ आफैले 80 भन्दा बढीलाई चाहिँ रोजगारी दिने गरी उद्योग सञ्चालन गर्नुभएको छ, होइन? विगतका दिनहरू र आजका दिनलाई सम्झेर तुलना गर्नु पर्यो भने कस्तो अनुभव हुन्छ नि यहाँलाई?
1: अहिले त अब चिया क्षेत्रमा सानदेखि लागेर आफ्नो फ्याक्ट्री सञ्चालन गर्नु पाउँदा त एक हिसाबले गर्व नै महसुस हुन्छ, खुसी नै छु, खुसी लाग्छ। मेहनत त पहिला जति गरेको अहिले पनि त्यति नै गर्नुभएको छ, अझ त्योभन्दा बढी खटेर काम गर्नुपर्ने स्थिति छ, होइन? पहिलाको त समस्या थियो, अहिले चाहिँ त्यस्तो राम्रै छ भनौँ न। अब अहिले यो 70-80 कामदारहरूलाई चाहिँ समयमा उहाँहरूको पारिश्रमिकहरू दिएर पनि अब आफूलाई पुगिरहेको छ, राम्रै छ, सन्तुष्टि नै छ, पूर्ण सन्तुष्टि नै छौँ भन्नुपर्छ अहिले।
0: आमदानीको हिसाबले चाहिँ चिया उत्पादन अथवा चिया व्यवसाय अरू उत्पादनहरू भन्दा के फरक छ?
1: अहिले हामीले चाहिँ आय आर्जनको हिसाबले हेर्ने भने त त्यति नराम्रो भन्नु मिल्दैन, होइन? अहिले अब चिया किसानहरूले पनि आफ्नो छोराछोरी पढाउनेदेखि लिएर घर खर्च चलाउनेसम्म अहिले चियाबाटै गरिराख्नु भएको छ। तैपनि अब चिया किसानहरूले उचित मूल्य चाहिँ पाउनु भएको छैन अहिले। हरियो पत्तीको जति उचित मूल्य पाउनुपर्ने त्यो चाहिँ उचित लाग्दैन हामीलाई। हाम्रो मैले उत्पादनको फ्याक्ट्रीको तर्फबाट हेर्दाखेरि पनि किसानको तर्फबाट हेर्दा पनि उचित मूल्य चाहिँ हामीले पाउन सकेको छैनौँ। तर पनि अहिले दैनिक जीविकोपार्जन गर्नुको लागि चाहिँ अब यसले लाख करोड पैसा करोडौँ पत्ति बन्द नसके पनि एउटा सामान्य जीवन जिउनको लागि चाहिँ प्राप्त नै हुन्छ चिया खेती।
0: अहिले त यो चियाको जुन कच्चा पदार्थ भनौँ न, यो चियाको पातै भनौँ, होइन, यसलाई चाहिँ बिक्री गर्ने सन्दर्भमा चाहिँ यसको मूल्य पनि निर्धारण हुन्छ। अहिले चाहिँ चियाको यो मूल्य कति जति चाहिँ हुन्छ हरियो पत्तीको, अनि चिया चाहिँ अब कतिदेखि कतिसम्म कुन खालको चिया बजारमा पठाउन सकिन्छ?
1: अहिले हरियो पत्तीको चाहिँ मूल्यको कुरा गर्नुपर्दा हाम्रो फ्याक्ट्रीले चाहिँ अधिकतम 1500 काँचो हरियो पत्ताको दाम र न्यूनतम 60 रुपियाँमा खरिद गरिरहेको छौँ किसानबाट। अनि बिक्री वितरण गर्ने कुरामा चाहिँ त्यो चियापत्तीको गुणस्तरमा भर पर्ने भएको कारणले गर्दाखेरि हामीले बनाउने क्रममा थोरै मिस्टेक गऱ्यौँ भने अब त्यो चियापत्ती पनि त्यो गुणस्तरको हुँदैन, त्यसलाई अब घाटा खाएर पनि बेच्नुपर्ने हुनसक्छ। त्यसलाई सबै कुरा प्रक्रिया पुऱ्याएर ध्यान दिएर बनायो भने त्यो चिया अलिक राम्रो मूल्यमा बेच्न सकिन्छ। त्यसले गर्दा बेच्ने कुरामा चाहिँ ठ्याक्कै एक्ज्याक्ट मूल्य भन्नु अलिक मुस्किल पर्छ। खरिद गर्ने हरियो पत्ती चाहिँ हामीले यसरी खरिद गरिरहेको छौँ अहिले।
0: ए हजुर, यो हरियो पत्ती यहाँले 1500 अनि 60 कुरा नि गर्नुभएको थियो,
1: यो चाहिँ हाम्रो अब त्यो चियापत्ती टिप्ने क्रममा चाहिँ गुणस्तरयुक्त मुना हुनु पर्यो, होइन? अब ठुलो सानो भन्ने हुन्छ, अब अलिक मसिनोमै उहाँहरूले मेहनत गरेर टिप्नु भयो भने त्यसको हामीले माथिको सुइरो मात्रै ल्याउनु भयो भने त्यो 1500 खरिद गर्छौँ। त्योभन्दा पछाडि अब एक पात एक सुइरो, दुई पात सुइरो त्यो भन्ने हुन्छ, त्यो अनुसारले विभिन्न क्याटेगोरीको चियाको पत्ताको मूल्य अनुसार त्यसरी हामीले अधिकतम 1500 र न्यूनतम 60 खरिद गरिरहेको 1500, 400, 370, 250, 110 गरेर त्यसरी गर्छौँ।
0: ए भनेपछि यो प्रति केजीकै कुरा हो नि त?
1: हजुर, प्रति केजी हरियो पत्तीको मूल्य।
0: यो चिया चाहिँ कति प्रकारका हुन्छन्, यो चियाको प्रकारको बारेमा अलिकति जानकारी गराइदिनु।
1: विशेष गरी चिया चाहिँ 3 हो सामान्य भाषामा बुझ्नु पर्दा। एउटा चाहिँ तराईतिर उत्पादन हुने सिटिसी चिया भयो, अर्को चाहिँ पहाडमा उत्पादन हुने हाम्रो अर्थोडक्स, अनि अर्थोडक्स भने अर्को एउटा स्पेसियलिटी टी। अहिले हामीले चाहिँ स्पेसियलिटी टी बनाउँछौँ, पहाडमा उत्पादन हुने अर्थोडक्स प्लस स्पेसियलिटी टी बनाउँछौँ हामीले। तिन प्रकार टीमा चाहिँ अब विभिन्न किसिमको भेराइटीहरू, सिजन अनुसारको, त्यसको चियाको जात अनुसारको, अनि भौगोलिक बनावट अनुसारको चाहिँ हामीले त्यसलाई विभिन्न विभाजन गरेर यहाँ हाम्रो आफ्नै फ्याक्ट्रीमा चाहिँ अहिले फर्स्ट फ्लसदेखि अब फ्लस अनुसार विभिन्न किसिमको चियाहरू बनिन्छ। लगभग 32 चियाहरू चाहिँ हामी उत्पादन गर्छौँ, 32 प्रकारको।
0: हजुर, अब यहाँसँग यति कुराकानी गर्दै गर्दाखेरि टी मेकर भनेर पनि यहाँलाई चिनिन्छ, यहाँको अनुभव थोरै जोडौँ यसमा।
1: चिया बनाउने विषयमा चाहिँ हुन त हजुरले भन्नुभयो टी मेकर भन्दाखेरि, गत वर्ष एउटा हाम्रो टी च्यालेन्ज पनि भएको थियो, त्यसमा अहिले म चाहिँ नेपालको 1 टी मेकरको रूपमा घोषित पनि भएको थिएँ।
0: हजुर,
1: चियाको चाहिँ अब यो चिया बनाउने कुरामा चाहिँ के छ भन्दाखेरि, यो सबैभन्दा कुरा चाहिँ चिया बनाउनुको लागि एउटा निरन्तरता दिनु पनि सक्नु पर्यो, अर्को चाहिँ अब आफूलाई त्यो बनाउने जोस जाँगर र इच्छा शक्ति हुनु पर्यो। अनि चियामा चाहिँ अब धेरै किसिम जस्तो पनि बनाउन सकिने रहेछ, धेरै किसिमको स्वादहरू, धेरै किसिमको रङहरू, धेरै किसिमको रूपहरू बनाउन सकिने रहेछ। अब जति धेरै हामीले मेहनत गर्न सक्यो, खट्न सक्यो, त्यति गुणस्तरयुक्त राम्रो चिया बनिन्छ।
0: हजुर, भनेपछि इलाम आइपुग्यो भने चियाको त्यो स्वाद लिन सकिने पनि त्यो केही व्यवस्था छ यहाँकोमा?
1: हजुर छ, अहिले हामीले चाहिँ इलाम नगरपालिकाको बजारभन्दा अलिक मास्टर पर्छ फ्याक्ट्री चाहिँ, अनि सबैजना चाहिँ इलाम आउने पर्यटकहरू चाहिँ यहाँसम्म आउन सक्नुहुन्न भन्ने सोचेर चाहिँ हामीले अहिले बी प्लाटिनमा एउटा आउटलेट राखेका छौँ। त्यहाँ चाहिँ हामी आउने जाने पर्यटकहरूलाई फ्रीमा चिया टेस्टिङ गराउँछौँ। उहाँले केही मूल्य तिर्नु पर्दैन, हामीसँग भएको चियाहरू उहाँलाई हामीले फ्रीमा खुवाएर इलामको चियाको विषयमा र चियाको समग्र विषयमा हामी उहाँलाई हामीले सके जति जानकारी दिनेको लागि चाहिँ त्यहाँ हाम्रो सञ्चालनमा छ। अहिले
0: यहाँको उद्योगले इलाममा आइपुगेका आगन्तुकहरूलाई चियाको फरक स्वाद चखाउने सँगै चियाको बारेमा जानकारी दिने हिसाबले इलामकै बिप्लाटेमा चाहिँ चियाको त्यो आउटलेट पनि सञ्चालन गर्नु भएको छ यहाँहरूले नै।
1: हजुर हजुर, खरिद गर्न चाहनुहुन्छ भने त्यहाँ बिक्री गर्ने व्यवस्था पनि छ, तर त्यहाँ आउनु भइसके पछाडि हामीले त्यहाँ चिया नै को टेस्ट नै गर्नुको लागि कुनै शुल्क तिर्नु पर्दैन उहाँलाई, हामी फ्रीमा चाहिँ चिया खुवाउँछौँ।
0: कार्यक्रम पौरखीको कथामा आज म जसबिरे टी उद्योग इलामका सञ्चालक शरद सुब्बासँग कुराकानी गरिरहेको छु। शरदज्यू, तपाईँ जस्तो उद्यमीहरूको लागि चाहिँ राज्यको सहजीकरण कस्तो अनुभव भइराखेको छ?
1: अहिले हामीले चाहिँ चियाको उद्योगमा चाहिँ मैले आफैले भन्नु पर्यो भने चाहिँ अब त्यति धेरै ठुलो चाहिँ राज्यको पक्षबाट चाहिँ सहयोग हामीलाई प्राप्त भएको छैन। अब धेरै आवश्यकतै छ, फेरि हामीले राज्यले गर्नुपर्ने कुराहरू धेरै छ, तर अहिले त्यो चाहिँ गरिराख्नु भएको छैन। अब यो म आफैले भन्नुपर्दा चाहिँ यो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने वस्तुलाई यति धेरै चाहिँ व्यवस्था गर्नु हुँदैन भन्ने लाग्छ। अब आगामी दिनमा चाहिँ राज्यले चाहिँ यसलाई चाहिँ अध्ययन गरेर एकदमै धेरै आवश्यक सहयोग चाहिँ गर्नुपर्छ। अहिलेसम्म चाहिँ त्यसरी गर्नुभएको छैन राज्यको तर्फबाट, त्यसरी त्यस्तो ठुलो सहयोगहरू कुनै पनि प्राप्त भएको छैन।
0: हजुर शरदज्यू, वास्तवमा तपाईँ जस्तो उद्यमी चियाकै व्यवसाय गर्ने, चिया व्यवसायी भनौँ अथवा कुनै पनि उद्यम गर्नेहरूको लागि राज्यले के गरिदियो भने चाहिँ यहाँहरू जस्तो उद्यमीको मनोबल बढ्थ्यो होला?
1: अब राज्यले गर्नुपर्ने कुरा त बजारीकरण पनि हो होइन। बजारमा जस्तै अब हामीले चियाको स्याम्पलहरू पठाउँदा, बायरहरूसँग हामीले सम्पर्क गर्दा, आफ्नै सबै कुरा आफ्नै खर्चमा आफ्नै लगानीमा गर्नुपर्छ। कम्तीमा त्यो कुराहरूमा मात्रै सहुलियत भयो भने, अनि अर्ग्यानिक सर्टिफिकेसनको कुरा हुन्छ, विदेश अर्ग्यानिक सर्टिफिकेट नबनाइकन विदेशमा चिया निर्यात गर्न सकिँदैन। अर्ग्यानिक सर्टिफिकेट नेपालले गर्ने कुरा त्यस्तो विदेशमा मान्यता पनि केही पनि हुँदैन, त्यो पनि विदेशी संस्थाहरूबाटै गराउनुपर्छ। त्यो चाहिँ अत्यन्तै त्यसको लागत चाहिँ महँगो पर्छ, त्यसलाई वार्षिक रूपमा गराउनुपर्छ, 7-8 लाख रुपियाँ त त्यतै पनि खर्च हुन्छ। अब यस्तो कुराहरूमा, अर्ग्यानिक सर्टिफिकेसनको कुरामा, बाहिर चाहिँ बायरहरूसँग सम्पर्क गर्ने कुराहरूमा चाहिँ उहाँ राज्यको तर्फबाट सहयोग भयो भने चाहिँ धेरै राम्रो हुन्छ। सहुलियत कर्जाको कुराहरू छ होइन, चियामा त अब किसानहरूलाई चियापत्ती दिनुको लागि, चियापत्तीको पैसा पेमेन्ट गर्नुको लागि त्यस्तो किसिमको लोनको व्यवस्थाहरू गर्यो भने चाहिँ हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ।
0: म कुराकानीको करिब करिब अन्तिममा छु। अन्तिममा चाहिँ तपाईँहरू जस्तो लामो अनुभव छ, यो अनुभवका आधारमा चाहिँ हाम्रो यो कार्यक्रम सुनिराखेका युवा साथीहरूको लागि चाहिँ यहाँहरूको केही सन्देश रहन्छ?
1: मैले खासमा पहिला यो फ्याक्ट्री सुरुवात गर्दाखेरि पनि मैले विदेशमा एकपल्ट जाने तयारी पनि गरेको, मैले विदेशमा तयारी गर्ने सबै कुरा गरेर प्रक्रियाको लागि म काठमाडौँसम्म पुगेको। त्यतिखेर चाहिँ मलाई कस्तो लाग्यो भने विदेशमा चाहिँ एकदमै खट्नु पर्ने, भात खानुको पनि टाइम नहुने, घरमा परिवारसँग कुरा गर्ने पनि टाइम नहुने, ड्युटी टाइम चाहिँ एकदमै कडा हुन्छ भन्ने साथीभाइसँग सुनिसके पछाडि नै मलाई त्यति नै खेर मन मरेर, कमसेकम आफ्नो स्वदेशमै घर परिवारसँग बसेर त्यति नै खट्ने भने त किन नहोला भन्ने हिसाबले चाहिँ मैले यो उद्योग सञ्चालन गर्ने सोच राखेको हो। त्यसले गर्दाखेरि छैन, सम्भव छैन भन्ने कुरा त मलाई एकदमै लाग्दै लाग्दैन। अब चिया क्षेत्रमै कुरा गर्ने भने अहिले विभिन्न किसिमको हरियोपत्ती सङ्कलन गरेर व्यापार गर्ने व्यापारी साथीहरू, अरू अरू किसिमले लाग्ने साथीहरू पनि जो खटिराख्नु भएको छ, उहाँहरूले चाहिँ एकदमै राम्रो गरिराख्नु भएको छ। अब मैले पनि मेरै लागि मेरै कुरा गर्नु पर्यो भने नि, पहिला अब हामीले चाहिँ 14-15 लाख रुपियाँ लगानी गरेर सञ्चालन गरेको फ्याक्ट्री आज 8-9 करोडको बनिसकेको छ। अब त्यसले गर्दाखेरि स्वदेशमा हुँदैन भन्ने कुरा चाहिँ म भन्न सक्दिनँ। अब म त भन्छु विदेशै नजानुहोस् भन्छु। अब यो स्वदेशमा बसेर धेरै कुरा गर्न सकिन्छ, तर खटेर मिहिनेत गरेर त्यसलाई निरन्तरता चाहिँ दिन सक्नुपर्छ। घर परिवार छरछिमेकको छेउमा बसेर पनि मलाई एकदमै, म त किन विदेश गएको होला भनेर सम्झिन्छु मान्छेहरूलाई। त हामी जतिको परिश्रम गर्न सक्ने मान्छे चाहिँ विदेशमा जानु हुँदैन, नेपालमै काम गर्नुपर्छ, सम्भव छ। यो म त्यो भन्न चाहन्छु तपाईँलाई, त्यसो नगरौँ, विदेश नजाउँ, हाम्रो नेपालमा केही न केही हुन्छ। मैले एकजनाले यत्रो 80-90 जना मान्छेलाई रोजगारी सिर्जना गर्न सके भने, अब म जस्तै अरू युवाहरू पनि विदेशमा बस्ने भने, अरू त्यस्तो रोजगारीको सिर्जना गर्ने भने देश बनाउनु समय लाग्दैन जस्तो लाग्छ मलाई।
0: व्यस्त समयका बावजुद पनि यहाँले जुन समय दिनुभयो, यहाँलाई समय र संवाद दुवैका लागि हार्दिक आभार प्रकट गर्दछु।
1: धन्यवाद, मेरो तर्फबाट नै हजुर विचारहरू सुनाउने मौका दिनुभएकोमा अब हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो इलाम स्थित जसबिरे चिया उद्योगका सञ्चालक एवं टी मेकर शरद सुब्बा। उद्यम अनुभव र चिया उत्पादन बारे हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ गणेश रसिक र हिरण्य भोजपुरेको स्वर लालबहादुर खाँटीको संकलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो कुमार सुब्बा र मीरा राणाको स्वर कर्मयोञ्जनको संकलनमा रहेको लोकगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ इन्द्र नारायण र कमला श्रेष्ठको स्वर लीला विक्रम शाहको संकलनमा।

लेख्न ए सानो मारे सानो बैदारको छोरो लाग्यो अर्जी लेख्न तामा बाँसको लोर्के हाँगो खोल्ने लौरो टेक्न कर्मी कुर्छ फलामै त दर्जी लुगा छेक्न कति गाह्रो भएको नानी।

कसको छोरा कसको नाति आयो मनमा पहिले, पूर्णिमाको उज्यालोमा बाचा हालो तिमीले, बाबु आमा सबै त्यागे तिम्रो निम्ति मैले, कमर कसा आफ्नो घर।

ए कोही खोज दसेडा त कोही खोज टालो, तिम्रो हाम्रो माया प्रीतिमा कुराको जालो, मौका नदिऊ अरूलाई फेरि हालु पालो, लाउनु प्रीति लाएपछि पर्न नदिऊ।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो तीर्थकुमारीको स्वर कालीप्रसाद गणको सङ्कलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ नारायण गोपाल र ज्ञानु राणाको स्वर धर्मराज थापाको सङ्कलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पञ्चबाट बस्न संक्रमित बिरामी वा मरेका पञ्चसँग प्रत्यक्ष सम्पर्क नगरौं। पञ्चीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पञ्ची देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
4: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको आमा?
3: हो डाक्टर साहब।
4: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स AMR भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
3: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
5: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नेपाल, काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौ। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौँ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
1: हो
2: आमा?
1: हो डाक्टर साहब।
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
4: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण, मनी लन्ड्रिङ निवारण सहित विभिन्न 4 विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण, मनी लन्ड्रिङ निवारण, तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले सम्पत्ति शुद्धिकरण, मनी लन्ड्रिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नु भएको थियो। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेको विषयमा जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा रहेको बताउनुभयो। त्यसै गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भन्ने विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका 4 विधेयकहरूमाथि परेका संशोधनहरू मध्ये मन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 22 सोमबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसुन अवधि शुरू भएकाले बाढ़ी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्ह 1:15 बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधान छलफलका लागि फिफा र एसिया फुटबल संघका पदाधिकारीलाई वार्तामा बोलाइसकेको बताउनुभयो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जल सतह बढेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष सिंह राठौरले बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य, सहयोगी नारायण बाबु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। यस मधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ टिलपिल छ माया छल्किएर साथीभरि टिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिलले साँच्चीकै सुखु माया लाएपछि खुसी समान देउता भागी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समान देउता भागी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै सार्थक बन्ने भो जिन्दगानी अब भने साँडै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भाछ तिमी पाएपछि खुसी समान देउता भागी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, हाँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैर सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। gazalganga@gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आय सिंसार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै

छ भने प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई सम्हाल्न गाह्रो छ यहाँ आफ्नै जीवन मलाई कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई सम्हाल्न गाह्रो छ यहाँ आफ्नै जीवन मलाई तिमी यादहरू पठाइदिन्छौ झन् मलाई हेम जिज्ञासु पाठकको गजल थियो यो गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु कोहलपुर बाँकी उहाँको ठेगाना तस्बिर हामीसँग छ कपिल अन्जानको यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्बिरभित्रबाट वाचन गर्नु भएको थियो आज तस्बिरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँको लागि जिन्दगीमा सबथोक गुमाएको छ जिन्दगीमा सबथोक गुमाएको छ र तस्बिरलाई आफ्नो बनाएको छ जिन्दगीमा सबथोक गुमाएको छ र तस्बिरलाई आफ्नो बनाएको छ वर्षौँदेखि यसरी के खोजिरहेको छ वर्षौँदेखि यसरी के खोजिरहेको छ लाग्छ यो सहरमा कोही हराएको छ र तस्बिरलाई आफ्नो बनाएको छ तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्बिरलाई आफ्नो बनाएको छ अब निर्धक्क मर्नेछन् ती बुवामा अब निर्धक्क मर्नेछन् ती बुवामा आज हराएको छोरो घर आएको छ र तस्बिरलाई आफ्नो बनाएको छ इतिहास मेटाउँछ कि नयाँ बनाउँछ इतिहास मेटाउँछ कि नयाँ बनाउँछ उसले पुर्खाको महल भत्काएको छ र तस्बिरलाई आफ्नो बनाएको छ जिन्दगीमा सबथोक गुमाएको छ तस्बिर भित्रबाट साभार गरिएको कोहलपुर बाँकीका गजल स्रष्टा कपिल अन्जानको गजल थियो कपिल अन्जानप्रति विशेष आभार गजल गङ्गामा छ सुनसान रात समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ यही आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत फक्रिएको फुलको हाँगा भाची निष्ठुरीले त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले सन्तोष रुचालको स्वर गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाची निष्ठुरीले त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको स्वर, गुप्त विपस गोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरि नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुकु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको संहारमा नटेक्नु है कहिल्यै, यो मनको संहारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। धेरै चोटी पीडाहरू मैले यहाँ खपिसके, धेरै चोटी पीडाहरू मैले यहाँ खपिसके, नौलो कृति गाँस्नलाई 16 वर्षे लहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै दिउँला, अलिकति तिमी छोड अलिकति मनै दिउँला, फुटे फुटुस मुटु बरु अलिकति मनै सिउँला। अलिकति तिमी छोड अलिकति मनै दिउँला, फुटे फुटुस मुटु बरु अलिकति मनै सिउँला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुबरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी दुख दुखीमा मनै जिउला फुटे फुटुस मुटुबरू अलिकति मनै सुला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगिरी हार पुरै मनै ल्याउला फुटे फुटोस बरुबटु अलिकति मनै सुला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढुकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीं कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्रि।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 19 गते शुक्रबार, आषाढ कृष्ण पक्ष तृतीय तिथि। तदनुसार जुलाई 3 तारिक सन् 2026, नेपाल सम्वत 1146, तछला गा तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपानेको। सदाझैँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौं आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुनाउनेछौ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम। 7 बजे सुनाउनेछौ समाचार। समाचारपछि 7:25 समावेशी आवाज कार्यक्रम प्रसारण गर्नेछौ। 7:40 प्रसारण गर्नेछौ बुझौ न कार्यक्रम। 8 बजे सुनाउनेछौ अङ्ग्रेजीमा समाचार। 8:10 प्रसारण गर्नेछौ हाम्रो स्वास्थ्य कार्यक्रम। 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौ समय सन्दर्भ कार्यक्रम। 10 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि 10:05 प्रसारण गर्नेछौ साहित्य संसार कार्यक्रम। 10:40 करिब 11 बजेसम्म सुनाउनेछौ असारे गीतहरू। 11 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ 5:25 अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: मानिसको स्वभाव हो सुख खोज्नु। जहाँ सुख देख्छ मानिस त्यहीँ जान्छ। सुख देख्यो भने मानिस बत्तीको पुतली जस्तो हुन्छ। जसरी बत्ती देखेपछि पुतली झुम्मिएर जान्छ, बत्तीमा पर्छ मर्छ, मानिस पनि सुखमा मर्न चाहन्छ। सुख भेट्टाएपछि छोड्दैन। सुखको खोजी गर्नु, सुखतिर अगाडि बढ्नु मानिसको मूल स्वभाव हो। जति पनि मानिसहरू दुर्व्यसनी छन्, नसामा छन्, कुलतमा गएका छन्, सुखको खोजीमा गएका हुन्। खोजेको सुख हो, एउटै मात्रै कुरा हो उनीहरूलाई थाहा भएन। उनीहरू क्षणिक सुखमा गए, यसले फेरि दुःख पनि ल्याउँछ है भन्ने होसै भएन। एकछिन सुख आउँछ तर एकछिनपछि ठुलो दुःख आउँछ, सङ्कट आउँछ भन्ने होस भएन। अगाडि सुख भेटे दौडिहाले। यसैलाई अज्ञानता भनिन्छ, ज्ञान भएन। यो नसाहरू कुलतमा जानु भनेको राम्रो देखेर आगो समाउनु जस्तै हो। हेर्दा राम्रो लाग्यो, कति राम्रो आगोको फिलिङ हो, समाउनमा लाग्यो, पोल्छ होसै भएन, सिधै गएर समात्यो। जीवनभरि अब रोएर बस्नु पर्यो, घाउ बन्यो। यस्तै छ हाल सबैको। तर पनि व्यक्ति फेरि पनि आगो समाइरहन्छ, एउटै गल्ती बार बार गर्छ। एकपटक दुर्व्यसनमा गयो, छुट्यो, कसैले छुटाइदियो, या आफ्नो पनि अलिकति बुद्धि आयो, गलत रहेछ छोडौँ भने फेरि कता कता सङ्गत त्यस्तै हुन्छ, फेरि त्यहीँ गइहाल्छ। किनभने उसले जुन सुखको भोग गरेका छ, अलिकति पनि आनन्द आएको छ नसाबाट, त्यसले खिचेर लैजान्छ, तान्छ। जीवनमा अन्यत्र सुख देखेन, अब के गर्नु त, नदेखेपछि जेमा सुख भेटायो त्यहीँ जान्छ। वास्तविकता के हो भने सुख कहाँ छ थाहा पाउनु पर्ने रहेछ। सुखको मूल स्रोत रहेछ ध्यान। ध्यानको सुख चाख्न पायो व्यक्तिले भने कुनै पनि प्रकारको मादक पदार्थ, नसालु पदार्थहरूको सुख गौण हुन्छ, त्यता जाँदै जाँदैन। किनभने मानिसको मूल खोज सुख हो। सुख पाउन चाहेको छ, खुसी हुन चाहेको छ। जसले खुसी दिन्छ त्यतै जान्छ, जब भोलि पनि आफूलाई नबिगार्ने, भोलि नोक्सान पनि नहुने, अहिले आनन्द लियोस् सधैँ आनन्द लिइरहन सकिने र फेरि नसाबाट आउने आनन्दभन्दा हजारौँ गुणा बढी आनन्दको अनुभूति गर्यो भने कसको बुद्धि बिग्रिया छ र नसामा जानलाई? नसा खाएको पनि त आनन्दैको लागि हो नि, सुखकै लागि खाएको हो। ध्यानबाट त्योभन्दा बढी सुख आयो भने को नसामा जान्छ र? ऊ ध्यानमा जान्छ। लत त लतै हो, लत त लाग्छ नै। कि नसा खाएर बेहोस हुने लत लाग्छ, कि ध्यान गरेर चरम होसमा रहने लत लाग्छ। लत त लत हो दुइटै। एउटा बेहोसीबाट पाइने सुख, अर्को परम होसबाट पाइने सुख, दुइटैमा सुखको अनुभूति हुन्छ। तर बेहोसीको सुख पनि सुख हो र, के गर्नु? थाहा नपाएर मान्छे त्यहाँ गएको हो, फेरि जान सजिलो पनि हुँदो रहेछ। उधो गति भन्छन् नि, तल जान सजिलो, नसामा जान, कुलतमा जान अत्यन्तै सजिलो, किनभने मेहनत केही पनि गर्नु पर्दैन। खाना खाइदियो पुग्यो, खानेकुरा हो, खाइदियो सकियो। अब जे गर्नुपर्ने नसाले गर्छ, आफूले केही गर्नै परेन, सजिलो छ। ध्यानको लागि मेहनत गर्नुपर्छ, अलिकति कठिन यात्रा छ। आफ्नो चेतनालाई तल होइन माथि उठाउनुपर्छ, आफ्नो चेतनालाई बेहोसीतिर होइन होसतिर लैजानुपर्छ। कठिन छ र मानिसले सजिलो बाटो रोज्यो, कठिन किन जाने भनेर। तर कुनै व्यक्तिले कुनै पनि स्थितिमा अलिकति मात्रै ध्यानको स्वाद चाख्यो, अलिकति मात्रै आनन्दको स्वाद भेट्टायो भने त्यो व्यक्ति कुनै पनि हालतमा नसामा जाँदैन, दुर्व्यसनी हुनै सक्दैन। उसले जीवनको असली रस भेट्टायो, उसले होसको रस, सजगताको रस भेट्टायो, बेहोसी होइन। त्यसकारण सुखको खोज त गर्नु मानिसको स्वभाव हो, सुखको खोजी गर्नै पर्छ। सुख पाउनु, सुखको लागि प्रयत्न गर्नु, सुखको भोग गर्नु हाम्रो स्वभाव हो, हाम्रो अधिकार हो र हाम्रो धर्म हो। हाम्रो जीवनको खोज त्यही हो। धन सम्पत्ति प्रशस्त कमाएर पनि सुख पाउन खोज्या हो, माया प्रेम सद्भावना बढाएर पनि सुखै पाउन खोज्या हो। देवी देवता भगवानहरूको आराधना वन्दना पूजापाठ प्रार्थना गरेर पनि सुखै पाउन खोज्या हो। कुनै व्यक्ति नसामा डुबेर पनि सुखै पाउन खोज्या हो। खोज त सुखको, जसले पनि सुखै खोज्छ, तर बाटो गलत भयो, नसामा डुब्यो, जीवन बेहोसीमा गयो, नर्कतिर गयो। सुखको लोभमा मान्छे नर्क गयो, जसरी सुखको लोभमा, रमाइलोको लोभमा एउटा पुतली बत्तीमा गएर मर्छ, त्यस्तै हाल भयो। डाहै डाहा, छटपटी छटपटी, यहाँ सुख छ कि भन्यो गयो दुखै छ, फेरि वहाँ सुख छ कि भन्यो गयो दुखै छ। जहाँ जहाँ गए पनि सुख भएन, तृप्त भएन, मन सन्तुष्ट भएन, मलाई पुग्यो है भयो भन्ने स्थिति कहिल्यै आएन, किनभने हामीले गलत ठाउँमा खोज्यौँ। सुख आफूमा खोज्नु पर्थ्यो, जीवनमा खोज्नु पर्थ्यो, किनभने बाहिरका घटनाहरूले पनि आफूभित्रको सुखलाई प्रकट गर्ने हो, आफूभित्रको खुसीलाई प्रकट गर्ने हो। खुसी म भित्र छ, आफूभित्र छ, र आफूभित्र भनेको कहाँ खुसी छ? खुसी होसमा छ। म भनेकै सजगता हुँ, होस हुँ, होसको अभ्यास नै ध्यानको अभ्यास हो। ध्यान यस्तो अचम्मको आश्चर्यजनक विधा हो, जहाँ आनन्दभन्दा बाहेक केही पनि छैन, सुखभन्दा बाहेक केही छैन। ध्यानस्थ व्यक्ति कहिल्यै दुखी हुँदैन। हाम्रो जीवनमा कहिलेकाहीँ दुःख पनि आउँछ, अतृप्ति आउँछ, अलिकति छटपटी हुन्छ भने ध्यानको कमीले हुन्छ। ध्यानी व्यक्तिहरू पनि केही समय ध्यान गर्न पाएनन् भने फेरि छटपटिन थाल्छन्, उनीहरूमा पनि असहजता आउन सुरु गर्छ, बेहोसीले उनीहरूलाई पनि घेर्न सुरु गर्छ। त्यसकारण यो ध्यानको अभ्यास हरेक दिन गर्न जरुरी छ, प्रत्येक दिन अभ्यास गर्नुपर्छ। आज अभ्यास गरेर सधैँलाई पुग्यो भन्ने हुँदैन, हर हमेसा सजगताको अभ्यास, होसको अभ्यास र ध्यानको अभ्यास गर्ने व्यक्ति कहिल्यै अशान्तिमा जानै सक्दैन, भित्रबाट शान्त हुन्छ मन। यो मुलुकमा जति अशान्त छ, जति असहिष्णुता छ, जति स्वार्थ छ अथवा जति भ्रष्टाचार छ, नराम्रा कामहरू भइरहेका छन्, कारण एउटै हो, ध्यानको कमी। ध्यानस्थ व्यक्तिले कहिल्यै भ्रष्टाचार गर्दैन, गलत तरिकाले पैसा कमाउन सक्दैन, कानुनको उल्लङ्घन गर्नै सक्दैन। जुन व्यक्ति भित्रबाट शान्त छ, त्यो व्यक्तिले बाहिरबाट अशान्ति हुने काम आफू त गर्दै गर्दैन, गर्नै सक्दैन। त्यसकारण यदि यो मुलुकलाई शान्त बनाउनु छ, सहिष्णु बनाउनु छ, सहयोगी बनाउनु छ, सहकार्य गर्ने स्थितिमा लिएर जानु छ व्यक्तिलाई भने ध्यान गरौँ। अरू केही गर्नु पर्दैन, न पैसा खर्च हुन्छ, सम्पत्ति पनि केही खर्च हुँदैन, नोक्सान केही हुँदैन, व्यक्तिको मन शान्त हुन्छ। हामीले सारा मनुष्य जातिको मनलाई शान्त गर्न सक्यौँ भने कतिले सुख पाउँछन् पाउँछन् हिसाबै छैन। कहिलेकाहीँ लाग्छ, कसरी यो विधालाई सबैमा फैलाउने होला, कसरी हरेक व्यक्तिसम्म ध्यानको विधा पुर्याउने होला। तरिका छन् नि, विधिहरू छन्। विधिलाई समातेर गएपछि ध्यान लाग्दैन भन्नु पर्दैन, कुनै पनि व्यक्तिलाई ध्यान लाग्छ, किनभने ध्यान लगाउने क्षमता नभएको व्यक्ति त जन्मेकै छैन, आनन्दित हुने क्षमता नभएको व्यक्ति जन्मेकै छैन। प्रत्येक व्यक्तिले आनन्दै आनन्दको सागरै लिएर जन्मेको छ, आनन्दको बीज सबैमा छ। तर के गर्नु, बाहिरबाट आउने कामना वासनाले हामीले दबायौँ त्यसलाई, हाम्रा अनियन्त्रित इच्छाहरूले अनियन्त्रित विचारहरूले हाम्रो सुखलाई दबायौँ, किच्यौँ, तर थिचेर राखेका छौँ। यो अनियन्त्रित विचार, अनियन्त्रित इच्छा, यसलाई बुझ्नु छ, यसलाई नियन्त्रणमा राख्नु छ। हरेक इच्छा पुरा गर्न लायक हुँदैनन्। कुन इच्छा पुरा गर्ने, कुन नगर्ने, आफ्नो मन आफ्नो नियन्त्रणमा हुनुपर्छ, र मन त्यसको मात्रै नियन्त्रणमा हुन्छ जुन व्यक्ति भित्रबाट शान्त छ। अशान्त व्यक्तिको मन नियन्त्रणमा हुँदैन। आफ्नो मन आफ्नो मुठीमा हुनुपर्छ, त्यसको लागि शान्त बन्नै छ। शान्त बन्नको लागि ध्यानको विकल्पै छैन। दुई प्रकारको आनन्द हुन्छ, एउटा उत्तेजनाबाट आएको आनन्द, अत्यन्तै क्षणिक आनन्द आउन पाएको छैन, फेरि उत्तेजना झऱ्यो, फेरि दुःखमा गयो। उत्तेजित रहन्जेलसम्म सुख आयो कि आयो कि भन्यो, उत्तेजना सधैँ बस्दैन, एकैछिनमा सकिन्छ, गयो फेरि दुःखमा गयो। अर्को शान्तिबाट आएको आनन्द हुन्छ, मौनबाट आएको आनन्द हुन्छ। त्यो शान्तिबाट आएको आनन्द कहिल्यै सकिँदैन, त्यो स्थिर रहन्छ, त्यसको झर्ने ठाउँै छैन। उत्तेजना त झर्छ, तर शान्ति कहाँ झर्न र, शान्ति छ, त्यो त स्थिरताबाट आएको आनन्द। त्यो आनन्दको खोजी गर्नु छ, सुखको खोजी गर्नु छ। त्यसकारण व्यक्तिको मूल खोज सुख हो, आनन्द हो, आनन्द पाउनु हो, तर आनन्द गलत दिशामा खोज्यो, यति मात्रै हो। शान्ति र अशान्ति अथवा श्रम र विश्राम, दुईटा कुराको सन्तुलन मिल्नै पर्छ जीवनमा। हामीलाई प्रकृतिले त्यही नै दिएको छ, दिनभरि तिमी सक्रिय रहौ, अशान्तै रहौ, काम गर, तर राति तिमी शान्त रहौ, विश्राममा जाऊ। दुईवटा स्थिति बनाएको छ नि, श्रम र विश्रामबाट जीवन चल्छ, तर हामीले विश्रामको कलै जानेनौँ। हामी कहिल्यै विश्राममा जान सक्दैनौँ, सुतेर पनि सुत्न सक्दैनौँ। सुतेको बेलामा नि छटपटी छटपटी भइरहन्छ, कहिले यता कहिले उता दुनियाँ प्रकारका सपनाहरू देखिया छ। सपनामा पनि व्यक्ति डराइरहेको हुन्छ, बाहिर मात्रै भए होइन, विपनामा मात्रै भए होइन, सपनामा पनि भएछ। मानिस जतिखेर पनि मन चलाइरहेको छ, होइन, यो मनलाई स्थिर राख्ने कला सिक्नै पर्छ। मनलाई विश्राम दियो कि आनन्दै आनन्द, मन चलुन्जेल अशान्ति, मन चुपो लागेर बस्यो कि शान्ति शान्ति। बाहिर अशान्त शान्त हुँदो रहन्छ, शान्त अशान्त भनेको मनमा हुँदो रहेछ। मन शान्त भयो सब शान्त, मन अशान्त भयो सब अशान्त। मनलाई शान्त बनाउने कलालाई ध्यान भनिन्छ। त्यसकारण यो कला हर एक व्यक्तिले सिक्नुपर्छ र सिकाउनु पर्छ, र सरकारले पनि ध्यान सिकाउनको लागि सबैलाई प्रेरित गर्नुपर्छ र ध्यान सिकाउन मद्दत गर्नुपर्छ। किनभने अशान्त जनताहरूलाई लिएर देश शान्त हुन सक्दैन। सबैलाई शान्त बनाउने यो मूल विधा ध्यानको विधालाई सबैले प्रयोग गर्नुपर्छ र सबैले प्रयोग गर्नको लागि सघाउनु सहयोग गर्नु आवश्यक छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

त भगवत विमुख जीवात्माहरूलाई हरि सन्मुख गराउने सरल एवं सर्वसाध्य उपाय केवल भगवन नाम संकीर्तन नै हो र यो नै सर्वश्रेष्ठ साधन पनि। जगद्गुरु श्री कृपालुजी महाराज आफ्ना अनुगत साधकहरूलाई सदैव यसैका लागि नै साधना गराउनुहुन्छ। राधा गोविन्द गीतमा भनिएको छ, पाप के नाश हेतु गोविन्द राधे, हरि नाम गुण लीला कीर्तन करा दे। पापी कोटि पाप करे गोविंद राधे, हरि नाम सुमिरन निष्पाप बना दे। अर्थात भगवान नाम मा जीवात्मा को अनंतानंत जन्म का पाप नाश गर्न सक्ने अथाह शक्ति हुन्छ। विगत मा यसै साधन द्वारा नै महापापी पनि पुण्यात्मा बनेर कहलिए। आउनुहोस् श्रद्धायुक्त भई श्रवण गरौँ यो सुमधुर पद गायन।

0: ब्रजभाषामा रचित यो सुमधुर पद श्रवणपछि आउनुहोस् कार्यक्रमको दोस्रो चरणमा अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यस प्रवचन श्रृङ्खलामा मैले धेरै चिज तपाईँहरूलाई सम्झाएँ, गुरु तत्त्वको बारेमा कि गुरु बिना हो कि ज्ञान, गुरुको आवश्यकता पर्छ, गुरुको शरणमा जानुपर्छ, तब मात्र काम बन्दछ। त्यसैले वेद शास्त्रमा बताइएको छ कि प्रथमं सद्गुरुं वन्दे श्रीकृष्णं तदनन्तरं, पहिला गुरुको शरणमा जाऊ, वन्दन गर, शरणागत हौ, पश्चात भगवानको पालो आउँछ। पहिला गुरुकोमा किन, यहाँ कारण पनि बताइयो। गुरु पापात्मनाम त्राता श्री कृष्णस तोमलात्मनाम, अर्थात पापात्मा, सब पापात्मा, यहाँ तपाईँ हामी जति छौँ सब पापात्मा, यदि धर्मात्मा वैद्यवे त भगवानलाई प्राप्त गरिहाल्थे। त्यसैले त श्रीकृष्णले भने अहम त्वाम सर्व पापेभ्यो मोक्षयिष्यामि, मेरो शरणमा आइज त म सब पापबाट मुक्त गरिदिन्छु, मलाई प्राप्त हुन्छ। यस्तो अन्डरस्टुड चिज हो, बोलिरहनै पर्दैन, हामी पापात्मा छौँ त्यसैले त प्राप्ति भएन। त यो पापात्मा जुन छ जीवात्मा, यसलाई भगवान स्वीकार गर्दैन, यसलाई गुरुले स्वीकार गर्छ, पापात्मनालाई पनि स्वीकार गर्छ, गन्दगी युक्तलाई पनि स्वीकार गर्छ, अन्तःकरण शुद्ध बनाउँछ। यद्यपि सन्त महात्मा हाम्रो अन्तःकरण शुद्ध बनाउन खोज्छन्, तर हामी सन्त महात्माकै विपरीत सोच्न तयार हुन्छौँ। यहाँ आश्चर्य यो छ, सन्त महात्माले अन्तःकरण शुद्ध गरेर तिमीलाई भगवानको तयार बनाइदिन्छन्, तब भगवान त्यो शुद्ध भएपछि मात्र आउँछन्। यो कार्य भगवान गर्दैनन्। भगवान भन्छन् कि मलाई लेना देना छैन, शुद्ध भएर आऊ, अन्तःकरण शुद्ध बनाएर आऊ, काम क्रोध लोभ मोह द्वेष इत्यादि जुन छ यसलाई पनि शुद्ध बनाएर आऊ, मेरो निमित्त बनाएर आऊ, अहिले संसारको निमित्त छ। त यो बनाउने काम अनन्याश्चिन्तयन्तो माम ये जनाः परिपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहं, गीता 9:22। म त तब ठेका लिन्छु, योगक्षेम वहन तब गर्छु जब कोही नित्य ममा अभियुक्त हुन्छ। नित्य तेलको धारा बगे समान नित्य भगवानमा जसको मन लाग्छ तब भगवत प्राप्ति हुन्छ। त त्यो अवस्थासम्म कसले पुर्याउँछ? गुरुले। जस्तोलाई पनि स्वीकार गर्छ। जस्तै यसरी बुझ्नुहोस् कि एक बाबु आमा एक पुत्री जन्माउँछन्, हुर्काउँछन्, बढाउँछन्, अनेक चिज सिकाउँछन्, खुब मेहनत गर्छन् बाबुआमा। जब 18, 20, 22 वर्षको भएपछि अब एक आउँछ ढाका टोपी ढल्काएर, ढल्किँदै आउँछ, इन्टरभ्यू लिन्छ, के जाने छ, कति पढ्या छ, सब सोध्छ अनि लिएर जान्छ। त सारा मेहनत बाबुआमाले गरे छोरीमाथि, तर जब जवान भई काम दिने बेला भई त एक आयो दुलो लिएर गयो। सब कार्य मेहनत गर्ने काम बाबुआमाले गरे, त्यस्तै गुरुले तयार पार्छ, तब भगवान आउँछन् ढल्किँदै लिनलाई। त्यसैले यो कुरा सधैँ याद राख्नु होला। अब जहाँसम्म गुरुको पहिचानको प्रश्न छ कि ब्रह्मवित् ब्रह्मैव भवति, यो वेद वाक्य हो, अर्थात जसले भगवानलाई जान्दछ प्राप्त गर्दछ त्यो भगवान बराबर हुन्छ, भगवान समान हुन्छ, ठिक छ? हामीलाई के लाभ हुन्छ? जब तपाईँहरूलाई गुरु खोज्ने बेला आउँछ त के गर्ने सुन्नु, सब म तरिका बताउँदैछु। जति व्यक्ति गुरु हुन सक्छ तपाईँहरूलाई लाग्छ तिनीहरूको लिस्ट बनाउनुहोस्, यो गुरु हुन सक्छ, यो गुरु हुन सक्छ, यो गुरु हुन सक्छ, जतिजना तपाईँहरूको मनमा छ सबको लिस्ट बनाउनुहोस्। त्यसमा 99% त यही काम लाग्छ कि जसले संसार दिन्छु भन्छ यो महापुरुष हुन सक्दैन, र जसले आशीर्वाद दिन्छ त्यो महापुरुष हुन सक्दैन। यो महत्त्वपूर्ण विषय तपाईँहरूको, अत्यन्तै महत्त्वपूर्ण। यसैमा तपाईँहरूको गाडी रोकिएको छ, एक कदम बढ्न सक्नु भएन अध्यात्म क्षेत्रमा। कन्क्लुजन यो हो, जसले संसार दिन्छु भन्छ त्यसले संसार दिन सक्दैन, एक दोस्रो दिन्छु भन्छ भने त्यो परम शत्रु हो। गुरु हुने त प्रश्नै छैन, महापुरुष हुने त प्रश्नै छैन जसले संसार दिन्छु भन्छ। त यहीँबाट तपाईँहरूको 99% गुरुको लिस्ट खतम हुन्छ। अब 1% बाँकी रहला। अब त्यसमा यो विचार गर्नुहोस् कि जसले आशीर्वाद दिन्छु भन्छ त्यसको नाम पनि हटाउनुहोस् त्यसबाट। आशीर्वाद वा आशीर्वाद केही हुँदैन, टाउकोमा हात राख्दैन हुने भए त राजा महाराजा मर्दैन थिए, सधैँ सन्त महात्माले पछि टाउकोमै हात राखिदिरहन्थे। अभिमन्यु मर्न पर्यो, श्री कृष्ण मामा थिए, महापुरुष थिए, अर्जुन पिता, वेदव्यास लगन गाठो गराइदिने थिए, यी तीन महाशक्ति हुँदा हुँदै पनि अभिमन्युले मर्न पर्यो, खै आशीर्वाद काम आएन। त्यसैले वास्तविक महापुरुषले आशीर्वाद पनि दिँदैनन्, त के गर्छन्? तत्त्व ज्ञान दिन्छन्। ध्यान दिनुहोस्, तत्त्व के हो त्यो सम्झाउँछन्। तिमी कुन तत्त्व हौ, तिमी कहाँबाट आयौ, तिम्रो लक्ष्य के हो, त्यो कसरी प्राप्त हुन्छ, ब्रह्माण्डको संविधानद्वारा सम्झाउने छन्। नियम प्रमाण दिएर पहिलो काम यो गर्ने छन्। यतिले मात्र पुग्दैन, यो थ्योरी हो, अब प्र्याक्टिकल पनि हिँडाउँछन्। तपाईँहरूले हिँड्नु पर्यो, उसले हिँडाउँछ, तब लक्ष्यमा पुग्छ। त यसमा पहिलो काम जुन तत्त्व ज्ञान प्राप्ति हो, अब यो हो, यसबाट छाँटिएर बाँकी रहेका जति छन् ती व्यक्तिहरूको सङ्गमा जानुस्। सङ्गमा नगई थाहा हुँदैन, सङ्गमा उसको कुरो सुन्नुस्। त उसले जुन कुरो बताउँछ त्यो बताएको कुरो हो, यदि ऊ भगवत प्राप्त सन्त हो भने त्यो उसको कुरो हुँदैन, ऊ त केवल स्पिकर हुन्छ, माइक अरूको नै हुन्छ। किन? किनकि ब्रह्मविद् ब्रह्मैव भवति, जसले ब्रह्मलाई जान्दछ त्यो ब्रह्मै बन्छ, भगवान नै बन्छ। त अब यहाँ जीवले जे कार्य गर्छ, शरीर जीवको देखिन्छ, महात्माको देखिन्छ, तर भित्र काम गर्ने सबै भगवानले गर्छन्। ड्राइभर भगवान हुन्छन् अब भगवत प्राप्तिपछि। गीता 10 अध्यायको 10 श्लोक आफै पढ्नु होला, त्यसमा बताइएको छ। त्यो जुन डिसिजन गर्ने बुद्धि हो महात्माको भित्र, महापुरुषको भित्र, त्यो म डिसिजन गर्छु, म बताउँछु, माध्यम मात्र उसलाई बनाउँछु। त्यसैले महापुरुषले गरेको कार्यमा सन्त महात्माले गरेको बुद्धिमा बुद्धि मिसाउनु पर्छ यदि कल्याण चाहने हो भने। त्यहाँ त्यो बुद्धिमा हाम्रो बुद्धि पुग्न सक्दैन। त ध्यान दिनुहोस्, एक ड्राइभर समान यो बुझ्नुहोस्, गाडी जुन छ, गाडी चलाउँछ, कसले चलाउँछ? ड्राइभरले चलाउँछ। तर हामी भन्ने बेला के भन्छौँ? त्यो कारले मान्छे हान्यो त कारलाई जेलमा लग्यो थुन्न? लगेन, त्यहाँभित्रको ड्राइभरलाई लग्यो। त त ड्राइभर कारक भयो, भगवान कारक हुन्छ, शरीर महात्माको हुन्छ। त त्यो महात्माले जे बोल्छ त्यो कसले बोलेको? भगवानले बोलेको। हामीलाई भगवत प्राप्त हो कि होइन चिन्नु छ नि। त जब तपाईँहरूले त्यो महात्मा जसले भगवत प्राप्त गरेको छ त्यसको आवाज तपाईँहरूले सुन्नुहुन्छ, त्यही शब्द अरूले बोल्दा केही भएन, तर जब महात्माले बोले भगवत प्राप्तले त तपाईँको हृदयमा घुसेर तपाईँलाई धक्का दिन्छ, असर गर्छ, किनकि त्यो भगवानको वाक्य हो। तपाईँहरूको हृदय हल्लाइदिन्छ, तमाम तपाईँहरूको सोच मान्यता इत्यादि जुन छ त्यसबाट विचलित बनाइदिन्छ तपाईँहरूलाई। के हो त वास्तविकता खोज्न बाध्य बनाइदिन्छ। पहिलो काम, यदि तपाईँहरू जानुभयो केही धक्का लागेन भने चढ्दिन, केही हुनु पर्यो त्यहाँ हृदयमा। त वास्तविक महापुरुष छ भने हुन्छ, कोही कोही यस्तोलाई नहोला। हेर्नुहोस्, किला ठोक्न थाल्नुभयो भने माटोमा भुइँमा ठोक्नुहोस् त्यसै पस्छ, काठमा हाल्नुहोस् अलिक गाह्रो गरी जान्छ, ढलान किला भए ढलानमा पनि जान्छ, फलाममै किला ठोक्दा फलाम जाँदैन, किला जाँदैन। कोही कोही त्यस्ता होला पापात्मा घोर जसमा बिल्कुल कार्य नहोस्, बाँकी अरू नर्मल। तपाईँहरूमा जति भुख छ तपाईँहरूमा त असर गर्नै पर्छ, हृदय हल्लिनै पर्छ। त यसबाट दुई चिज हुन्छन्, एक विराग, एक अनुराग। जति मात्रामा विराग त्यति मात्रामा अनुराग हुन्छ। जस्तै तपाईँहरूको पुरा संसारमा अनुराग थियो, आसक्त थियो, यो मन त्यसैमा मस्त थियो भने यदि महापुरुषको वाक्य सुन्नुभयो भने अब त्यहाँ परिवर्तन आउँछ। एक परिवर्तन यो आउँछ कि तपाईँहरूलाई थोरै भए पनि संसारबाट वैराग्य उत्पन्न हुन्छ, त्यो बाणी सुनेर। अब तपाईँहरूलाई लाग्छ कि यो बाणी अझै कहिले सुन्नु, त्यो तडपन बढ्न थाल्छ यहाँ। त तपाईँहरू लाख काम छोडेर पनि त्यो समय आउनुहुन्छ त्यो सुन्नलाई। के कारणले? विराग भयो त्यहाँ संसार। अब त्यो छोडेको जति संसारको विराग कहाँ लाग्यो? भगवानमा अनुराग भयो। जति विराग संसारमा हुन्छ त्यति अनुराग हुन्छ। त यो एक महापुरुषको पहिचान हुन्छ कि जहाँ जाँदा तपाईँको हृदय धेरै हल्लिन्छ, संसारप्रति विराग हुन्छ, भगवानमा अनुराग बढ्छ, बस अब उसलाई समात्नुहोस्, अझ भित्र घुस्न प्रयत्न गर्नुहोस्, बढ्दै जानेछ यो क्षण। तर यतिले मात्र पुग्दैन, धोका हुन सक्छ, किनकि विराग र अनुराग त तपाईँहरूलाई संसारमा पनि हुने गर्छ। कोही मर्यो, बोकेर लानुहुन्छ मसान घाट, त तपाईँहरूलाई एकछिन वैराग्य लाग्छ त्यसले त्यो जलाएको देखेर, ए के रहेछ र यो त मर्यो, कत्रो अहङ्कार गर्थे, फुर्ती गर्थे, म नि जानुपर्छ। एकछिन विराग आउँछ, तर संसारमा आएपछि भुल्यो। यो त हुन्छ, त्यसैले यो पहिलो चिज हो गुरु पहिचानमा। तर यतिले मात्र पुग्दैन, महापुरुषमा एक विशिष्ट चिज हुन्छ जुन अरूमा हुँदैन। त्यो चिज यदि तपाईँहरूले समात्नुभयो गएर सङ्ग गरेर भने अब फरक पर्दैन, अब तपाईँको काम बन्यो, त्यो पक्का व्यक्ति हो। त्यो कसरी चिन्ने, कसरी समात्ने, सङ्गमा के लक्षण हुन् शास्त्रमा बताइएको छ, त्यसलाई म बताउनेछु, तर भोलि बताउनेछु।
0: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला

गायक रामकृष्ण ढकालको यसै सुमधुर सङ्कीर्तनका साथै आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। हामीलाई पत्राचार गरिदिइरहनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम टिमी हनुमन्तीपुर भक्तपुर। इमेल ठेगाना info@ssdham.org। जय श्री राधे।